0: पारेको प्रतिवेदनलाई अन्तिम रूप नदिई थापाले छुट्टै प्रतिवेदन तयार पारेका हुन्। दुवै प्रतिवेदन थापाले नै शुक्रबार बैठकमा पेश गरेका छन्। पार्टी र नेतृत्व पुनर्गठनको पक्षमा रहेका उपाध्यक्ष विष्णु पौडेल र महासचिव पोखरेल पक्षधर नेताहरूले भने अध्यक्ष केपी शर्मा ओलीको निर्देशनमा थापाले छुट्टै प्रतिवेदन तयार पारेको प्रतिक्रिया दिएका छन्। थापाको प्रतिवेदनले पार्टीलाई झन कमजोर बनाउने उनीहरूको दावी छ। प्रदेशहरूको सुझाव नै पार्टी र नेतृत्व पुनर्गठन गर्नुपर्ने भन्ने छ। एक पदाधिकारीले भने त्यो भनेको विधिवत रूपमा नेतृत्व हस्तान्तरण गरी नयाँ नीति लिने हो, यसका आधारमा छलफल गर्नुपर्छ। कार्यदल सदस्य एवं उपमहासचिव लेखराज भट्टले दुवै प्रतिवेदनलाई एकीकृत गरेर सचिवालय लगिने जानकारी दिएका छन्। कार्यदलको बैठकमा दुईवटा प्रतिवेदन आएपछि अलिकति कन्फ्युजन देखिएको छ। उनले भने दुवै प्रतिवेदन अध्ययन गरेर एकीकृत प्रतिवेदन ल्याउने तयारी गरिरहेका छौं। सचिव भानुभक्त ढकालले पार्टीमा फरक प्रतिवेदन बाहिर आए पनि पार्टीलाई एकताबद्ध गरेर लैजान एकमत हुने विश्वास व्यक्त गरे। एमाले कार्यदलभित्रै दुई फरक प्रतिवेदन, थापाले छुट्टै प्रतिवेदन ल्याएकामा पौडेल र पोखरेल पक्षको आपत्ति आजको कान्तिपुर दैनिकमा खबर छ।
1: नेपाली काँग्रेसका सभापति गगन कुमार थापाले पार्टीको 15 महाधिवेशन तिथिमिथि एक दिन पनि तलमाथि नहुने बताएका छन्। गिरिजा प्रसाद कोइराला फाउन्डेशनले शुक्रबार आयोजना गरेको कार्यक्रममा थापाले भने एक दिन पनि एक घण्टा पनि यसको तिथिमिथि तलमाथि सर्दैन। 4 गते असोजदेखि हाम्रो अधिवेशन प्रक्रिया प्रारम्भ हुन्छ र 16 गतेबाट केन्द्रीय महाधिवेशन प्रारम्भ गर्छौं। संस्थापन इतरका नेताहरू महाधिवेशन मिति सर्ने र एकताका लागि पहल हुने आशामा रहेका बेला थापाले महाधिवेशन नसर्ने स्पष्ट गरेका हुन्। पछिल्ला दिनमा पार्टीका विभिन्न नेताहरूसँग छलफलमा जुटेका थापा यही अडानमै कायम रहे भने काँग्रेस असोज पहिलो साता औपचारिक रूपमा विभाजित हुने निश्चित छ, किनकि पार्टीका तत्कालीन सभापति शेरबहादुर देउवा सहितका नेता मंगिरमा समानान्तर महाधिवेशनको तयारीमा छन्। पूर्व महामन्त्री शशांक कोइरालाको समय जगत्वमा समिति गठन गरेर उनीहरूले महाधिवेशन तयारी शुरू गरेका छन्। शेखर कोइराला सहितका नेताहरू भने पार्टीभित्र वृहत एकताको पक्षमा छन्। शेखरले देउवा र थापालाई पछिल्लो साता भेटेका छन्। उनले दुवै नेतालाई सहमतिका लागि लचिलो हुन समेत आग्रह गरेको निकट नेताहरूको दावी छ। शेखरले निकट नेताहरूलाई पार्टी महामन्त्री गुरूराज घिमिरे सहितका नेतासँग पनि छलफलका लागि खटाएका थिए। सहमति प्रयासमा सक्रिय नेताहरू भने पार्टी विभाजन उन्मुख भएको निष्कर्षमै पुगेका छन्। शेखर सहितका नेताहरू असोज 3 गतेसम्म एकता प्रयास जारी राख्ने तयारीमा रहेका छन्। सभापति थापासँग केही दिन अघि म्यारिट होटलमा भेटेका शेखरले आफू देउवा सहित वृहत एकताको पक्षमा रहेको बताएका थिए। आफू सहितका केही नेता मिल्दैमा मात्र एकताको सन्देश नजाने जनाउँदै शेखरले महाधिवेशन मिति सारेर वातावरण बनाउन थापालाई आग्रह गरेको निकटहरूको दावी छ। तर थापाले पार्टीको समग्र एकता भन्दा खास खास नेताहरूलाई मात्र समेटेर अघि बढ्ने पुरानो अडान राखेको जनाइएको छ। थापाले शेखर, शशांक कोइराला, पूर्णबहादुर खड्का सहितका नेतालाई समेटेर महाधिवेशनमा जान चाहेको समेत बताइएको छ। दुवै पक्ष महाधिवेशन तयारीमा मझधारमा, शेखर शीर्षकमा आजको नागरिक दैनिकमा यो खबर छ।
0: यसैबीच आजको कान्तिपुर दैनिकमा गगनलाई किन भेट्न चाहँदैनन् देउवा शीर्षकमा अर्को समाचार छापिएको छ। सिङ्गापुरबाट फर्किएको एक महिना बित्दा समेत काँग्रेसका पूर्व सभापति शेरबहादुर देउवाले पार्टी सभापति गगन थापासँग भेटेर संवाद गर्न मानेका छैनन्। दुई नेताबीच संवाद नहुँदा पार्टीको आसन्न 15 महाधिवेशन नै अलग अलग हुने सम्भावना बढेको छ। पार्टीभित्रको विवाद मिलाउन सभापति थापाले पूर्व कार्यवाहक सभापति पूर्णबहादुर खड्का र नेता शेखर कोइरालासँग संवाद गरिरहेका छन्। देउवा सिङ्गापुरबाट फर्किए लगत्तै भेट्न पटक पटक समय माग्दा समेत नपाएको सभापति थापाले बताएका छन्। महामन्त्री प्रदीप पौडेलका अनुसार थापाले प्रत्यक्ष र अप्रत्यक्ष दुवै माध्यमबाट देउवालाई भेट्न प्रयास गरिरहेका छन्। थापाले पहिलो पल्ट एक भदौमा देउवाका स्वकीय सचिव भानु देउवालाई समय मिलाइदिन आग्रह गरेका थिए। दुई पटक मेरै अगाडि सभापतिजीले फोन गर्नुभएको थियो, त्यस अघि पनि प्रयास भएको थियो। पौडेलले भने विभिन्न व्यक्ति मार्फत पनि भेट्न खोज्नु भएको हो तर संवाद हुन सकिरहेको छैन। देउवा सिङ्गापुरबाट फर्कनु एक साता अघि 21 साउनमा सर्वोच्चले 4 वैशाखको फैसरा पुनरावलोकन हुने अनुमति निशा दिएको थियो। विशेष महाधिवेशन र त्यसबाट निर्वाचित केन्द्रीय कार्य समितिलाई कानुनी वैधता दिने निर्वाचन आयोगको निर्णयलाई सर्वोच्चले 4 वैशाखमा सदर गर्ने निर्णय गरेको थियो। फैसला पुनरावलोकनबाट आफैले पार्टीको आधिकारिकता पाउने आत्मविश्वास देवालले बुधबार आयोजित कार्यक्रममा पनि व्यक्त गरेका छन्। गगनलाई किन भेट्न चाहँदैनन् देउवा शीर्षकमा कान्तिपुर दैनिकमा खबर छ।

0: Essentials. LG ले ले आयो नया LG Essentials Series. अब किफायती मूल्य में रेफ्रिजरेटर, वॉशिंग मशीन, एसी को कंप्लीट रेंज, 10 वर्ष को वारंटी सहित 0% नो कॉस्ट EMI. नागरिकता भए पुग्छ. हर एक घर को खुशी घर घर में LG. LG, life's good.
1: यो आवाज हो नेपाली रेडियो नेटवर्क को तपाईं सुन्दै हुनुहुन्छ नेपाली खबर.
2: नेपाली खबरमा अब भित्री पृष्ठका खबर. नेपालमा 18 वर्ष मुनिका 6.8% बालबालिका आफ्ना जैविक आमा बुवा वा दुवै मध्ये कुनै एकसँग नबसेको तथ्याङ्क सार्वजनिक भएको छ. राष्ट्रिय तथ्याङ्क कार्यालयका अनुसार नेपालमा 18 वर्ष मुनिका बालबालिकाको संख्या करिब 90 लाख छ, जसमध्ये 6.8% अर्थात 6,12,000 बालबालिका जन्म दिने आमा बुवासँग नबसेको तथ्याङ्क कार्यालयले शुक्रबार सार्वजनिक गरेको छ. 10,000 भन्दा बढी बालबालिका बालगृह तथा ट्रान्जिट होममा छन् भने आमा बुवासँग नबस्ने बालबालिकाको वैकल्पिक हेरचाह समेत मापदण्ड समेत बनाइँदैछ.
3: झण्डै 5 महिनाको अवधिमा मात्रै मन्त्री परिषदबाट विभिन्न मन्त्रालय, आयोग, प्राधिकरण, बोर्ड र संस्थानहरूमा गरी 63 जनाको नियुक्ति गरिएको छ.
2: गत भदौ 10 गते भोटेकोशी हिमबाडीपछि फेला परेका सब पहिचानका लागि नेपाल प्रहरी आफैले बनाएको फेस ट्याप एआई प्रविधि प्रयोगमा ल्याइएको छ. प्रहरी मुख्यालयमा रहेको प्राविधिक टिम एआई सेलले आन्तरिक प्रयोजनका लागि निर्माण गरेको यो सफ्टवेयर हिमबाडीमा ज्यान गुमाएका व्यक्तिको पहिचानका लागि पहिलो पटक प्रयोगमा ल्याइएको हो.
3: भोटेकोशी बाढी पछि मकवानपुरको थाहा नगरपालिकाका 20 जना सम्पर्कविहीन भएका छन्. तीमध्ये 19 जना कन्टेनर चालक हुन्. बाढी पछि सम्पर्कविहीन भएका उनीहरूको खोजीमा 15 दिनदेखि परिवारजन भौतारी रहेका छन्.
2: प्रधानमन्त्री बालेन्द्र शाहले निजी क्षेत्रको लगानी प्रवर्धन गर्ने उद्देश्यले प्रतिष्ठित उद्योगी व्यवसायसँग छलफल गर्नु भएको छ. प्रधानमन्त्री शाहले विद्यमान कानून तथा नीतिमा समेत तत्काल सुधार गर्ने बारे उद्योगीहरूसँग छलफल गर्नु भएको बताइएको छ.
3: गत फागुनमा पश्चिम एसियामा द्वन्द चर्किएपछि शुरू भएको ग्यास अभाव अझै मत्थर भएको छैन. बीचमा आधा सिलिन्डर ग्यास बेचेर केही सहज बनेको बजारमा पछिल्लो समय अभाव छन् चुलिएको छ.
2: अर्थमन्त्री डाक्टर सोडी मुआग्लेले अर्थतन्त्रमा देखिएको शिथिलता अन्त्य गर्दै लगानी, उत्पादन र रोजगारी बढाउने लक्ष्य सहित सरकारले एकैपटक 5 वटा विशेष आर्थिक प्याकेज अघि बढाउने तयारी गरेको बताउनु भएको छ. नेपाल आर्थिक पत्रकार समाज सेजनको 28 वार्षिक साधारण सभामा बोल्दै उहाँले विपदपछिको पुननिर्माणदेखि पुँजी बजार सुधार, निजी क्षेत्रको पुनरुत्थान, एफटीएफको ग्रे लिस्टबाट नेपाललाई बाहिर निकाल्ने अभियान र अन्तर्राष्ट्रिय वित्त परिचालनलाई सरकारले आर्थिक पुनरुत्थानको मुख्य आधार बनाएको बताउनुभयो.

0: आपको एकमात्र डीटीएच सेवा डिश होम,
1: डिश होम खुशी को कनेक्शन।
2: NBL सर्वसुलभ आवास कर्जा बब्बाल फेस्टिवल ऑफर
3: अब बन्छ सबैको सपनाको घर, किनकि हामीसँग छ सर्वाधिक न्यून ब्याज दर।
2: परिवर्तनीय ब्याज दरमा 4.95% वा स्थिर ब्याज दरमा 5.99%।
3: विशेषताहरू रु 2 करोड सम्मको कर्जा सुविधा।
2: घर तथा अपार्टमेन्ट खरिद, घर निर्माण तथा मर्मत सम्हार गर्न
3: 25 वर्ष सम्मको लचिलो कर्जा अवधि,
2: न्यून सेवा शुल्क, न्यून ब्याज दर,
3: सम्पूर्ण शाखाबाट कर्जा प्रवाह। थप जानकारीको लागि आजै आफ्नो नजिकैको शाखा कार्यालय वा कल सेन्टर 01-597-1222 सम्पर्क गर्नुहोस्।
2: शर्तहरू लागू हुनेछन्।
4: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
5: भोटेकोशी बाढी प्रभावित सम्बन्धी कृषि विकास बैंक लिमिटेडको अत्यन्त जरुरी सूचना। प्रिय ग्राहक वर्ग, प्राकृतिक विपत्तिले निम्त्याएको यस दुखद घडीमा तपाईँले भोग्नु भएको पीड़ा र क्षतिप्रति हामी गहिरो दुःख व्यक्त गर्दछौ। तपाईँ कहाँ हुनुहुन्छ, कस्तो अवस्थामा हुनुहुन्छ, कस्तो क्षति भएको छ, कृपया हामीलाई तल दिएको नम्बरमा जानकारी गराउनुहोस्। तपाईँको समस्या र आवश्यकता बारे हामीलाई बताउनुहोस्। हामी तपाईँको कुरा सुन्न र सहयोगका लागि सधैँ तयार छौ। त्रिशुली शाखा सम्पर्क 98-513-17-966, गजुरी शाखा सम्पर्क 98-513-18-367, धुन्चे शाखा सम्पर्क 98-513-17-866, कल सेन्टर 015-721-165, टोल फ्री नम्बर 16-60-01-11-11-0, इमेल kathmandu.ro@advl.gov.np। तपाईँको सुरक्षा नै हाम्रो पहिलो प्राथमिकता हो। यो कठिन समयमा हामी तपाईँको साथमा छौँ। कृषि विकास बैंक लिमिटेड।
6: यो आवाज हो नेपाली रेडियो नेटवर्कको। तपाईं सुन्दै हुनुहुन्छ नेपाली खबर।
7: नेपाली खबरमा अब विदेशका खबर। युक्रेन र मध्य पूर्वमा जारी युद्ध तथा अमेरिका चीन तनावका बीच ब्रिक्स मुलुकका नेताहरू यो साता नयाँ दिल्लीमा भेला हुँदैछन्। विश्वको ठूलो जनसंख्या र आर्थिक तथा ऊर्जा स्रोत समूह समेटेको समूहले विश्व व्यवस्थामा प्रभाव बढाउन खोजे पनि सदस्य राष्ट्रका फरक राजनीतिक तथा विदेश नीतिका कारण साझा धारणा बनाउन चुनौती देखिएको छ।
8: अब खेल खबर। नेपाल लीगमा बेहोरेको हारको बदला लिँदै कडाली शिवराज जारी। नेपाल भलिबल लीग एनबीएलको पहिलो सिजनको फाइनलमा पुगेको छ। कडाली शिवराजले आज पहिलो सिजनको उपाधिका लागि अन्नपूर्ण स्पाइकर्स किङ्ससँग खेल्नेछ। अन्नपूर्ण स्पाइकर भने लीगको शीर्ष स्थानमा रहँदै सिधै फाइनलमा पुगेको हो।
7: अब विचार विश्लेषणको पालो। आजको गोर्खा पत्र दैनिकमा मनोवैज्ञानिक प्राथमिक सहायता शीर्षकमा सपना देवकोटा पाण्डेले लेख्नु भएको छ, मनोवैज्ञानिक प्राथमिक सहायताको मूल आधार सरल छन्, जुन हेर्नु, सुन्नु र जोड्नु, विपदका बेला प्रभावित व्यक्तिको अवस्था बुझ्ने, उसको कुरा संवेदनशीलतापूर्वक सुन्ने र आवश्यक सहयोग तथा सेवासँग जोड्ने कार्य नै प्रभावकारी मनोसामाजिक सहयोगको पहिलो कदम हो।
8: हस्त काठमाडौँमा रेडियो एनआरएन 99.1, देशभर विभिन्न एफएम, संसारभर नेपाली नेटवर्क.com र फेसबुक तथा युट्युबमा नेपाली नेटवर्क मार्फत प्रसारण भइरहेको नेपाली खबर अहिलेलाई यति नै। यसपछि पत्रकार खेम बमका साथमा नेपाली बहस सुन्न सक्नुहुनेछ। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला। नमस्कार।
9: It's 6 o'clock. अहिले 6 बजेको छ।
10: 93.4 FM।
11: September 12 भदौ शुक्ल पक्षको प्रतिपदा तिथि।
12: काया कैरनका साथमा
13: किसान पाइप प्रोडक्ट्स प्राली,
12: राष्ट्रको शान किसान,
13: अ कम्प्लिट पाइपिङ सोल्युसन्स।
14: काया कैरन सुरु गरौं मुख्य खबरका शीर्षकहरूबाट।
11: भोटेकोशी बाढी प्रभावित 14,000 बाल बालिकाको पढाइ अवरुद्ध, प्रभावित बाल बालिकाको पठन पाठन कसरी सुरु गर्ने भन्नेमा अन्यल।
14: सडक पेटीमै सुत्केरी भएको घटनाले निशुल्क प्रसूति सेवामा विपन्न वर्गको पहुँचमाथि प्रश्न। बिरामीले खर्च तिर्न नसके उपचार सेवा अस्वीकार गर्न मिल्छ कि मिल्दैन भन्नेमा पनि बहस।
11: ग्यास आपूर्ति व्यवस्थापन सहज नबन्दा उपभोक्ता अझै मारमा, ग्यास कालोबजारी गर्ने विरुद्ध कारबाही। तिम्रो?
14: सिरियामा झन्डै 4,500 वर्ष अघि नै खाना पकाउने कला विकास भइसकेको अध्ययनको निष्कर्ष, खानाको प्रकार अनुसार फरक भाँडा प्रयोग गर्ने गरेको अनुसन्धानको दावी
11: र एसिसी प्रिमियर कपको फाइनलमा आज नेपाल र युएई खेल्दै विजेता टोली एसिया कपमा छनौट हुने, नेपाल भलिबल लिगको उपाधिका लागि कर्णाली र अन्नपूर्णको खेल पनि आज।
15: मानिस अधिकारका साथ जन्मिन्छन्, बजारमा बिक्रीका लागि होइन, लोभ र प्रलोभनमा नपरौं, असुरक्षित बसाइ सराई नगरौं, सचेत बनौं, मानव तस्करको जालबाट बचौं, यौन शोषण, बाल विवाह, बाध्यकारी काम र दासत्व नियन्त्रण गरी महिला र बाल बालिकाको सुरक्षा सँगै सभ्य समाज निर्माणमा प्रतिबद्ध हौं। जनहितका लागि आफन्त नेपाल।
16: मुङ्गुर पाल्ने घाटै लायो, त्यहाँबाट फेरि माछा पाल्ने त्यसमा पनि घाटै लायो, चुर्नुमै भारो अस्ति त्यहाँबाट आएर अहिले चाहिँ कुखुरा पालेको त्यसमा पनि घाटै लायो, होइन के गरौँ बा अब?
17: ल हेर इन्का बुद्धि, जान्ने पनि तरिका पाल्नलाई, के खुवाउँछौ? ल यो बिजेपीले दाना खुवाऊ, तिमीलाई घाटा होइन फाइदै फाइदा हुन्छ।
18: माछा, ब्रोइलर, लेयर्स, गाई भैँसी र बङ्गुर पालनका लागि उच्च स्तरीय चिनिया र डस प्रविधिबाट नेपालमै बनेको विजय प्लेट दाना सधैँ प्रयोग गरौँ।
19: बाढीका लागि आधिकारिक विक्रेता न्यू मिलन सप्लायर्स बरुवा बजार माडी, प्रोप्राइटर उद्धव थापा, 9855063172 र 9852512206।
18: तपाईँको सन्तुष्टि हाम्रो शान, हाम्रो पहिचान, विजय प्लेट दाना। दुबईमा रोजगारीको सुवर्ण अवसर,
19: दुबईको प्रतिष्ठित जर्मन कम्पनी बर्कलेबाट सेक्युरिटी गार्ड 6 जना, स्यालेरी 2,000 दिराम प्लस खानु बस्नु फ्री भएको माग भई आएको हुनाले जान चाहने इच्छुक व्यक्तिले तुरन्तै सम्पर्क गर्नुहोला।
18: फाइनल अन्तर्वार्ता कम्पनीको प्रतिनिधिद्वारा फेस टु फेस असोज 2 गते शुक्रबार चितवनको होटल रेड कार्पेटमा हुँदैछ।
19: निशुल्क परामर्श वा थप जानकारीको लागि सम्पर्क इन्डो अरब म्यान पावर लाइन्स चोक नारायणगढ चितवन,
18: सम्पर्क 9855589369, 9426443211 र 9142076704। खुरेत्रोग विरुद्धको निशुल्क खोप कार्यक्रम सञ्चालन सम्बन्धी माडी नगरपालिकाको जरुरी सूचना।
19: यस माडी नगरपालिका पशुपक्षी एवं मत्स्य विकास शाखाको समन्वय र पशु सेवा कार्यालय भरतपुरको प्राविधिक सहयोगमा यही भदौ 13 गतेबाट माडी नगरपालिकाका 9 वटै वडाहरूमा गाई भैँसीमा लाग्ने खुरेत रोग विरुद्धको खोप अभियान सञ्चालन भइरहेको हुँदा खोपकर्ताहरू यस माडी नगरपालिकाको सबै वडामा खटिसकेका छन्। यो अवधिमा आफ्ना गाई भैँसीहरूमा खुरेत विरुद्धको खोप लगाई खुरेत मुक्त सेतो माडी अभियानमा सरिक भइदिन समस्त माडी नगरवासीमा हार्दिक अनुरोध गर्दछौ।
18: थप जानकारीका लागि कार्यक्रम संयोजक डाक्टर नवराज चापागाई 9855509684 र भ्याक्सिनेटर युवराज अधिकारी पशु स्वास्थ्य प्राविधिक 9845591284।
20: के तपाईँ इन्धनको विकल्प छोटो दूरीको यात्राका लागि इलेक्ट्रिकल साइकल र स्कुटर चढ्न चाहनुहुन्छ? त्यसो हो भने अब चिन्ता नलिनुहोस्, तपाईँ हाम्रै किर्तनपुर बजारमा रहेको कुँवर मोटरसाइकल वर्कसपले यो सेवा लिएर आइसकेको छ।
19: चितवन इलेक्ट्रिक बाइक नारायणगढको सह डिलरका रूपमा माडीसात किर्तनपुर स्थित कुँवर मोटरसाइकल वर्कसपमा विभिन्न किसिमका चार्जिङ स्कुटर, साइकल र ई रिक्साको बिक्री सुरु भइसकेको छ। आजै सम्पर्क गर्नुहोस्।
20: सम्पर्क कुँवर मोटरसाइकल वर्कसप किर्तनपुर, प्रोप्राइटर इन्द्रजित कुँवर, फोन 9802421343 र 9814429230।

0: सबैलाई मन पर्ने ओखती साबुन सधैं प्रयोग गर्नुहोस्।
1: भोटेकोशी बाढीबाट प्रभावित रसुवा, नुवाकोट र दादिङका 14,000 भन्दा धेरै बाल बालिकाको पठन पाठन अवरुद्ध छ। शिक्षा मन्त्रालयका अनुसार 3 जिल्लाका 63 विद्यालय बाढीबाट प्रभावित बनेका छन्। बाढीबाट अझै 396 विद्यार्थी र 21 शिक्षक बेपत्ता छन्। 20 विद्यार्थी र 2 शिक्षकको भने शव फेला परेको छ। शिक्षा मन्त्रालयले स्थलगत अध्ययनपछि तयार पारेको शैक्षिक क्षति सम्बन्धी प्रतिवेदन अनुसार 50 सामुदायिक, 11 निजी र 2 धार्मिक विद्यालय प्रभावित बनेका छन्। यी विद्यालयका 14,455 विद्यार्थी अध्ययनरत थिए। धेरै शैक्षिक संस्थामा पठन पाठन नियमित हुन सकेको छैन। बाढीले प्रभावित नबनाएका नुवाकोटका विद्यालयमा भने अस्ति बुधबारदेखि पठन पाठन सुरु गरिएको छ। तर बाढीबाट क्षतिग्रस्त र होल्डिङ सेन्टरका रूपमा प्रयोग भएका विद्यालयका विद्यार्थीलाई कसरी पढाउने भन्ने बारे पालिका सरकार अन्यलमा छन्। शिक्षा मन्त्रालयले भने क्षतिग्रस्त विद्यालयका विद्यार्थीका लागि बाढी प्रभावित 15 पालिका तहमा 53 सामुदायिक सिकाइ केन्द्र CLC निर्माण गरेको दावी गरेको छ। मन्त्रालयका प्रवक्ता श्री प्रसाद भट्टराईले रसुवामा 20, नुवाकोटमा 16, धादिङमा 12, तनहुँमा 3 र गोर्खामा 2 सिकाइ केन्द्र निर्माण गरिएको बताउनुभयो। तर प्रभावित क्षेत्रका पालिकाले भने सिकाइ केन्द्र निर्माण नभएको बताएका खबर नयाँ पत्रिकाले लेखेको छ।
2: सप्तरीमा सरकारी अस्पताल अगाडिको सडक पिटीमै सुत्केरी भएको घटनाले नेपालमा निशुल्क प्रसूति सेवा आर्थिक अवस्था कमजोर भएका महिलाले पाइरहेका छन् कि छैनन् भन्ने प्रश्न खडा गरेको छ। बिरामीले खर्च तिर्न नसके स्वास्थ्य संस्थाले सेवा अस्वीकार गर्न मिल्छ कि मिल्दैन भन्ने प्रश्न पनि यसले जन्माएको छ। आपतकालीन अवस्थामा अस्पताल पुगेपछि तत्कालै प्रभावकारी र आवश्यक उपचार पाइन्छ भन्ने सर्वसाधारणको विश्वास रहँदै आएको छ। तर राजविराजकी 30 वर्षकी बबिता कुमारी पासवानको घटनाले बच्चा जन्माउन सरकारी अस्पतालमै पुगेका विपन्न महिला समेत आवश्यक स्वास्थ्य सेवाको पहुँच बाहिर छन् भन्ने देखाएको छ। स्वास्थ्य क्षेत्रका विज्ञहरूले यस घटनालाई अमानवीय र क्रूर बताउँदै सरकारी अस्पतालमै यस्तो अकल्पनीय घटना हुनु विडम्बनापूर्ण रहेको टिप्पणी गरेका छन्। स्वास्थ्य, शिक्षा र रोजगारी जस्ता नागरिकका आधारभूत आवश्यकतालाई केन्द्रमा राखेको बताउने सरकारका लागि यो घटना लज्जास्पद रहेको उनीहरूको भनाइ छ। दक्ष स्वास्थ्य कर्मी र उपकरण बीच प्रसूति गराउनु पर्ने महिलाले सडकमा बच्चा पाउनुपर्ने अवस्था आउनु दुर्भाग्यपूर्ण भएको पूर्व स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री डाक्टर सुधा शर्मा गौतमले बताउनुभयो। यो क्रूर, अमानवीय र अपराधिक काम हो। उहाँले भन्नुभयो, निशुल्क आमा सुरक्षा कार्यक्रम हुँदाहुँदै किन उहाँलाई उपचार गरिएन? गर्भवतीले अस्पतालको इमर्जेन्सी कक्षसम्म पुग्दा पनि सडक पेटीमा बच्चा जन्माउनु पर्ने अवस्था आउनुले अचम्ममा परेको मातृ स्वास्थ्य विज्ञहरूले बताएका छन्। यसले सरकारले स्वास्थ्य सेवा उपलब्ध गराउने निशुल्क आमा सुरक्षा कार्यक्रम र वास्तविक धरातलबारे भिन्नता स्पष्ट रूपमा देखाएको पनि उनीहरूको टिप्पणी रहेको छ। अनुसन्धानमा संलग्न सदस्यहरूका अनुसार यस घटनामा अमानवीय व्यवहार देखाउने केही स्वास्थ्य कर्मी र कर्मचारी दोषी त छन् नै, नेपालको अस्पष्ट स्वास्थ्य नीति पनि उत्तिकै जिम्मेवार छ। घटनाको चौतर्फी आलोचनापछि शुक्रबार हिजो गजेन्द्र नारायण सिंह अस्पतालले छानबिन पूरा नभएसम्म डाक्टर उषा देवसहित 6 निलम्बन गरेको छ। खाँचो पर्दा निशुल्क छैन प्रसूति सेवा शीर्षकमा कान्तिपुरले खबर छापेको छ।
1: गएको फागुनमा मध्य पूर्वमा द्वन्द चर्किएपछि सुरु भएको ग्यास अभाव अझै मत्थर भएको छैन। बीचमा आधा सिलिन्डर ग्यास बेचेर केही सहज बनेको बजारमा पछिल्लो समय अभाव झन् चुलिएको छ। ग्यास अभावको समस्या समाधान गर्न सरकारले फागुन 9/2082 आधा सिलिन्डर ग्यास बिक्री गर्ने निर्णय गर्यो। तर पछि बिस्तारै सहज हुन थालेको भन्दै असार 31 सरकारले पूरा सिलिन्डर ग्यास वितरण सुरु गर्यो। तर त्यस यता पनि बजारमा ग्यासको अभाव टरेको छैन। व्यवसायी भने बाढी पहिरोका कारण आयात तथा ढुवानी प्रभावित भइरहेकाले उपभोक्ताले सहज ग्यास पाउन नसकेका बेला ग्यास आयात परिणाम समेत घटेपछि आपूर्तिमा थप दबाव परेको बताउँछन्। पछिल्लो समय बजारमा ग्यासको माग बढिरहे पनि आयात र ढुवानी दुवैतर्फ समस्या देखिँदा आपूर्ति व्यवस्थापनमा थप चुनौती देखिएको उनीहरूको तर्क छ। आपूर्ति गरिएको ग्यासमध्ये केही होटल तथा ठुला व्यवसायीले उद्योगबाट सिधै लैजाने भएकाले सर्वसाधारण उपभोक्तासम्म पर्याप्त ग्यास पुग्न नसकेको नेपाल एलपी ग्यास उद्योग सङ्घका अध्यक्ष दिवान चन्दले बताउनु भएको छ। यसैबीच ग्यासमा कालो बजारी बढेपछि प्रहरीले काठमाडौँ उपत्यकाका विभिन्न ठाउँमा रहेका डिलर तथा विक्रेतामाथि निगरानी बढाएको छ। काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसार हिजो र अस्ति मात्रै काठमाडौँ र भक्तपुरका विभिन्न ठाउँबाट कालो बजारीका लागि राखिएका 1226 थान ग्यास सिलिन्डर बरामद भएका छन्। हिजोको कुल बरामद 521 र अस्तिको कुल बरामद 521 र हिजो शुक्रबारको 705 गरी 2 दिनमा 1226 थान सिलिन्डर बरामद भएको हो। नयाँ कैरनमा बाढीपछि नुवाकोटका बेलकोट गढी र बिदुरको अवस्था बारे जानकारी सँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।

0: सबैलाई मन पर्ने ओखती साबुन सधैं प्रयोग गर्नुहोस्।
1: बाढीवासीहरूका लागि खुसीको खबर।
2: पानी पर्दा, हावाहुरी चल्दा, हुसु लाग्दा निरन्तर चलिरहने चित्रवन युनिक टिभी, जसमा ज्ञानवर्धक, मनोरञ्जनात्मक र सूचनामूलक कार्यक्रम र लोकल टिभी एवं नेसनल च्यानल गरी 175 भन्दा धेरै एसटी र एसडी च्यानलहरू हेर्न मासिक शुल्क ₹350 मात्र।
3: साथै चित्रवन युनिकको इन्टरनेट र टिभी एकैसाथ चलाउँदा मासिक शुल्कमा विशेष छुटको व्यवस्था गरिएको छ।
4: भरतपुरदेखि माडीसम्म सिधा अप्टिकल फाइबरबाटै चलेको हाम्रो सेवा जोड्न वा थप जानकारीको लागि सम्पर्क चित्रवन युनिक टिभी माडी सेवा केन्द्र, बसन्तपुर बजार माडी। मोबाइल 9849664977 र 9820235212।
5: अब त म तिमीसँग एक बस्दिन, दुई बस्दिन, चार बस्दिन। यो घरको भित्ता भित्ता हेरेर मलाई उराट लाइसक्यो। भित्तामा वालपेपर ल्याएर सजाम भन्दा नमानी होइन। अब बस तिमी एक्लै, म गए रिस उठ्ने।
6: ए मेरी प्राण प्यारी, मेरो मुटुको टुक्रा, मलाई छोडेर नजान। बरु जामिन, बरु आजै गएर लिएर हाल वालपेपर।
4: तपाईँको घर अनि अफिस सजावटको साथी सिटी फ्लावर सहित चोक बसन्तपुर बजार माडी, माडी सामुदायिक अस्पताल अगाडि।
3: यहाँ वालपेपर, पर्दा, कार्पेट, डोरम्याट, घर सजावटको सामान साथै जेन्स तथा लेडिज कपडा सुपथ मूल्यमा पाइन्छ।
4: ग्रुप राइटर नरेश महतो, गीता महतो।
2: सम्पर्क 9765073089 9804646182 र 9841995225।
7: एक्जाम सकिएर रिजल्ट पनि आइसक्यो, लाइफ पनि अझै अस्तव्यस्त। म पनि अब विदेशतिर जाने त होला नि।
4: कन्फ्युज हुनु पर्दैन, सकिन्छ यही केही गरे भयो, नभए कोरिया जाऊ। 3.2 GPA भए पुग्छ, IELTS पनि 5.5 भए पुग्छ, अनि स्कलरसिप पनि 100% को अफर छ, र आफूले चाहेको कोर्स पनि पढ्न पाइन्छ।
7: कुरा त ठिकै हो, तर जाने चाहिँ कहाँबाट?
4: नेपालबाट कोरिया पठाउने बेस्ट कन्सल्टेन्सी हाम्रै चितवनमा गोल्डन एमिनेन्ट छँदैछ त।
8: दक्षिण कोरियामा पढाइ र रोजगारीको उत्कृष्ट परामर्श केन्द्र गोल्डन इमिनेन्ट इन्टरनेसनल प्राली, भरतपुर चितवन CMC हस्पिटलको ठिक अगाडि। सम्पर्क 0656569653, 9855770061 र 9855770053।
9: बिहे अघि आकाशको तारा झार्छु भन्ने, अनि बिहे
10: उज्यालोको युट्युब तथा फेसबुकमा समेत प्रसारण भइरहेको काया कैरनमा तपाईँलाई फेरि स्वागत छ। यतिन्जेल हामीले भोटे कोशी बाढी प्रभावित 14,000 बाल बालिकाको पढाइ अवरुद्ध, सडक पेटीमै सुत्केरी भएको घटनाले निशुल्क प्रसूति सेवामा विपन्न वर्गको पहुँचमाथि प्रश्न, ग्यास आपूर्ति व्यवस्थापन सहज नबन्दा उपभोक्ता अझै मारमा लगायतका खबर प्रस्तुत गर्यौं।
11: अब बाँकी प्रसंग। यही भदौ 10 गते रसुवाको भोटे कोशी नदीमा आएको बाढीबाट रसुवा, नुवाकोट र धादिङका झण्डै 33,000 मानिस प्रभावित भएको प्रारम्भिक अनुमान छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको प्रारम्भिक क्षति तथा आवश्यकता आकलन प्रतिवेदन अनुसार बाढीबाट 8,317 परिवार प्रभावित भएको उल्लेख छ। ती परिवारका 32,936 प्रभावित भएका प्राधिकरणले जनाएको छ। बाढीबाट 7,570 निजी भवनमा क्षति पुगेको छ। बाढीबाट सबैभन्दा बढी 4 पालिकाका नागरिक प्रभावित भएका छन्। यसमध्ये नुवाकोटको विदुर नगरपालिकाका 3,431, रसुवाको गोसाईकुण्डका 1,156, धादिङको बेनीघाट रोराङका 1,149 र नुवाकोटको किस्पाङ 721 परिवार रहेका प्राधिकरणले जनाएको छ। बाढीको 17 दिन बितिसक्दा पनि एकिन विवरण भने आइसकेको छैन। उद्धार र राहतको काम अझै नसकिएकाले पुनर्वासको विषय पनि टुङ्गो लाग्न सकेको छैन। बाढी प्रभावित नुवाकोटका बेलकोट गढी र विदुरको अवस्थाबारे सोधी खोजी गर्दै हुनुहुन्छ साथी महेश केवाली।
12: नुवाकोटको विदुर नगरपालिकामा 394 बेपत्ता रहेको तथ्याङ्क छ। 1,710 घर प्रभावित भएका छन्, जसमध्ये 1,380 घर पूर्ण र 330 घरमा आंशिक क्षति पुगेको छ। मुख्य तथा सहायक गरी झन्डै 22 किलोमिटर सडक खण्ड क्षतिग्रस्त भएको छ। पालिकाभित्रका 14 र छिमेकी उत्तर गया गाउँपालिका तथा बेलकोटगढी नगरपालिका जोड्ने थप 6 गरी 20 झोलुङ्गी पुल बाढीले बगाएको वा क्षतिग्रस्त बनाएको छ। 5 विद्यालय, 5 सरकारी कार्यालय र एउटा बैङ्कमा क्षति पुगेको छ। अहिले 20 होल्डिङ सेन्टरमा झन्डै 1,800 बसिरहेका छन्। विस्थापितलाई सुरक्षित ठाउँमा पुनर्वास गराउनु नगरपालिकाका लागि सबैभन्दा ठूलो चुनौती बनेको पालिकाका विपद शाखा प्रमुख सुभाष पाण्डे बताउनुहुन्छ।
13: ठाउँ नै विस्थापित हुने सम्भावना छ, अनि उहाँहरूलाई लगाएर अब अब कहाँ लगाएर राख्ने जस्तो जुन ठाउँमा चाहिँ अब अहिले बाढीले चाहिँ बगाएको छ, बाढीले खेती पुऱ्याएको छ, अब त्यो ठाउँमा भाँडा राख्न राख्ने सम्भावना छैन होइन, त्यो भाँडा कारणले गर्दा भाँडालाई कसरी चाहिँ अब नयाँ ठाउँमा चाहिँ स्थापित गर्ने भन्ने चाहिँ चुनौती एकदमै हामीलाई परेको छ।
12: नुवाकोटकै बेलकोटगढी नगरपालिकामा बाढीका कारण 35 बेपत्ता रहेको तथ्याङ्क छ। झन्डै 165 परिवार विस्थापित भएका छन्। विस्थापित मध्ये धेरै जसो भाडाको कोठामा बसिरहेका छन् भने उच्च जोखिममा रहेका परिवारलाई वडा नम्बर 7 र 8 सञ्चालित 4 होल्डिङ सेन्टरमा राखिएको छ। बाल बालिका अभिभावक विहीन भए नभएको यकिन गर्न समिति गठन गरी 13 वडामा खटाइएको छ। 115 घर पूर्ण रूपमा क्षतिग्रस्त भएका छन्। अहिले नगरपालिकाको मुख्य चुनौती विद्यालयमा सञ्चालन गरिएका होल्डिङ सेन्टरलाई अन्यत्र स्थानान्तरण गरी विद्यालय खाली गराएर नियमित पठन पाठन सञ्चालन गर्नु रहेको छ। दीर्घकालीन पुनर्स्थापनाका क्रममा जग्गा अभावको चुनौती रहेको मेयरको सचिवालयका नमेश श्रेष्ठ बताउनुहुन्छ।
14: मेन समस्या नै पीडितहरूको व्यवस्थापन अहिले अस्थायी रूपमा उनीहरूको बसोबास गराउने वा थायी रूपमा चाहिँ उनीहरूलाई चाहिँ कता लगेर चाहिँ व्यवस्थापन गर्ने, 7 र 8 शहरी क्षेत्रमा 4 जग्गा किनेर घर बनाउने मान्छेहरू थियो होइन, त्यस्तो मान्छेहरू विस्थापित भएको छ। अब उसको जग्गा छैन यदि भने उसलाई कसरी व्यवस्थापन गर्ने भनेर नगर प्रमुखले निरन्तर संवादमै हुनुहुन्छ सम्बन्धित निकायसँग। सार्वजनिक जग्गालाई त स्थानीय तहले चाहिँ पूजा दिने घोषणा गरेर पूजा दिन सक्दैन, उसलाई घर बनाउन सक्दैन। अहिले राज्यको नम्समा पनि पहिलो कुरो त घर बनाउन पूर्जा चाहियो, त्यो परिषदले वा सम्बन्धित निकायले त्यो चाहिँ फलानु ठाउँमा चाहिँ बस्ती बसाउन सकिन्छ, फलानु ठाउँको चाहिँ बस्ती बसाल्नको लागि आवश्यक पर्ने सबै डकुमेन्ट चाहिँ नेपाल सरकारले उपलब्ध गराउने भन्ने तरिकाको एउटा निर्णय त्यसै आवश्यक पर्ने भइहाल्यो।
10: प्रधानमन्त्री बालेन्द्र शाहले संयुक्त राष्ट्रसङ्घको महासभामा जलवायु संकटको अग्रपंक्तिमा नेपाल रहेको विषयलाई प्रमुखताका साथ उठाउँदै जलवायु न्याय, हानि नोक्सानीको क्षतिपूर्ति र जलवायु वित्तमा विकसित देशहरूको जिम्मेवारी बारे विश्व समुदायको ध्यान आकर्षण गराउने हुनुभएको छ। प्रधानमन्त्री शाह नेतृत्वको उच्चस्तरीय नेपाली प्रतिनिधि मण्डल 22-28 अमेरिकाको न्युयोर्कमा हुने 81 महासभाको उच्चस्तरीय छलफलमा सहभागी हुने परराष्ट्र मन्त्रालयले जानकारी दिएको हो। प्रधानमन्त्री शाहले आउँदो असोज 8 महासभालाई सम्बोधन गर्ने कार्यक्रम छ। यस वर्षको महासभाको मूल विषय विश्वास पुनर्स्थापना र रूपान्तरणको व्यवस्थापन, सबैका लागि परिणाम दिने संयुक्त राष्ट्रसङ्घ भन्ने छ। संयुक्त राष्ट्रसङ्घका अनुसार 81 महासभा 8 सुरु भएको हो भने विश्वका विभिन्न देशका सरकार प्रमुखहरूले धारणा राख्ने उच्चस्तरीय छलफल भने 22 सुरु हुँदैछ। परराष्ट्र मन्त्रालयका अनुसार प्रधानमन्त्रीको सम्बोधनमा नेपालको पछिल्लो राजनीतिक परिवर्तनसँगै जलवायु संकटका कारण नेपालले भोगिरहेको मानवीय र आर्थिक क्षतिलाई अन्तर्राष्ट्रिय समुदाय समक्ष प्रस्तुत गरिनेछ। गएको वर्ष भएको 90 आन्दोलन, त्यसपछि भएको चुनाव र ठूलो जनमत सहित गठन भएको वर्तमान सरकारका प्राथमिकता बारे पनि विश्व समुदायलाई जानकारी गराइनेछ। काया कैरनमा खबरको सिलसिला सँगै कार्टुन पनि बाँकी नै छ, सुन्दै गर्नुहोला।
15: कृषि मन्त्र नार्कसँग
16: बाढीका कारण मरेका पशु पक्षी कुहिएर सरुवा रोग र महामारी फैलन सक्ने जोखिम हुने भएकाले मरेका पशु पक्षीलाई खुला ठाउँ, बस्ती र पानीको मुहान भन्दा कम्तीमा 50 टाढा र कम्तीमा 3 पुरिने गरी गहिरो खाल्डो खनेर चुना वा भिर्कोन छर्किएर गाड्नुहोस्।

0: एकमात्र डीटीएच सेवा डिश होम। डिश होम, खुशी को कनेक्शन।
1: बाढी बिहे अघि आकाशको तारा झार्छु भन्ने अनि बिहे पछि चाहिँ जाबो यति घर पनि नबनाउने होइन, सधैँभरि पुरानै घरमा राख्ने विचार छ कि क्या हो तपाईँको?
2: बनाउने त भनेको हो नि, तर विश्वासिलो अनि भरपर्दो हार्डवेयर कहाँ छ त?
1: ल, तपाईँलाई त्यति पनि थाहा छैन, हाम्रै बसन्तपुरमा रहेको पदम हार्डवेयर जति विश्वासिलो कुन ठाउँ होला र?
3: पदम हार्डवेयर बसन्तपुर बजार माडी।
4: हामी कहाँ निर्माण जन्य कामहरूमा आवश्यक हार्डवेयरका सम्पूर्ण सामग्रीहरू, रड, सिमेन्ट, सिसा जस्ता पाता, पेन्टहरू, पाइप, कार्पेट, प्लाई आदि होलसेल मूल्यमा पाइनुका साथै ट्रक र ट्र्याक्टर भाडामा तथा होम डेलिभरीको सेवा दिइन्छ।
5: प्रोप्राइटर माधव विलास

0: सिजापतिले तथ्याङ्क सार्वजनिक गर्दै आमा बुवासँग नबस्ने बालबालिकाको विषयमा राज्य संवेदनशील बनेको र अन्तर्राष्ट्रिय मापदण्डसँग मेल खाने गरी त्यस्ता बालबालिकाको वैकल्पिक हेरचाहको व्यवस्था वर्गीकरण र मापदण्ड बनाउने काम अघि बढाएको बताउनुभयो। आमा बुवाले बालबालिकाको हेरचाह गर्न नसक्ने वा नचाहेको अवस्थामा अरू व्यक्ति वा संस्थाले त्यसको जिम्मेवारी लिने परिपाटीलाई वैकल्पिक हेरचाह भनिन्छ। वैकल्पिक हेरचाहमा रहेका बालबालिकाको स्वास्थ्य पोषण शिक्षा तथा संरक्षणको अवस्थाबारे गहन अध्ययन गर्न सरकारले अन्तर्राष्ट्रिय मापदण्ड अनुसार वैकल्पिक हेरचाहको वर्गीकरण र त्यसका आधारमा निर्धारण गर्ने तयारी थालेको निर्देशक सिजापतिले बताउनुभयो।
1: अब विदेशको खबर। सिरियामा गरेको एक अध्ययनले आजभन्दा झन्डै 4,500 वर्ष अघि नै परिष्कृत खाना पकाउने कला विकास भइसकेको पत्ता लागेको छ। डेनमार्कका विशेषज्ञहरूले गरेको अध्ययन अनुसार त्यस बेला नै सिरियाका मानिसहरू फरक तापक्रमका भाँडा प्रयोग गरेर परिष्कृत खाना पकाउने गरेका थिए। हिजो सार्वजनिक भएको अध्ययन प्रतिवेदन अनुसार त्यस बेला युरोपका मानिसहरू साधारण बाक्लो सुप र रोटीमै निर्भर रहने गरेकोमा सिरियामा भने खसी बाख्रा हरिणको मासुलाई अन्न मिसाएर मन्द तापमा लामो समय पकाएर खाना खान्थे। सिरियाली भान्सेहरूले खानाको प्रकार अनुसार फरक गुण भएका भाँडा प्रयोग गर्ने गरेका प्रतिवेदनमा भनिएको छ। पुराना खाना पकाउने भाँडाभित्रका जनावरका हाड बिरुवाका अवशेष र चिल्लो पदार्थ जाँच गरेर वैज्ञानिकहरूले यस्तो निष्कर्ष निकालेका हुन्। त्यसबेला सिरियामा स्थानीय रूपमा माटो र क्याल्साइटका भाँडा बनाइन्थे भन्ने केही भाँडा चिनबाट आयात हुन्थे।
0: अब खेल खबर। मलेसियामा चलिरहेको एसिसी प्रिमियर कपको फाइनलमा आज नेपाल र युएई खेल्दैछन्। फाइनल खेल नेपाली समयअनुसार अहिले बिहान 7:15 सुरु हुनेछ। आजको खेल जित्ने टोली प्रिमियर कपको उपाधिसँगै 2027 एक दिवसीय एसिया कपमा पनि छनौट हुनेछ। 2023 फाइनलमा पनि नेपाल र युएई खेलेका थिए, त्यसबेला नेपालले युएईलाई 7 विकेटले पराजित गरेको थियो। एक दिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा नेपाल र युएई बीच अहिलेसम्म 19 पटक प्रतिस्पर्धा भएको छ। नेपालले 11 खेल जित्दा युएईले 8 खेल जितेको छ। यदि नेपालले उपाधि जिते दोस्रो पटक एक दिवसीय एसिया कप खेल्नेछ। 2023 एसिया कपमा नेपालले समूह चरणमा भारत र पाकिस्तानसँग खेलेको थियो। नेपाल र युएई दुवै इमर्जिङ टिम्स एसिया कपका लागि भने छनौट भइसकेका छन्। खेलकै अर्को खबरमा, नेपाल भलिबल लिग एनबिएलको फाइनलमा आज कर्णाली शिवराज र गण्डकीको प्रतिनिधित्व गर्ने अन्नपूर्ण स्पाइकर किङ्स खेल्दैछन्। खेल दिउँसो 4 बजे त्रिपुरेश्वरमा रहेको राष्ट्रिय खेलकुद परिषदको कभर हलमा हुनेछ। फ्रेन्चाइज लिगको पहिलो संस्करण विजेताले 20 लाख रुपियाँ पुरस्कार जित्नेछ। कर्णाली हिजो बेलुका भए को प्लेअफ खेलमा काठमाडौँ रेड्सलाई 3-1 सेटमा पराजित गर्दै फाइनलमा पुगेको हो। अन्नपूर्ण अस्ति शुक्रबार लिगको शीर्ष स्थानमा रहँदै सोझै फाइनलमा पुगेको हो। 6 टोली सहभागी लिगमा शीर्ष स्थानमा रहने टोली सिधै फाइनलमा पुग्ने प्रावधान छ। लिगमा दोस्रो र तेस्रो स्थानमा रहने टोलीले फाइनलमा पुग्नका लागि प्लेअफ खेल्नुपर्ने थियो।
1: काया कैरनमा अब केही खबर संक्षेपमा। अहिले पूर्वी र मध्य तराईका केही ठाउँमा पानी परिरहेको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार देशका धेरैजसो ठाउँमा बदली भएर झापा, मोरङ, सुनसरी, उदयपुर, चितवन, नवलप्राची लगायतका जिल्लामा सामान्यदेखि मध्यम वर्षा भइरहेको। कोशी, बागमती, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही जिल्लामा पनि सामान्य पानी परिरहेको छ। सामान्यदेखि मध्यम वर्षा भए पनि ठुलो पानी भने परेको छैन।
0: नेपालमा सडक, विमानस्थल लगायत ठुला पूर्वाधार निर्माणमा निजी क्षेत्र मार्फत कसरी गर्न सकिन्छ भन्ने विषयमा छलफल भएको छ। प्रधानमन्त्री बालेन्द्र शाह र उद्योग व्यवसायी बीच हिजो भएको छलफलमा प्रधानमन्त्री शाहले निजगढ विमानस्थल लगायत ठुला पूर्वाधारको निर्माण निजी क्षेत्र मार्फत कसरी सम्भव छ र त्यसका लागि सरकारले के कस्ता कानुनी तथा व्यावहारिक जटिलता फुकाउनुपर्छ लगायतका विषयमा सहभागीसँग सुझाव माग्नु भएको थियो।
1: एमालेको निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलमा 2 फरक प्रतिवेदन पेश गरिएपछि नेतृत्व पुनर्गठनको विवाद झन् चर्कने देखिएको छ। कार्यदल सदस्य सचिव एवं पार्टी महासचिव शङ्कर पोखरेलले तयार गरेको प्रतिवेदनलाई अस्वीकार गर्दै कार्यदल संयोजक एवं पार्टी उपाध्यक्ष रामबहादुर थापाले छुट्टै प्रतिवेदन ल्याउनु भएको हो। कार्यदलले प्राप्त सुझाव समेटेर प्रतिवेदन तयार पार्न संयोजक थापा र सदस्य सचिव पोखरेललाई जिम्मेवारी दिएको थियो। यस्तै सिङ्गापुरबाट फर्किएको 1 महिना बितिसक्दा पनि काङ्ग्रेसका पूर्व सभापति शेरबहादुर देवालले पार्टी सभापति गगन थापासँग भेटेर संवाद गर्न मान्नु भएको छैन। दुई नेताबीच संवाद नहुँदा पार्टीको आसन्न 15 महाधिवेशन नै अलग अलग हुने सम्भावना बढेको छ।
0: सरकारलाई प्रतिवेदन बुझाएको 31 वर्षपछि रावल आयोगको प्रतिवेदन कार्यान्वयनमा गएको छ। भूमि व्यवस्था सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सहकारी तथा सार्वजनिक जग्गा छानबिन एवं संरक्षण सम्बन्धी उच्च स्तरीय आयोग अर्थात् रावल आयोगको प्रतिवेदनले औँल्याएका सरकारी तथा सार्वजनिक जग्गा नेपाल सरकारका नाममा कायम गर्ने प्रक्रिया अघि बढाउने निर्णय गरेको छ। यो निर्णय कार्यान्वयन भएसँगै तत्कालीन काठमाडौँ महानगरपालिका क्षेत्रका 35 वटै ओडामा अतिक्रम

0: मन भएको 1,859 रोपनी 14 आना 3 पैसा 3 दाम क्षेत्रफल बराबरको सार्वजनिक तथा सरकारी जग्गा खाली गर्न सरकारले बाटो खोलेको छ।
1: मलेसिया जाने श्रमिक आपूर्तिको प्रक्रियामा मलेसिया सरकारको फरेन वर्कर सेन्ट्रल म्यानेजमेन्ट सिस्टमले चालेको पछिल्लो कदमले वैदेशिक रोजगारी क्षेत्रमा विवाद पैदा गरेको छ। सुरुमा निश्चित 25 म्यान पावर कम्पनीलाई मात्र काम गर्न अनुमति दिएर सिन्डिकेट खडा गरिएको भन्दै चौतर्फी विरोध भइरहेकै समयमा स्थिति पेचिलो बन्दै गएको
0: तिब्बती क्षेत्रबाट भटेकोसी हुँदै त्रिशुली नदीमा आएको हिमबाटीले रसुवा नुवाकोट धादिङ र गोर्खाको पर्यटन क्षेत्रमा मात्र 52 अर्ब 13 करोड रुपियाँ बराबरको क्षति पुर्याएको छ। संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले गठन गरेको भटेकोसी हिमबाटी क्षति मूल्याङ्कन समितिले तयार पारेको प्रारम्भिक प्रतिवेदन अनुसार हिमचट्टान सहितको पहिरो हिमतालमा खसेर अति वेगमा आएको विनाशकारी बाढीबाट पर्यटन क्षेत्रमा मात्र 52 अर्ब 13 करोड 65,76,500 रुपियाँ बराबरको क्षति पुगेको छ।
1: काया कैरनमा अब पालो उखानको
0: मित भन्दा हित ठुलो।
1: उखानसँगै हामी काया कैरनको अन्त्यमा आइपुगेका छौँ। आजका मुख्य खबर फेरि एकपटक।
0: भटेकोसी बाढी प्रभावित 14,000 बालबालिकाको पढाइ अवरुद्ध, प्रभावित बालबालिकाको पठन पाठन कसरी सुरु गर्नु भन्नेमा अन्यल,
1: सडक पेटीमै सुत्केरी भएको घटनाले निशुल्क प्रसुति सेवामा विपन्न वर्गको पहुँचमाथि प्रश्न, बिरामीले खर्च तिर्न नसके उपचार सेवा अस्वीकार गर्न मिल्छ कि मिल्दैन भन्नेमा पनि बहस,
0: ग्यास आपूर्ति व्यवस्थापन सहज नबन्दा उपभोक्ता अझै मारमा, ग्यास कालो बजारी गर्ने विरुद्ध कारवाही तीव्र,
1: सिरियामा झन्डै 4,500 वर्ष अघि नै खाना पकाउने कला विकास भइसकेको अध्ययनको निष्कर्ष, खानाको प्रकार अनुसार फरक भाँडा प्रयोग गर्ने गरेको अनुसन्धानको दावी,
0: र एसिसी प्रिमियर कपको फाइनलमा आज नेपाल र युएई खेल्दै विजेता टोली एसिया कपमा छनौट हुने, नेपाल भलिबल लिगको उपाधिका लागि कर्णाली र अन्नपूर्णको खेल पनि आज।
1: र अन्त्यमा आजको कार्टुन। आज हामीले नयाँ पत्रिका दैनिकबाट झ्याप्पै शीर्षकमा रवि मिश्रले बनाउनु भएको कार्टुन लिएका छौँ। सप्तरीमा सडक पेटीमा सुत्केरी भएको घटनासँग यो कार्टुन सम्बन्धित छ। यहाँ एउटा घरभित्र श्रीमान श्रीमती छन्। श्रीमानले पत्रिका पढिरहेका छन्। पत्रिकामा त्यही खबर हेरेपछि उनी भन्दैछन्, सडकमा खेदै रेकिन नहोस्, सरकारले प्रसुति सेवा निशुल्कै गरेको छ त। आजको काया कैरन सकिएको छ। काया कैरनबाट प्राविधिक साथी प्रवीण श्रेष्ठसँगै हामी पनि बिदा माग्छौँ। घरबाट बाहिर निस्कनु अघि सडक र मौसमको अवस्थाबारे जानकारी लिन नबिर्सौँ। नमस्कार।
2: 93.2 स्वदेश एफएम।
3: आदरणीय श्रोता नमस्कार। आजको नेपाली बहसबाट खेम बम उपस्थित भइसकेको छु। यतिखेर नेपाल रहेको छ महाविपत्तिबाट, नेपालले निकै ठुलो क्षति बेहोर्नु परेको एउटा परिस्थिति छ। राजनीतिमा पनि महाबाढी आएको छ। फागुन 21 गतेको निर्वाचनले राष्ट्रिय स्वतन्त्र पार्टीलाई पहिलो दुईटै नजिकको बहुमत दिएर अगाडि ल्याएको छ। अन्य पुराना राजनीतिक दलहरूमा आन्तरिक रूपमा भीषण पहिरो आइरहेको छ। आदरणीय श्रोता, नेपाली कङ्ग्रेसको कुरा गर्दा, नेकपा एमालेको कुरा गर्दा, अझ भनौँ नेकपाकै कुरा गर्दा पनि नेकपामा छिटफुट पहिरो गए तापनि एमाले र कङ्ग्रेसमा भीषण पहिरो गएको छ। एमाले कङ्ग्रेसमा पनि विपत्ति छ। दलहरू राम्रोसँग मिल्न सकेका छैनन्, विचारहरू मिलेका छैनन्, मनहरू मिलेका छैनन्। यो महाविपत्तिमा पनि नेपाली कङ्ग्रेस आफूलाई मिलाउन सकिरहेको छैन। सकस निवर्तमान सभापति शेरबहादुर देउवाले भन्छन्, म हो सभापति, तर वैधानिकताका आधारमा हेर्ने हो भने निर्वाचन आयोग र सर्वोच्च अदालतले नै गगन कुमार थापालाई सभापतिमा आधिकारिकता दिइसकेको एउटा स्थिति छ। तर सभापति बन्न कति रहर जागेको नेपाली कङ्ग्रेसमा, विधानको पालना गर्नु पर्दैन आज भन्ने खालका पनि बहसहरू यतिखेर उठिरहेका छन्। सभापति बन्ने कुरा, नेतृत्व लिने कुरा, नागरिकहरूको मतबाट अर्थात् पार्टीको नेतृत्व लिने कुरा, कार्यकर्ता पंक्तिको मतबाट नेतृत्व लिने कुरा हुन्छ। तर कार्यकर्ताले चाहिँ इग्नोर गर्दै गर्दा पनि आफै सभापति मै हो भनेर कुन पक्षले दावी गरिरहेको छ त, आज निकै ठुलो विवादको विषय कङ्ग्रेसमा यो बनिरहेको छ। कङ्ग्रेसको कुरा गर्दा सर्वोच्च अदालतमा एउटा मूल मुद्दा अझै पनि विचाराधीन अवस्थामा छ। त्यो मुद्दा के हुन्छ भन्ने खालको विषय पनि छ। आधिकारिकताको विषयमा जब सर्वोच्च अदालतले निशा दियो, निशापछि उसले फेरि त्यसलाई नेपाली कङ्ग्रेसको यो मुद्दालाई रिओपन गरेर हेरिरहेको छ। तर कङ्ग्रेस मिल्ने छाडकान अझै पनि देखिएको छैन। नेकपा एमालेको कुरा गर्ने हो भने नेकपा एमाले तत्कालीन बेला निर्वाचनमा केपी शर्मा ओलीकै कारणले गर्दाखेरि अर्थात् अध्यक्षकै कारणले गर्दाखेरि एमाले पराजय बेहोर्नु परेको निष्कर्ष सहित आएको प्रतिवेदनलाई फेरि एमालेमा पुनर्लेखन गर्नका निम्ति प्रदीप गेवाली र बादलहरूलाई खटाएका छन् केपी शर्मा ओलीले। अब नेकपा एमालेको स्थिति भने के हुन्छ भन्ने खालको चिन्ता चासो आम नागरिकहरूमा छ। तर एमाले भित्र र कङ्ग्रेस भित्रको अहिलेको किचलो हेर्ने हो भने सबै सत्ताका भोगी छन्, सबैले सत्ता चाहिएको छ, सबैलाई नेतृत्व चाहिएको छ। तर नेता कार्यकर्ताहरूले के चाहेका छन् त त्यसको विषयमा विश्लेषण हुन सकिरहेको छैन। आजको नेपाली बसमा यस विषयमा पनि कुराकानी गर्दैछौ। संयुक्त राष्ट्र संघको महासभामा नेपालको प्रमुख एजेन्डा जलवायु सम्बन्धीको न्याय रहनुपर्छ। यसमा प्रधानमन्त्री बालेन्द्र शाहले कुन ढङ्गले चाहिँ आफूलाई त्यहाँ प्रस्तुत गर्नुहुन्छ त्यसका विषयमा पनि हामी छलफल बहस गरौँला त्यतिखेर आदरणीय श्रोता। र त्यसै गरी अहिलेको पछिल्लो समयलाई हेर्ने हो भने डिएनए परीक्षणमा पनि जनशक्तिको अभाव भएको कुराहरू आएका छन्, यस विषयमा पनि हामी छलफल गर्छौँ। एमालेमा बढ्यो अन्तर सङ्घर्ष, ओली हटाउन दबाव भएको कुरामा पनि हामी आज छलफल गर्छौँ नेपाली बहसमा। दुवै पक्ष महाधिवेशनको तयारीमा मझघारमा शेखर भन्ने विषयमा पनि आजको नेपाली बहसमा हामी कुराकानी गर्दछौँ। आदरणीय श्रोता, डेरामा चार पूर्व प्रधानमन्त्रीहरू अहिले डेरामा बस्नु परेको छ। शेरबहादुर देउबा भाडाको घरमा छन्, त्यसै गरी झलनाथ खनालले भनेका छन् म सुकुम्बासी भएँ भनेका छन्, उनी पनि भाडाकै घरमा छन्। त्यसै गरी प्रचण्ड खुमलटारमा चाहिँ अर्काको घरमा बसेको एउटा परिस्थिति छ। आदरणीय श्रोता, आजको नेपाली बसमा हामी यस विषयमा पनि कुराकानी गर्नेछौँ। र विशेष गरी नेपाली बस यतिखेर बाढी प्रभावित पीडितका क्षेत्रमा पनि हामी चर्चा गर्दैछौँ, किनभने एकातिर कहर छ, अर्कोतिर ग्यासको लाइन छ। ग्यासको लाइन तपाईँले राम्रोसँग हेर्नुभयो भने स्पष्ट रूपमा देखिनु भएको छ। काठमाडौँको अनामनगरमा पनि व्यापक लामो लाइन छ, काठमाडौँका धेरै ठाउँमा लामो लाइन छ। ग्यासको अचाक्ले मूल्य वृद्धि भएको छ र मनपरी रूपमा ग्यासको मूल्य तिर्न उपभोक्ताहरू बाध्य भएको एउटा परिस्थिति सिर्जना भएको छ। यसमा सरकारको ध्यान तदारुकता जान सक्यो कि सकेन भन्ने विषयमा पनि आजको बहसमा हामी चर्चा परिचर्चा गर्दैछौँ। र बाढी प्रभावित क्षेत्रमा के छ त अहिलेको अवस्था, त्यहाँ नागरिकहरूले सुख शास्ति भोगिरहेकै छन् वा चाहिँ केही गाउँमा मलम लाउने काम चाहिँ भइरहेको छ राज्यबाट वा चाहिँ अन्नदात्र निकायहरूबाट, यस विषयमा पनि चर्चा परिचर्चा गर्छौँ। र खाँचो पर्दा निशुल्क प्रसूति सेवा छैन, सडक पेटीमै सुत्केरी हुनुपर्ने बाध्यात्मक परिस्थिति छ, त्यसमा सरकारले एक्सन चालेको कुरा आएको छ। राजविराज
4: बेसमा नेकपा एमालेका नेता विशाल भट्टराई हुनुहुन्छ। भट्टराईजी, नेपालीहरूले धेरै सुन्ने कार्यक्रम नेपाली बसमा म यहाँलाई स्वागत गर्न चाहन्छु। नमस्कार, गुड मर्निङ।
5: धन्यवाद।
4: नेकपा एमालेमा ओली हटाउन निकै ठुलो दबाब बढेको हो, अन्तर सङ्घर्ष व्यापक भएको हो अहिले पछिल्लो अवस्थामा?
5: पार्टी नेतृत्व परिवर्तनको बारेमा त अहिलेसम्म पार्टीमा त्यो प्रतिवेदन लेखनको नेतृत्व गर्ने शङ्कर पोखरेलले पनि, रामराज थापा बादलले पनि भन्नुभएको छैन। त्यसो भएको हुनाले चाहिँ नेतृत्व परिवर्तनको कुरा महाधिवेशन पछि उठेको छैन, महाधिवेशन पूर्व उठेको थियो। त्यति बेला चाहिँ अब नेतृत्व परिवर्तन गर्दा नयाँ ढङ्गले एमालेलाई पुनर्जागृत गर्न सकिन्छ भन्ने एउटा पक्ष आएको थियो। हामीले पाँचौँ महाधिवेशनमा जननेता मदन भण्डारीले जनताको बहुदलीय जनवाद प्रतिपादन गरिरहँदादेखि नै हामीले प्रतिस्पर्धाका आधारमा श्रेष्ठता हासिल गर्ने भन्ने कुराको नीति अघि सारेका थियौँ। त्यसपछि लगातार एमालेका महाधिवेशनहरूमा प्राय प्रतिस्पर्धाकै आधारमा नेतृत्व छानिँदै आएको छ। अस्तिको 11 महाधिवेशनमा पनि केपी शर्मा ओली एकातिर, ईश्वर पोखरेल अर्कातिर भएर निर्वाचन भएकै हो। त्यसकारणले प्रतिस्पर्धालाई हामीले स्वाभाविक ठान्छौँ, तर यो बेला चाहिँ महाधिवेशन सकिसकेको अवस्था भएको कारणले गर्दा तत्काल नेतृत्व परिवर्तनको कुरा उठेको छैन। अलिअलि छिटपुट रूपमा
3: बादलजी र शङ्कर पोखरेलजीको प्रतिवेदन छुट्टा छुट्टै भयो, ओलीजीलाई मन परेन, त्यस भएर प्रदीप गेवालीजीलाई र बादलजीलाई फेरि पुनर्लेखनका निम्ति उहाँले भन्नुभएको छ। अब उहाँको पक्षमा ट्याक लाएर चाहिँ बुट्टा भनेर प्रतिवेदन आउँछ, अब त्यसपछि त पार्टीभित्र त मतभेद त निकै चर्किन्छ।
5: होइन, त्यस बेला पार्टी सचिवालयको बैठकले रामबहादुर थापा उपाध्यक्षज्यूको नेतृत्वमा एउटा 15 सदस्यीय कार्यदल बनाएको थियो। त्यो कार्यदलले 13 ठाउँमा देशभरि गएर सुझाव सङ्कलनको काम सम्पन्न गर्यो। हजारौँ एमालेका नेता कार्यकर्ताहरूले पार्टीको निर्वाचनको ठोस समीक्षा सँगसँगै चाहिँ अब पार्टीलाई कसरी पुनर्जागृत गर्ने, कसरी पुनर्गठित गर्ने भन्ने सम्बन्धमा आफ्ना रायहरू, सुझावहरू प्रस्तुत गर्नुभएको थियो। ती सबैमा महासचिव शंकर पोखरेल उपाध्यक्ष र अरू नेताहरू पनि उपस्थित हुनुभयो। विशेष गरी सबैमा पुग्ने भनेको रामबहादुर थापा बादल र महासचिव शंकर पोखरेल हो। बैठकले नै महासचिव शंकर पोखरेललाई चाहिँ प्रतिवेदन लेखनको जिम्मेवारी दिएको थियो। उहाँले प्रतिवेदन ल्याउनु भयो। ल्याइसकेपछि अहिले अनलाइनमा अरू ठाउँमा मैले देखेँ कि रामबहादुर थापा बादलले पनि प्रतिवेदन लेख्नु भएको भन्ने कुरा देखिसकेपछि केही फरक मत जस्तो देखिएको छ। यस्तो अवस्थामा चाहिँ पार्टीको हिजो 11 बजे केन्द्रीय कार्यालय च्यासलमा बैठक बस्यो, त्यो प्रतिवेदनको कार्यदलको। त्यो बैठकले चाहिँ अब यसलाई कन्टिन्यू छलफलमा लाने र एउटै प्रतिवेदन बनाएर ल्याउने सर्वसम्मतिका साथ भन्ने कुराको सहमति गरेर हिजो उठेको छ त्यो बैठक। त्यस कारणले मलाई लाग्छ आज भोलि नै फेरि बैठक चाहिँ सुचारु हुन्छ, अलिक क्लोज मिटिङमा उहाँहरू बस्नुहुन्छ, त्यसपछि चाहिँ एउटै प्रतिवेदनको रूपमा त्यो आउन सक्छ, त्यसपछि पार्टीमा त्यो समस्याको रूपमा अहिले रहँदैन। तर मेन समस्या त्यो मात्रै होइन, त्यो नेतृत्वको प्रश्न प्रधान प्रश्न होइन। आज मुख्य कुरा के हो त भने भदौको निर्वाचन नेकपा एमाले को लागि त्यो जेएनजी विद्रोह पछाडिको चुनाव चाहिँ असाध्यै प्रतिकूल भयो। फागुन 21 निर्वाचनले चाहिँ नेकपा एमाले र देशका लोकतान्त्रिक पार्टीहरू, अहिलेको संविधानका पक्षधर पार्टीहरू, गणतन्त्र पक्षधर पार्टीहरूका लागि असाध्यै प्रतिकूल रह्यो। यो प्रतिकूल निर्वाचन परिणामले कम्युनिस्ट आन्दोलनको भविष्य बारेमा, त्यसै गरी चाहिँ नेपालको लोकतन्त्रको भविष्यको बारेमा चाहिँ धेरै चिन्ताहरू व्यक्त गरेको अवस्थामा, यत्रो लामो इतिहास भएका पार्टीहरू यसरी खिनु, कमजोर हुनु, जनमत स्खलित हुँदै जाने कुरा वास्तवमै चिन्ताको विषय हो। त्यसकारण आज चाहिँ को नेतृत्वमा रहने वा नरहने, हट्ने वा रहने भन्ने मात्रै प्रधान प्रश्न होइन। हामी कहाँ सार पक्ष भन्दा रूप पक्षलाई बढी प्राथमिकता दिने, सर्फेसली छलफल गर्ने, अलिकति बढ्ता मिडियाहरूको पनि त्यसमा ध्यान जाने र पार्टी नेता कार्यकर्ताहरूको पनि ध्यान त्यस्ता कुरामा जाने हुनाले हामी अनावश्यक यस्ता छलफलहरूमा छौँ। हामी महाधिवेशन भर्खरै सकिएको छ। महाधिवेशनले प्रतिस्पर्धाका आधारमा केपी शर्मा ओलीको नेतृत्वमा पार्टीको चाहिँ 19 सदस्यीय सचिवालय निर्माण गरेको छ, त्यसै गरी केन्द्रीय कमिटी निर्माण गरेको छ। त्यो अब अहिले तत्कालै त्यो नेतृत्व यताउता हुने कुरा भन्दा पनि अब कसरी कम्युनिस्ट आन्दोलनलाई र नेपालको यो लामो चाहिँ लोकतान्त्रिक आन्दोलनलाई सही ट्र्याकमा ल्याउने, कसरी मुलुकमा अहिले सर्वसत्तावाद जसरी चाहिँ अहिलेको 2/3 नजिकको सरकारले, बालन नेतृत्वको सरकारले त्यो व्यवहार जनताका बिचमा देखाइरहेको छ, अस्त व्यस्त छ देश, अन्तर्राष्ट्रिय रूपमा नेपालको बदनामी भएको छ, यति ठुला ठुला विपदहरू आइरहेका छन्, त्यसको कुशलतापूर्वक
3: बदनामी त कसरी बदनामी भएको छ, 2/3 नजिकको सरकारले त काम गरिरहेछ नि, अब भूकम्प ल्याउने कुरा, बाढी पहिरो ल्याउने कुरा सरकारले चाहेर ल्याउने
5: होइन, अहिले पछिल्लो दिनमा यही बदनामीकै कुरा तपाईँले अलिकति व्याख्या राष्ट्रिय राजनीति भन्दा उतै व्याख्या गर्दा पनि म स्पष्टै के भन्न सक्छु भने अहिले हामी कहाँ 10 गते जुन प्रकारको एउटा वितण्डा, बाढीको वितण्डा आयो, त्यसपछि थुप्रै देशहरूले चाहिँ हामी विज्ञहरू पठाएर राम्रोसँगले तपाईँहरूको व्यवस्थापनमा सहयोग गर्न सक्छौँ, कुशलतापूर्वक त्यसलाई चाहिँ हामी तपाईँहरूलाई सहयोग गर्छौँ भनिरहेको बेला हामीलाई कोही चाहिँदैन भन्ने प्रकारको अभिव्यक्ति त स्वयं सरकारका मन्त्रीहरू प्रवक्ताहरूले नै दिनुभयो। त्यसले अन्तर्राष्ट्रिय समुदायमा के पार्छ? त्यसपछि यहाँ कुशलतापूर्वक व्यवस्थापन गर्न गरेको भएदेखि त केही थिएन, मान्छेले के भन्थे होला भने नेपाल आफै सक्षम भएछ, बलियो राष्ट्र निर्माण गरेछ नेपालले, उसले चाहिँ क्षमता अभिवृद्धि गरेछ, राम्रो व्यवस्थापन गर्यो, उद्धार गर्यो भन्थ्यो होला। न हामीले व्यवस्थापन कुशलतापूर्वक गर्न सकेका छौँ, न अरूले आउने कुरामा चाहिँ सहयोग गर्ने वातावरण निर्माण गरेका छौँ। एकातिर हामी अरूको सहयोग लिन पनि तयार नहुने, हामी आफै गर्न सक्छौँ भनेर घमण्ड प्रस्तुत पनि गर्ने, तर त्यसको व्यवस्थापन पनि गर्न नसक्ने कुराले त हामीलाई चाहिँ अन्तर्राष्ट्रिय रूपमा पनि राम्रो गरेका छैन। अहिले पनि तिनीमे लगायतका थुप्रै जलविद्युत परियोजनामा मान्छेहरू त भित्र सुरुङभित्र थुनिरहनु भएको छ, हिजो मात्रै पनि कुलमान
3: सरकारले प्रयास गरिरहेको छ नि त होइन विशाल भट्टराईजी?
5: पहिलो दिनबाट, पहिलो 10 गतेबाट तपाईँको गर्न सकिन्थ्यो, नभए भोलिपल्टै अन्तर्राष्ट्रिय समुदायले हामीलाई अरू देशहरूले सहयोग गर्छु भनेका थिए। 11 गतेबाट सुरु गरे यतिखेर त मान्छे सकुशल निस्किसक्थ्यो, यतिखेर कति मान्छेहरू मरिसक्यो, भोलि पर्सि त्यहाँ खोस्रेर चाहिँ निकाल्दाखेरि थाहा पाउँछ त्यहाँ चाहिँ कति सबहरू चाहिँ भेटिएला, त्यस्तो नहोस् भन्ने हामी कामना गर्छौँ। म अहिले पनि कामना गर्छु, धेरै ठुलो चाहिँ नि जनधनको क्षति भएको छ। यस्तो बेलामा अरू थप चाहिँ मान्छेहरूको हताहती हुने कुरा कुनै पनि हालतमा त्यो स्वीकार्य हुँदैन, दुर्भाग्यपूर्ण कुरा हो। तर नियतिले हामीलाई त्यहीँ पुर्यायो सरकारको असचेतताले, त्यस कारणले गर्दाखेरि मैले यति मात्रै

0: यो प्रसङ्ग ल्याउन खोजेको अन्तर्राष्ट्रिय सम्बन्धहरूमा देखिएका चाहिँ असन्तुलनहरू विशृङ्खलताहरू त छरपस्तै छन् नि।
1: तर अन्तर्राष्ट्रिय रूपमा चाहिँ बरु तपाईँकै पार्टी अध्यक्षले चाहिँ भारतीय मिडियासँग दिएको अभिव्यक्तिको आलोचना भइरहेको छ, देशभित्रका कुरालाई चाहिँ किन चाहिँ अन्तर्राष्ट्रियकरण गरेको भनेर उहाँमाथि खनिएको जवाब देख्नु भएको छ नि होइन राम्रोसँग।
0: होइन अन्तर्राष्ट्रिय मिडिया अब भारतसँगको एउटा हिसाबले भन्दाखेरि चाहिँ अब हाम्रो सबै हिसाबले निकट भएकै राष्ट्र हो भारतले। केपी शर्मा ओलीले नबोले पनि यहाँ सरकारले गरेका सारा काम क्रियाकलाप त उनीहरूले थाहा नपाएको कुरा हुँदै होइन, उनीहरूका लागि कुनै नयाँ कुरा हुनै सक्दैन। तर कुरो के हो भने त्यही पनि नभन्नु भएको भए हुन्थ्यो भन्ने आम मान्छेहरूको चाहिँ छँदैछ, जसमा दुइटै धारणा छ। केही शुभेच्छुक शुभचिन्तकहरूले पनि त्यो कुरा व्यक्त गर्नुभएको छ भने कतिपय मान्छेहरूले चाहिँ अब केमा आलोचना गर्ने, केमा बदनाम गर्ने, केपीएललाई के भनेर गाली गर्ने भनेर एउटा न्यु बनाएको अवस्था पनि छ। दुइटै धारणा छन्। तर एउटा सत्य कुरा सच्चाइ के हो त भन्दाखेरि सरकारले व्यवस्थापन गर्ने कुरामा यो भदौ दसको बाढी पहिरोको व्यवस्थापन गर्ने कुरामा धेरै ठुलो गम्भीर त्रुटि चाहिँ गरेकै छ। त्यो गम्भीर त्रुटिका कारणले गर्दाखेरि अहिले चाहिँ 5,000 बढी मान्छेहरू बेपत्ता हुनुहुन्छ, यस्तो ठुलो हताहती भएको छ। त्यहाँको व्यवस्थापनको कुरा गर्नुहुन्छ भने जल्ला जम्बा जम्बी त्रिशुलीमा तिरदेखि पुछारसम्म चाहिँ जम्बा एउटा पुल बाँकी छ, त्यो पुल बाहेक अरू कुनै पनि छैन, कनेक्टिभिटी केही छैन। यत्रो दिन बित्दाखेरि सरकारले कनेक्टिभिटीमा के काम गर्यो भने बनायो 5 दिन होइन, यत्रो दिन भयो, त्यो पनि अस्ति गृहमन्त्रीले चाहिँ उहाँ एआईले बनाएको फोटो चाहिँ हालेर अस्ति पुल बनिसकेको भनेर कसो हेलिकप्टर चढेर रिबन र रातो रिबन र कैँची बोकेर जानु भएन उद्घाटन गर्न। अस्ति नै एउटा एकजना मान्छे चाहिँ सुरुङमा भेटियो भनेपछि यहाँ चाहिँ मन्त्री बैठकमा बसिरहेका गृहमन्त्री बैठक स्थगित गरेर छोडेर हतार हतार चाहिँ आफू पुगेर अक्सिजनको सिलिन्डर बोकेर हिँडिरहनु भएको देखिरहनु भएको थियो। लाज भन्ने चिज छँदै छैन। डायरी र उहाँको डायरी र चाहिँ उहाँको अरू सामग्री झोला अर्कैले बोकिरहेछ पछाडि, त्यो बोकेर आफ्नो झोला आफ्नो डायरी बोकेर हिँड्न नसक्ने, आफ्ना सामग्रीहरू सामान्यत कतिपय अरूलाई दिँदैन बोक्न, त्यो चाहिँ अर्कै सिपाहीलाई बोक्न दिया छ, अर्कै पिएले बोकिरहेछ, सिलिन्डर चाहिँ उहाँले बोकेर भिडियो खिचाउनुहुन्छ। यस्तो नाटक गर्नेहरू कति दिन यो नाटक टिक्ला भन्नु न, यस्तो खालको त्यो हेर्दाखेरि पनि नसुहाउने क्या लज्जास्पद गतिविधि। अब उहाँ जानु त्यो अस्ति नजानु भएको भए सायद पुलको रिबन काट्न जानुहुन्थ्यो होला। हिजो अस्ति देख्नु भयो नि शालिग अनावरण गर्न जाँदा शालिग जति अर्कैका बनेका छन् अर्कैको अनुहारका शहीदका परिवारले त्यही भनिरहेछन् भनेपछि यति अव्यवस्थापन यति भद्रगोल यति चाहिँ नि त्यो एक किसिमको भन्दाखेरि तपाईँको नाटक यो चाहिँ अहिलेको सरकार अपरिपक्वता यी गतिविधिले त हामीलाई त अन्तर्राष्ट्रिय समुदायमा देशभित्रै पनि धेरै ठुलो सङ्कट बनाउँदै लगेको छ। 16 खरबको बजेट भएको देशमा 8 खरबको चाहिँ क्षति भएको छ। यत्रो क्षति रिकभर गर्न चाहिँ जुन प्रकारले चाहिँ हामीले अन्तर्राष्ट्रिय समुदायलाई गुहार्नुपर्ने,
1: प्रधानमन्त्री जाँदै हुनुहुन्छ अन्तर्राष्ट्रिय समुदायमा गुहार्न होइन, संयुक्त राष्ट्रसङ्घको महासभामा भाग लिन जाँदै हुनुहुन्छ, त्यहाँ मुख्य मुद्दा जलवायु परिवर्तनकै मुद्दा छ। अब नेपालले के गर्ने विपत्तिसँग जुद्न, विपत्तिसँग आइलागिसके पछाडि चाहिँ काम गर्नु त गाह्रो छ नि त, हाम्रा संयन्त्रहरूले त सक्दैनन् त होइन।
0: एउटा कुरा के हो भने प्रधानमन्त्री त्यहाँ जाने कुरा एकदम सकारात्मक हो, उहाँ पहिला नजाने कुरा थियो, पछि सायद यस्तै विभिन्न दबाब सुझावहरूको कारणले जाने हुनुभयो क्या अरे, त्यो एकदम सकारात्मक कुरा हो। जानुहोस् त्यहाँ राम्रोसँगले नेपालको मुद्दाहरू उठाउनुहोस्। अहिले खास गरी भन्ने भने कार्बन उत्सर्जनमा नेपालको भूमिका एकदमै सानो भूमिका छ, छँदै छैन भन्दा पनि हुन्छ पर्सेन्टमा निकाल्दाखेरि, तर हामी सबभन्दा धेरै प्रताडित हामी नै छौँ। त्यही कारणले गर्दा ग्लोबल वार्मिङको समस्याले अहिले चाहिँ हामी कहाँ हिमतालहरू फुट्ने, हिमाली क्षेत्र चाहिँ क्षयीकरण हुने, त्यसको प्रत्यक्ष प्रभाव चाहिँ तटीय क्षेत्रमा हुने कुरा चाहिँ गम्भीर समस्याको रूपमा आइ नै सक्यो। अब हाम्रो सम्भवतः कयौँ चाहिँ हाम्रा हिमालबाट बगेर आउने नदीहरू अधिकांश त हिमालबाटै बगेर आउँछन्, तिब्बतबाटै आउँछन्, माथिल्लो भेगबाट आउने बगेर आउने नदीका क्षेत्रहरूमा हाम्रो सभ्यता नै त्यसरी विकसित भएको छ कि नदी किनारमा हाम्रा बस्तीहरू छन्, घरहरू बनाएर बसेका छ ठुलो सङ्ख्यामा जनता. यस्तो बेलामा चाहिँ जुनसुकै बेला पनि बाढी आउने, त्यो पनि अकल्पनीय खालको आउने, यो एकदमै खतरा हाम्रो लागि त दीर्घकालीन रूपमा भइ नै सक्यो. यस्तो बेलामा हामीले जलवायु न्यायको कुरालाई चाहिँ अन्तर्राष्ट्रिय मुद्दाको रूपमा हामीले उठाउन सक्यौँ भने त्यसलाई चाहिँ एउटा अन्तर्राष्ट्रिय समुदायका बिचमा अरूसँग पनि सहकार्य गरेर अरू देशहरूसँग पनि मिलेर हामीले यो मुद्दालाई चाहिँ सशक्त रूपमा उठाउन सक्यौँ भने यसले हामीलाई असाध्यै राम्रो गर्छ. होइन भने हरेक वर्ष वा चाहिँ भूकम्प जस्तै एउटा चाहिँ ठुलो विपत्तिको रूपमा हामी कहाँ आउने खतराहरू देखिएपछि हाम्रो नेपालले यसलाई बेहोर्न धेरै मुस्किल पर्छ. त्यसो भएको हुनाले चाहिँ हामीले ठिक ढङ्गले ठिक छ विपत्ति कसैले चाहिँ बोलाएर आउने पनि होइन, घोषणा गरेर पनि आउँदैन, बाजा बजाएर पनि आउँदैन, तर विपत्तिको व्यवस्थापन गर्ने कुरामा चाहिँ सरकार यस्तो नेग्लिजेन्स गर्नु हुँदैन. प्रधानमन्त्री र मन्त्रीहरू चटक वा देखाउने कुरा भन्दा पनि यस्तो कुरामा चाहिँ मानवीयता हेरेर ठ्याक्कै काममै लाग्नुपर्छ. काममा लाग्ने कुरामा अरूको साथ सहयोग गर्नुपर्छ. एउटा सर्वदलीय बैठक बोलाउन प्रधानमन्त्री तयार हुनुहुन्न, त्यसलाई ढाकछोप गर्न रवि लामिछानेजीले बैठकसम्म त बोलाउनु भयो, तर त्यहाँ बैठकमा
1: रवि लामिछानेको सक्रियता राम्रो छ नि त. अहिले रवि लामिछानेजीले त राजनीतिक नेतृत्व गर्नु भएको छ,
0: होइन ठिक छ, उहाँले सर्वदलीय बोलाउनु सकारात्मक हो, तर एउटा सच्चाइ के हो त भनेदेखि जतिसुकै ठुलो सिट सङ्ख्या आएको प्रधानमन्त्री भए पनि थोरै सिटमा आएका अरू प्रतिपक्षीहरू भए पनि यस्तो राष्ट्रिय विपदको बेलामा चाहिँ प्रधानमन्त्री आफै नै बोलाउनु पर्छ. किनभने संसदमा त्यहाँ 6 पार्टीहरू संसदमा प्रतिनिधित्व गर्छन्, राष्ट्रिय पार्टीहरू छन्, उनीहरूलाई बोलाउने, छलफल गर्ने, सहयोगको अपेक्षा गर्ने, सुझावहरू लिने कुरा त स्वयं प्रधानमन्त्रीले गर्दा राम्रो हुन्छ नि त. प्रधानमन्त्री नै कुन त्यस्तो खोपीको देउता हो जसले अरूसँग बोल्नै नमिल्ने, बैठक बोलाउन नमिल्ने, फेस गर्न नमिल्ने, अरूसँग चाहिँ भेटघाट गर्न नमिल्ने, 4-5 नगरपालिका हुँदाखेरिको चाहिँ महानगर हुँदाखेरिको टिमसँग बाहेकहरूसँग बस्नै नहुने, उहाँ केमा लाग्नु भएको छ र चाहिँ उहाँले त्यो गर्न नहुने भन्ने कुरा चाहिँ एउटा आश्चर्यको रहस्यको पर्दाभित्रको चाहिँ एउटा चाहिँ रहस्यमय अवस्था देखिन्छ. त्यस कारणले गर्दाखेरि हामी पार्टीले सुरुदेखि नेकपा एमाले भनेका छ, हाम्रो त 10 बाढी आयो, 10 युवा सङ्घको नेतृत्वमा क्षितिज थेबे क्षितिज थेबेको नेतृत्वमा महाराज गुरुङको नेतृत्वमा हाम्रो टोली त्यसै दिन गयो, अलिकति त्यहाँ अध्ययन गर्यो, भोलिपल्ट हामी हाम्रो पार्टीका महासचिव शङ्कर पोखरेलको नेतृत्वमा हामी आफै म आफै पनि गएका थिएँ, अन्य राष्ट्रियको टोली राहत लिएर गयो, औषधिहरू सामग्री लिएर गयो, त्यसपछि हाम्रो स्वास्थ्य कर्मीहरू जानुभयो, त्यसपछि भोलिन्टियर फोर्स जानुभयो. अहिले पनि म तपाईँलाई बताउँछु, रसुवा र नुवाकोटमा हाम्रो जी फन्डको टोली 100 टोली तैनात भएर विनोद श्रेष्ठको नेतृत्वमा, अध्यक्ष विनोद श्रेष्ठले त्यहाँ नेतृत्व गर्नुभएको छ, पुरापुर काममा त्यहाँ चाहिँ शिविर राखेर बस्नु भएको छ. भोलिन्टियर फोर्सको त्यति नै ठुलो सङ्ख्यामा पुष्प श्रेष्ठको नेतृत्वमा त्यहाँ टोली बसेका छ. अहिले पनि युवा सङ्घले धादिङमा चाहिँ थुप्रै चाहिँ स्कुलहरू घरहरू चाहिँ को हिलो पन्छाउने काम गरिरहेको छ. अनिरासुईको टोलीले बागेश्वरी माविको त्यहाँको चाहिँ 3 बसेर सबै हिलो र माटोहरू हटाइदिएर पन्छाइदिएर स्कुल चाहिँ क्लास चलाउन तयार हुने बनाइदिएर त्यसपछि उहाँ नुवाकोट जानुभयो. हामीले के भनेका छौँ भने हामी त यस्तो विपदको बेला राजनीति होइन, हामी विशुद्ध चाहिँ उद्धार, राहत, पुनर्स्थापना, पुनर्निर्माण यी सबै कुरामा हामी सहयोग गर्छौँ भनेर हामीले सुरुदेखि नै भने पनि हो, गरि पनि रहेछौँ, अझै पनि हामी गर्न तयार छौँ. तर त्यो त्यसका लागि चाहिँ कमसे कम पनि प्रधानमन्त्रीले सरकारले त्यो वातावरण निर्माण गर्नुपर्छ. यस्तो धेरै व्यवस्था गरेर सुरुङभित्र मान्छे हराएका छन्, 5,000 बढी मान्छेहरू चाहिँ बेपत्ता हुनुहुन्छ. यस्तो बेलामा चाहिँ सरकारले यति धेरै चाहिँ चुपचाप बसेर गर्ने कुरा चाहिँ यो सौदिलो कुरा होइन. त्यसकारण आगामी दिनमा यस्ता कमजोरीहरू नहुन् भन्ने चाहन्छौँ. प्रधानमन्त्रीको भिजिट सफल होस्, त्यो भ्रमणले चाहिँ अवश्य पनि एउटा चाहिँ सकारात्मक सन्देश अन्तर्राष्ट्रिय समुदायका बिचमा पुगोस् र नेपालले चाहिँ जलवायु न्यायको कुरामा आफ्नो मुद्दा स्थापित गर्न सकोस्, त्यो नै हाम्रो सफलता.
1: विशाल भट्टराईजी, यहाँको महत्त्वपूर्ण समयका लागि म धेरै धन्यवाद दिन चाहन्छु. नमस्कार.
0: धन्यवाद.
1: नेकपा एमालेका नेता विशाल भट्टराई, आदरणीय श्रोता, नेपाली बसमा छोटो विश्राम लिन्छु, विश्रामपछि पुनः उपस्थित हुनेछौँ.
2: सुरक्षित भविष्यको लागि जीवन बिमा गरौ।
3: बिहे अघि आकाशको तारा झार्छु भन्ने अनि बिहे पछि चाहिँ जाबो यति घर पनि नबनाउने होइन, सधैँभरि पुरानै घरमा राख्ने विचार छ कि क्या हो तपाईँको?
4: बनाउने त भनेको हो नि, तर विश्वासिलो अनि भरपर्दो हार्डवेयर कहाँ छ त?
3: ल तपाईँलाई त्यति पनि थाहा छैन, हाम्रै बसन्तपुरमा रहेको पदम हार्डवेयर जति विश्वासिलो कुन ठाउँ होला र?
5: पदम हार्डवेयर बसन्तपुर बजार माडी।
6: हामी कहाँ निर्माण जन्य कामहरूमा आवश्यक हार्डवेयरका सम्पूर्ण सामग्रीहरू, रड, सिमेन्ट, सिसा, जस्ता पाता, पेन्टहरू, पाइप, कार्पेट, प्लाई आदि होलसेल मूल्यमा पाइनुका साथै ट्रक र ट्र्याक्टर भाडामा तथा होम डेलिभरीको सेवा दिइन्छ।
7: प्रोप्राइटर माधव विलास पन्त, सम्पर्क 9855 63938 र 9855 65542।
8: वातावरणीय स्वच्छता र नागरिक जिम्मेवारी सम्बन्धी सार्वजनिक अनुरोध।
9: प्लास्टिक तथा नष्ट नहुने फोहोरले माटो, पानी र हावालाई प्रदूषित बनाउँछ। यसको असर आज होइन भोलिका पुस्ताले भोग्नु पर्दछ। हामीले फ्याँकेको प्लास्टिक र फोहोर वन्य जन्तुका लागि घातक बन्न सक्छ। उनीहरूको जीवन र हाम्रो भविष्य जोगाउन जङ्गल, नदी र सार्वजनिक स्थलमा फोहोर नफ्याँकौ। आजै सचेत बनौ, फोहोर छुट्याऊ र सुरक्षित व्यवस्थापन गरौ।
8: सार्वजनिक सरकारका लागि हिमालचुली नेचर फार्म स्टे, माडी नगरपालिका छस्याउलीवास चितवन र स्वदेश एफएमद्वारा जारी संयुक्त अनुरोध।
10: खुरेत रोग विरुद्धको निशुल्क खोप कार्यक्रम सञ्चालन सम्बन्धी माडी नगरपालिकाको जरुरी सूचना।
8: यस माडी नगरपालिका पशुपक्षी एवं मत्स्य विकास शाखाको समन्वय र पशु सेवा कार्यालय भरतपुरको प्राविधिक सहयोगमा यही भदौ 13 गतेबाट माडी
11: कृति तयारी चौचौ ग्लोबल आईएमई बैंक सबैका लागि बैंक
1: दिस होम इन्टरनेट। आदरणीय श्रोता, हामी नेपाली बसमा विभिन्न क्षेत्रका व्यक्तिहरूसँग कुराकानी गरिरहेका छौँ। बाढी पहिरोले प्रताडित छन् नागरिकहरू, राहत र उद्धारका कुराहरूमा पनि सरकारले तदारुकता गर्न सके कि सकेन भन्ने विषयका प्रश्नहरू पनि यतिखेर आइरहेका छन्। हामी आज तपाईँलाई फेरि लैजान चाहन्छौँ बाढी प्रभावित क्षेत्र, नुवाकोट, धादिङ, रसुवा, विशेष गरी रसुवा क्षेत्र निकै प्रताडित बनेको एउटा परिस्थिति छ। आज आमा छोदिङमो गाउँपालिकाका अध्यक्ष बुचुङ तामाङ हामीसँग यतिखेर जोडिनु भएको छ। तामाङजी, नेपालीहरूले धेरै सुन्ने कार्यक्रम नेपाली बसमा म यहाँलाई स्वागत गर्न चाहन्छु। नमस्कार।
12: हजुर नमस्ते, धन्यवाद।
1: बुचुङजी, केही समय अगाडि हामीले कुराकानी गरेका थियौँ, तर अहिलेको राहत र उद्धारको अवस्था कस्तो छ? त्यहाँ सबै मानिसहरू सन्तुष्ट छन्, बाटो ट्र्याक खुल्यो, अब तपाईँहरूसँग ओभरदोर गर्न सक्ने क्षमता रह्यो अहिलेको अवस्थामा?
12: सर, अहिले यो राहतको कुरा गर्नुपर्दा मेरो गाउँपालिकामा अहिले मान्छेहरू सन्तुष्टि भइरहेको अवस्था छैन, किनभने अहिले जति पनि यो राहत उद्धार कार्यक्रममा खटियो र उद्धारहरू पनि क्रम जारी नै छ, अझै पनि सुरुङहरूमा मान्छेहरू खोतलास भइरहेको अवस्थाहरू छ। र जुन राहतको कुरा गर्नुपर्दाखेरि मेरो गाउँपालिका पुरै नाकाबन्दी जस्तै अवस्थामा छ
1: अहिले पनि,
12: किनभने त्यहाँ सडक सञ्जाल टुटेको छ र पैदल यात्रा पनि गर्न नसक्ने अवस्थामा छ। त्यो भएर अहिले पर्याप्त जहाँ सडकको पहुँच जोड्न सफल भयो ती गाउँपालिकाहरूमा राहत पुगेको अवस्थाहरू छ। र मेरो गाउँपालिकामा पुरै हेलीबाट मात्र सम्भव यो ढुवानीको अवस्थाले गर्दा जति पनि राहतहरू आइरहेको छ तर मेरो गाउँपालिकामा पुगिरहेको छैन। र हामी चाहिँ प्रशासनसँग हार गुहार गरेर अहिले हेली मार्फत चाहिँ केही राहतहरू ढुवानी गरिरहेको अवस्था छ। तर त्यहाँ चाहिँ 1200-1300 नागरिकहरू, घर परिवारहरू पूर्ण नाकाबन्दी भएको कारणले चाहिँ पर्याप्त राहत पुगेको अवस्था छैन।
1: भनेपछि अझै पनि समस्या छ त्यहाँ, होइन? राहत पाएका छैनन्, अब के त्यहाँ जस्तो अब बासस्थान त होला, बस्नलाई होला, पकाउनलाई सम्म होला, तर अब नुन तेलदेखि लिएर अन्य सामग्रीहरू, दैनिक आवश्यकताका सामग्रीहरू पनि चाहिएला, त्यसको कस्तो प्रबन्ध छ त्यहाँ?
12: त्यही एकदमै समस्या, जटिल समस्या निस्किरहेको छ, किनभने त्यहाँ जो हो अलिअलि पैसा भएर पनि अब किन्न सक्ने अवस्था नै छैन। त्यहाँबाट पैदल यात्री गर्ने बाटो पनि छैन, त्यहाँ पुरै कनेक्ट नै टुटेको। अहिले पुरै पालिकाको मेरो 5 वडा र गोसेगुण्डाको केही वडाहरू चाहिँ नाकाबन्दी भएर बसिरहेको अवस्था छ। र त्यहाँको नागरिकहरूले हामीलाई नुन र तेल भए नै पुऱ्याइदिउँ भनेर आवाजहरू उठिरहेको छ। र हामीले पनि यता जिल्ला विपद व्यवस्थापन समिति लगायत हामीले यत्र सङ्घ सरकारलाई पनि फोन गरेर यो केन्द्रीय विपद प्राधिकरणमा पनि फोन गरेर अब तपाईँहरूले हेली मार्फत मात्र ढुवानी सम्भावना भएको हुनाले तपाईँहरूले हेली मार्फत चाहिँ ढुवानी गर्नुपर्छ। त्यहाँ होइन दुई चार परिवार बिस तिस परिवार भए त त्यो हेलीले पनि एक दुई सटले एक दुई लोडले पुग्ला, त त्यहाँ त पुरै गाउँ नै होल्ड भएर बसेको हुनाले सयौँ पटक चाहिँ ढुवानी गर्नुपर्छ। अथवा कुनै पनि कुनै एनजिओहरूले चाहिँ हामी हेली मार्फतै ढुवानी गरेर दिन्छौँ भन्ने एनजिओहरू पनि आउनुभएको थियो, तर यो उडान अनुमति नपाएर हामीले चाहिँ ढुवानी गर्न सकेन भन्ने आवाजहरू पनि उठिरहेको छ।
1: सरकारले त सहजै तरिकाले उडान अनुमति दिनुपर्ने होइन यो दुःखको समयमा भने
12: दिनुपर्ने, यो के भइरहेको छ हामी बुझ्न सक्दैनौँ। किनभने जति पनि हेलीहरू छ पहिलाको जुन घटना घटेको दुई चार दिनमा सबै उडानहरू जुन मानिस जिउँदो उद्धार घाइते उद्धार लास व्यवस्थापनमा खटिरहेको होला, अब त्यसमा राज्यले होल्ड गर्नु र अनुमति नदिनु राज्यको कन्ट्रोलमा राख्नु पर्थ्यो राख्थे, त अहिले जब अलिकति अहिले त सहज अवस्थामा आइपुग्यो जो घाइतेहरू उद्धार गर्नुपर्ने थियो त्यो उद्धार भयो, र जहाँ फँसेको नागरिकहरूलाई आफ्नो ठाउँमा ट्रान्सफर गर्नुपर्ने थियो त्यो पनि ट्रान्सफर भयो जस्तो लाग्छ। तर पनि अहिले यो राहतको लागि चाहिँ पर्याप्त उडान अनुमति दिनु पर्थ्यो, र जहाँ सडक पहुँच भएको क्षेत्रहरूमा धेरै एनजिओहरू आउनु भएको छ र धेरै राहत पनि दिनुभएको छ, तर पनि यसरी जहाँ सम्भावना छैन त्यो क्षेत्रमा चाहिँ हेली उडान भन्दा विकल्पै छैन ती क्षेत्रमा चाहिँ पर्याप्त अनुमति दिनु पर्थ्यो जस्तो लाग्छ मलाई।
1: ए भनेपछि अब सरकारले पर्याप्त रूपमा हेली अनुमति नदिँदाखेरि पनि राहत र उद्धारमा समस्या देखिएको छ अहिले होइन, राहतमा विशेष गरी राहतमा समस्या देखिएको छ,
12: एकदमै राहतमा एकदमै समस्या छ। अहिले मेरो पालिकाको नागरिकहरू मलाई पनि बारम्बार फोन गरिरहेको छ, अब यो यदि तपाईँहरूले चारो राहतको व्यवस्थापन गर्न सक्दैन भने हामीसँग तुल नुन र तेलको चाहिँ पुरै अब समस्या जटिल भयो, बरु हामी आलु खान्छौँ अलिअलि भएको पिठो खान्छौँ तर तपाईँहरूले नुन तेलको व्यवस्था गरिदिनु भनेर एकदमै फोन गरेर टचर दिइरहेको अवस्था छ। र कतिपय नागरिकले अब के भन्नसम्म थालिसक्यो भने पुरै गाउँलाई निकालिदिनु बजार क्षेत्र अथवा तपाईँहरूले कहाँ लानुहुन्छ होल्डिङ सेन्टरमा लानु हामी गाउँबाट निकालिदिनु, अब यसरी बन्धक बनाएर राहत पनि नपुर्याउने त्यो अवस्था हो भने हामी आन्दोलन गर्छौँ भन्ने अवस्था पनि सृजित भइरहेको छ।
1: अब भनेपछि त्यहाँको सरकारको कोर्डिनेसन जस्तो अब तपाईँ त गाउँपालिका प्रमुख हो स्थानीय तहको प्रमुख भएको नाताले चाहिँ सरकारसँगको कोर्डिनेसन कस्तो छ, तपाईँको मागमा सरकार कतिको लचक छ सुनिरहेको छ कि छैन?
12: अहिले आएर यो अलिक पछिल्लो चरणमा आएर अब समन्वय अलिकति ट्र्याक जोडेको छ, योभन्दा अगाडि जुन घटना घटेको दुई चार दिनसम्म पुरै भदरबोल अवस्थामै थियो, त्यहाँ चाहिँ स्थानीय सरकार र सङ्घीय सरकारको राम्रो कनेक्ट छ जस्तो त मलाई लागेन। अहिले फेरि मिटिङ बसेर अब चाहिँ एकचोटि हामी जिल्लामै विपद व्यवस्थापन समितिको मिटिङमै बसेर त्यो राहत व्यवस्थापनको लागि पनि केन्द्र सरकारले बटुल्ने अनि प्रदेश सरकारले व्यवस्थापन गर्ने र स्थानीय सरकारले वितरण गर्ने भनेर एउटा निर्णय बसिसकेपछि अहिले चाहिँ एकदमै कनेक्ट जोडिरहेको अवस्था छ सर।
1: अब सरकारले कोर्डिनेसन त गरिरहेछ, तपाईँले भन्नुभएको छैन हेलीको पर्याप्त सुविधा दिनु पर्यो हामीलाई, केही संस्थाहरूले चाहिँ त्यहाँ राहत दिन्छु भनिरहनु भएको छ भनेर कोर्डिनेसन गर्न सक्नु भएको छैन कि नसुने हो सरकारले?
12: होइन, त्यो हामीले चाहिँ बारम्बार अनुमति दिनु भनेर पत्रहरू पनि लेखिरहेको अवस्था छ, त्यहाँ चाहिँ एक एक दुई फ्लाइट हेलीले पुग्दैन सयौँ पटक चाहिँ ढुवानी गर्नुपर्छ भनेर हामीले पत्र पनि लेखेका छौँ यता जिल्ला प्रशासन कार्यालय यता केन्द्रीय विपद प्राधिकरण कार्यालय सबै समितिलाई हामीले पत्र लेखेर जगजगाइरहेको अवस्था छ। र यसलाई अहिले चाहिँ अलिकति दुई दिन भयो अस्तिदेखि चाहिँ अलि हेलीबाटै ओसारिरहेको अवस्था छ प्रशासनको पहलमा, तर त्यो पर्याप्त होइन। अब यसलाई चाहिँ हरेक गाउँलाई पुरै गाउँ नै नाकाबन्दी भएर बसिसकेपछि प्रत्येक गाउँलाई एक बोरा चामल एक पाकेट न्यून एक एक लिटर तेलको व्यवस्था चाहिँ पुर्याउन सकेपछि त बुझ्थ्यो भन्ने नै हो। र त्यहाँ चाहिँ लगभग 1200-1300 घर परिवारलाई त्यो राहत पुर्याउनलाई एकदम जटिल पनि छ। एउटा त्यो सानो हेलिकप्टरले छ सात बोरा चामल बाहेक बोक्न सक्ने अवस्थाहरू देखिएन, त्यसपछि हामीले ठुलो हेलीले पनि ओसार्नुपर्छ भनेर यामै 17 बाट चाहिँ अलिक ठुलो धेरै राहत चाहिँ बोक्न सक्छ भने बुझियो र यसको लागि हामी गाउँपालिकाबाट हाम्रो जनप्रतिनिधि कर्मचारी साथीहरू र त्यहाँको स्थानीय पब्लिकहरू मिलेर हामीले हिजोसम्ममा हामीले चिलिमे अनि गोल्जुङ बेसी भन्ने ठाउँमा चाहिँ हामीले हेलिप्याड एमआई 17 ल्यान्ड गर्न सक्ने हेलिप्याड पनि हामीले तयार गरेका छौँ. अब त्यहाँ राज्यले अब हेली उडान कतिको अनुमति दिन्छ र हेली उडान मार्फत कतिको ध्वनि गरिदिन्छ भन्ने चाहिँ हामी आशामै राख्नेछौँ.
1: अब अलिकति उद्धारको कुरामा के छ, त्यहाँ उद्धारको काम त्यो एरियामा सकिएको हो कि उद्धार पनि हुँदैछ?
12: मेरो एरियामा एकदमै उद्धार चलिरहेको छ. त्यहाँ चाहिँ दुई तिनवटा सुरुङ हाइड्रो पावर सुरुङहरू भएको हुनाले त्यो भित्र अझै पनि नागरिकहरू चाहिँ जिउँदो हुनसक्छ भनेर त्यो अनुमान पनि गरिरहेको अवस्था छ. त्यहाँ चाहिँ सुरुङमा चाहिँ एकदमै जटिल, त्यो सुरुङमा उद्धार गर्नको लागि धेरै जटिल स्थिति सिर्जना भएर अनि धेरै साथीहरू लागिरहनु भएको छ, सुरक्षाकर्मी साथीहरू र हाम्रै गाउँपालिकाको भने त्यो सुरुङलाई सुरुङको पहुँच स्थानसम्म बाटो पुर्याउन हाम्रो दुई दुईवटा मेसिन चाहिँ परिचालन गरेर अब हाम्रो गाउँभित्रका सडकहरू जहाँ ध्वस्त भएर त्यहाँ नागरिकहरूले स्वास्थ्य भोगिरहँदा पनि हामीले पहिलो प्राथमिकता उद्धारलाई भनेर हाम्रो दुईवटा मेसिन पनि त्यही सुरुङ उद्धारको लागि चाहिँ परिचालन गरिरहेको छ.
1: सरकारसँग यहाँको आग्रह के छ, जाँदा जाँदै के भन्नुहुन्छ?
12: अब सरकारले चाहिँ त्यहाँको नागरिकलाई अहिलेको जटिल समस्या भनेको राहत व्यवस्थापन नै हो र जुन राहत व्यवस्थापन गर्नको लागि त्यहाँ जुन सडक सञ्जाल छैन, मान्छे पैदल यात्रा गर्ने बाटो छैन, यसलाई चाहिँ हेलीको ढुवानी मार्फत चाहिँ पर्याप्त पुर्याउनु पर्छ. नभए त त्यहाँको नागरिकहरूले धैर्य त टुट्नेछ, फेरि यो दुःखद घडीमा त्यहाँ आन्दोलनहरू अथवा त्यहाँको जनगुनासोहरू व्यापक उठ्नेछ भन्ने चाहिँ म अनुरोध गर्छु सरकारलाई.
1: हस् हा बुझ्नुजी, यहाँको महत्त्वपूर्ण समयका लागि र त्यहाँको जानकारीका लागि धेरै धेरै धन्यवाद. नमस्कार. आमा छोदिङ म गाउँपालिकाका अध्यक्ष बुचुङ तामाङ. आदरणीय श्रोता, आजका लागि नेपाली बहसको समय सकिएको छ. खेम बम बिदा चाहन्छु. नमस्कार.
13: दक्षिण कोरियामा पढाइ र रोजगारीको उत्कृष्ट परामर्श केन्द्र गोल्डन इमिनेन्ट इन्टरनेसनल प्राली भरतपुर चितवन सीएमसी हस्पिटलको ठिक अगाडि. सम्पर्क 0656 5369 53 98550 77061 र 98550 77053.
14: 24 घन्टा इमर्जेन्सी सेवा, विशेषज्ञ चिकित्सकबाट मेडिकल चेकअप, डायग्नोसिस, ल्याब र सबै रोग व्याधिको उत्कृष्ट उपचार सेवा रहेको पुष्पाञ्जली हस्पिटल प्राली, बाल मन्दिर रोड, भरतपुर 10 चितवन. फोन 0656 4940 4493580 र 98550 26 440.
15: It's 7 o'clock. अहिले 7 बजेको छ.
16: खबर तपाईको समुदायको अनि तपाईको सरोकारको.
17: खबर तपाईको अधिकार अनि तपाईको अपरिहार्यता.
18: तपाई हाम्रै गाउँघरको खबर अनि सत्य तथ्य सन्तुलित र विश्वसनीय खबर. स्वदेश खबर.

नमस्कार। माडीको सर्वाधिक सुनिने तथा विश्वभर करोडौं श्रोता बीच पुगिरहेको स्वदेश एफएम 93.2 मेगाहर्ज र भरतपुर स्थित स्वदेश प्लस एफएम 102.1 मेगाहर्ज सँगै फेसबुक लाइभ र मोबाइल एप्सहरू मार्फत एकैसाथ प्रसारण भइरहेको सत्य तथ्य र निष्पक्ष समाचारको प्रत्येक स्वदेश खबरमा स्वागत छ। म सृजा थापा। तपाईँ हाम्रो समाचार स्वदेश post.com मार्फत जुनसुकै समयमा पढ्न र शेयर गर्न पनि सक्नुहुनेछ। माडी नगरपालिकाले हिन्दू महिलाहरूको महान पर्व हरितालिका तीजको अवसरमा आगामी भाद्र 29 गते सोमबार स्थानीय विदा दिएको छ। नगरपालिकाको नगर प्रमुख स्तरीय बैठकको निर्णय अनुसार हरितालिका तीज पर्व परेको दिन माडी नगरपालिका अन्तर्गतका सम्पूर्ण सार्वजनिक निकायहरूमा विदा दिएको हो। निमित्त प्रमुख प्रशासकीय अधिकारी डाक्टर सन्तोष छेत्रीद्वारा जारी सूचना अनुसार सो दिन माडी नगरपालिकाको कार्यालय, वडा कार्यालयहरू, नगरपालिका अन्तर्गतका अन्य कार्यालयहरू तथा नगर क्षेत्रभित्रका सबै सार्वजनिक विद्यालयहरूमा स्थानीय विदा लागू हुनेछ। यसैबीच माडी नगरपालिकाले यस वर्ष तीज विशेष कार्यक्रम, उत्सव तथा मनोरञ्जनात्मक कार्यक्रम आयोजना नगर्न नगरवासीलाई आग्रह गरेको छ। नगरपालिकाले जारी गरेको सूचना मार्फत हालै रसुवा जिल्लामा आएको विनाशकारी बाढीबाट भएको ठूलो जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै विपदबाट प्रभावित नागरिक तथा परिवारप्रति ऐक्यबद्धता जनाउन यस्तो निर्णय गरिएको हो। रक्त अभियान भन्ने मूल नाराका साथ चितवनको माडी नौ स्थित कृष्णनगर खेल मैदानमा आयोजित खुल्ला रक्तदान कार्यक्रममा 50 जनाले रक्तदान गरेका छन्। ब्लड डोनर सोसाइटी ओल्ड ब्लड डोनर्स अर्गनाइजेसन चितवन र ग्रीनल्यान्ड युथ क्लबको संयुक्त आयोजनामा शुक्रबार बिहान 7 बजेदेखि सो कार्यक्रम सञ्चालन गरिएको थियो। चितवन मेडिकल कलेजको प्राविधिक सहयोगमा सम्पन्न उक्त आकस्मिक रक्तदान कार्यक्रममा स्थानीय युवा, विद्यार्थी, शिक्षक तथा नगरवासीहरूले उत्साहजनक रूपमा सहभागी भई रक्तदान गरेको रक्त अभियन्ता भागीरथ बस्यालले बताउनुभयो। सुमेश्वर मध्यवर्ती सामुदायिक वन उपभोक्ता समूहले कार्य समिति पुनर्गठनको प्रक्रिया अगाडि बढाएको छ। कार्य समितिका पदाधिकारीहरूको पदावधि समाप्त भएसँगै स्थानीय जनप्रतिनिधि, राजनैतिक दलका प्रतिनिधि तथा निर्वाचन पुनर्गठन समितिको बैठक बसि पुनर्गठन प्रक्रिया अगाडि बढाइएको वन समूहका कार्यालय सचिव ऋषि महतोले बताउनुभयो। समितिका संयोजक बलराम महतोद्वारा मिति 2083/5/26 जारी सूचना अनुसार इकाइ नम्बर 1-13 सबै इकाइहरूमा वन एन 2076, वन एन नियमावली 2079 तथा समूहको विधान बमोजिम आगामी 2083 असोज 1 गतेसम्म सर्वसम्मत रूपमा इकाइ प्रतिनिधि चयन गर्ने समयसीमा तोकिएको छ। तोकिएको समयभित्र सर्वसम्मत रूपमा इकाइ प्रतिनिधि छनौट भई नआएमा निर्वाचन समितिले आवश्यक प्रक्रिया पुर्याएर प्रतिनिधि छनौट गर्ने निर्णय गरिएको कार्यालय सचिव महतोले बताउनुभयो। क्षेत्रफल र उपभोक्ताका आधारमा सुमेश्वर मध्यवर्ती सामुदायिक वन माडीको सर्वाधिक ठूलो वन समूह हो। भुटेकोसी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनर्स्थापनाका लागि माडी नगरपालिका साथ दिवानगर स्थित त्रिभेटी आमा समूहले 46,675 रुपियाँ सहयोग गरेको छ। समूहले उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार राहत कोषको बैङ्क खातामा जम्मा गरी पठाएको हो। बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनर्स्थापनामा सहयोग पुगोस् भन्ने उद्देश्यले समूहले रकम प्रदान गरेको जनाएको छ। व्यवसायीले भरिएका सिलिन्डर धमाधम काठमाडौँ पठाइरहेका छन्। चितवन, नवलप्रासी, बर्दाखाट, सुस्ता पूर्व, मकवानपुर, बारा, पर्सा र धनुषामा रहेको उद्योगले राजधानीमा एलपी ग्यास पठाउन दैनिक 14 घण्टा बोटलिङको काम गरिरहेका छन्। नेपाल एलपी ग्यास उद्योग संघका सदस्य विमल काला खेतीले चितवनको बाबा साई बाबा नेपाल ग्यास गण्डकी, नवलप्रासी, बर्दाखाट, सुस्ता पूर्वको जानकी र धनुषाको नेपाल ग्यास नारेडीले दैनिक 2 सिफ्टमा 15,000 सिलिन्डर बोटलिङ गरिरहेको जानकारी दिएको हो। उक्त प्लान्टले 24 बोटलिङ उपकरणबाट 1 मिनटमा 24 सिलिन्डर भरिरहेका छन्। स्वदेश खबरमा अब केही राष्ट्रिय खबरहरू। खाना पकाउने ग्यासको अभाव सर्केसँगै विद्यार्थी संगठनहरूले शुक्रबार आयल निगमको मुख्यालय घेराउ गरेका छन्। उनीहरूले आयल निगमले ग्यासको मूल्य बढाए पनि बजारमा सहज उपलब्धता नभएपछि आयल निगमको मुख्यालय अगाडि प्रदर्शन गरेका हुन्। उनीहरूले हाम्रो घरमा हाम्रो बास छैन किनभने ग्यास छैन लगायतका नारा लगाउँदै थाल र खाली ग्यास सिलिन्डर सहित प्रदर्शन गरेका थिए। कृषि क्षेत्रमा आएको विनाशकारी बाढी तथा विपदका बेला नेपाली आर्मीको जस्तै देखिने पोसाक, दर्जा र चिन्ह प्रयोग गर्दै उद्धार तथा राहतमा खटिएको ग्रीन आर्मी नेपालको गतिविधिलाई लिएर सर्वोच्च अदालतमा रिट निवेदन दायर भएको छ। अधिवक्ताहरू साम्बराज अर्याल, पूर्णबहादुर साउद, गोविन्द राम परिया र विष्णुवर सिंह थापाले नेपालको संविधान तथा प्रचलित कानून विपरीत गैर सरकारी संस्थाले सैनिक प्रकृतिको संरचना, पोसाक, दर्जा र चिन्ह प्रयोग गरेको भन्दै
चिन्ह प्रयोग गरेको दावी गर्दै सर्वोच्चमा रिट दायर गरेका हुन्। पैसा दिन नसकेको भन्दै सप्तरीको गजेन्द्र नारायण सिंह अस्पतालले प्रसूति व्यथा लागेकी एक महिलाले सड़क पेटीमै बच्चा जन्माउन बाध्य भएको विषयमा आलोचना भएपछि अस्पतालले छजना कर्मचारीलाई कामबाट हटाएको छ। अस्पतालले शुक्रबार सूचना प्रकाशित गर्दै डाक्टर उषा देव सहित सुरक्षा गार्ड देवकान्त झासम्मलाई कामबाट हटाएको जनाएको छ। देव र झासहित स्टाफ नर्स द्वय मनिषा कुमारी शाह र सजन चौधरी, कासु रेडु ठाकुर र स्विपर कृष्ण मेहतालाई कामकाजबाट हटाएको अस्पतालले जनाएको छ। उनीहरूलाई छानबिन समितिले प्रतिवेदन नदिएसम्म कामबाट हटाएको अस्पतालको भनाइरहेको छ। नेपाली काङ्ग्रेसभित्रको आन्तरिक विवाद र किसलो उत्कर्षमा पुगेका बेला पार्टीका 25 जना नेताले पार्टीका सम्पूर्ण एकताका लागि अपील गर्दै साझा वक्तव्य जारी गरेका छन्। देश गम्भीर संकटमा रहेको र राजनीतिक अस्थिरता बढ़िरहेको भन्दै उनीहरूले काङ्ग्रेसलाई एकताबद्ध बनाउन शुक्रबार नेतृत्वको ध्यानकर्षण गराएका हुन्। तीज तथा जितिया पर्वको अवसरमा माडी नगरपालिका एक बरुवामा जारी 31 स्टार कप फुटबल प्रतियोगिताको फाइनल समीकरण पूरा भएको छ। शुक्रबार सम्पन्न खेलमा आयोजक स्टार स्पोर्ट्स क्लबलाई 4-0 फराकिलो गोल अन्तरले पराजित गर्दै प्याराडाइज युवा क्लब फाइनलमा प्रवेश गरेको हो। उक्त खेलमा प्याराडाइजका जर्सी नम्बर 6 खेलाड़ी रोहन चौधरी उत्कृष्ट प्रदर्शन गर्दै म्यान अफ द म्याच घोषित भए। यसअघि बिहिबार सम्पन्न पहिलो सेमी फाइनल खेलमा एप्पल गुरु सूर्यपुर फुटबल क्लबले चैनपुर युवा क्लब माडीलाई 2-1 अन्तरले पराजित गर्दै फाइनलमा आफ्नो स्थान सुरक्षित गरिसकेको छ। अब उपाधिका लागि प्याराडाइज युवा क्लब र एप्पल गुरु सूर्यपुर फुटबल क्लब बीच हरितालिका तीज पर्वको दिन भाद्र 29 गते फाइनल भिडन्त हुनेछ। माडीसँगै नेपालकै पुरानो मध्येको सो प्रतियोगिताले फुटबल विकाससँगै स्थानीय तथा बाह्य खेलाडीहरूलाई प्रतिस्पर्धाको अवसर प्रदान गर्दै आएको छ। अदालतले 3 वर्ष बालिका अपहरण जबरजस्तीकरणी तथा कर्तव्यजान मुद्दाका मुख्य प्रतिवादी प्रोगेश चौधरीलाई 20,000 धरोटीमा छाड्न र अन्य 9 जना प्रतिवादीलाई साधारण तारिखमा रिहा गर्न आदेश दिएको छ। 12 जिल्ला अदालतका न्यायाधीश प्रकाश कुमार अधिकारीको एकल इजलासले मुख्य प्रतिवादीलाई धरोटीमा छाड्न र अन्य 9 प्रतिवादीलाई साधारण तारिखमा छाड्न आदेश दिएको हो। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय इपिडेमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जारी गरेको बाढी पछिको संक्रामक रोग निगरानी प्रतिवेदन अनुसार 24 घण्टाको अवधिमा कुल 52 जना नयाँ बिरामी दर्ता भएका छन्। अध्यावधिक तथ्याङ्क अनुसार नयाँ बिरामी मध्ये अधिकांशमा ज्वरोको समस्या देखिएको छ, जसको संख्या 49 रहेको छ। यसबाहेक कडा झाडा पखलाका 2 जना र शरीरमा डावर र दागसहितको ज्वरो आएका 1 जना बिरामी भेटिएका हुन्। अब विदेश भ्रमणको विवरण नागरिक एपबाटै प्राप्त गर्न सकिने व्यवस्था मिलाएको छ। विभागले शुक्रबार प्रेस विज्ञप्ति जारी गर्दै विभागको सेवा थप सुरक्षित, व्यवस्थित र प्रविधि मैत्री बनाउने उद्देश्यका साथ नेपाली नागरिकका लागि अन्तर्राष्ट्रिय आगमन तथा प्रस्थान विवरण नागरिक एप मार्फत प्राप्त गर्न सकिने नयाँ व्यवस्था मिलाएको जनाएको छ। प्रेस विज्ञप्ति अनुसार यो व्यवस्था लागू भएसँगै अब भ्रमण विवरण लिनका लागि सेवाग्राही विभागमा भौतिक रूपमा उपस्थित हुनुपर्ने र भौतिक निवेदन बुझाउनुपर्ने बाध्यताको अन्त्य भएको विभागले जनाएको छ। नेकपा एमालेकी सांसद यशोदा कुमारी बरालले सत्तारूढ दल राजसभाका कार्यकर्ताबाट आफूलाई बलात्कार गर्ने र ज्यान मार्ने धम्की आइरहेको भन्दै सरकारको ध्यानकर्षण गराउनु भएको छ। प्रतिनिधि सभाको शुक्रबारको बैठकमा बोल्दै उहाँले यस्तो ध्यानकर्षण गराउनु भएको हो। रसुवाका बाढी पीड़ितको सिटो उद्धार गर्न माग गरेकै भरमा आफू साइबर बुलिङमा परेको उहाँले बताउनुभयो। महिलामाथि गाली गलोज गर्ने र धम्की दिने कार्यमा संलग्नलाई छिटोभन्दा छिटो कारवाही गर्न उहाँले सरकारको ध्यानकर्षण गराउनुभयो। सत्य तथ्य र निष्पक्ष समाचारको प्रत्येक सुदेश खबरको यो बुलेटिन यति नै। अहिलेका लागि समाचार कक्षका सम्पूर्ण सहकर्मीहरूसँगै म सृजा थापा पनि बिदा हुन्छु। नमस्कार।

0: पक्ष नविपक्ष सधै निष्पक्ष
1: सुदेश एफएम 93.2 MHz
2: हाम्रो बेसमा नेपाली कंग्रेसका उपसभापति पुष्पा भुषाल हुनुहुन्छ। भुषाल जी, नेपालीहरूले धेरै सुन्ने कार्यक्रम नेपाली बसमा म यहाँलाई स्वागत गर्न चाहन्छु। नमस्कार, गुड मर्निङ। अब शेरबहादुर देउवालाई भेट गर्नका निम्ति गगन कुमार थापा सभापतिज्यूले पटक पटक समय त माग्नु भएको कुरा आइरहेको छ, तर उहाँले भेट्नै मान्नु भएको छैन। भेट्न नमान्दा पनि सभापतिज्यूले उहाँलाई भेट्नकै लागि चाहिँ किन बरियत्ती गर्नु भएको त्यसो भए?
3: हाम्रो अब अभिभावक रूपमा रहनुभएका शेरबहादुर देउवालज्यू बाहिरबाट आइसकेपछि उहाँको अभिभावकीय भूमिकाको अपेक्षा हामीले गरेका पनि हौ, र त्यही अभिभावकीय भूमिकाले पार्टीलाई एक गराउन सकिन्छ, एकतामा पुर्याउन सकिन्छ भनेरै पार्टी सभापति गगन कुमार थापाले भेट्नको लागि त्यस समय धेरै पटक फोन पनि गरेर माग गर्नुभएको थियो, तर समय उपलब्ध हुन सकेन। तर हाम्रो मुख्य अपेक्षा अहिले पनि मुख्य अपेक्षा के छ भने हाम्रो अब पूर्व सभापति पूर्व प्रधानमन्त्री पार्टीमा लामो समय काम गर्नुभएको, पहिला पार्टीको सङ्गठनको बारेमा पनि थाहा छ, सँग पार्टीको सङ्घर्षमा आफै योगदान पुर्याउनु भएको व्यक्तित्व, त्यही भएर उहाँबाट ठुलो अपेक्षा चाहिँ हामीले गरेका थियौँ, अहिले पनि गरिराखेका छौँ। त्यसकारण हामीले उहाँलाई कुनै पनि समूहको नेताको रूपमा नचिनिकन उहाँ पार्टीको अभिभावकीय भूमिका निर्वाह गर्नुपर्छ, र अहिले पनि उहाँले त्यसको लागि पहल कदम गर्न जरुरी छ। यसकारण पनि उहाँलाई जित्न खोजेको, तर समय अभाव भएको कारणले समय प्राप्त गर्न नसके हामीले भेट पनि हुन सकिन्न।
2: तर अब एउटा कुरा यहाँलाई राम्रोसँग थाहा छ नि त होइन, अब नेपाली कङ्ग्रेसको अहिलेको स्थिति हेर्ने हो भने त अब महाधिवेशनै पनि फरक फरक डेटमा गर्ने भनेर तयारी भइ नै सकिया छ। अब म हिन्दू हो, हिन्दू राष्ट्रको एजेन्डालाई अगाडि सार्छौँ भनेर सभापति पूर्व सभापतिजीले बोलि नै सक्नु भएको छ। अब कङ्ग्रेस र अर्को कङ्ग्रेस मिल्छ त यतिखेर?
3: काङ्ग्रेस अर्को काङ्ग्रेस भन्ने सवालै छैन नि। पार्टीले आधिकारिक ढङ्गबाट गगन कुमार थापाको नेतृत्वमा अधिवेशनको एउटा कार्यतालिका आइसकेको अवस्था छ, धेरैजसो साथीहरूले अध्यावधि गरिसकेको अवस्था छ, उतापट्टिको समूहमा रहनुभएका वाइटर समूह भनौँ नि साथीहरू भए पनि धेरैले अध्यावधि गरेर आफू महाधिवेशनमा भाग लिने भनेर एउटा आफ्नो सहभागिता पनि जनाइसक्नु भएको छ। त्यही भएर यो पार्टी फुट्ने भन्ने सवाल त, पार्टी फुट्ने भनेको एउटा वैधानिक आधार हुन्छ, एउटा कानुनी आधार हुन्छ होइन, तर त्यो अवस्था होइन। तर पनि अर्को पार्टी खोल्दै गर्ने परिस्थिति आयो भने पनि नेपाली काङ्ग्रेसको सङ्गठनभित्र लामो समय काम गर्नुभएका नेतृत्वहरूको विभाजन हुने स्थिति नआओस्, किनभने हामीले त नेपाली काङ्ग्रेस एउटा लोकतान्त्रिक विचारधारामा रहेको पार्टी, राष्ट्रिय राजनीतिमा अहिले सबभन्दा शक्तिशाली विकल्पको रूपमा आम जनताले राष्ट्रिय राजनीतिमा नेपाली काङ्ग्रेसलाई नै एउटा अवसर प्राप्त भइराखेको छ। यो अवस्थामा काङ्ग्रेसको पार्टीलाई कमजोर गराउनको लागि विभिन्न समूहहरू बनाउने, अध्यावधिकहरू नगर्ने, पार्टीको महाधिवेशनमा भाग नलिने र पार्टीलाई कमजोर गराउने, यो वास्तवमा समयको माग पनि होइन र कसैको चाहना पनि होइन यो। त्यही भएर तपाईँले भने जस्तै पार्टी फुट्ने भन्दाखेरि पनि कुनै समूहले अर्को पार्टी हामी खोल्छौँ भन्ने स्थितिहरू पनि नआओस् भन्ने हामी चाहिराखेका छौँ, र अहिले पनि पार्टी सभापतिको कोसिस छ सबैलाई समेटेर महाधिवेशनमा जाने, किनभने हामी अब महाधिवेशन अब यही असोजको 3 गते प्रारम्भ गर्न गइराखेका छौँ, र असोज 16 गते उद्घाटनको कार्यतालिका आइसकेको छ। तर यो एउटा यसलाई नेपाली काङ्ग्रेसको ले हिजोको दिनमा विधान सम्मत गरेको विशेष अधिवेशनलाई कानुनी विवादको विषयहरू बनाइयो, जसले गर्दाखेरि निर्वाचन आयोगले एउटा त्यस्ता निर्णयहरू गर्यो, सम्मानित सर्वोच्च अदालतले निर्णय गर्यो, र निर्णय गरिसकेपछि अब कार्यतालिकालाई रोक्न सकिँदैन, यसलाई अगाडि बढाउनु पर्छ भनेर सम्मानित सर्वोच्च अदालतबाट निर्णय भइसकेको परिवेशमा मलाई के लाग्छ भने अब असोज 16 गते नेपाली काङ्ग्रेसको 15 महाधिवेशन प्रारम्भ गर्नै पर्ने हुन्छ, र त्यो एउटा कानुनी बाध्यता संवैधानिक बाध्यता पनि हो। यसमा मलाई के लाग्छ भने अहिले पनि अहिले पनि हामी अपेक्षा के गरेका छौँ भने अहिले पनि समय छ पार्टीमा सबैजना आएर सबै किनभने हामीले अध्यावधि पनि अब फुकाइसकेका छौँ अध्यावधि नगरे पनि गत वर्ष 21 गतिसम्म नवीकरण गर्नुभएको नेतृत्वहरू सबैले 15 अधिवेशनमा एकदम भाग लिएर त्यो भाग लिइसकेपछि महाधिवेशनको निष्पक्षता सबैले भाग लिन पाउने अवसर होइन यसलाई कुनै विवादको विषय बनाउने कुनै बहानाबाजी गरेर भाग लिन नदिने भाग नलिने भन्ने भन्दा पनि अबको 15 महाधिवेशनमा किनभने सबै नेताहरूबाटै मात्रै यस्तो कुराहरू आइसकेको कारणले पनि जति नेतृत्वहरूले भाग नलिनु भनिराख्नु भएको छ उहाँहरूको ठुलो भूमिका छ उहाँहरूले पार्टीलाई संगठनलाई कमजोर गराउने छुट त छँदैछ।
2: असोज 4 गतेदेखि अधिवेशन प्रक्रिया आरम्भ हुन्छ होइन 16 गतेबाट केन्द्रीय महाधिवेशन प्रारम्भ हुन्छ त्यसबाट टसमस हुँदैन कङ्ग्रेस संस्थापन पक्ष यसमा क्लियर नै छ सभापतिजीले पनि भनि नै सक्नु भएको एउटा स्थिति हो यो भने त करिब करिब तपाईँहरू चाहिँ असोजको पहिलो सातासम्म औपचारिक रूपमा विभाजित हुनुहुन्छ होइन त्यसो भए
3: अब हाम्रो यसमा यसलाई किन पनि यो समयभित्र गर्नुपर्छ भन्ने दुईवटा कुराहरू छ एउटा अब यो विषयलाई कानुनी विषय बनाइयो होइन सर्वोच्च अदालतमा विवादको विषय पनि बनाइयो सर्वोच्च अदालतको निर्णयलाई मान्नुपर्ने अवस्थासम्म पनि पुर्याइयो यसलाई त्यही भएर पनि हामीले असोजको 16 गते महाधिवेशन गर्नैपर्छ पहिलो कुरा दोस्रो कुरा केन्द्रीय कार्य समितिले र पटक पटक पार्टी सभापतिले भन्नुभएको छ गगन कुमार थापाले कि अध्यावधि गर्नु भएका साथीहरू एउटा प्रवृत्तिसँग जोड्नुभयो र उहाँहरूलाई पार्टी प्रवृत्तिसँग जोडिन्छ डिजिटल मेम्बरसिप दिन्छ तर नवीकरण गरिसक्नु भएको नेतृत्वहरूलाई पनि अब 15 महाधिवेशनमा भाग लिनको लागि अवसर खुला छ भन्ने बित्तिकै त्यहाँ त 15 महाधिवेशनमा भाग लिनको लागि सबैलाई नवीकरण गर्नुभएका सबै साथीहरूलाई भाग लिनको लागि बाटो खुला भइसक्यो होइन अब त त्यहाँ सबैजना वडामा गएर चुनाव लड्नुपर्ने परिस्थिति पनि छ सबै केन्द्रमा रहनुभएको नेतृत्वहरू वार्डबाटै आउनुपर्छ भन्ने पनि निर्णय भइसकेको अवस्था छ यसकारण यसमा कुनै विवाद गर्नुपर्ने महाधिवेशनमाथि प्रश्न चिन्ह गर्नुपर्ने त कुनै ठाउँै देखिँदैन त्यही भएर तपाईँले भने जस्तै अब यो असोजको 3 गतेदेखि वडाको अधिवेशन प्रारम्भ हुन्छ र सबै नवीकरण गर्नुभएका साथीहरूले काङ्ग्रेसलाई मजबुत गराउनको लागि काङ्ग्रेसको सङ्गठनलाई मजबुत गराउनको लागि 15 अधिवेशनलाई सबैले एउटा आफ्नो होइन सहभागिता सक्रिय सहभागिता गरेर त्यहाँ कुनै पनि विभेद छैन कसैलाई निषेध छैन अब त यो यति निष्पक्ष वातावरणमा 15 महाधिवेशन हुँदैछ त्यो यसलाई धेरै नेतृत्वलाई स्वीकार नगर्ने विशेष अधिवेशनलाई फेरि पनि विवादको विषय बनाउने 15 महाधिवेशन गर्नको लागि

0: बदमाश लाग्छ। शेखर कोइरालाजीले पनि भेटघाट गरेर सभापति गगन थापासँग देउबा सहितको विरत एकताको पक्षमा चाहिँ उहाँले वकालत गर्नुभएको कुरा आएको छ। शेखर र शशाङ्क एक ठाउँमा उभिनुभयो, पूर्णबहादुर चाहिँ कतै पनि मजघरमा मजधारमा देखिनु भएको छ भन्ने खालका विषय पनि आएका छन्। होइन, यी समग्रताले हेर्दाखेरि इतर पक्ष पनि मान्य पक्षमा चाहिँ छैन, अब लचिलो हुनु पर्यो भन्ने आज कुन कुन कुरामा लचिलो हुने भन्ने कुरामा चाहिँ तपाईँहरूको वार्ता सम्वादै हुन सकेका छैन फेरि, होइन पूर्व सभापति र अहिलेका सभापतिज्यूको।
1: तपाईँले दुईटा कुरा राख्नुभयो, एउटा कुरा समय सर्वसाधारणमा विचाराधीन छ, यस कारण पनि महाधिवेशन गर्नु हुँदैन भन्नुभयो एउटा, देखियो फेरि पार्टीको एकता गर्नुपर्दछ भनेर फेरि अर्को कुराहरू गर्नुभयो, तपाईँले आफैले दुईटा प्रश्न खडा गर्नुभयो। अब सामान्य सर्वसाधारणमा विचाराधीनका कुरा गरियो भने यहाँ सर्वोच्च अदालतमा कार्यतालिका आइसकेपछि 15 महाधिवेशन नगर्नको लागि अन्तरिम आदेशको लागि अन्तरकालीन आदेशको लागि निवेदन परेको अवस्थामा सर्वोच्च अदालतले त्यसलाई खारिज गरेको अवस्था पनि छ, होइन, र 15 महाधिवेशनको कार्यतालिका अगाडि बढाउनु पर्छ भन्ने आदेश पनि हो। त्यही भएर हामीले अब खबानी सर्वोच्च अदालतले अब कार्यतालिकाबाट अगाडि बढ्नुहोस् भनेर अन्तरकालीन आदेश नआएको अवस्थामा आफ्नो कार्यतालिका अनुसारै अगाडि बढ्नु भनेर अन्तरकालीन आदेशलाई स्वीकार नगरेको अवस्थामा हामीले सामान्य सर्वोच्च अदालतले गरेको त्यो निर्णयलाई हामी सम्मान साथ चाहिँ त्यसलाई पालना गरी हामी अधिवेशनमा अगाडि गएका हौँ। किनभने कार्यपालिकाको नीति तय भइसकेपछि त्यसलाई रोक्नको लागि अन्तरकालीन आदेश दिनको लागि सर्वोच्च अदालतमा गएको, सर्वोच्च अदालतले त्यसलाई स्वीकार नगरेपछि अब हामी संविधानबाटै सर्वोच्च अदालतले जो संविधानको व्याख्याता हो, कानुनको व्याख्याता हो, उहाँकै आदेश अनुसारै नेपाली काङ्ग्रेस 15 महाधिवेशनको कार्यपालिकामा प्रवेश गरेको हो। अब तपाईँले भन्नुभयो त्यो एकताको कुरा, त्यो व्यवहारिक पक्ष, त्यो व्यवहारिक पक्ष भनेको यो नेतृत्वलाई स्वीकार गर्ने, 15 महाधिवेशनलाई स्वीकार गर्ने र समझदारी गरेर यसलाई सबैलाई समेटेर सबै सम्मानित भएर 15 महाधिवेशन गर्ने विषयवस्तु भनेको यो राजनीतिक विषय हो। त्यो यो राजनीतिक विषयलाई विवादको विषय बनाउने, राजनीतिक विषयलाई नेतृत्व स्वीकार नगर्ने विषय बनाउने, राजनीतिक विषयलाई 15 महाधिवेशन गर्न नदिने वा भाग नलिने, भाग दिन नलगाउने भन्ने जुन किसिमको यसलाई राजनीतिक विवादको विषय बनाइएको छ, यसको समाधान त हामी 15 महाधिवेशन नै गएर खोज्ने हो नि त। किनभने त्यसमा 77 जिल्लाको हाम्रो 161 जिल्लाबाटै हाम्रो क्षेत्रबाट हाम्रो महाधिवेशन प्रतिनिधि आउनुहुन्छ र उहाँहरूले पनि एकता खोज्नु भएको छ। त्यति मात्रै होइन, अब हामी त सबै पालिकाको अध्यक्षलाई महाधिवेशन बनाएका छौँ, प्रदेशको अध्यक्षलाई महाधिवेशन बनाएका छौँ, क्षेत्रको अध्यक्षहरू पहिले पनि महाधिवेशन प्रतिनिधि हुनुहुन्थ्यो, उहाँहरू सबैलाई 15 महाधिवेशनमा निर्णायक शक्तिको रूपमा अवसरहरू दिएका छौँ। यसमा विश्वास त गर्नु पर्यो नि, उहाँहरूमाथि त विश्वास गर्नु पर्यो, कम्तीमा ती महाधिवेशन प्रतिनिधिहरूमाथि विश्वास गर्नु पर्यो र धेरै पार्टीहरू, धेरै नेतृत्वहरू उत्तर पक्षको भए पनि उहाँहरूले अध्यावधिक पनि गरिसकेको अवस्था छ। यसमा चाहिँ मलाई के लाग्छ भने यसलाई कानुनी विवादको विषय त हुँदै होइन, सर्वोच्च अदालतमा मुद्दा विचाराधीन छ भन्ने कुराको त यो विषय हुँदै होइन, तर यसलाई राजनीतिक विवादको विषय गरेर फेरि अर्को पनि कार्यतालिका निकालेर अर्को कार्यतालिका अनुसार गर्छु भन्ने मलाई लाग्छ। यो सामान्य सर्वोच्च अदालतको आदेशको विपरीत पनि हो र संविधानको, हाम्रो पार्टीको विधानको विपरीतको कामहरू पनि हो नेपाली काङ्ग्रेसको नाममा फेरि अर्को महाधिवेशनका तिथि तय गर्ने, तर पनि यो राजनीतिक विषयलाई हामी धेरै अहिले यसलाई बहसको विषय पनि बनाउन चाहेको छैनौँ र आजको दिनसम्म पनि पार्टी सभापति हिजो पनि विभिन्न इतर पक्षको नेतृत्वहरूसँग बसेर सबैलाई जस्तै यताका केन्द्रीय कार्य समितिका साथीहरू भाग लिन जान्छौँ, त्यस्तै गरी केन्द्रीय नेतृत्वहरू इतर पक्षको पनि भाग लिन जाने हो र त्यो महाधिवेशनको वातावरणको निष्पक्षतामाथि कुनै प्रश्न चिन्ह छ, कुनै निषेधको त्यहाँ वातावरण छ भने त्यसमा छलफल गर्न सकियो होइन, तर त्यसको लागि पार्टी सभापति पनि तयार हुनुहुन्छ। तर पार्टीकै महाधिवेशनमा भाग नलिनु भनेको त पार्टीको विधानलाई स्वीकार नगर्नु सरल नै हुन्छ। यसमा मलाई के लाग्छ भने अहिले पनि महाधिवेशनमा यो 3 गतेको वडामा भाग लिनको लागि सबैलाई फेरि त्यसैमा आएर भाग लिन र त्यो निष्पक्ष ढङ्गबाट महाधिवेशन गर्नलाई अहिले पनि हामी आह्वान गरिरहेछौँ, पार्टी सभापतिले त्यसको पहल गरिदिए पनि यो जाति भएको छ। हामीलाई आशा छ सबैले त्यसलाई, तपाईँले

0: चाहिँ यसमा कुनै कानुनी विवाद छँदै छैन। अब यो राजनीतिक विवाद बनाएर पार्टी सङ्गठनलाई कमजोर गराउने मनोवैज्ञानिक प्रवृत्ति चाहिँ अहिलेको राष्ट्रिय राजनीतिमा र नेपाली काङ्ग्रेसको हितमा पनि छैन। त्यही भएर सबैजनाले यसमा भाग लिएर पार्टीको सङ्गठनलाई मजबुत बनाएर भोलिको पुस्तालाई एउटा मजबुत नेपाली काङ्ग्रेस अहिले राष्ट्रिय राजनीतिमा यति ठुलो एउटा प्राकृतिक प्रकोप परिरहेको छ, भोलिपछि एउटा बाढीले गर्दाखेरि जनधन गुमाउनु परेको छ, अहिलेको सरकारले गरेका गतिविधिहरूमा आम उहाँहरूलाई मतदाताहरू उहाँहरूलाई मध्यका मतदाताहरूले पनि असन्तुष्टि व्यक्त गर्नुभएको छ। यद्यपि पार्टी एउटा प्रतिपक्षमा रहेको छ, भोलि सरकारले 5 वर्ष सरकार चलोस् तर त्यो सरकारले जनताको मनोभावना कानुनी शासन संविधान अनुसार मुलुकमा आएको राष्ट्रिय समस्यालाई व्यवस्थापन गर्नको लागि प्रमुख प्रतिपक्षी दल सहयोग गर्न तयार छ भनिराखेका छौँ। तर पनि आम उहाँहरूलाई मतदाताहरूले मतदिएका मतदाताहरूको असन्तुष्टिहरू यति छिटो बाहिर आइसकेको छ।
1: देश संकटमा होइन, कालो बजारी बढ्या छ, ग्यासको अभाव छ, ग्यासको लाइन छ, होइन तपाईँहरू त बोल्दै हुन्न आजकल, होइन प्रमुख प्रतिपक्षी हो तपाईँहरू पनि, होइन
0: सन्ध्यामा तपाईँको कालाबजारियाहरू एउटा कृत्रिम अभावहरू, ग्याससम्मको अभावहरू, कृत्रिम अभावहरू, मूल्य वृद्धि भएको छ, यतातिर यत्रो दैविक प्रकोपबाट होइन जनधनको क्षति भएर त्यसमाथि छलफल गर्ने भनेर प्रतिपक्षी तयार भएर बसेको छ। बाढीको प्रकोपबाट तपाईँ देखिराख्नु भएको छ, सरकारले आफ्नो दायित्व काम अगाडि बढेको छ भने प्रतिपक्षले पनि हेर चियाको बानी उही गएर बसेर भनाचारीजी त्यसको कामहरू नेताहरू आफ्नो कामहरू गरिराख्नु हुन्छ, त्यसको लागि त्यस्तो किसिमबाट विभिन्न किसिमबाट सहयोगहरू जुटाएर विभिन्न सर्वदलीय बैठकमा गएर कसरी मुलुकको राष्ट्रिय सङ्कटलाई समाधान गर्ने, यस समय हामी सङ्कटमा साथ दिनुपर्छ भनेर प्रतिपक्षले भूमिका निर्वाह गरेको छ भने अर्कोतिर अब देखा परेका जनतासँग जोडिएका जति पनि सङ्कटका कुराहरू छन्, मूल्य वृद्धिका कुरा छन्, अभावका कुरा छन्, होइन विभिन्न किसिमका जुन समस्या भोगिरहेछ त्यसको पनि काङ्ग्रेसले सरकारलाई कसरी साथ दिन सकिन्छ भन्ने छलफल गरिरहेछ। तर पनि मलाई लागिरहेछ अहिले राष्ट्रिय राजनीतिमा काङ्ग्रेसको भूमिका अझै बढेको छ। यसमा काङ्ग्रेसलाई सङ्गठनलाई मजबुत गराउनलाई त 15 औँ अधिवेशन त सबैको लागि एउटा ठुलो अवसर हो, किनभने वैधानिक ढङ्गबाट 15 औँ अधिवेशन गरिसकेपछि काङ्ग्रेसको कानमा धेरै ठुलो अरू पनि जिम्मेवारी थपिएको हुन्छ। पार्टीभित्रको आन्तरिक सङ्गठनका कुराहरू, राष्ट्रिय राजनीतिमा देखा परेका अप्ठ्याराका कुराहरू, भोलिको स्थानीय निर्वाचन, प्रदेशको निर्वाचनमा नयाँ नेतृत्वहरू तयार हुनुहुन्छ, उहाँहरूलाई कसरी एउटा राम्रो वातावरण काङ्ग्रेसले गर्न सक्छ, जनताको माझमा काङ्ग्रेस कसरी जान सक्छ भनेर यति धेरै मुद्दाहरू बोकेको छ। यसमा मलाई के लाग्छ भने यो नेतृत्वको मात्रै अधिवेशन होइन, नेतृत्व परिवर्तन गर्ने अधिवेशन मात्रै होइन, एउटा वैचारिक पुनर्जागरण लिएर अब राष्ट्रिय राजनीतिका मुद्दाहरू, आम जनताका मुद्दाहरू, संविधानका कुराहरू, लोकतन्त्रका कुराहरू, यसलाई एउटा खम्बाको रूपमा काङ्ग्रेसले अब बडो ढङ्गले काम गर्नुपर्ने दायित्व पनि छ अधिवेशन पछि। त्यही भएर यसलाई केवल नेतृत्वको चयनको मात्रै विषय महाधिवेशन बनाइयो भने त फेरि महाधिवेशनको औचित्य हुँदैन। कारण त्यो महाधिवेशनले एउटा नयाँ विचार दिएर काङ्ग्रेसको सङ्गठन, राष्ट्रिय राजनीतिका कुरा, अहिलेको सरकारले गरेका कामहरूका कुराहरू, होइन जनताका सरकारका कुराहरू, राष्ट्रिय राजनीतिलाई जनसरकारसँग जोडिनु पर्यो, यसलाई डेमोक्रेसीसँग जोडिनु पर्यो, यी विभिन्न कुराको प्रतिबद्धता व्यक्त गर्ने ठाउँ पनि हो नि महाधिवेशन, र त्यसलाई कार्यान्वयन गर्नुपर्छ। त्यहाँ पास पारित भएका राजनीतिक नीतिहरू, आर्थिक नीतिहरू, सङ्गठनका नीतिहरू, पार्टीका विधानका कुराहरू जुन चाहिँ हामी महाधिवेशनमा पारित गर्छौँ त्यसलाई इमान्दारी साथ पालना गर्नुपर्ने हुन्छ। त्यसको लागि काङ्ग्रेसले आफ्नो सङ्गठन त्यो ढङ्गबाट पनि लिएर जान्छ। त्यही भएर यसलाई त्यो नेतृत्व चयनको विषय मात्रै नभनाइकन यसलाई राष्ट्रिय राजनीतिमा नेपाली काङ्ग्रेसलाई मजबुत ढङ्गबाट अगाडि बढाउनको लागि पनि महाधिवेशन एउटा सबभन्दा ठुलो एउटा थलो पनि हो, शक्तिशाली थलो पनि हो। त्यही भएर त्यो ढङ्गबाट मलाई लाग्छ पार्टीको इतर पक्षहरूबाट जुन किसिमका राजनीतिक विवादहरू, राजनीतिक मतभेदका कुराहरू उठिरहेछन् त्यो अहिले समयले त्यसलाई माग पनि गर्दैन र अहिले त्यसको उचित पनि छैन. पार्टीभित्रै हामी ती विषयहरूलाई छलफलको विषय बनाउन सक्छौँ, तर बाहिर ती विषयलाई विवादको विषय बनाएर पार्टी सङ्गठनभित्र मतभेद विभाजनको रेखा फेरि कोर्ने कोसिस नहुँदाखेरि यसले धेरै पार्टीलाई मजबुत बनाउँछ.
1: शुभ सभापतिज्यू, यहाँको महत्त्वपूर्ण समय सुझावका लागि धेरै धेरै धन्यवाद. नमस्कार. नेपाली कङ्ग्रेसका उपसभापति पुष्पा भुषाल, आदरणीय श्रोता, नेपाली बसमा छोटो विषय हुन्छ, विषयपछि पुनः उपस्थित हुनेछ.
2: नमस्कार, म ऋषि थपलिया. एकातिर ग्यासको हाहाकार, बजारको महँगी, अर्कातिर पैसाको अभावमा गर्भवती महिलाले सडकमै बच्चा जन्माउनु पर्ने बाध्यात्मक अवस्था. गरिबको चमेली बोल्दिने कोही छैन भन्ने गीतलाई ऱ्याप बनाएर गाउने ऱ्यापर जो अहिले हाम्रो देशको प्रधानमन्त्री समेत छन्, उनको मौनतामाथि ठुलो प्रश्न चिन्ह ठडिएको छ. वाक्कलामा माहिर रवि लामी छानेर बालेन्द्र शाह लगायत रासोपा नेताहरूले चुनावका बेला जनताको मनमा आशाको दियो बाल्ने चिल्ला चिप्ला अनि चर्का भाषण त गरे, तर सत्तामा पुगेपछि जनताको मुहारमा उज्यालो भने ल्याउन सकेका छैनन्. त्यसैले आज प्रश्न भाषणको होइन, परिणामको हो. जनताले चुनावमा दिएको मतको हिसाब खोजिरहेका छन्. आशा देखाएर सत्तामा त पुग्यो, तर जनताको जीवनमा त्यो आशाको उज्यालो खोइ. यी र यस्तै विषयमा कुराकानी गर्न आज हामीसँग स्टुडियोमा हुनुहुन्छ जेएनजी अभियन्ता माजिद अन्सारी. आउनुहोस् सुरु गरौँ माजिद अन्सारीसँग जनता जान्न चाहन्छन्. माजिद अन्सारीजी, जनता जान्न चाहन्छन् मा स्वागत छ यहाँलाई.
3: हजुर, धन्यवाद.
2: रासोपाको राम राज्य छ, जेएनजी आन्दोलन पछि त्यसैको जगमा बनेको सरकार
3: छ,
2: तर माजिद अन्सारीहरू चाहिँ आजित हुनुहुन्छ नि, किन
3: छैन आजित? हामी त सरकारसँग धेरै सौहार्दपूर्ण वातावरणमा एकदमै माया प्रेम सद्भावको साथमा उहाँहरूले राम्रो काम गरिरहनु भएको छ भने हामीले प्रेस गरिरहेछौँ. जहाँ जहाँ नराम्रो काम गरिरहनु भएको छ, उहाँ जहाँ लाग्छ कि यो सरकार कहीँ चुकिरहेछ, त्यहाँनिर हामीले खबरदारी गरिरहेछौँ, आलोचना गरिरहेछौँ, प्रश्न गरिरहेछौँ.
2: राष्ट्रपतिले राम्रो काम गरिरहेछ भनेर खुसी छन् नि जनता, होइन?
3: हुनुपर्छ.
2: जनता आलोचना गर्ने पक्षमा छैन नि.
3: होइन, जनता खुसी हुनुपर्छ त. कुनै देशको जनता खुसी नभइकन त्यो देश अगाडि कसरी बढ्न सक्छ? जतिसुकै क्रूर शासक भए पनि, विश्वमा हामीले आन्दोलनको इतिहास हेर्ने हो भने जनतामा पोजिटिभ होप नभइकन आन्दोलनहरू कहिले पनि हुँदैन. जनता खुसी नभइकन, किन भन्दा कुनै पनि आन्दोलन हुनका लागि एउटा सर्टेन लेभल अफ अप्टिमिस्टिक थट हुनुपर्छ, त्यो छ भने खुसीको कुरा हो. 2074 सालमा केपी ओलीजीको सरकार आइसकेपछि जनता बुरुक बुरुक उफ्रियो. दुई तिहाईको सरकार आज होइन भोलिलाई, 10 वर्ष ओलीलाई, होइन? 2065 सालमा प्रचण्ड कमरेड सुप्रिमो यसो लगभग बहुमत लिएर आएर प्रधानमन्त्री बनेपछि त, त्यसपछि त मैले निश्चित रूपमा सिङ्गापुर बनाउने नै हो कमरेड भनेर त्यति बेला पनि जनता खुसी नै भएको. नेपाली जनताको इतिहासमै हरेक परिवर्तनपछि खुसी हुने एउटा राम्रो स्वभाव छ. त्यो स्वभाव नेपाली जनताले क्यारी अन गरिरहेको छ, त्यो राम्रो कुरा हो.
2: तपाईँहरू चाहिँ खुसी हुनुहुन्छ कि दुःखी?
3: म हेर्दा तपाईँलाई दुःखी देखिरहेको छु, म त एकदम मुस्किराइरहेको छु. मलाई प्रहरीले कुट्दा पनि मुस्कुराइ नै रहेको थिएँ. त्यही भएर दुःखी हुने कारणै छैन नि. हाम्रै आन्दोलनको बलमा, हाम्रै साथीहरूको शहादतको बलमा, हाम्रै घाइते साथीहरूको पीडाको बलमा, त्यो पीडाको सिरी टेकेर सत्तामा पुगिसकेपछि र त्यो सत्तामा पुगिसकेपछि हाम्रै आन्दोलन पछिको उपज यो सरकार हो भनिसकेपछि हामी दुःखी हुनुपर्ने कारणै छैन. हामी दुःखी हुनुपर्ने कारण भएको भए ओलीजी एन्ड कम्पनीले चाहिँ यो हामी चुनाव हुनै दिन्नौँ, र त्यति बेला हाम्रो दाई सुदन दाईले पनि ओलीजीको टुनमा टोन मिलाएर हामी त चुनाव हुनै दिन्नौँ, होइन भन्नुहुन्थ्यो. ल, केपिजीसँग पनि कुरा भइसकेको छ, अब हामी संसद पुनर्स्थापनातिर जान्छौँ, अब चाहिँ हामी यसो संविधान संशोधनतिर जाने हो जेएनजीलाई पनि लिएर भनिरहँदाखेरि हामीले होइन, देशमा चुनाव हुनुपर्छ. कुन परिस्थितिमा भन्दा छौँ? जुन परिस्थितिमा हामीले चुनाव लडिरहेको थिएनौँ, होइन? त्यही भएर दुःखी हुनुपर्ने आवश्यकता कुनै पनि छैन.
2: जेएनजी आन्दोलनको जगमा बनेको सरकार
3: छ,
2: बालेन सरकार
3: छ,
2: तपाईँहरू चाहिँ
3: नेपाल सरकार
2: आलोचना गरिरहनुहुन्छ.
3: अनि के यो देशमा लोकतन्त्र सकियो?
2: सडक तताउनुहुन्छ?
3: लोकतन्त्र सकिएको यो देशमा आलोचना गर्न नपाइने भनेर? यदि 74 सालमा दुई तिहाईको सरकार केपी ओलीजीको नयाँ संविधान पछि बनेको सरकारमा त आलोचना गर्ने भनेर चुप लागेर बस्या भए, 2082 सालमा केपी ओलीलाई फालिन्थ्यो, ल जनताले म्यान्डेट दिएको छ तब त चुप लागेर बस केपी आज होइन भोलिलाई दस वर्ष केपी ओलीलाई भनेर चुप लागेर बस्यो भए 77 सालमा संसद पुनर्स्थापना भएर प्रधानमन्त्रीबाट केपी ओलीजीलाई हटाउन सम्भव थियो थिएन नि
2: अहिले आम अपेक्षा चाहिँ बालेन्द्र शाह नेतृत्वको सरकारलाई सबै मिलेर सहयोग गर्ने
3: कसले गरे
2: रचनात्मक काम गर्ने
3: कसले गरे
2: रचनात्मक भूमिका खेल्ने
3: कसले सहयोग गरेछ
2: अनि परिणाम निकाल्ने
3: कसले सहयोग गरेका छैन तपाईँ मलाई भन्नुहोस् न जति बेला बाढी आयो बाढीको विषयमा सरकार स्लो हुँदा हुँदै पनि कसैले तपाईँले आलोचना गरेको देख्नुभयो सबै राहत जुटाउनमा लाग्नुभयो रक्षा बमजीको कुरा गर्नुहुन्छ भने नर्वेमा गएर उहाँले नेपालको क्लाइमेट कम्पन्सेसन क्लाइमेट जस्टिसको कुरा उठाउनु भयो हाम्रो थुप्रै साथीहरू अहिले पनि राहतको काममा हुनुहुन्छ अहिले पनि कति साथीहरू शान्तनु ढकाल भाइ ऊ आफै घाइते छ उसले गएर चाहिँ सरकारलाई सहयोग गरेर चाहिँ उद्धारमा खटिरहेको छ
2: अहिले तपाईँहरूले राजनीति गर्नुभयो विपत्तिमा जेएनजीको राजनीति
3: कहाँ गर्यो
2: पुरानो दलको त छँदै
3: कसरी कसरी
2: आलोचना
3: नै कसरी
2: विरोध
3: कसरी
2: गाली
3: गाली
2: प्रधानमन्त्री बालेन्द्र शाहप्रति आक्रामक अनि सुदन गुरुङ विरुद्ध फायर खोल्ने आगो खोल्ने
3: यसैलाई ठ्याक्कै अब म तपाईँलाई आज यदि यो कुरा गलत हो भने हिजो पनि गलत हुन्छ हो तपाईँ मान्नुहुन्छ नि आज यदि यो गर्नु गलत हो भने हिजो पनि यो कुरा गलत हुन्थ्यो 2020 अर्थात् 2077-78 सालतिर COVID-19 महामारी फैलिरहेको बेलामा प्रधानमन्त्री केपी शर्मा ओली इनफ इज इनफ नो मिन्स नो आन्दोलन किन चलाएको सुदन गुरुङले त्यति बेला त्यो सरकारलाई असहयोग गरे होइन त्यति बेला त्यो सरकारलाई विरोध गरेर सरकारलाई असफल बनाउन खोजेको होइन भनेपछि आज यदि सरकारको आलोचना गर्ने मान्छेले सरकारलाई असफल बनाउन खोजे हो भने सुदन गुरुङज्यू लगायतको टिमले नो मिन्स नो र इनफ इज इनफ आन्दोलन त्यो पनि कोभिडको बिचमा गरेर त्यति बेलाको सरकारले सघाउन खोज्नु भएको थियो उहाँले आज यदि तिमीहरूले राहत एकद्वारको नाउँमा अहिलेसम्म पीडितहरूसम्म राहत पुगिरहेको छैन अहिलेसम्म डेड बडीहरू रिकभर भइरहेछ चिलिमाको एक्सपर्ट कुलमान घिसिङले यो देशमा हेलिकप्टर पाउनुहुन्न नेपाल प्रहरीको आइजिपीले भनिरहनु भएको छ अन क्यामेरा इन्टरभ्यूमा नेपाल प्रहरीले हेलिकप्टर पाएन तर कुनै एउटा एनजिओ जुन एनजिओ अहिलेको गृहमन्त्री जो संरक्षक हुनुहुन्छ वा संस्थापक हुनुहुन्छ त्यो एनजिओले यत्तिकै हेलिकप्टर पाइरहेको छ यहाँ प्रश्न गर्नु पर्दैन प्रहरीले हेलिकप्टर नपाउने चिलिमेको एक्सपर्ट कुलमान घिसिङले हेलिकप्टर नपाउने अनि एउटा एनजिओले चाहिँ हेलिकप्टर पाएर चाहिँ पुरै मजाले उडाइरहने एउटा सांसद जो सांसद यो देशको चाहिँ न मन्त्रीज्यू हुनुहुन्छ उहाँ न त विपदसँग सम्बन्धित कुनै एउटा समितिको उहाँ मेम्बर हो उहाँ हेलिकप्टरमा घुमिरहनु भएको छ प्रहरी यत्तिकै गइरहेछ तपाईँलाई थाहा छ त्यो
2: राष्ट्रपतिका सांसद गएको कुरा गर्नुभयो सागर ढकाल श्रीराम
3: लेदो तान्ने मेसिन थियो त्यो लेदो तान्ने मेसिन 3 दिनसम्म अड्केर बस्यो टायर पङ्चर भएको कारणले खै आएको हेलिकप्टर
2: उहाँहरू त इन्जिनियर हो नि त विषय विज्ञ हो नि त सांसदहरू
3: सांसद भनेको पोलिसी मेकर भन्छौँ नि हामीले हो देश कसरी चल्छ भने एउटा संसद हुन्छ त्यसले पोलिसी बनाउँछ र त्यो पोलिसी बनाइसकेपछि उच्च पदस्थ कर्मचारीहरूले त्यो पोलिसीलाई एक्जिक्युट गर्नका लागि नियम बनाउँछ सामान्य निर्देशन बनाउँछ र त्यो निर्देशन बनाइसकेपछि तलको एक्जिक्युट गर्ने कर्मचारीहरू हुन्छन् तिनीहरूले गर्ने हो यो देशको गृहमन्त्रीको काम भनेको त्यहाँ गएर बेल्चा हान्ने होइन सर यो बोल्नुपर्छ आज देशको गृहमन्त्री भइसकेपछि 1.5 लाख सुरक्षा कर्मीलाई खटाएर 1.5 लाख बेल्चा चलाउन लगाउने काम गृहमन्त्रीको हो गृहमन्त्रीको काम भनेको एउटा सिलिन्डर बोकेर गएर क्यामेरा अगाडि ल राम्ररी ल्याऊ भन्ने हो ठिक छ उहाँको मानवीय संवेदना छ त्यसको सम्मान गर्छौँ हामी तर
2: अहिले गृहमन्त्री जनतासँगै भनेर वाहवाही भइरहेछ
3: ठिक छ मैले तपाईँलाई भनिरहेको छु त उहाँले मानवीय संवेदना देखाइरहनु भएको छ गृहमन्त्री हुँदा हुँदै पनि उहाँभित्रको पुरानो सुदन गुरुङको एक्टिभिस्ट मर्या छैन त्यो राम्रो कुरा हो मानवीय भावना कसैले फिल गर्छ कसैमा इम्प्याथी छ भने त्यो राम्रो कुरा हो तर गृहमन्त्रीबाट इम्प्याथी भन्दा पनि ठुलो एक्सपेक्टेसन हुन्छ जनताको तपाईँ हरेक समय इम्प्याथेटिक मात्रै बनेर बस्नुहुन्छ भने गृहमन्त्रीको अर्डिनरी कोर्स अफ बिजनेस तपाईँले कति बेला गर्नुहुन्छ एउटा गृहमन्त्रीको काम भनेको हामीले तपाईँले पढ्नुभयो भने त्यो गभर्नेन्सको सब्जेक्ट हुन्छ त्यसमा के हुन्छ भने मन्त्री परिषदको काम भनेको संविधानले पनि भन्छ सामान्य निर्देशन गर्ने हो त्यो सामान्य निर्देशन गरिसकेपछि कर्मचारी तन्त्रले त्यो कुरालाई एक्जिक्युट गर्ने हो तर कर्मचारी तन्त्रको हालत के छ हेरिरहनु भएको छ। पासपोर्ट विभागको काण्ड के थियो हामीले हेर्यो,
4: कर्मचारीहरूले काम गरेनन् भनेर मन्त्रीहरू आगो ओकल्न बाध्य भए त, कोल खोल्नलाई बाध्य भए त,
3: कर्मचारीहरूले काम गरेन तपाईँको निर्देशन मानेन भने कि त तपाईँले दिएको निर्देशनमा समस्या छ एउटा कुरा, कि त तपाईँले कमान्ड गर्न सकिरहनु भएको छैन। दिएको निर्देशनमा समस्या छ भने कि त त्यो एउटा समस्या चाहिँ के भयो भने त्यो कानुन विपरीत तपाईँले दिइरहनु भएको छ, कानुनमा तपाईँलाई चित्त बुझाएको छैन भने संसदमा दुई तिहाई बहुमत तपाईँको छ, राष्ट्रिय सभाले अहिलेसम्म कुनै ऐन रोकेको छैन। म सबभन्दा धेरै डिसअपोइन्ट भएको मेरो फिल्डको मन्त्रीजी, म कानुन मन्त्रीबाट धेरै डिसअपोइन्ट भएको सुविधा गौतमजी, म एकदमै अड्योर गर्ने हो कि सुविधा गौतमजीलाई, उहाँले जुन किसिमले राष्ट्रसभाको स्थापना कालदेखि लिएर एउटा एकदमै सन्तुलित बाटो लिएर राष्ट्रसभामा चाहिँ हिँडिरहनु भएको थियो, उहाँले राष्ट्रिय सभामा नभएको कारणले काम गर्न सकिनुहुन्न। राष्ट्रिय सभाले कुन चाहिँ ऐन रोक्यो, एउटा पनि ऐन रोकेको छैन अहिलेसम्म। यही राष्ट्रसभा हो, काङ्ग्रेस एमाले माओवादीकै राष्ट्रसभा हो, काङ्ग्रेस एमाले माओवादीकै सरकार हुँदाहुँदै नागरिकता सम्बन्धी विधेयकमा फिर्ता पठाइदिएको हो नि त। अनि राष्ट्रिय सभा भनेको त सङ्घीय इकाइहरूको प्रतिनिधि हो, उसले स्थानीय तहको इन्ट्रेस्टलाई प्रदेशको इन्ट्रेस्टलाई प्रोटेक्ट गर्ने हो सङ्घीय लेभलमा। त्यही भएर तपाईँले ऐन संशोधन गर्नुहोस्, राष्ट्रिय सभाले रोक्यो भने पनि फेरि प्रतिनिधि सभाले जस्ताको त्यस्तै पारित गरेर पठायो भने राष्ट्रपतिले सिग्नेचर गरेर त्यो ऐन बन्छ क्या, त्यो नाटक सिकाउनु पर्दैन। यो सरकारलाई यो लेभलको कम्फर्टेबल मेजोरिटी छ कि यो सरकारले ऐनमा जे जे गर्न चाहन्छ गर्न सक्छ, होइन त्यो गर्नुपर्छ। र जुन एउटा मन्त्रीको काम हुन्छ जेनरल एडमिनिस्ट्रेसन चलाउने, जेनरल एडमिनिस्ट्रेसन चलाउने भनेको कानुन बमोजिम आफ्नो कर्मचारी तन्त्रलाई चुस्त दुरुस्त तरिकाले काम गराउने। आज हामीले देख्यौँ विपदमा गएर गृहमन्त्री नै ओर्लिनु परेको छ, अरू विकसित देशका गृहमन्त्रीहरू किन ओर्लिनु पर्दैन भने किनकि उनीहरूसँग मेकानिजम छ, तपाईँलाई थाहा छ
4: नेपालमा माटो र मौसम सुहाउँदो गृहमन्त्री होइन र सुदन गुरुङ त,
3: इन्डियाको उत्तराखण्ड
4: जनताले त त्यस्तै अपेक्षा गर्छन् नि त। अघि तपाईँले जोड्नुभयो नि COVID-19 आलोचना किन गरेको होइन, त्यसपछिको विपदमा किन आलोचना गरेको भनेर, त्यही आलोचना गरेको भएर त्यही राजनीतिक संस्कार तोड्नको लागि तपाईँहरूले गत वर्ष भदौ 23 र 24 गते जेएनजी आन्दोलन गर्नुभएको होइन, नवयुवाहरूले रगत बगाएको होइन,
3: मैले यसमा किन भनेर,
4: अनि 24 गते देश जलेको होइन,
3: जल्यो त, जल्नेलाई कारवाही गर्नुपर्छ, गोली हान्नेलाई कारवाही गर्नुपर्छ हामीले भने,
4: अनि विगतकै ट्रेन्डलाई फलो गरिरहने त अहिलेको सरकारले पनि
3: जस्तै
4: तपाईँले अघि जोड्नुभयो नि त्यति बेला आलोचना गर्न पाउने विरोध गर्न पाउने अनि अहिले चाहिँ बोल्नै नपाउने भन्नुभयो नि
3: ल, अनि अहिले चाहिँ अहिले अहिले तपाईँले के भन्नुभयो, अहिले चाहिँ विरोध गर्न पाउनु हुँदैन, अहिले चाहिँ आलोचना गर्न पाउनु हुँदैन। यदि मैले भनिरहेको छु त, यदि हिजोको दिनमा केपी ओलीज्यूले दुई तिहाईको बहुमत पाइसकेपछि हामी त चुप लागेर घरमा थन्किएर बस्नु पर्थ्यो, किन आयो त सडकमा, किन फालियो त, काङ्ग्रेस र एमाले सहितको मिलेको दुई तिहाईको सरकार, त्यो दुई तिहाईको सरकारमा बोलको विरुद्धमा बोल्दै नहुने हो भने सुदन गुरुङजी पानी बाँड्दै किन हिँड्नु भएको थियो, त हिँड्नु हुँदैन थियो, मेरो केटा हो मेरो केटाहरू, अनि यहाँ संसदको सायद पछाडितिरको गल्ली हो, धुवा चारैतिर उडिरहेछ, गृहमन्त्रीजीले सेलिब्रेट गर्दै आइरहनु भएको थियो, किन गर्नु पर्थ्यो त्यो। त्यही भएर विगतमा जे जे भयो त्यो कुराको नराम्रो पाटोलाई छोड्ने हो, लोकतन्त्रमा आलोचना विरोध प्रदर्शन आन्दोलन स्वाभाविक हो।
4: उहाँले एक एक हिसाब राखेको छु भन्नुभएको छ, हामीहरूलाई राजनीति सिकाउनु पर्दैन, हामी राजनीति सिकाउन आएका हौ,
3: ठिक छ
4: हामी देखाइदिन्छौँ,
3: ठिक छ,
4: नोटिसमा राख्नु भएको छ धेरै व्यक्तिहरूलाई,
3: नोटिसमा ए बाबा, मैले भनिरहेको छु यो देशमा केपी ओलीको नभएको सत्ता नि, यो देशमा अरू कसैको पनि हुँदैन, केपी ओलीले त पुरै जकडेर राखेको भनिएको थियो नि, जनता ओर्लिएपछि त एकैछिनमा गयो, त्यही भएर कसैले घमण्ड नदेखाए हुन्छ होइन, म उहाँको सदाशयताप्रति पूर्ण रूपमा चाहिँ उहाँलाई सम्मान गर्छु, उहाँ व्यक्तिगत रूपमा एकदमै इम्प्याथेटिक मान्छे हो, एकदमै कारुणिक मान्छे हो, उहाँ भावुक मान्छे हो, तर भावुक भएर मात्रै देश चल्दैन, देश चलाउनका लागि चाहिँ धेरैवटा काम कर्तव्यहरू गर्नुपर्छ। र उहाँले जुन किसिमले अस्ति 3-4 पत्रकारलाई नोटिसमा राखेको भन्नुभएको छ नि, एकदमै विनम्रतापूर्वक, यो देशमा सबैभन्दा धेरै एक्सेप्टेन्स भएको लगभग आजसम्मको इतिहासमा, राजा ज्ञानेन्द्रले पनि कुनै समयमा पत्रकारहरूमाथि अङ्कुश लगाउन खोज्नु भएको थियो, पत्रकारको स्टुडियोमा उहाँले शाही सेना पठाउनु भएको थियो. के भयो उहाँको एक वर्षभित्र उहाँको हालत के भयो? त्यही भएर यो देशको पत्रकार हामीले यो जेनजी जनआन्दोलनको प्रतिनिधि र नेपाल सरकार बिचमा भएको यो जुन 10 बुँदे छ नि, यसको प्रणेता मध्येको यसो सबै कुरा कोअर्डिनेट गर्ने भनेको सुदन दाई हो होइन?
4: त्यही भएर के दाई तपाईँ अगुवा,
3: त्यही भएर यो सुदन दाईको पनि डकुमेन्ट हो, उहाँले यो कुरा मान्नुपर्छ. यहाँ यसको प्रस्तावनाको पेज नम्बर 3 हामीले

0: व्यक्ति तथा सांगठनिक स्वतन्त्रता भन्या छौ, यसलाई पूर्ण प्रेस स्वतन्त्रता भन्या छौ, त्यसको अर्थ के हो? सुदन गुरुङज्यूले साइन गर्दाखेरि बुझ्नु पर्दैन, मैले यो जुन डकुमेन्ट साइन गरिरहेको छु, यो दस बुधे सम्झौता, यो दस बुधे सम्झौताको प्रस्तावना नै 3.5 पेजको छ, यो के हो, यसको मतलब के हो भन्ने कुरा उहाँले बुझेर साइन गर्नुपर्छ नि त। र एकपटक साइन गरिसकेपछि प्रिन्सिपल अफ स्टपल भन्छ क्या, तपाईँले एकपटक लिखित रूपमा जुन कुरालाई स्वीकार गर्नुहुन्छ त्यो कुराप्रति तपाईँ अडिग रहनुहुन्छ, चेन्ज गर्न पाउनुहुन्छ। र तपाईँले यही अब इम्प्याथीकै कुरा गर्ने हो भने तपाईँले एउटा भिडियो भाइरल भएको हेर्नुभयो होला, ओ सन्धि हेर्नुभएको थियो, गृहमन्त्रीज्यूलाई ओ सन्धि मेरो आँखा बिग्रेको भन्ने, त्यो मान्छेको रियालिटी थाहा छ। हामीले के गर्यौँ भने त्यो मान्छेको ओ सन्धिवाला कुरालाई मात्रै हाइलाइट गर्यौँ, तर त्यसपछि त्यो मान्छेले जे बोलेको छ त्यो कुरालाई हामीले हाइलाइट गरेन। उहाँले आफ्नो दुइटै आँखा गुमाउनु भएको छ आन्दोलनमा, अब उहाँले सन्धि किन भन्नुभयो मलाई थाहा छैन, तर उहाँले त्यसपछि मेरो आँखा बिग्रेको छ मेरो आँखा बनाइदेऊ भनेर जुन भनिरहनु भएको छ त्यो कुरालाई त हामीले कम्प्लिटली इग्नोर गऱ्यौँ नि त, गृहमन्त्रीज्यूले पनि कम्प्लिटली इग्नोर गर्नुभएको छ, हामीले सुनिरहेछौँ आँखा बिग्रेको भन्ने कुरा। र अहिले घाइतेहरूको स्थिति हेर्नुहोस्, यो दस बुधे सम्झौताको बुधा नम्बर 1 के लेखियो, शहीद र घाइतेको त्याग र बलिदानलाई सम्मान, न्याय र अर्थपूर्ण स्मृतिकरण सहितको परिपूरण, दुईटा कुरा स्मृति सहितको परिपूरण।
1: उहाँले त सबैलाई न्याय दिन्छु भन्नुभएको छ त,
0: सुन्नुहोस् न,
1: जेन्जी दिवसकै दिन घोषणा गर्नुभएको,
0: हाम्रो एउटा जेन्जी योद्धा साथी हुनुहुन्छ लिजा अधिकारी, उहाँलाई टिचिङले रिफर गर्यो इन्डियामा गएर उपचार गरा भन्नका लागि, सरकारले के भन्यो भने कानुनमा समस्या छ, सरकारले रिकमेन्डेसन दिँदैन, जसको कारणले उहाँ बाध्य भएर क्युआर कोड मार्फतबाट फन्ड रेज गरेर इन्डियामा गएर उपचार गराएर आउनुभयो। र सरकारलाई प्रधान न्यायाधीशको नियुक्तिको लागि सिफारिस गर्नका लागि कानुनमा समस्या थियो संवैधानिक परिषद सम्बन्धी, त संवैधानिक परिषद सम्बन्धी कानुनको बाधा फुकाउनका लागि अध्यादेश ल्याउन यो सरकारलाई कसैले पनि रोकेन, यो सरकारलाई कुनै पनि समस्या भएन। तर जुन जेन्जी आन्दोलनको बलमा बनेको सरकार हो, त्यो जेन्जी जनआन्दोलनको घाइतेहरूको उपचार गर्नका लागि यो सरकारलाई कानुनमा समस्या देखिन्छ, कोहीले रोक्न सक्छ, अध्यादेश ल्यायो कसैले विरोध गर्न सक्छ, संसद मार्फतबाट ऐन ल्याएर यदि आर्थिक ऐनमा संशोधन गर्नुपर्ने हो केमा संशोधन गर्नुपर्ने हो, जेन्जी आन्दोलनका घाइतेहरूको उपचार गर्नका लागि विशेष कानुनी व्यवस्था भनेर ल्यायो भने कसैले विरोध गर्छ? तर हेर्नुहोस् अहिलेसम्म त्यतातर्फ इमान्दार प्रयास भएको देखिँदैन, जेन्जीहरूको शालिक बन्यो, हेर्नुभयो तपाईँले आफ्नै आमाले आफ्नै छोराको शालिक कुन हो भनेर चिन्न सक्ने अवस्था छैन। पछि गएर नेपाल प्रेसमा छापिएको एउटा आर्टिकलबाट बल्ल थाहा हुन्छ 1.5 महिना अझै लाग्ने रहेछ त्यो शालिक निर्माण हुनमा, तर सरकारलाई त केपी ओलीज्यूले धरहराको त्यो उद्घाटन गरे जस्तै शालिकको माल्यार्पण गर्नुपर्ने हतार थियो, जबरजस्ती शहीदको शालिकहरू पुरै कम्प्लिट नभइकन ल्याएर भिडियो खिचेर उद्घाटन गरियो। यसरी बुधा नम्बर 1 कार्यान्वयन हुन्छ यो दस बुधे, यो दस बुधे मध्येको पहिलो बुधामा शहीदहरूको परिवारलाई न्याय गर्नको लागि के गर्नु पर्थ्यो, हामी शहीदहरूको परिवारलाई न्याय गर्नका लागि जो जो इन्भल्भ छन् मार्नमा घाइते बनाउनमा, तपाईँ जानुहोस् बैशाखी टेकेर हिँडिरहनु भएको छ 1 वर्ष भइसक्यो, अहिले पनि कतिपय घाइतेहरू लगातार त्यहाँ घाइते भएर बसिरहनु भएको छ। एउटा मुद्दा त कस्तो छ भने 2 गोली लागेको मान्छेलाई मुद्दा चलाएर अहिले भित्र राखिएको छ, 2 गोली लागेको मान्छेलाई, ती गोली चलाएर मार्ने जो मरेका परिवारहरू हुन्छन् शहीद परिवारहरू हुन्छन् उनीहरूलाई चित्त बुझाउने एउटा बाटो के हुन्थ्यो भने मेरो बालबच्चा मर्यो मेरो सन्तान मर्यो अब उपरान्त यो देशमा अरू कसैको सन्तान मर्न नपरोस् भन्ने किसिमले प्रहरीलाई रिफर्म गर्ने पुलिस रिफर्म गर्ने। तर के भयो, यो सरकार बनेपछि सुनसरीमा रातको अँध्यारोमा ओम प्रकाश मेहता सहित थुप्रै 3 मान्छेलाई सडकमा ढालियो मारियो, यो सरकार बनेपछि 3 रातको अँध्यारोमा मारिसकेपछि सिराहाको गोल बजारमा दिनको उज्यालोमा गणेश यादवलाई गोली चलाएर हत्या गरियो, यसकै लागि भएको थियो यो दस बुधे सम्झौता। अनि तपाईँले जुन भन्नुहुन्छ यो प्रहरीलाई रिफर्म गर्ने कुरामा, यो प्रहरीलाई रिफर्म गर्ने कुरामा प्रहरीलाई सेवा सुविधा थप नगर्ने, प्रहरीलाई प्रविधि थप नगर्ने, अनि गृहमन्त्रीले मञ्चबाट सार्वजनिक मञ्चबाट हिंसा फैलाउने किसिमको घृणा फैलाउने किसिमको र दमनकारी भाषा बोल्नुहुन्छ। गृहमन्त्रीले जति बेला बोल्नुहुन्छ नि त्यो 1.5 लाख यो देशको नेपाल प्रहरी र सशस्त्र प्रहरीले सुनेर बसेको हुन्छ। यदि गृहमन्त्रीले दमनको भाषा बोल्यो भने त्यो दमनकारी व्यवहार प्रहरीमा देखिन्छ, तलसम्मको सचेत हुनु पर्दैन। अनि यही जेनजी आन्दोलनको शहीदप्रतिको न्यायको तपाईँले कुरा गर्नुहुन्छ भने कार्की आयोगको प्रतिवेदनको पृष्ठ सङ्ख्या नम्बर 726 पढ्नुहोस्। 726 के भन्यो? त्यति बेलाको सशस्त्र प्रहरीको एआइजिपी अतिरिक्त प्रहरी महानिरीक्षकलाई के भन्यो? कारवाही गर, खुल्याम बाइकाइदा कोटेसन कोट अनकोट श्री नारायण दत्त पौडेल, पेज नम्बर 726 कार्की आयोगको प्रतिवेदन। कारवाही गर्न भनेको मान्छेलाई बालेन्द्र शाहको सरकार बनिसकेपछि कारवाही गर्नुको सट्टामा बढुवा गरेर आइजिपी बनाइयो।
1: त्यहाँ त चेन अफ कमान्ड चल्छ नि त, वरियता नम्बर सिस्टम हेर्नुहुन्न तपाईँ।
0: अनि कार्की
1: आयोगलाई तोड्ने त,
0: अनि कार्की आयोगको प्रतिवेदन चाहिँ के हो त?
1: कार्की आयोगको प्रतिवेदनै भएन भनेर तपाईँहरूले विरोध गर्नुभयो होइन?
0: हामीले 24 गतेको हकमा विरोध गरे हो त, 24 गतेको कुरालाई तिमीले नसमेटेको कुरा भएन। त्यसरी 24 गतेको हकमा मौन हुनु उचित हुन्थेन। कार्की आयोगको प्रतिवेदनले के भन्यो? कार्की आयोगको प्रतिवेदनले भन्यो हामीले सकेनौँ, सरकारले नयाँ आयोग बनाएर छानबिन गरोस् भयो। अहिलेसम्म अहिलेसम्म 24 गतेको सम्बन्धमा छानबिन गर्नका लागि सरकारको तर्फबाट कुनै तपाईँले इमान्दार प्रयास देख्नुभयो? र यही सम्झौता सुदन गुरुङ समेत त्यसको पार्टी हो, मैले गरेको होइन भन्न मिल्दैन। यो सम्झौताको
1: यो 10 मुदे सम्झौता सुदन गुरुङकै नेतृत्वमा भएको थियो जेएनजीहरुको तर्फबाट।
0: हामीले भनिराछौं
1: तत्कालीन सुशीला कार्की नेतृत्वको सरकार,
0: हाम्रो दाई हो, सुदन दाई हो। त्यसको पेज नम्बर 6 बुदान नम्बर भन्नुहुन्छ भने 2 को घ, त्यसले के भन्छ भने ज्यान मार्ने कसुर वा सुनियोजित संगठित रूपमा कुनै आपराधिक गिरोहद्वारा सञ्चालित भएको हुन सक्ने गम्भीर अपराधमा संलग्न नदेखिएमा छोड्ने कुरा भइरहेछ है, कुकुरलाई छोड्ने पछि जाँचबुझ आयोगको प्रतिवेदनको सिफारिस बमोजिम हुने गरी कम्प्लिट छोड्ने भने छैन। यसको सम्बन्धमा बाँकीको सम्बन्धमा यो ज्यान मार्नेलाई छोड्ने नै भएन, यो यसले के भन्नु ज्यान मार्नेलाई छोड्ने कुरै भएन, र सुनियोजित रूपमा गिरोह बनाएर प्लानिङ गरेर डिस्कर्डमा विभिन्न किसिमको प्लानिङ गरेर मोलोटभ हान्नुपर्छ भन्ने किसिमको प्लानिङ गरेर यदि कसैले जलाएको छ भने त्यो बाहेक अरूलाई छोड्ने, तर छोडिरहँदाखेरि पछि आयोगले जे सिफारिस गर्छ त्यो गर्ने। आयोगले के सिफारिस गर्यो? आयोगले के सिफारिस गर्यो भने फेरि अनुसन्धान गर भयो, यो 10 बुदे सम्झौता भयो कार्यान्वयन भएन,
1: जे भए पनि नछोड्ने भनिरहनु भएको छ। भ्रष्टाचारीहरूको त सातो पुतलो गइसक्यो, प्रधानमन्त्री बालेन्द्र शाह बनिसकेपछि, सुदन गुरुङ गृहमन्त्री बनिसकेपछि
0: जानुपर्छ
1: भण्डाफोर गर्ने, पर्दाफास गर्ने,
0: यसको लागि नि
1: उहाँहरूको नीति नै पहिला थुन्ने अनि सुन्ने छ, हेर्नुहुन्न।
0: होइन, यसको लागि नि के हुनुपर्छ भने कुनै पनि देशमा यदि व्यक्तिलाई देखेर जनता डराइरहेछन् भने त्यो राम्रो सङ्केत होइन, त्यो अथोरिटेरियनिजमको एउटा सङ्केत हो। गृहमन्त्रीलाई देखेर भन्दा पनि गृहमन्त्रीको इनिसिएसनमा बनेको कानुनको डर यदि मान्छेमा छ भने वास्तविक अर्थमा त्यसलाई बल्ल हामीले दण्डहीनताको अन्त्य र सुशासनको प्रादुर्भाव भन्न मिल्छ। तर हेरौँ त केपी ओलीजीलाई यसो उपचार गर्नका लागि उहाँले 25 दिन लानुभयो, होइन? केपी ओलीजीलाई त 25 दिन उहाँले उपचार गरेर राख्नुभयो। जति बेला उहाँले हठातमा केपी ओलीजीलाई समात्नुभयो हामीले त्यति बेलै भनेका थियौँ यो मजबुत दफा तपाईँले समाउनु भएको छैन, उहाँ मान्छे छुट्नुहुन्छ 25 दिनमा। के भनियो त्यति बेला? 25 दिनमा केपी ओलीजी छुट्नु भयो कि भएन? रमेश लेखकजी छुट्नु भयो कि भएन? के थप कारवाही अगाडि बढाइदियो? तपाईँले मजबुत दफा समाएर नजाने, मजबुत ऐन समाएर नजाने, मजबुत अभियोजन लिएर नजाने, सर्वोच्चले के भन्यो केपी ओलीको हकमा? सर्वोच्चले भन्यो कि केपी ओलीको विरुद्धमा केही छ भने तत्काल अभियोग लिएर जाऊ। अभियोग लिएर गयो नेपाल सरकार? सर्वोच्चले केपी ओलीलाई छोडे होइन, धेरै भ्रम छ। ए तरिका न्यायपालिकाको विरुद्धमा त यति सिस्टमेटिक न्यारेटिभ चलाउन खोजिँदैछ नि, केपी ओलीलाई छोड्न भने हो सर्वोच्चले? के भन्यो?
1: उसको आधार र प्रमाण नपुगेको भनेर छोड्न भने होइन
0: होइन उसको
1: अदालतको आदेशमा रिहा हुनुभयो होइन केपी शर्मा ओली
0: सर्वोच्च
1: अनि रमेशले
0: सर्वोच्चले के भने हो भने केपी ओलीको विरुद्धमा कुनै प्रमाण छ भने अभियोग लिएर जाऊ अभियोग नलिकन तिमीले थुन्न पाउँदैनौ अभियोग लग्यो त अहिलेसम्म यो अलि कानुनी भाषा हो होइन यो कुरा यसो जनतालाई घुमाएर होइन सर्वोच्चले छोडिदियो हेर्न भन्यो भने त क्या जनता त मानिहाल्नुहुन्छ तर सर्वोच्चले के भन्यो प्रमाण छ भने अदालतमा अभियोग लिएर जाऊ आरोप पत्र दाएको त आरोप मान्छेलाई थुनेर राख्ने त्यो मात्रै हुन्छ हामी त डेमोक्रेटिक कन्ट्रीमा छौँ नि त अनि डेमोक्रेटिक कन्ट्रीमा डेमोक्रेटिक तरिकाबाट रुल अफ लबाट अनि ड्यु प्रोसेस अफ लबाट अगाडि जानुपर्छ केपी ओली रमेश लेखकको कुरालाई एकछिन थातिराखौँ कार्की आयोगको प्रतिवेदनले तत्कालीन हाम्रो सिडिओ साहबलाई सिफारिस गर्यो कारवाहीको लागि कहाँ हुनुहुन्छ अहिले सिडिओ साहब थाहा छ तपाईँलाई तपाईँलाई थाहा छ भने भन्नुहोस् कहाँ हुनुहुन्छ
1: कहाँ हुनुहुन्छ भन्नुहोस् न तपाईँ
0: गृह मन्त्रालयमा हुनुहुन्छ कसको मातहतमा जेन्जी शहीदहरूको बलमा गएको सुदन गुरुङको मातहतमा उहाँले अहिले काम गरिरहनु भएको छ के कारवाही भयो उहाँको विरुद्धमा जुन कार्की आयोगको प्रतिवेदनले शहीदहरूको रगतलाई न्याय गर्नका लागि तिमीले सशस्त्रको एआइजिपीलाई कारवाही गर्नुपर्छ भनेको छ सुदन गुरुङज्यू गृहमन्त्री र बालन शाह प्रधानमन्त्री बनिसकेपछि कारवाही गर्नुपर्ने व्यक्तिलाई बढुवा गरेर आइजिपी बनाइएको छ कतिवटा प्रहरीलाई कारवाही भयो कतिवटा गोली चलाउनेलाई कारवाही भयो सुनसरी र सिराको गोल बजारमा जेन्जी युवाहरूलाई दिनको र दिनको उज्यालो र रातको अँध्यारोमा किन गोली चलाएर मारियो र यो सब कुरा सोध्दा
1: सुदन गुरुङले भन्नुभएको छ त गोली चल्दैन यदि गोली चलाइन्छ भने मेरो टाउको माथिबाट चलाउनु
0: पर्छ सुनसरी र सिरामा के भयो त गोली चले होइन कि गृहमन्त्रीजीलाई थाहै छैन मैले गएर अराजक गिरोहरूसँग सम्झौता पनि गरेर आएछु
1: अनि उहाँ त अन्ध स्पट पुगेर त्यहाँ माहौल शान्त बनाएर आउनुभएको होइन र
0: यो कुरा हाम्रो संविधानको धारा 17 अन्तर्गत रहेको जति पनि एक्सेप्सन्सहरू छ र जति पनि प्रोभाइजोहरू छ जति पनि प्रतिबन्धात्मक वाक्यांशहरू छ त्यो पढ्नुपर्छ गृहमन्त्रीले त्यो कुरा छोडौँ कि यहाँ गृहमन्त्रीजीले भदौ 23 भाषण दिइरहँदाखेरि भदौ 24 जति पनि देश जलाउने काम थियो त्यसलाई जस्टिफाई गरेर जानुभएको छ जबकि संविधान र कानुन अनुसार सिंहदरबार सर्वोच्च अदालत जलाउनेलाई कारवाही गर्नका लागि काम कर्तव्य गर्नुपर्ने अन्तिम जिम्मेवारी अनुसन्धानको अन्तिम जिम्मेवारी माननीय सुदन गुरुङको हो कि त उहाँले भनिदिनु पर्यो मलाई संविधान थाहा छैन मलाई कानुन थाहा छैन मेरो गृहमन्त्रीको हैसियतले मेरो जिम्मेवारी के हो मलाई थाहा छैन कि त उहाँले कानुनी सल्लाह आफ्नो सल्लाहकारहरू राम्रो राख्नु पऱ्यो हुँदैन भने उहाँको मातहतको कानुन अधिकृतहरू रहन्छन् कानुन सचिव रहन्छन् उहाँलाई सोध्नु पर्यो मैले 24 सम्बन्धमा के बोल्ने बताउनुहोस् मलाई थाहा छैन भने त्यो कुराहरूबाट सिक्दा हुन्छ यो उहाँले त गएर ल 24 जे थियो ठिक थियो भन्ने टाइपले भन्दा आइदिनु भयो भन्न मिल्छ मलाई म तपाईँलाई यसको इफेक्ट बताइरहेको छु चुनावको ताका सम्झिनुहोस् चुनावभन्दा अगाडि माननीय सुदन गुरुङ त्यति बेला अभियन्ता सुदन गुरुङ के भनिरहनु भएको थियो 76 लासभन्दा ठुलो सिंहदरबारको भवन हुन सक्दैन भन्नुभयो उहाँले तराई मधेसको घटना तपाईँलाई याद छ त्यही भाषा शैली फेरि दोहोऱ्याइयो 4 लासभन्दा ठुलो 100 घर हुन सक्दैन सिरा र 70 सिरा र सुनसरीमा जुन घरहरू जलाइयो त्यो घर जलाउने जलाइयो जसको घर ती घर धनीहरूको के दोष थियो तर गृहमन्त्रीले 6 अगाडि जुन भाषण बोल्नु भएको थियो त्यसको प्रभाव तराई मधेसमा देखियो
1: 76
0: छैन अब तपाईँले त्यस्तै कुरा गर्नुहुन्छ भने म यो पनि खुलाइदिन्छु गृह मन्त्रालयले नेपाल सरकारले एउटा जारी गरेको छ घाइतेहरूको उपचार सम्बन्धी एउटा एकीकृत प्याकेज त्यो प्याकेज 24 कि 26 बुदा छ 3 छ त्यसमा के लेखिएको छ भने गम्भीर कसुर बाहेक अन्य मुद्दामा त्यो भनेको सिम्पल कुरा चाहिँ के हो भने जुन मुद्दामा 3 बढी सदाय हुन्छ त्यो मुद्दा फिर्ता हुँदैन 3 कम सदाय हुने मुद्दा फिर्ता हुन्छ र आगजनीको एउटा पनि मुद्दामा यदि जुन गम्भीर किसिमले आगजनी भएको छ एउटा पनि मुद्दामा 3 कम कैदको सदाय हुँदैन अनि उहाँले घाइतेलाई गएर जो भित्र जेलभित्र हुनुहुन्छ अहिले आन्दोलनमा गएकै भरमा उहाँहरूमाथि कस्तो दफा लगाइएको छ 177 आगजनीको मुद्दा लगाइएको छ, आपराधिक उपद्रवको मुद्दा लगाइएको छ, जसमा 7 साल, 10 साल, 20 साल जन्मकैद सजाय हुन्छ। आफ्नो पेपरमा उहाँले लेखिरहनु भएको छ गम्भीर कसुर बाहेक, तर ती परिवारहरूले गएर भन्दाखेरि छुटिहाल्छ है, म गृहमन्त्री छु नि, किन चिन्ता लिन्छ, यसरी ढाट्न पाइन्छ।
1: भनेपछि बालेन सरकार सही ट्र्याकमा छैन,
0: हुनुपर्छ, सही ट्र्याकमा हुनुपर्छ।
1: किन उहाँहरूमा यति धेरै विचलन आयो होला, सत्ता र शक्ति भन्ने कुरा यस्तो हुँदो रहेछ कि
0: मैले
1: के लाग्छ
0: होइन, यसको सम्बन्धमा चाहिँ हाम्रो एकजना जेनजी अभियन्ता हुनुहुन्छ रिजन राणा मगर, उहाँले भनेको कुरालाई चाहिँ म ठ्याक्कै कोट गरेर भन्छु। यो सरकारको इन्टेन्टमाथि क्वेसन गरे होइन कि, यो सरकारको नियतमाथि क्वेसन गरे होइन, तर उहाँहरूको काम गराइमाथि क्वेसन हो। उहाँले नजानेको हुनसक्छ कि मैले एकदमै बदनियतको साथमै यो गर्यो त्यो गर्यो भने होइन, उहाँहरूको ढङ्ग मिलेको छैन, उहाँहरूलाई आउँदैन होला, आउँदैन भने आफ्नो सचिवलाई सोद्धा हुन्छ, आउँदैन भने रवि लामिछानेज्यू गृहमन्त्री मन्त्रालय चलाइसक्नु भएको छ, गृह मन्त्रालय चलाइसकेको रवि लामिछानेलाई बोलाएर सोध्नुपर्छ ल यसो यसो हो माननीयज्यू के छ, मलाई गृह मन्त्रालय कसरी चलाउनु पर्छ, मलाई तपाईँले एउटा मार्गनिर्देशन गर्नुहोस्। तपाईँ त हाम्रो लागि त राष्ट्रसभाको लागि त अर्जुन नै भनेर के
1: उद्योग मन्त्री नियुक्त गर्दाखेरि त राष्ट्रसभा सभापति रवि लामिछानेलाई सोधिएन भन्ने आइरहेछ।
0: खै अब त्यो आन्तरिक
1: एक घन्टा अगाडिसम्म गणेश पराजुलीको नाम सिफारिस भएको थियो,
0: राष्ट्रपाको
1: पछि अर्कै व्यक्ति मन्त्री बन्नुभयो दीपक कुमार शाह,
0: पार्टीभित्रको आन्तरिक मामिला हो, म राष्ट्रपाको मेम्बर नभएको कारणले त्यसभित्र मैले अलिक बोलिहाल्न उचित लागेन, किन भन्दा मलाई यो बारेमा धेरै भित्री कुरा थाहा छ। जस्तै यो बाढी आयो नि, एकदमै ठुलो नेचुरल डिजास्टर आयो, मेरो विचारमा त्यति बेला बालेन्द्र शाहले केपी ओलीजीलाई बोलाउनु पर्थ्यो र सोध्नु पर्थ्यो, तपाईँले तपाईँसँग मेरो मतभेद यति धेरै छ, तपाईँलाई त मैले थुन्ने नै हो, थुन्ने नै हो, तपाईँलाई मैले जेलमा झाक्ने नै हो, तर त्योभन्दा अगाडि पनि तपाईँसँग राज्य चलाएको अनुभव छ, मलाई तपाईँसँग केही सिक्नु छ। र मैले किन भन्दा छु, रावण जति बेला अन्तिम सास लिइरहनु भएको थियो त्यति बेला रामजीले गएर रावणसँग शिक्षा दिनुभएको थियो, उहाँसँग सिक्नु भएको थियो, उहाँलाई गएर प्रणाम गर्नुभएको थियो होइन। केपी ओलीज्यूसँग 2072 सालको भूकम्पलाई एड्रेस गरेको, म्यानेज गरेको र विश्व समुदायलाई एक ठाउँमा ल्याएर राखेको अनुभव छ, त्यो अनुभवलाई अहिलेको प्रधानमन्त्रीज्यूले विश्व मञ्चमा गएर मैले कसरी कुरा राख्ने, त्यो कुरा सोध्नुपर्छ, सिक्नुपर्छ, सिक्दा फरक पर्दैन, सानो भइदैन। केपी ओलीज्यू र प्रचण्डज्यूले प्रधानमन्त्री हुँदा युएनको महासभामा गएर आवाज उठाउनु भएको छ क्लाइमेट जस्टिसको लागि, उहाँले सोध्नुपर्छ, इन्स्टिट्युसनल मेमोरी हो त्यो, र तपाईँले यसरी यसरी उठाउनु भएको थियो म कसरी उठाउँ भनेर सोध्नुपर्छ। पूर्व राजा ज्ञानेन्द्र शाह, उहाँसँग देशमा भएको गृह युद्धसँग कसरी लड्ने भन्ने कुराको अनुभव छ, पूर्व राजा ज्ञानेन्द्र शाहसँग त्यो कुरा अहिलेको नेताहरूले सिक्नुपर्छ, किनकि हामी त जटिलता नै जटिलताले भरिएको देश हो नि त। अनि त्यस्तो अवस्थामा त्यो पोलिटिकल इन्स्टिट्युसनल मेमोरीलाई हामीले क्यापिटलाइज गर्ने कि नगर्ने, त्यो गर्नुपर्छ मेरो विचारमा। र सिक्दैमा कोही सानो वा सिक्दैमा कोही ठुलो हुँदैन, जस्तै कारागार रिफर्म सम्बन्धमा हाम्रो योभन्दा अगाडिको गृहमन्त्री जो हुनुहुन्छ नारायण काजी श्रेष्ठ, उहाँसँग राम्रो अनुभव छ, उहाँसँग सिक्दा हुन्छ, उहाँलाई बोलाउँदा हुन्छ। त्यसैले मैले चाहिँ के भन्दा छु भने बाइकट, बहिष्कार, घृणा, तिरस्कार, अराजकता देशले जति देख्नु थियो देख्यो, अब योभन्दा धेरै सक्दैन क्या देशले।
1: माझी अन्सारजी,
0: हजुर,
1: बालेन सरकारले जेएनजीहरूको लागि के गर्यो के गरेन?
0: बालेन्द्र शाह नेतृत्वको सरकार बनिसकेपछि जुन 100 वटा बुँदे कार्यसूची आएको थियो, त्यो 100 बुँदे कार्यसूचीमा खास गरी सहरिया समस्याहरू जुन छ जेएनजीहरूको, म ग्रामीण समस्यातिर गइनँ किन भन्दा त्यसमा ग्रामीण समस्याको लागि समाधानको लागि ठोस कुराहरू छैन, सहरिया समस्याहरूलाई समाधान गर्नका लागि एउटा कुरा त उहाँले प्रतिबद्धता गर्नुभएको थियो वान डोर पोलिसीको, जुन हामीले लामो समयदेखि एडभोकेसी गर्दै आएका छौँ, वान डोर पोलिसी, यो रुमबाट त्यो रुम, त्यो रुमबाट त्यो रुम हामीलाई चाहिँदैन, सचिवजीहरूलाई, उपसचिवजीहरूलाई, अधिकृतजीहरूलाई स्क्वायर फिटमा अब लानुपर्छ, र यहाँबाट फाइल सुरु भएपछि त्यहाँ गएर मैले फाइल कम्प्लिट लिने गरी सरकारी कार्यालयमा व्यवस्था हुनुपर्छ, त्यो राम्रो सुरुवात थियो, त्यसलाई कन्टिन्युटी दिनुपर्छ एक। दोस्रो कुरा भनेको इन्टर एक्सचेन्जेबिलिटी अफ डेटाको कुरा गरिएको थियो। जस्तै मालपोत कार्यालयको कुनै डेटा नापी कार्यालयमा चाहिएको छ भने मालपोत कार्यालयबाट नापी कार्यालयले आफैले ल्याओस्, कुनै एउटा सर्टेन प्राइभेसीको कार्यविधि बनाएर त्यो भइदियो भने ल तपाईँलाई स्वीकृति लिन। जस्तै कम्पनी रजिस्ट्रारको कार्यालयमा म कम्पनी दर्ता गर्न गएको छु, त्यो कम्पनी दर्ता गर्नका लागि मलाई राष्ट्र ब्याङ्कबाट स्वीकृति लिनुपर्छ वा मलाई समाज कल्याण परिषदबाट स्वीकृति लिनुपर्छ भने म जानु नपरोस्। मैले सरकारलाई शुल्क बुझाउँछु, शुल्क बुझाइसकेपछि त्यो काम सरकारको डिजिटल इन्फ्रास्ट्रक्चरले गरोस्। तर यो गरिरहँदाखेरि नागरिकको डेटाको अनावश्यक र अनधिकृत एक्सेसलाई चाहिँ रोक्नुपर्छ, हामीले त्यो भन्दै आएका छौँ। र तेस्रो महत्त्वपूर्ण कुरा जुन त्यसमा देखिएको थियो त्यो भनेको टाइम बाउन्ड सर्भिस। त्यो टाइम बाउन्ड सर्भिस भनेको के हो भने, हुन त त्यो सुशासन ऐनमा पनि छ तर सुशासन ऐनले मात्रै पुग्दैन। तपाईँले के भनिदिनुहोस् भने एउटा कुनै सरकारी कार्यालयमा काम छ भने त्यो काम गर्न एक घन्टा लाग्ने हो कि एक दिन लाग्ने हो कि एक हप्ता लाग्ने हो कि एक महिना लाग्ने हो कि एक वर्ष लाग्ने हो, ऐनमै लेखौँ। र ऐनमा लेखिसकेपछि त्यो ऐनमा लेखिएको कुरा कार्यान्वयन भइरहेछ कि छैन, कर्मचारीले त्यो ऐनको स्पिड बमोजिम काम गरिरहेछ कि छैन, एक दिनमा गर्नुपर्ने काम दुई तिन दिन लागिरहेछ कि छैन, त्यसलाई जोडौँ कर्मचारीको सरुवा बढुवा र विभागीय कारवाहीसँग। त्यो गरेको भए जुन त्यो सही बुद्धिमा लेखिएको छ त्यो गरे भए राम्रो हुन्थ्यो, तर त्यतातर्फ प्रभावकारिता अहिलेसम्म हामीले देख्न सकिरहेको
1: छ। दस बुँदे चाहिँ कार्यान्वयन गर्यो नि होइन,
0: दस बुँदेको एउटा बुँदे कारवाही कार्यान्वयन भएको छ, पारदर्शिताको अर्थ के हुन्छ र पारदर्शिताको जस्ट माथि यहाँ पूर्ण समानुपातिक समावेशिता र सहभागितामूलक प्रतिनिधित्व भनियो। दुई तिनवटा इक्जाम्पल दिन्छु मैले तपाईँलाई। सुशीला कार्की नेतृत्वको सरकारले अधिकार सम्पन्न बागमती सभ्यता विकास प्राधिकरण जुन छ त्यसको प्रमुखको लागि एउटा आवेदन खुलायो। आवेदन खुलाइसकेपछि खुला प्रतिस्पर्धा भनेर मेरिटको आधारमा योग्यताको आधारमा आवेदन खुलायो। आवेदन खुलाइसकेपछि खुला प्रतिस्पर्धा पनि भयो र सुशीला कार्कीको सरकार रहेसम्म रिजल्ट आएन, नयाँ सरकार बन्यो बालेन्द्र शाह नेतृत्वको। 2083 साल नयाँ सरकार बनिसकेपछि वैशाखको 12 गते एउटा सूचना आयो। सूचनामा के देखियो भने त्यहाँ लेखिएकै थियो योग्यताको आधारमा, भन्नुको मतलब मेरिटको आधारमा नेपो बेबी ट्रेन्डको मर्म बोमोजिम 1, 2, 3 नम्बर भन्दा थियो। 12 गते सूचना आएको केही समयमै त्यो सूचना डिलिट भयो। डिलिट भइसकेको एक दिनपछि 14 गते अर्को सूचना आयो र त्यो सूचनामा योग्यता क्रम मेरिटोक्रेसी भन्ने शब्द हटेर त्यहाँ वर्णानुक्रम अल्फाबेटिकल अर्डर भन्ने शब्द थपेर दुई नम्बरमा भएको मान्छेलाई एक नम्बरमा ल्याएर नियुक्ति दियो। यही हो बुदा नम्बर 7 को पारदर्शिता। यसमा अझै जोडौँ, प्रज्ञा प्रतिष्ठानको कुलपतिज्यूको नियुक्तिको सम्बन्धमा हामीले देख्यौँ मन्त्रीजीसँग कफी खाँदै गरेको व्यक्ति उहाँको अनन्य मित्र प्रज्ञा प्रतिष्ठानको कुलपति नियुक्त हुनुभएको छ।
1: कोही व्यक्तिसँग नजिक हुँदैमा
0: ओके
1: त्यो व्यक्ति अयोग्य भन्ने त हुन्छ नि।
0: मैले त्यो पनि भने हैन, मैले त्यो पनि भने हैन, तर
1: मैले त मेरिटोक्रेसीलाई फलो गरिरहनु भएको छ हैन र
0: तपाईले कसरी तपाईको
1: त्यही राजनीतिक नियुक्तिहरू खारेज गरेको हैन
0: प्रभु
1: बालेन सरकारले 1594 जना व्यक्तिहरूलाई फिर्ता बोलाएको हैन
0: ओके। अनि त्यो फिर्ता बोलाइएको त्यो काठमाडौँ युनिभर्सिटीको बारेमा तपाईँले सुन्नुभयो, काठमाडौँ विश्वविद्यालयको बारेमा जुन व्यक्तिलाई फिर्ता बोलाइएको थियो त्यही व्यक्तिलाई पुनः नियुक्ति दिने कुरा गरिएको थियो, के हो त्यो?
1: त्यो त रिवार्ड एन्ड पनिसमेन्ट सिस्टम हो नि त होइन र उचित व्यक्तिलाई उचित काम दिनुभएको छ
0: हुन सक्छ,
1: जो व्यक्ति भए पनि उहाँहरूले काखा पाखा गर्नु भएको छैन।
0: ठिक छ, मैले तपाईँलाई के भन्दा छु, त्यो जुन कुलपति नियुक्त गरियो नि प्रज्ञा प्रतिष्ठानको के आधारमा गरियो, कति नम्बर उहाँले अरूभन्दा बढी पाउनुभयो त्यो तपाईँलाई थाहा छ, हामीलाई थाहा छ, आम जनतालाई थाहा छैन।
1: त्यो त सरकारले मूल्याङ्कन गरेरै गरेको होला नि।
0: गृहमन्त्रीमाथि अनियमितताको आरोप लाग्यो, माननीय गृहमन्त्रीज्यूमाथि छानबिनको लागि एउटा समिति गठन भयो, समितिको रिपोर्ट पनि आयो रे, त्यो रिपोर्ट तपाईँले पढ्न पाउनुभयो? पत्रकार ऋषि थपलियाज्यूले त्यो पढ्न पाउनु भएको छ? यही हो पारदर्शिता। अनि के अरे प्रज्ञा प्रतिष्ठानकै त्यो जुन सभा जुन हुन्छ त्यो खै के भनिन्छ ठ्याक्कै प्राज्ञिक खै के भनिन्छ त्यहाँ कस्तो मान्छेलाई, म उहाँसँग पूर्वाग्रह होइन तर कस्तोलाई नियुक्त दियो भने हेर तेरो देश जल्यो भनेको भन्ने मान्छेको सन्तानहरूलाई त्यहाँ गएर मृत्यु दियो। र अर्कै कुरा गर्नुहुन्छ भने म धेरैतिर जान्न को कोलाई कता कता नियुक्त दिएको छ, किन भन्दा सबैको बारेमा भन्नु उचित पनि हुँदैन। मैले केही प्रतिनिधि घटनाहरूको बारेमा मात्रै जिकिर गरेको छु। के भनियो यहाँ बुदा नम्बर छमा, पूर्ण समानुपातिक समावेशिता र सहभागितामूलक प्रतिनिधित्व, यसको मतलब के हो? यसको मतलब
1: अहिले सरकारमा त्यही अनुसार
0: यसको मतलब के हो भने
1: समानुपातिक सहभागितामूलक प्रतिनिधित्व छ हैन।
0: यसको मतलब के हो भने तपाईँले छ जना कुलपति उपकुलपति नियुक्त गरिरहनु भएको छ भने कम्तीमा तीनजना महिला हुन्छ हुनुपर्छ, तीनजना महिला हुनुपर्छ। तपाईँले सस्मित पोखरेलज्यूले त्यो उपकुलपतिहरूसँग खिचाएको फोटो हेर्नुहोस्, त्यसमा एकजना महिला तपाईँले भेट्नुहुन्न, त्यसमा एकजना थारू भेट्नुहुन्न, त्यसमा एकजना पिछडिएको क्षेत्रको व्यक्ति भेट्नुहुन्न, एकजना अपाङ्गता भएको व्यक्ति भेट्नुहुन्न, एकजना अल्पसङ्ख्यक समुदायको व्यक्ति भेट्नुहुन्न, एकजना दलित समुदायको व्यक्ति भेट्नुहुन्न। के हो यो किन लेख्या त यसमा त? यहाँ के लेख्यो भने राज्यका संयन्त्रहरूमा अधिकतम परिपूरणीय अधिकारपूर्ण अर्थपूर्ण प्रतिनिधित्वको सिद्धान्तको आधारमा।
1: माझीजी, उहाँहरूले त काम गर्न नसक्नेलाई चार्ज लागेकाहरूलाई हटाउँदै अथवा राजीनामा दिन बाध्य बनाउँदै नयाँ व्यक्तिलाई नियुक्त गरिरहनु भएको छ, होइन र?
0: जे भइरहेछ बहुत गलत भइरहेछ।
1: श्रम मन्त्री दीपक कुमार शाहलाई पहिला बर्खास्त गरियो,
0: प्रधानमन्त्रीजीले
1: ग्यास उपलब्ध गराउन नसकेको, कर्मचारीसँग समन्वय गरेर काम गर्न नसकेको, अनि व्यवसायीहरूलाई तथानाम बोलेको भनेर उद्योग मन्त्री गौरी कुमारी यादव राजीनामा दिन बाध्य हुनुभयो।
0: ठिक छ, राजीनामा
1: पदबाट हात धुनुभयो।
0: अब
1: अर्को व्यक्ति
0: तत्कालै
1: उद्योग मन्त्री नियुक्त हुनुभयो।
0: तत्कालै ग्यासको आपूर्ति सम्भव हुन्छ कि हुँदैन त्यो महत्त्वपूर्ण प्रश्न हो। ठिक छ, उहाँले नैतिकता देखाउनु भयो भन्ने हामीले सुन्यौँ बाहिर, तर पछि आउँदाखेरि त बाध्य बनाइएको रहेछ भन्ने कुरा सुन्यौँ, सचिवालयमा लगेर धम्काइएको रहेछ भन्ने कुरा सुन्यौँ। देशमा के भइरहेछ भने नि सर, अहिले केही सीमित सल्लाहकार बिचौलियाहरूको शासन चलिरहेछ। तपाईँले विष्णु पौडेलमा, केपी ओलीज्यूको विष्णु पौडेलमा र अहिलेको सरकारको प्रमुख सल्लाहकारको बिचमा तपाईँले के अन्तर देखिरहनु भएको छ? के योग्यता छ त्यो मान्छेमा? गएर संवैधानिक निकायका पदाधिकारीलाई, अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पदाधिकारीलाई, जो पदाधिकारीले प्रधानमन्त्रीलाई समेत छानबिन गर्न पाउँछ संवैधानिक
1: काम गर्न नसक्नेलाई, काम नगर्नेलाई कठालो समात्ने भनेर प्रधानमन्त्री स्वयंले सार्वजनिक रूपमा भन्नुभयो होइन?
0: बाटो के हो त्यसको? बाटो संविधान
1: 12 घण्टा त के 5 वर्ष थुन्न पर्यो नि, हामी थुन्छौँ भन्नुभयो होइन प्रधानमन्त्रीले?
0: आज उहाँलाई त्यो कुराको रियलाइजेसन हुँदैन। जुन दिन उहाँको सरकार ढल्छ त्यो दिन उहाँ अख्तियारको दुरुपयोगमा जब भित्र जानुहुन्छ नि, त्यसपछि थाहा हुन्छ यो गलत सल्लाह दिनेहरूले जुन किसिमले मेरो प्रधानमन्त्रीलाई गुमराह गरिरहनु भएको छ। तपाईँलाई अख्तियारको पदाधिकारीसँग चित्त बुझेन भने तपाईँले महाभियोग लाउने हो, धारा 101 छ संविधानको, त्यसको लगेर तपाईँले थुन्न पाउने होइन। के हो यो? तिमीलाई लगेर म त्यहाँ के अरे शिवपुरीको त्यो ब्यारेकमा राख्छु के भने हो? यो देशमा पार्लियामेन्ट मरिसक्या हो, प्रतिनिधि सभा मरिसक्या हो। यदि अख्तियार प्रमुखलाई कारवाही गर्नुपर्ने हो भने त्यो भनेको जनताको सार्वभौम प्रतिनिधिको निकाय प्रतिनिधि सभाले हो।
1: उहाँहरूले एक्सन चाहिँ तत्काल लिइहाल्नुहुन्छ कि, जस्तो सप्तरीको राजविराजमा महेन्द्र नारायण निधि अस्पतालमा जसरी एउटा गर्भवती प्रकरण भयो नि, गर्भवती महिलाले त्यहाँ डेलिभरी गराउन पाउनु भएन पैसा अभावका कारणले, आज मन्त्रीले स्पष्ट पारिसक्नुभयो संसदबाट कारवाही गर्ने।
0: ठिक छ, त्यो राम्रो
1: दोषीलाई
0: होइन, त्यो राम्रो कुरा हो, त्यो राम्रो कुरा हो, तर यसपछि त्यस्ता घटनाहरू नदोहोऱ्याउनका लागि सरकारले प्रयासहरू थाल्नुपर्छ। र सायद हामी अन्त्यतिर छौँ होइन, मैले तपाईँलाई एउटा कुरा सुनाएर चाहिँ यो कुराको अन्त्य गर्छु। पारदर्शिताकै बुदामा के लेखिएको छ भने सार्वजनिक पदहरूमा हुने सबै नियुक्तिका लागि पारदर्शी, प्रतिस्पर्धी र विश्वसनीय छनौट प्रक्रिया सुनिश्चित गर्न, अवसरको समानता सुनिश्चित गर्न, नातावाद, कृपावाद र भेदभावको अन्त्य गर्न, जेन्जी लगायतको सरकारवालासँग परामर्श गरी आवश्यक उपायहरू अवलम्बन
1: गर्नु।
0: तपाईँले बादल राईजीको कुरा सुन्नुभयो होइन, घाइते जेन्जी नेपालको संयोजकको? तपाईँले प्रकाशजीको इन्टरभ्यू हेर्नु भयो होइन, यही प्राइम टाइम्सको बिहानको त्यो इन्टरभ्यू के बोल्नु भएको छ भने, त्यो व्यवस्था देख्नु भएको छ तपाईँले? तपाईँले लिजा अधिकारीको त्यो भिडियो हेर्नु भएको छ, क्याम्पेन त्यो घाइतेहरूको उपचारको लागि के भइरहेको छ?
1: तपाईँहरू बिच कुरा चाहिँ किन मिलिरहेको छैन?
0: को बिच कुरा मिलेन?
1: जेन्जीहरू बिच
0: किन मिल्यो?
1: जेन्जी अगुवाहरू बिच
0: किन मिल्यो?
1: हिजोका दिनमा सँगै सडकमा सङ्घर्ष गर्नु भएन
0: मिलाएको छ? के हो भने त
1: तपाईँहरू पनि अस्थिरताको बीजारोपण गर्न चाहनुहुन्छ। जसरी विगतमा एकले अर्कालाई स्वीकार्दैनथे नि, केपी शर्मा ओली, पुष्पकमल दाल प्रचण्ड, शेरबहादुर देउबा, एकले पल्टाउने अर्कोले सत्ता हत्याउने,

0: अहिले पनि त्यस्तै गर्न चाहनुहुन्छ?
1: यो दस बुधे सम्झौता जुन छ नि, यो दस बुधे सम्झौता हामीले 3 महिना लगाएर गरेका हौँ।
0: र यो सम्झौता ट्रेन्ड एन्ड टेन्डेन्सी फलो गर्नुभएको कि?
1: यो सम्झौता गरिरहँदाखेरि हामीले राजावादीसँग पनि छलफल गरेका छौँ, गणतन्त्रवादीसँग पनि छलफल गरेका छौँ। अब मूल रूपमा भन्नु हो भने रक्षा बम नेतृत्वको जेन्जी फ्रन्ट पनि यो सम्झौताको हकदार हो, हैसियतकार हो। जेन्जी मुभमेन्ट अलायन्स पनि यसको एक्टिभ ड्राफ्टर।
0: तपाईँहरू फेरि आन्दोलन गर्नुहुन्छ माग पुरा भएन भने?
1: हामीले गर्नै पर्दैन नि, त्यो त नेपालमा अहिले आन्दोलन भइरहेको
0: छैन।
1: नेपालमा अहिले आन्दोलन
0: अरू जेन्जी अगुवाहरू बोल्नु भएको छैन?
1: होइन, बोल्छन् नि।
0: तपाईँहरूको मात्रै सिन्डिकेट छ भन्छन्?
1: किन सिन्डिकेट छ?
0: माजिद अन्सारी, रक्षा बम मिरा ढुङ्गानाहरू मात्रै फ्रन्टमा हुनुहुन्छ अहिले?
1: त्यो गलत आरोप।
0: तपाईँहरूलाई चाहिँ कसैले परिचालन गरिरहेछ भन्ने आरोप छ?
1: तपाईँले परिचालन गरेर हामीलाई
0: एनजिओ आइएनजिओले प्रभावित गरेर
1: कुन
0: परिचालन गरेर
1: कुन एनजिओ हामी नेपाल भन्ने एनजिओ
0: डलर दिन्छ अरे तपाईँहरूलाई?
1: कुन एनजिओ हामी नेपाल भन्ने एनजिओले कुन एनजिओले बार बार फाउन्डेसन भन्ने एनजिओले कुनले गर्यो त्यो कुरा गृहमन्त्रीजीले अनुसन्धान गरेर भनिदिनु पर्यो हामीलाई।
0: तपाईँहरू कोहीबाट गाइडेड हुनुहुन्न?
1: हामी यो संविधानबाट गाइडेड छौँ, यो दस बुझे सम्झौताबाट गाइडेड छौँ। हामी गाइडेड छौँ
0: कि पुराना दलहरूसँग मोर्चाबन्दी गर्नुभएको छ?
1: नौ अनि प्रकाश जुन हुनुहुन्छ हाम्रो प्रकाश बहादुर बोहराजी, उहाँ जेन्जीहरूको घाइतेको त्यो जुन जुत्ता हेर्नुहुन्छ नि, त्यो जुत्ता उहाँको, उहाँ त राष्ट्रसभाको केन्द्रीय सदस्यमा लड्नु भएको छ, के भन्ने त्यो त्यो कुरालाई? हामी सबै पार्टीसँग, नेपालको सबै जनतासँग र नेपालको सबै राजनीतिक शक्तिसँग संवाद गर्छौँ। केपी ओलीज्यूहरू चुनावको लागि नमानिरहँदा, शङ्कर पोखरेलज्यूहरू चुनावको लागि नमानिरहँदा, गगन थापाज्यूहरूले चुनावको लागि नमानिरहँदा, सुदन गुरुङले चुनावको लागि नमानिरहँदा, यही जेन्जी मुभमेन्ट अलायन्सका मान्छेहरूले गएर व्यक्तिगत रूपमा कुरा गरेर चुनावको माहौल बनाएको के कुरा गर्नुभयो तपाईँले?
0: माजिद अन्सारीजी, अहिले जसरी प्रहरी सङ्गठनमाथि अट्याक भइरहेको छ नि, प्रधानमन्त्री पनि मौन हुनुहुन्छ, गृहमन्त्री पनि बोल्नु भएको छैन, आज मात्रै राजसभा सांसद खगेन्द्र सुनारले फेरि फाइल खोल्नुभयो, आक्रोशित हुनुभयो, कारवाही गर्नुपर्छ भनिरहनु भएको छ प्रहरी प्रमुखमाथि।
1: अब यस्तो
0: यसमा तपाईँहरूको चाहिँ भनाइ के आउँछ?
1: होइन, यसमा गृहमन्त्रीज्यूले स्पष्ट पार्नुपर्छ। प्रहरी प्रमुखज्यूमाथि आरोप लागेको छ भने त्यसलाई संसदको राज्य व्यवस्था समितिमा छलफल गरिदिनु, राज्य व्यवस्था समितिले छलफल गरोस्। हुँदैन भने कुनै एउटा समिति बनाओस् पार्लियामेन्टभित्रैमा। तर यसरी केवल र केवल आरोप लगाएर र त्यो एउटाले आरोप लाउने अर्को मौन बसिदिने हो भने प्रहरी सङ्गठनप्रति अविश्वास बढ्दै जान्छ। गल्ती गरे हो भने तुरन्त सकेसम्म छिटोभन्दा छिटो छानबिन गरेर बाहिर निकाल, होइन भने अनावश्यक लान्छना लगाउन बन्द गर्नु।
0: आइजिपी दानबहादुर कार्की विरुद्ध श्रृङ्खलाबद्ध आक्रमणलाई चाहिँ तपाईँको बुझाइ के हो, कसरी प्रश्न?
1: होइन, मेरो विचारमा तपाईँसँग प्रमाण छ भने तपाईँले गृह मन्त्रालयमा गएर तत्कालै त्यो कुरा बुझाउनुपर्छ, गृहमन्त्रीलाई भन्नुपर्छ यो आइजिपीको विरुद्धमा यो प्रमाण छ, तपाईँले कारवाही गर्नुहोस् भनेर भन्नुपर्छ। तर यसरी लामो समयसम्म आरोप प्रत्यारोप गरिरहनु र त्यसमा सरकारले डेलिब्रेट साइलेन्ट बनाइराख्नु, त्यो लोकतन्त्रको लागि, भोलिको प्रहरीको भविष्यको लागि राम्रो कुरा होइन। र अन्तिममा म के भन्छु भने यो देशमा प्रहरी धेरै पीडित छ। प्रहरीलाई तपाईँले दङ्गा नियन्त्रण गर्न पठाउनुहुन्छ, अनुसन्धान गर्न पठाउनुहुन्छ, शान्ति सुरक्षामा पठाउनुहुन्छ, तपाईँले विपदमा पठाउनुहुन्छ, केमा पठाउनुहुन्न? तर त्यो प्रहरीहरूले 30,000-40,000 भरमा काम गरिरहनु परेको छ। काठमाडौँमा 20,000 एउटा 1 BHK फ्ल्याट आउँदैन, 40,000 तपाईँले काम गराइरहनु भएको छ। त्यो प्रहरीको छोराछोरीको भविष्यको जिम्मा कसले लिने? त्यो प्रहरीको परिवारको भविष्यको जिम्मा कसले लिने? त्यही भएर प्रहरीहरूको सेवा सुविधा बढाउनुपर्छ, प्रहरीहरूलाई टेक्नोलोजीमा पर्याप्त दिनुपर्छ। अहिले अस्ति दानबहादुर कार्कीज्यूले, आइजिपीज्यूले जुन हामीले हेलिकप्टर पाएनौँ भनेर दुःख पोखिरहनु भएको थियो, प्रहरीलाई हेलिकप्टर टेक्नोलोजी प्रविधिसँग एकदमै क्षमता वृद्धि गर्दै जानुपर्छ। र यी सबै क्षमता वृद्धि गरिसकेपछि अन्तिममा क्षमता वृद्धि गर्ने, तलब बढाउने, स्यालेरी बढाउने, के बढाउने हो बढाम, ट्रेनिङ बढाम, प्रविधि बढाम, र त्यसपछि प्रहरीले अब उपरान्त यो देशमा कहिले पनि मेटलको बुलेट फायर गर्न पाउनु हुँदैन,
0: हस्
1: आफ्नो नागरिकलाई मार्न पाउनु।
0: समय र समाजको लागि धन्यवाद।
1: हस् धन्यवाद।
0: हस् नमस्कार।

0: प्रयास गर्नेछु र जवाफको निम्ति आज मेरो पाहुना हुनुहुन्छ नेपाल सरकारका पूर्व सचिव डाक्टर दामोदर रेग्मी सर, स्वागत छ।
1: धन्यवाद।
0: अब आपूर्ति मन्त्री गौरी यादव जसले हिजो राजीनामा दिनुभयो, निवर्तमान मन्त्री भनौँ न, अब त उहाँले पत्रकार सम्मेलनमै निजामती कर्मचारीको असहयोगले गर्दाखेरि ग्यासको हाहाकार देखियो भनेर आरोप लगाउनु भयो। यसबाट सुरु गरौँ, यसमा कतिको सत्यता छ कि के हुन्छ खासमा?
1: यो घटना अहिलेको नयाँ होइन, यो पहिला पनि देखियो घटना, हामीले सुनेका छौँ। यो सुनेपछि तपाईँ हाम्रो मनमा के, हामीले त्यो सोच्नुपर्छ, हामीलाई के लाग्न सक्छ, होइन मन्त्री यो ठिक हुनु रहेछ, कर्मचारी गलत रहेछन्, जनताले त्यो बुझ्दैन। जनताले के बुझ्छ भने हामीले दुईवटा पात्रलाई पठाएका छौँ कि शासन चलाउनु, एउटा राजनीति पदाधिकारी निर्वाचित भएर जानुहुन्छ, अर्को निजामती कर्मचारी लोकसेवा जाँतेर जानुहुन्छ। यो दुईटै तगडा छन् कि कर्मचारी लोकसेवाको परीक्षा त्यस्तो कठिन परीक्षा पास भएर आएको छ, युनिभर्सिटी पास भएर आएको छ, राजनीति पदाधिकारी जनतामा गएर जनतालाई विश्वास दिलाएर भोट जितेर आएको छ। कि दुई केले आफ्नो दोष अर्कोलाई थपार्दा, अथवा म त ठिक थिएँ, अर्कोलाई अर्कोले गल्ती गरिरहेछ, अर्को कारणले मैले काम गर्न सकिनँ, योभन्दा त तपाईँ हामी अथवा जनताको तहमा त होइन, हामीले कतै हाम्रा शासकीय पात्रहरू गलत भयो कि भन्ने प्रश्न। त्यस कारण यस्तो प्रश्न, यस्तो कुरा उठाउनु पूर्व जो बोल्नुहुन्छ बोल्नेले ध्यान पुर्याउनु पर्छ। अब हामीसँग फेरि निर्णय गरिदिने, सेवा प्रवाह राम्रो बनाउने, जनताका सबै समाधान, यो दुईटै पात्र हो। यो दुईवटा पात्रले यसरी आफ्नो ठाउँ छोडिदिँदा अथवा दोष जति अर्कोमा थपाउने, म ठिक थिएँ, आफू पानीमाथि ओभानो भन्ने प्रवृत्ति, यो मैले त्यति राम्रो मान्दिनँ। यसले जनमानसमा हाम्रो हामीप्रति शासकीय पात्रप्रतिको दृष्टिकोण राम्रो हुँदैन। यस्ता चिजलाई हामी हटाउँदै जानुपर्छ।
0: यो राम्रो मान्ने नमान्ने त एउटा पाटो होला, तर यथार्थ के हो? तपाईँले त नेपाल सरकारको अर्थ मन्त्रालय लगायतका महत्त्वपूर्ण मन्त्रालयमा बसेर सचिवको रूपमा जिम्मेवारी वहन गरिसकेको व्यक्ति, भनिदिनुहोस् त यो अब बारम्बार, अहिले मात्रै होइन तपाईँले भने जस्तै कुरा हो, नेपाल सरकारका मन्त्रीहरूले आफ्नो अक्षमता लुकाउनको लागि कर्मचारीलाई दोष देखाउने तर कर्मचारीले त्यो कहिले पनि नमान्ने, यो चलन चल्तीको रूपमा चल्दै आइरहेको छ, परम्परा नै बनिसक्यो। खासमा चाहिँ को दोषी हुन्छन् यस्तोमा?
1: हामीले जनलाई चाहिँ नगरौँ,
0: तर अधिकांश
1: अधिकांश अधिकांश नभनौँ, केही त्यस्ता महत्त्वपूर्ण क्षणमा यस्ता समस्या आउने गरेको छ। हामी के बुझौँ भन्दाखेरि, कुनै पनि कार्यक्षेत्र, कुन मन्त्रालयको हाम्रो कार्य सम्पादन नियमले, कार्य विभाग नियमले तोकिदिएको छ, त्यो मन्त्रालयले कुन नियम विनियम कुन कानुन टेकेर कार्य सम्पादन, त्यो पनि प्रष्ट छ र त्यहाँका आन्तरिक कार्यविधि पनि स्पष्ट छन्। दुइटै पक्ष त्यो हाम्रो कानुन कार्यविधि विधि पद्धतिमै टेकिँदा समस्या भएन। समस्या कहाँनिर छ भन्दाखेरि, जो मन्त्रीज्यू अब हामी पूर्व पनि भनिसकेका छौँ, उहाँले हिजो बोलेपछि मात्र हामीलाई यो कुरा थाहा भयो। समस्याको बिन्दु त त्यो होइन त, समस्या कहाँ थियो? ग्यासको आपूर्तिमा समस्या कहाँ थियो? होइन, हाम्रो भित्रमा समस्या कहाँ थियो? कोही कालाबजार लुकाए कि त्यसलाई कारवाही गर्नुपर्ने थियो? इस्यु त धेरै थियो होला त, त्यो इस्युमा एक्सन लिन उहाँ खोज्नु भएको थियो होला। उहाँले एक्सन लिँदा कर्मचारीले सहयोग नगरेको हुनसक्छ, उहाँको भनाइबाट मैले त्यो अर्थ निकालेँ। कसैलाई कारवाही गर्ने पनि त कानुन त पक्कै छ त, त्यसमा हामीले कुन बेला सुन्छौँ त भन्दाखेरि, मलाई कर्मचारीले सहयोग गरेन त्यो तहमा मात्रै कुरा सुन्छौँ कि हामीले, त्यो अगाडि स्टेप उहाँले के चाल्नु भएको थियो, कुन उहाँको प्रयासले सफल भयो, त कुन कर्मचारी कारणले सफल भएको थिएन, यो हामीले जनताले थाहा पाउनुपर्छ। कहिले काहीँ फेरि कर्मचारी तन्त्रले के भन्नुहुन्छ भने, अगाडि कुरा केही पनि भन्नुहुन्न, होइन मलाई त मन्त्रीले राजनीति पदाधिकारीले अनावश्यक दबाब दियो, मैले काम गर्न सकिनँ, अगाडि घटनाक्रम के थिए, केही पनि आइरहेको हुँदैन,
0: दुइटैले अगाडिका प्रक्रियाहरू के हो नभन्ने, लुकाउने
1: लुकाउने
0: र फाइनल पोइन्टमा कहाँनिर समस्या हो त्यो मात्रै भन्छ।
1: जब तपाईँलाई समस्या पर्छ, तपाईँलाई समस्या परेको दिन, होइन म त ठिक थिएँ, अर्को गल्ती, मलाई यो हिजोको घटनाक्रमबाट के लाग्छ भने, गल्ती दुवै ठाउँमा छ। हामी समन्वय गर्न जानेनौँ, हामी नेतृत्व व्यवस्थापन गर्न जानेनौँ, त्यहाँ त व्यक्ति हुन्छ, व्यक्तिलाई व्यवस्थापन गर्नुपर्छ, हामीसँग विधि छ, प्रक्रिया छ, हामीसँग प्रणाली छ, समन्वय संयन्त्र छ, हामी कतै यसमा चुक्यौँ कि, यसमा चुकिरहेको छौँ र जब आफूलाई समस्या पर्छ हामी दोष अन्तर्ति पर्छौँ. यसको मेरो मूल मनसा के हो त भन्दाखेरि हामी दुइटै पात्र अलिकति गलत भयो कि यसलाई हाम्रो जनतालाई हेर्ने दृष्टिकोण राम्रो भएन कि एकातर्फ त्यो अर्को त हामीले जनताप्रति गर्ने दायित्व पनि त पुरा गरेन नि त. अब यस्तो बेला के हुनुपर्छ भन्दाखेरि समस्या आइसक्यो, समस्या आउँछ तब हामी आज भोलि छलफल गर्छौँ, दुई चार दिन बिर्सन्छौँ, फेरि अर्को घटना आउँछ, फेरि हामी यसरी बस्छौँ. के गर्नु पर्थ्यो? उद्योग मन्त्रालयमा समस्या

0: मानिसको उद्योगमा आपूर्तिमा समस्या आयो, त्यहाँको सचिवको भूमिका के हो, त्यहाँको अन्य पदाधिकारीको भूमिका महाशाक्रमणमा के हो, यही बेला प्रधानमन्त्री कार्यालय त सम्पूर्ण मन्त्रालयलाई समन्वय गर्ने भनेर बसेको छ, उसको भूमिका के हो, कसैको भूमिका पनि देखिएको छैन। अहिले आरोप लगाइयो, तपाईँ छलफल गरौँ, एउटा कुनै निचोड आज निकालौँला, फेरि यो निरन्तरता भयो। त्यस कारण यी चिजबाट हामी जोगिनुपर्छ। हामी जनताको नजरमा हामी राजनीतिक पदाधिकारी पनि ठिक छौँ, प्रशासन ठिक छौँ, हाम्रो कमजोरी यहाँ थियो। अहिलेको ग्यासको समस्या हाम्रो मन्त्रीजीको भनाइ सुन्ने भने त 100% कर्मचारीले सहयोग गर्दा पनि सफल त हुँदैन त, कर्मचारीले सहयोग गर्दा आपूर्तिको समस्या छ। त्यस कारण हाम्रो इफोर्टले यतिसम्म गर्न सक्थ्यौँ, कर्मचारीले यहाँ यसरी सहयोग गरिदिनु पर्थ्यो, एउटा त्यो कुरा भन्नु पर्थ्यो। अर्को ठिक छ, कर्मचारीले सहयोग गरेन, त्यो कर्मचारीलाई कारवाही गर्ने विकल्प होला त सर्व दिनदिनै भइरहेको छ, होइन? हामीले चाहेका सचिव लगाएका पनि छौँ, महाशाखहरू लगिरहेका छौँ, हामीले आफूले चाहेकै मान्छे लग्छौँ, भोलि उसबाट काम गर्न सक्दैन भनेपछि कतै हाम्रो नेतृत्व शैली, नेतृत्व कौशलतामा पनि मैले प्रश्न देखाउँछु। यो नेतृत्व कौशलता राजनीतिक तहमा मात्र होइन, प्रशासनिक तहमा पनि हुनुपर्छ। हाम्रा मुख्य सचिव सचिवबाट यो भूमिका प्रखर रूपमा आउनुपर्छ भन्ने मलाई लाग्छ।
1: यो समस्या समाधान उन्मुख नहुनु भनेको प्रधानमन्त्री कार्यालय र मुख्य सचिव पनि उत्तिकै दोषी हो।
0: समस्या आएपछि उहाँहरू समन्वयक भूमिकामा हुनुहुन्छ, समस्या त आयो त, समस्या आयो, तपाईँ छलफल गरिरहेको छौँ, लाखौँ करोडौँ जनताको दिमाग पनि केही त आएको होला, विश्लेषक हुनुहुन्छ, आखिर सरकारको पर्फर्मेन्समा प्रश्न त उठ्यो त, सरकारको पर्फर्मेन्समा प्रश्न उठेपछि त्यो बाधा अड्काइदिनु, बाधा पऱ्यो त फुकाइदिनुपर्छ कि, कतै कानुनको समस्या थियो कि, अनि कानुनहरू पनि कमी हुनसक्छ त, कहीँ पद्धतिमा समस्या थियो कि, अथवा इन्टर एजेन्सी कोअर्डिनेसनमै थियो कि, अथवा मन्त्रीज्यूले कहिले जनालाई पात फर्कोस् म कारवाही गर्छु भन्नुभएको थियो, त्यो साहस मन्त्रीलाई सबैले दिनुपर्ने थियो कि, अथवा कर्मचारी तन्त्र टिप्पण उठाउन मानेको थिएन कि, किन डराएर आएको छ, नियम निकायको डरले टिप्पण उठाउन मानिरहेको छैन कि, यो त राजनीति संयन्त्र प्रशासन संयन्त्रको कुरा त बुझ्नुपर्छ। होइन भने त हामी अघि भन्नु सुन्यौँ भने हो त, यो समस्या त हामीले पटक पटक सुनिरहेको छौँ, सुन्छौँ, दुई चार दिन सुन्छौँ, दुई चार छलफल गर्छौँ, त्यसो हराउँदै जान्छ।
1: एक्ज्याक्टली, यसलाई तपाईँले सिम्प्लिफाई गरिदिनुहोस्। तपाईँको एक्सपिरियन्सको आधारमा ग्यासको आपूर्ति अभाव लगायतका विषय नयाँ होइन, यो बारम्बार सुन्दै आएको, तपाईँको कार्यकालमा पनि तपाईँले सुन्दै आउनु भएको होइन, यो समस्या ठ्याक्कै के कारणले हुन्थ्यो, कसरी यसको समाधान निस्किन्थ्यो, अलिकति बताइदिनुहोस् त।
0: अब हामी थोरै ग्यासमा बोल्छु, म अरू पनि समस्या आउँछ यही बेला, अहिले हेर्नुहोस् अहिले त बर्खाको बेला छ, चाडबाडको बेला छ, प्रत्येक वर्ष हामी चिनीको समस्या रोक्छौँ होइन, अहिले त हाम्रा बाटाहरू धेरै ध्वस्त भएका छन्, सामान आपूर्तिमा समस्या भएको छ, हरेक चिजको मूल्य बढिरहेको छ, मूल्य बढाउने नाममा फेरि कालो बजारी हुनसक्छ, आखिर मात्र जनतामा पर्छ त। अब ग्यास हामी फेरि अधिकांश केसमा हामी इम्पोर्टिङ कन्ट्री हो कि, हामी अधिकांश आफूले उत्पादन गर्दैनौँ, चिनी उत्पादन अलिअलि गर्छौँ, हाम्रो उत्पादन पुग्दैन, ग्यासमा हामी करिब करिब डिपेन्डेन्ट नै छौँ, र अन्य खाद्य सामग्रीमा हामी करिब करिब डिपेन्डेन्ट छौँ, र यस्तो बेलामा समस्या आउँछ, र खास गरी ग्यासको समस्या त अन्तर्राष्ट्रिय बजार र इन्डियामा पनि आएको समस्या, हामीमा आएको समस्या होइन, त्यस कारण मूलत आपूर्तिमा समस्या आएको थियो, हामीलाई जति आउनु पर्थ्यो ग्यास त्यति आएर त्योबाट हुनसक्छ। अर्को यहाँ आएभित्र के हो त भन्दाखेरि, कतै बढी होर्डिङ भयो कि कसैले बढी सञ्चय गरेर
1: भण्डारण गरेर
0: भण्डारण बढी गर्यो, मानव तपाईँलाई 2 सिलिन्डर पुग्थ्यो, तपाईँले 10 सिलिन्डर राखिदिने, मैले 20 राखिदिने, तपाईँलाई 2 एउटा भए पुग्थ्यो त। त्यसको अहिलेको भनेको यो कम आपूर्ति भएको बिच पनि व्यवस्थापनको पक्ष प्रमुख हो, त्यस कारण सरकारसँग के डाटा हुनुपर्छ भने हाम्रो देशभरिमा कतिवटा सिलिन्डर छ, मानव 50 लाख सिलिन्डर छ हाम्रो देशमा, 50 लाखमध्ये स्टोर गर्नुपर्ने कति हो, जनताले माग गर्नुपर्ने कति हो, एउटा त्यो निकाल्नु पर्थ्यो, र हामीलाई त करिब करिब व्यक्तिसँग कति छ भन्ने थाहा छ त होइन, त्यस कारण एउटा अध्ययन चाहिन्थ्यो, र जब यी बर्खाको याम आउँछ होइन, बाढी पहिरोको याम आउँछ, यस्ता समस्या त आउँछ त, यस्ता समस्या आउनु पर्यो, हामी पूर्व सचेतन हुनु पर्थ्यो, अहिले त परिवर्तन व्यवस्था एजाइल म्यानेजमेन्टको कन्सेप्ट आइरहेको छ, एजाइल म्यानेजमेन्ट त तपाईँलाई भोलि के खालको समस्या आउँछ, त्यो समस्या समाधान पूर्व त उहाँ त प्रोएक्टिभ भएर लाग्नु पर्थ्यो, कति प्रोएक्टिभ हुनुभयो भएन, त्यो हामीले सुन्न पाएनौँ, न देख्न पायौँ, हो सानोतिर प्रयास उहाँले गर्नुभएको थियो होला, कुरा कहाँ आएर फालिदिउँ, कर्मचारी तन्त्रले सहयोग गरेन, त्यसले सहयोग गरेर त म त्यही त सफाई र सब क्लियर गरिदिन्थेँ,
1: होटल होटल छापा मार्न गएको थाहा पाउनु भएन,
0: जानुभयो, त्यो पनि जानुभयो,
1: त्यो ठिक थियो एउटा मन्त्री को स्तरबाट गराउने कार्य,
0: अनि कहिलेकाहीँ अब यो कहिलेकाहीँलाई लोकप्रियता पनि भनिन्छ, मन्त्री आफै किन जाने, होइन तर यसलाई फेरि कहिलेकाहीँ मन्त्री अगाडि गइदिँदा पछाडिको समेत अलिकता क्रियाशील पनि हुन्छ होइन तर हामी अलिकता लोकप्रिय हुन भाइले रोललाई त गर्नुभएको हो नि त्यो राम्रो मान्दैन तर अहिलेको सरकारप्रति मेरो फेरि सकारात्मक दृष्टिकोण छ अहिलेको सरकार जेन जे आनन्दको पृष्ठभूमि उठेको सेवा प्रवाह राम्रो भएन सुशासन राम्रो भएन यो सन्दर्भमा आएको हुनाले उहाँले एक दुईवटा एक्सन तपाईँले भने जस्तै कहिलेकाहीँ उहाँ मात्रै अरू मान्छेहरू पनि जानु भएको छ त अब भाइरल बन्ने नाममा नगइदिनुहोस् तिमीहरू अनुरोध तर अरू समेत क्रियाशील नभएको ठाउँमा कहिलेकाहीँ नेतृत्व अगाडि कहिदिँदा पछाडिको समेत प्रभाव टाइपै हुन्छ त्यो सन्दर्भमा यसलाई पुरै नेगेटिभ त नभनौँ राम्रै भनौँ
1: अब यो ग्यासकै कुरालाई लिएर उद्योग मन्त्री गौरी यादवले राजीनामा दिनुभयो यद्यपि यो नैतिकताको आधारमा भनेर प्रचार प्रसार गरिए पनि भित्री खेल अर्कै छ अर्कै थियो प्रधानमन्त्री बालेन्द्र शाहको पहिल्यैबाट गौरी यादवलाई हटाउने एउटा मनसाय थियो योभन्दा अगाडि एउटा चर्चा पनि चल्यो उहाँलाई त उहाँकै घरको वरपर प्रहरी घुमाएर अरेस्ट गराउने पनि एउटा चर्चा चलेको थियो कतिको इन्टरकनेक्ट देख्नुहुन्छ तपाईँ यो कुरामा
0: म पोलिटिकल पार्टमा त्यति जान्न किन जान्न भन्दा एउटा मलाई थाहा पनि छैन दोस्रो मेरो एरिया पनि होइन
1: त्यसो उहाँको राजीनामा स्वाभाविक हो
0: होइन म त्यहाँ आउँदैछु दुई तिन भयो एउटा तपाईँले राजनीतिक कुरा जोड्नु भयो उहाँको राजनीतिक इक्वेसन के थियो होइन सरकारसँग प्रधानमन्त्रीको सम्बन्ध के थियो उहाँ त्यो पदमा राख्ने नराख्ने उहाँको चाहना के थियो अथवा दुईवटा कन्फ्लिक्ट थियो कि थिएन त्यो अब तपाईँले राजनीतिक विश्लेषणमा पाउन सक्नुहुन्छ तर अरू चिज त्यहाँ जोडिएको छ जब उहाँले कर्मचारीले सहयोग गरेन भन्ने कुरा गर्नुभयो त्यो दुई तिन कुरा छ एउटा कर्मचारी तन्त्रबाट पनि त मन्त्रीले यस्तो कुरा गर्दा हाम्रो मनोबल गिर्छ त्यो भावनाले त काम गर्यो होला नि त्यो कुरा प्रधानमन्त्री कार्यालय प्रधानमन्त्रीज्यूसम्म पनि पुगेको हुनसक्छ नम्बर एक नम्बर दुई कतिवटामा पाटा कस्तो दुईवटा मात्रै पनि पुग्छ भन्ने पनि कुरा रहेको छ होइन अब जुन ग्यास वितरकहरू हुन्छ ग्यास वितरकहरू पनि यस्तो नीतिले त हामीलाई काम लाग्दैन सम्भवत उहाँको त्यो वितरक संस्थाहरू पनि उहाँको विरुद्धमा लागेको हुनसक्छ त्यस कारण घटनाक्रम हिजो के थियो आफ्नो ठाउँमा छ तर हिजोकोले त्यो आगोमा घिउ थपेको त्यो घटनाले यी सबैलाई जोडेर उहाँलाई हटाउनु खोजेको होइन हटाउनु पनि सजिलो भयो होइन उहाँ त्यो हटाइदिनु खोजिरहनु भएको राइनामा त उहाँले त्यो कसैले राइनामा लेखिदिएकोदैन उहाँलाई हट्नु मन लागेको थियो भने पनि त्यो घटनाले उहाँलाई राइनामा लेख्न पनि
1: हट्नु मन थिएन भने पनि केही हुन्थ्यो र
0: हट्नु मन थिएन भने तपाईँले भनेको पहिलो प्रश्न जानुपर्छ हट्ने मन नहुने पनि सक्छ
1: किनभने रुदै निस्किनु भएको भन्नुको अर्थ त हट्न मन त थिएन
0: तर तपाईँले भन्ने कुरा पनि सत्य हुनसक्छ होइन प्रधानमन्त्रीसँग राम्रो सम्बन्ध थिएन उहाँलाई हटाउने चाहना पहिल्यै थियो वरिपरि पुलिस लगाइएको थियो यदि त्यो भने उहाँलाई त कम्फर्टेबल त फिल त उहाँले गर्नुभएको थिएन
1: त्यो माथि पाता कस्ने भन्ने शब्द बोलेर उहाँलाई ब्याकफायर भयो
0: त्यस कारण त्यो दिनको घटनाले के भयो त भन्दाखेरि उहाँको मनसाय सही हुनसक्छ मन्त्रीज्यूले ग्यासको समस्या समाधान गर्छु कर्मचारीलाई पनि गराउँछु सहयोग गराउँछु भनेर कुरा सही हुनसक्छ तर काउन्टर प्रोडक्टिभ भयो उहाँ जे बोलिदिनु
1: भयो उहाँलाई नै
0: उहाँको पक्षमा उहाँको पक्षमा बोलिदिने एक दुई घन्टा हो मन्त्रीज्यू ठिक हुँदो रहेछ भन्ने पनि आयो होला तर अहिले आएर त हेर्दा त उहाँको पक्षमा त जनमत त तयार भएन त्यसले के गर्यो भन्दाखेरि आगोमा यो थपिदियो भन्ने लाग्छ मलाई
1: त्यसो भए इन जेनरल बताइदिनु त सर हाम्रो देशमा मन्त्री शक्तिशाली हुन्छ कि निजामती कर्मचारीले शक्ति प्रयोग गर्न चाहे पनि मन्त्रीभन्दा माथि उठेर शक्तिशाली बन्न सक्छ
0: हायरार्की हेर्ने हो र अधिकार हेर्ने हो भने मन्त्रीमा अधिकार हुन्छ किनकि अन्तिम डिसिजनकर्ता उहाँ नै हो त्यति मात्र होइन मन्त्रालयले गर्न सकेका नसकेका निर्णय क्याबिनेटमा लग्ने पनि उहाँले नै हो कुनै तपाईँले कानुन बनाउनुपर्छ संसदमा लग्ने पनि उहाँ मार्फत हो
1: त्यो क्याबिनेटसम्म पुर्याउने जुन टिप्पणी लेखिन्छ त्यो नलेखेर दबाई दिने घटनाहरू पनि धेरै हुन्छन्
0: अनि यो जोडिन्छ यो जोडिन्छ तपाईँले भनेको टिप्पणी नलेखे त मन्त्रीले पनि सदर गर्न सक्नुहुन्न कर्मचारी टिप्पणीले त्यही चाहिँ प्रस्ताव बन्दैन क्याबिनेट जाँदैन कर्मचारी टिप्पणीले त्यही चाहिँ संसदमा विधेयक बनेर जाँदैन त्यो सुरुवात त कर्मचारी हो तर लग्ने माध्यमको मन्त्री मैले टिप्पणी उठाएँ मन्त्री लैदिनु भयो भने फेरि जाने भएन नि त होइन मैले जति राम्रो काम गर्न खोजे पनि लग्ने त मन्त्री नै हो त्यस कारण अधिकारको दृष्टिले मन्त्रीज्यूहरू अधिकार सम्पन्न हो
1: हायरार्कीले
0: हो तर हामीले घरको माथि राम्रो देखाएको छौँ जग त जग मजबुत भयो भने त माथि घर जति राम्रो भयो भने राम्रो हाम्रो मन्त्रीज्यू के हो घर हामीले देखेको घर मन्त्रीज्यू हो तर जगको हाम्रो कर्मचारी हो कर्मचारी टिप्पणी उठाइदिनु पऱ्यो किपनि उठाएर माग्नु पर्यो, समयमा किपनि उठाइदिनु पर्यो. फेरि कानुन विधि प्रक्रिया सबै थाहा छ उसलाई त, कानुन विधि प्रक्रिया बमोजिममै किपनि उठाइदिनु पर्यो. अर्को फेरि राजनीतिक संयन्त्र र कर्मचारी फरक के छ भन्दा, राजनीतिक संयन्त्रले त्यो काम छिटो गर्नु खोज्छ कि, उनीहरूले रिजल्ट छिटो दिन खोज्छ. कर्मचारी के गर्छ, नियम पल्टाउँछ, प्रोसेस ओरिएन्टेड हुन्छ. त्यस कारण यो प्रोसेस मिलाइदिने, टिप्पणी उठाइदिने, प्रक्रिया मिलाइदिने मा कर्मचारी माथिल्लो देखियो एउटा थोर. अर्कोतर्फ हाइरेकीमा तल हो, तर स्थायी सरकार हो, मन्त्रीजी त बढीमा 5 वर्ष हो. अहिले हामी देखिरहेको छ, अहिलेको मान्य मन्त्रीजी पनि केही महिना मात्रै भयो, कोही केही दिन मात्रै मन्त्री हुनुहुन्छ,
1: कोही 14 दिन भयो,
0: कोही 14 दिन हुन्छ, कोही केही घन्टे पनि होला होइन. तर कर्मचारी त 58 वर्षसम्म काम गर्नुहुन्छ, केही मन्त्रालयमा पनि वर्षौँ महिनै बस्नुहुन्छ, सम्पूर्ण विधि प्रक्रिया थाहा छ. मन्त्रीको पद भयो, मानव हिजो त्यहाँ कुनै कर्मचारीको दोष भयो भने के हुन्थ्यो, उहाँको सङ्ख्या हुन्थ्यो, जागिर त सेफ रहन्थ्यो. त्यसकारण हामीले स्थायी सरकार हो, मन्त्रीको जति अधिकार नभए पनि त मन्त्रीलाई अधिकार सम्पन्न बनाउने क्षमता त उसँग छ. फेरि
1: कति सफल बनाउने, असफल बनाउने पनि हात चाहिँ हुन्छ.
0: सरकार असफल असफल बनाउने फेरि कर्मचारी नै हो. त्यसकारण यो अधिकारलाई प्रयोग गर्ने क्रममा त फेरि पछाडि बस्छ, त आफै अधिकार सम्पन्न रहेछ. त्यस कारण हामीले हाम्रो अधिकार, हाम्रो स्थायित्व, हाम्रो स्थायी सरकार, हाम्रो जुन विज्ञता, यसलाई हामी उत्तरदायीसँग जोड्न सकेनौँ, हामी व्यावसायिक बन्न सकेनौँ. त्यस कारण अहिले निजामती प्रशासनमा व्यापक प्रश्न उठिरहेको छ, तिमीहरू योग्य हो, दक्ष हो, विज्ञ हो, नलेजले योग्य हो तिमीहरू, किनकि त्यत्रो परीक्षा पास भइरहेको छ. अब नलेज त सैद्धान्तिक ज्ञान हो, त्यसलाई व्यवहार रूपान्तर गर्न स्किल सिप चाहिन्छ. हामीले ज्ञान बढी जान्यौँ, हामीमा सिप कमी भयो, अब सिप बढाउनु पर्यो. सिपले मात्र पुगेन,
1: पास भइयो लोकसेवा,
0: भोगेर पास भइयो, अब त मोटरसाइकल चलाउन मैले सिद्धान्त जाने, अब त मैले मोटरसाइकल चलाउनै जान्नु पर्यो नि त, त्यो सिप हो. अर्को हामी के जान्यौँ, सेवा प्रभाव राम्रो काम, जनतालाई दुःख दिनु हुँदैन, समयमा काम गर्नु, सुशासन काम गर्नु पर्यो. तर एटिच्युड के भयो, भोलि आउनुहोस्, भोलि प्रवृत्ति हामी भनेपछि जनतालाई सेवा दिनु पर्छ. त्यस कारण नलेज स्किल एटिच्युड, हामी नलेजमा निजामती प्रशासन
1: नो डाउट
0: किनकि त्यत्रो परीक्षा पास भएर आएको छ, उसमा चाहिँ प्रश्न गर्ने मिलेन. स्किल धेरै कम भयो, त्योभन्दा एटिच्युड कम भयो. अझ अहिले सिद्धान्तले यो क्षमता विकास सिद्धान्त के भन्छ भन्दाखेरि, नलेज र स्किलले जम्मा 15% मात्रै काम गर्छ, तपाईँको एटिच्युडले 85% काम गर्छ.
1: एक्ज्याक्टली,
0: हामी त्यो 15 मध्ये पनि सानोमा हल्दिरहेछौँ, 90% जति हामीले क्षमता युटिलाइज गरेनौँ. त्यस कारण निजामती प्रशासन यो आयाममा अवल हुनु पर्यो, हाम्रो राजनीतिक संयन्त्र पनि समथिङ इज रङ हियर, त्यहाँ समस्या केही छ है. किनकि हामी जाँदा पनि, हामी राम्रो मनले लिएर जाँदा पनि काम हुन सकिरहेको छैन, के राजनीतिक संयन्त्र पनि कमजोरी देखियो. अर्को कर्मचारी संयन्त्रलाई परिचालन गर्न त राजनीतिक संयन्त्र नेतृत्व हो त, मूल निर्णयकर्ता हो, अन्तिम निर्णयकर्ता हो, अन्तिम जवाफ त्यता पनि उयो. त्यस कारण यो आयाममा उहाँहरू पनि अब्बल हुनु आवश्यक छ.
1: त्यसमा यो बताइदिनुहोस् त, प्रधानमन्त्री बालेन्द्र शाहले आफू प्रधानमन्त्री भइसकेपछि पहिलो पटक मन्त्रालयका सचिवहरूसँगको एकमुष्ट गरिएको बैठकमा तपाईँहरूले म लगायत मन्त्रीहरूलाई पढाउने सिकाउने होइन है भनेर जुन कुरा राख्नुभएको थियो, त्यो कुरा रखाइले बालेन्द्र शाहको अप्रोच क्लियर भइसकेको थियो, क्रिस्टल क्लियर थियो, त्यो ठिकै थियो.
0: यो भनाइ सम्भवतः पहिलोपटक आएको नेपालमा, अरू प्रधानमन्त्रीले अरू मान्छेले यसो भन्नुभएको छैन,
1: यसो भन्थेन,
0: भन्नुभएको खास सुनिएन हामीले, यसमा राम्रैसँग सुनियो.
1: यस्तो ब्रिफिङ हुन्थेन,
0: ब्रिफिङ हुन्थ्यो हरेक मान्छे, हरेक प्रधानमन्त्रीलाई गर्छौँ हामी. हामी मन्त्री प्रधानमन्त्री होइन, सचिव, मै पनि सचिव भएर मलाई ब्रिफिङ हुन्थ्यो, महासभामा उहाँलाई ब्रिफिङ हुन्छ. तर हाम्रा मन्त्री सबै जान्नेछन्, तपाईँले नपढाउनु नगर्नु होला है भनेको घटना सम्भवतः पहिलो हो. त्यसलाई मैले त्यति नकारात्मक लिँदैन.
1: उहाँको
0: भनाइ के भन्दाखेरि, हामी पनि त्यति असर हुन्छ नि, किनभने युवा हुनुभएको छ, सबै पढेर आउनुभएको छ. हिजोको दिनमा मन्त्रीहरूको योग्यता भएको थियो, प्रश्न उठ्यो त, अहिले त्यो सबै योग्य हुनुहुन्छ, 3-4 डिग्री पनि छ. उहाँले सबै कुरा नसिकाउ भनेको हो, तर बिगार लिएर नमिलाएको लिएर त्यो त भनेको होइन. फेरि हाम्रा मन्त्रीहरू जान्ने हुँदाहुँदै पनि त कन्सल्टेन्टको आवश्यकता छ त, आपसी परामर्श छलफलको आवश्यकता छ त र प्रधानमन्त्रीको भनाइले मन्त्रीलाई केही पनि भन्ने होइन जे भन्नुहोस् फाइल पठाइदिने आफू यता बस्ने त्यो होइन संवाद टुटा उहाँले भनेको होइन त्यो काम गर्नलाई कसरी सकिन्छ कसरी सकिँदैन सचिवले प्रयोग गरेको मन्त्रालयले प्रयोग गर्ने कानुनमा कानुन कमी छ कुन कानुन मानौँ अस्ति नै मानव मन्त्रीज्यूले ती कतिजना ग्यास व्यवसायलाई खराबीहरू खोज्नु भएको थियो मान हामीले अनुमान गरौँ टिप्पणी त उठ्नु पर्थ्यो टिप्पणी उठ्दा ग्यास व्यवसायलाई कारवाही गर्ने कुनै कानुन त होला त कानुन अभाव छ भने कर्मचारी के भन्छ मान्य मन्त्रीज्यू यहाँनिर यो कानुन अभाव छ हामी एकैपल्ट छफल जान सक्दैनौँ हामी यसो स्पष्ट सोध्नुपर्छ उहाँको स्पष्ट लिनुपर्छ अनि मात्र उहाँलाई कारवाही गर्ने हो यो कुरा त सन्देश त प्रवाह गर्नुपर्छ त्यसमा प्रधानमन्त्रीज्यूले नसिकाऊ भने केही पनि नभन भनेको होइन
1: केही पनि नभन भनेकै रहेछ नि त संविधान भन्दा माथि गएर अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुखलाई प्रधानमन्त्री कार्यालयमा बोलाएर उनको सचिवालयले 5 घन्टा हुर्मत लिएको घटनाक्रम तपाईँले सुन्नुभयो होला यद्यपि यो कुरा त फेरि प्रधानमन्त्री बालेन्द्र शाहले चितवनमा गएर स्वयं स्वीकार गरेको कुरा हो भन्नुको अर्थ त कसरी चलाउने भन्ने कुरा त पहिलो दिनदेखि सोचमा राखेका रहेछन् नि होइन
0: ठिक छ त्यसो भने के गर्नु पर्यो भन्दाखेरि
1: त्यसो हो भने हो कि यो हो नै जस्तो लाग्यो
0: तपाईँले भनेको मानौँ मानौँ र न्युजमा आइसक्यो पनि हो फेरि यसलाई मैले अन्यथा शब्द प्रयोग गर्दा अर्कै बोल्यो होला तपाईँले भनेको यो अवस्था हामी सही कुरा मान्दै जाँदाखेरि संवादहीनताको स्थिति होइन त अख्तियारको कुरा उठाउनु भयो अख्तियार पनि त्यही हाम्रै देशकै अङ्ग हो त प्रधानमन्त्री र प्रधानमन्त्रीको कार्यालयले छलफल गर्नु मैले अन्यथा मान्दिनँ अख्तियार दुर्वंश नै तपाईँको कार्य प्रगति के छ तपाईँ यस्ता ठाउँमा पनि हामीले कमी कमजोर देखिरहेको छौँ यो ठाउँमा पनि हामीले कारवाही गर्नुपर्ने देखियो तपाईँको कार्ययोजना के छ यसरी सोध्नुलाई मैले अन्यथा मानिदिनँ
1: त्यो त सामान्य भयो
0: तर अथवा कति घन्टा
1: यो नगरुन्जेल हामी पठाउँदैनौँ भन्ने खालका कुरा
0: कति घन्टा मलाई कोठामा राखेर त्यो पनि तल्लो स्तरका पदाधिकारीले तपाईँ गर्नुभयो भने यहाँबाट त तपाईँलाई हामी छोड्दैनौँ अब त्यो बन्द कोठा पनि तपाईँको कुरा हो हामीले मैले पुरै सत्य पनि मान्दिनँ किनकि उहाँहरूले पनि त्यो हो भन्नुभएको छैन
1: उहाँले पनि त्यो त भनिदिनु भएन डर छ नि
0: डर तर हामीले ठिकै छ यो दुइटाको लडाइँले समस्या त फेरि जनतामा पर्छ अस्तिको त्यो घटनाहरूले त्यो घटनाको राम्रो विष्णु हुँदा जनताले त प्रश्न त गर्ने भयो त कोही प्रधानमन्त्रीमाथि प्रश्न गर्ने भयो कोही अख्तियारमाथि प्रश्न गर्ने भयो त्यसमा हामीले जे घटना जे भुलिरहेको छौँ जे गरिरहेछौँ त्यसले तपाईँ र मलाई मात्रै हाम्रो आजको कन्भर्सेसनले पनि लाखौँ जनताले हेरिरहनु भएको छ तपाईँ र मेरो प्रवृत्तिमाथि उहाँहरूले एउटा मानसिक बनाउनुहुन्छ मानसिकता
1: मूल्याङ्कन
0: गर्नुहुन्छ त त्यस कारण हामीले अब जे जति काम गरिरहेछौँ हामीले गरेको हाम्रा बोलीले देशभित्र पनि जनतालाई हामीले मूल्याङ्कन गरिरहेछौँ हामी त फेरि सार्वजनिक पदाधिकारी हो त हाम्रो व्यवहार त विदेशीले हामीलाई हेर्ने दृष्टिकोण फरक हुन्छ त्यसको अब हामी कति राम्रो हुने हाम्रो हामी राम्रो होला हामीले बोल्नमा ध्यान दिनु पर्नु पर्दैछ एकजना अब तपाईँले भन्दा विधि पद्धति नमिलेको देखियो त कसैलाई बढाएर केही कोठामा राख्यो कति घन्टा बन्द गरियो यो विधि पद्धति मिलेन छ होइन हाम्रो उद्योग मन्त्रीज्यूले भन्नुभएको कुरा मिलेन नै छ अब यो त लर्निङ बाई डुइङ गर्दै जाने हो गर्दै जाँदा गल्ती आउँछ गल्ती दोहोऱ्याउ नि होइन कि हाम्रो गल्ती दोहोऱ्याइरहेको छ हामीले गल्ती दोहोऱ्याउनु के भन्नु तपाईँ गल्तीको संस्कार परिरहेछ तपाईँले एउटा मान्छेको दृष्टिले गल्ती गर्न सक्नुहुन्छ गल्ती हुनसक्छ मान्छे हो हामी सर्वज्ञात सर्वसम्पन्न हामी मान्छे होइन गल्ती हुनसक्छ अब गल्तीलाई सुधार्नु पर्यो त्यो गल्ती फेरि दोहोऱ्याउनु भएन अब सरकार राजनीति पदाधिकारी कर्मचारतन्त्र हिजोका यी कमी कमजोर त सुधार्दै जानु पर्यो यो त सुध्रेको छैन तपाईँले महसुस गर्नुभएको छ मैले महसुस गरिरहेको छु यो कहिले सुध्रने हो सुध्राउनु पर्यो हामीसँग
1: तपाईँले कस्तो महसुस गर्नुभएको छ यो सरकारका मन्त्रीहरूको कार्यशैलीलाई
0: सरकार जुन पृष्ठभूमिमा आएको थियो एकदम पोजिटिभ छु म कुनै वाद आस्थालाई मैले आरोप लगाउन समर्थन गर्न खोजिरहेको छैन जुन पृष्ठभूमिमा आएको थियो पृष्ठभूमि ठिक छ ठिक थियो किनकि हिजो डेलिभरी हामीले अप्रेसकृत नपायो पुरै खतम थियो हिजो भन्न खोजेको होइन हिजो धेरै ग्याप थियो ग्यापलाई पूर्ति गर्ने रूपमा आएको थियो तपाईँले नम्बर 2 जो सरकार गठन भयो सरकारको इन्टेन्सन समग्रमा है अब 15 जना मन्त्री सबै ठिक हुनुहुन्छ सबै मन्त्री परफेक्ट हुनुहुन्छ सबै सचिवालय परफेक्ट छ भन्ने भन्दिनँ तर उहाँको इन्टेन्सन ठिक थियो तर काम गर्दै जाँदा एकाध कमी कमजोर हिजोका कमी कमजोर दुई दिँदै गएको छ
1: जस्तो कि
0: जस्तो मन्त्रीज्यूले यही कुरा बोल्दा हिजो पनि बोल्नुहुन्थ्यो त्यो कुरा हिजोको मन्त्री पनि बोल्नुहुन्थ्यो त्यो फरक
1: यसरी पाता कस्नु पर्यो भनेर भन्थे पहिलाको
0: मन्त्री शब्द फरक हुन्थ्यो होला शब्द अर्कै हुन्थ्यो होला
1: शब्दले धेरै कुरा असर पार्छ कोही बाँधेर के गर्नु भनेर भन्छन्
0: कोही बाँधेर भन्छन् कोही के भन्छन्
1: के भन्छन् यही मन्त्रालयमा यही मन्त्रीहरूका अहिलेकै मन्त्रीहरूका कुराहरू सुन्नुहोस् न
0: होइन अर्को सरुवा यति भइरहेछ हिजो पनि सरुवा हुन्थ्यो ल ठिक छ सरुवा गर्नु चाहेको ठाउँमा सरुवा गर्नुपर्छ कोही पूर्ति भएको थियो सरुवा गर्नुपऱ्यो कसैले पर्फर्मेन्स गर्न सक्यो त्यसलाई चेन्ज गर्नु पर्यो त्यो स्वभाव पनि उहाँको अधिकार पनि तर हामी हेर्नुहोस् दिनदिनै पत्रिका पढ्यो 100 जना 200 जना सरुवा भएको हुन्छ सचिव त्यो 70 जना सचिव हो दुई महिना 3 महिनामा सरुवा भइरहेछ होइन त्यस कारण हामीले इन्टेन्सन राम्रो हुँदाहुँदै पनि हाम्रो जग राम्रो हुँदाहुँदै पनि कतै हामी हिजोका कमी कमजोरी अहिले दोहोऱ्याउँदै गएका हौँ कि तपाईँले भने जस्तै यो सरकार सँग कानुन छ कानुनमा टेकेर भन्ने सरकार हो यो पनि एक दुईवटा यहाँ छलफल गऱ्यौँ ती हामीले अपनाएको विधि पद्धति ठिक भएन कि त्यस कारण राम्रो हुँदाहुँदै पनि केही कमी कमजोरी देखिएको छ हामीलाई के विश्वास छ दुई त्यही नजिकको सरकार हो 5 वर्ष सरकार टिकेको छैन यो देशमा राजनीतिक स्थायित्व भइरहेको छैन राजनीतिक स्थायित्व नहुँदा होइन नीतिगत स्थिरता भइरहेको छैन हाम्रो विकास निर्माण काम रोकिरहेछ बजेट अनुसार खर्च भइरहेको छैन कर्मचारी प्रोएक्टिभ हुन सकिरहेको छैन हाम्रो चाहना त 5 वर्ष चलि यो सरकारमा यस्ता समस्याहरू नहुन् हाम्रो यो चाहना थियो यो चाहना अलिकता थोरै त्यो सारापात भएको कि हामीले पनि
1: यो 5 वर्ष नजाने सम्भावना खतरा पनि देखिरहनु भएको छ
0: अनि यस्तै भयो भने त हुनसक्छ संसदीय अङ्कगणितले कुनै सम्भावना छैन दुई तिहाई नजिकको सरकार हो 50% प्लस भयो भने सरकार 5 वर्ष
1: टिक्छ
0: तर हिजो पनि थियो त हामीसँग हिजोको दिनमा पनि दुई तिहाई नजिकको सरकार बनेकै हो स्पष्ट बहुमत सबै होइन कोएलिसन भए पनि भएको तर केही महिनामा गएको केही वर्षमा गएको त छ त
1: धेरै पर जानु पर्दैन 2074मै
0: 74मै गयो भयो 15 सालमै पनि त्यस्तो थियो होइन त्यस कारण यो सानातिना घटनाले एकैपल्ट सरकार 5 वर्ष जाँदैन भन्ने अनुमान त आज नगरेर छिटो हुनसक्छ तर यस्ता घटना थपिँदै जाँदा
1: संशय पैदा हुन्छ
0: साना साना कमजोरी थपिँदै जाँदा विस्फोट एक दिन हुन्छ मेरो चाहना विस्फोट नभइदियोस् गल्ती सुधारो 5 वर्ष चलोस् 5 वर्षपछि यो सरकार राम्रो हो भने यसले फेरि निरन्तरता पाउँछ यसले राम्रो डेलिभरी गर्नुमा अर्को आउँछ
1: जनताले जसलाई म्यान्डेट दिन्छ उसले चलाउँछ 5 वर्षपछि अब रेग्मी सर अब अहिले उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय सम्हाल्नको लागि दीपक कुमार शाह जो मेकानिकल इन्जिनियर हुनुहुन्छ उहाँ नियुक्त हुनुभएको छ उहाँले हिजो पहिलो आफ्नो ब्रिफिङमा म निवर्तमान मन्त्रीसँग पनि बुझ्छु कर्मचारीसँग पनि बुझ्छु के रहेछ समस्या अनि मात्रै म ग्यासको विषयमा बोल्छु भनेर भन्नुभयो ग्यासको समाधान यदि भएन अबको एक हप्ताभित्र भन्यो भने उहाँले राजीनामा दिनुपर्छ फेरि किनभने यो त यही आधारमै यही जगमा टेकेर राजीनामा दिए हो नि मन्त्रीले त
0: गौरी यादव जुन कुरा भन्नुभयो भन्न पर्ने कुरै त्यही हो समस्या कहाँबाट आएको थियो एउटा मन्त्री समस्याको पात्र एउटा मन्त्री हुनुहुन्थ्यो अर्को कर्मचारी थियो अर्को बाहिर हामीसँग ग्यास व्यवसायी थियो उहाँले भन्ने नै त्यही हो अब मन्त्रीले इफोर्ट त गर्नु होला मन्त्रीको इफोर्ट सफल होस् केही दिनभित्र समस्या समाधान होस्
1: भएन भने भन्ने प्रश्न गरे
0: भएर नै आउँछु म समस्या हामी नेगेटिभ नजाउँ कि समस्या समाधान होस् तपाईँ हाम्रो घरमा सिलिन्डर आओस् जनता 2-4 किलोमिटर त्यो ग्यासको लागि बस्न नपरोस् एक हप्ता 10 दिन 5 दिनभित्र समाधान आओस् मन्त्रीको जय जयकार गर्छौँ हामी तर मन्त्रीको त्यो भनाइले मात्र तपाईँले समस्या समाधान देख्नु भएको छ यो इस्यु त अहिलेको सत्तारूढ दलको पनि इस्यु हो त सत्तारूढ दलको होमवर्क के हो अहिले ग्यासको समस्या भइरहेछ ग्यासको समस्या उसमा मन्त्री राजीनामा दिनु पर्यो विकल्प के हो पार्टीले पनि अध्ययन गरेर बसेको हुनुपर्छ त प्रधानमन्त्री कार्यालय यही भूमिकामा बसिरहेछ होमवर्क त्यहाँबाटै भइरहेको त्यस कारण के गर्नु पर्यो मन्त्रीको यो प्रयासलाई मन्त्रीले भन्नुभएको यो प्रयासलाई सबै मिलेर सहयोग गर्नु पर्यो अनि मात्र मन्त्रीको जट आउँछ मानव तपाईँले भन्छ मन्त्रीले रिजल्ट दिनु सक्नु भएन विकल्प त राखिँदैन किन उहाँले भन्ने कुरा पनि पुरा भएन फेरि अर्को व्यक्ति ल्याउने हामीले एक एक हप्ता मात्रै टेस्ट गर्दै बस्ने त हामी समस्या जिउमा जिउ रहने हामीले एक एक महिना एक एक हप्ते मन्त्रीलाई टेस्ट गर्नु भन्ने काम लाग्यो त्यस कारण मैले फेरि अनुरोध गर्न चाहे नवनियुक्त मन्त्रीज्यू तपाईँ यो जुन कुरो भन्नुभएको छ यसमा सफल हुनुहोस् सत्तारूढ दल जुन सत्तारूढ दल हुनुहुन्छ त्यहाँ पनि त होमवर्क भइरहेको होला अझ सानो गभर्मेन्ट गठन गर्ने प्रणाली हामीसँग त्यहाँ पनि त यो आपूर्ति सिस्टम व्यवस्था कुन युनिट होला राष्ट्रसभाभित्र प्रधानमन्त्री कार्यालयले पनि यो म ग्यासको समस्या यसरी समाधान गर्छु विकल्प त होला त्यहाँ यो सबै बसौँ म आखिर काम गर्ने मन्त्रीज्यू नै हो नवनियुक्त मन्त्रीज्यू नै हो मन्त्रीज्यूलाई त्यो काम सफल गर्नलाई होइन भने तपाईँहरू सफल भयो भने के हुन्छ सफल भएन भने या त भएन भने या त चुकलाएर भन्नुपर्छ त्यो स्थिति नआओस् भन्ने मेरो कामना छ
1: बडो राम्रो मैले यो प्रश्न तपाईँलाई किन राखेको भनेर भन्दाखेरि तपाईँले भर्खरै पनि भन्नुभयो प्रधानमन्त्री कार्यालयसँग पनि केही विकल्प होला त्यो मन्त्रालयलाई सघाउने उसको अभिभावकको त्यो जिम्मेवारी पनि होला कसरी अगाडि बढ्ने भनेर एउटा गाइडेन्स गर्ने पनि जिम्मेवारी होला अर्को संशय किन पनि पैदा भयो भन्दाखेरि गौरी यादव जुन हिसाबले रुँदै मन्त्रालयबाट निस्किनु भयो त्यसले उहाँले आफै मन गरेर राजीनामा दिएको होइन दिन लगाइयो भन्ने खालको एउटा सङ्केत हामीले बुझ्न सक्छौँ उहाँको ठाउँमा अहिले दीपक कुमार शाहलाई ल्याइयो किन ल्याइयो भन्दाखेरि ग्यासको आपूर्ति सहज होस् यो समाधान होस् भनेर ल्याइयो होला यदि अब पनि भएन भने त गौरी यादवलाई राजीनामा गराउन लगाएको अथवा बाध्य बनाएको घटनाले त राम्रो सङ्केत दिँदैन नि
0: अब यो एउटा पार्टीले सोच्ने कुरा हो एउटा सरकारले सोच्ने कुरा हो तर हाम्रो सीमाभन्दा बाहिर कुरा हो होइन उहाँलाई राजीनामा किन दिन लगाइयो बाध्य किन पारियो त्यो तपाईँ हामीले छलफल गर्नु विश्लेषण गर्न सक्छौँ तर तपाईँ हाम्रो भनाइले त काम लाग्दैन अब हामीले सरकार के बुझ्नु पर्यो भन्दाखेरि कुनै काम यदि यो भएन भने तपाईँले भन्नुहोस् कि भएन भने म त होस् भन्न चाहन्छु तपाईँले भन्नुहोस् भइदियो
1: नि
0: एक हप्ता
1: हामीले यहाँ बसेर त्यो पनि छलफल गर्नु पाइन्छ नि
0: मानव समाधान भएन त्यो तपाईँले भनेको प्रश्नमा म त हुनुपर्छ भन्छु किन जन अन्त दुःख पाउने जनताले हो एक हप्ता समाज समाधानमा जन तपाईँ हामीले दुःख पाउने हो मानव तपाईँले भन्नु जस्तै भएन एक हप्ताभित्र पुनर्विचार त गर्नु पर्यो त सरकारले पुनर्विचार गर्नु पर्यो कुनै मान्छेलाई कुनै कारणले राजनीति बाध्य बनायो यस्तो हाम्रो एक्सन ठिक हुँदो रहेनछ आज उद्योगमा समस्या आयो त्यो समस्या भने कृषिमा आउला त्यो समस्या पर्छ अर्को मन्त्रालयमा आउला त्यस कारण म उसलाई नै सहयोग गर उसका कमी कमजोरीलाई हटाइदिने हाम्रो पनि इफोर्ट थपिदिने त्यो ठाउँ त्यसमा उहाँले के गर्नु पर्यो यदि यो तपाईँले भने जस्तै अहिलेको वर्तमान मन्त्रीज्यूबाट पनि यो समस्या समाधान भएन भने यो प्रश्न एकपल्ट सत्तारूढ दलमा पनि जान्छ किनकि त पार्टीकै सरकार हो त यो ऊ माथि पनि ठुलो प्रश्न उठ्छ र फेरि सरकार चलाउनु त प्रधानमन्त्री हो उहाँको कार्यशैलीमा त ठुलो प्रश्न उठ्छ मेरो चाहना हामीलाई नेगेटिभ पार्टमा फेरि छलफल गर्ने त नबलाइदिनुहोस् हो गौरी यादवको राजीनामा पछि आएको मन्त्रीको कारणले समस्या समाधान भयो हामी जनताले अलि हिजोभन्दा सहजमा ग्यास पाउन थाल्यौँ समस्या समाधान त हुँदो रहेछ समन्वय बढाएपछि समस्या समाधान हुँदो रहेछ यसतर्फ हामीले बोल्न पऱ्यो यसरी नै बसेर बोलाउँला होइन भने बाहिर बसेर पनि त सरकारलाई धन्यवाद दिन त पाउँछौँ नि हामीले मेरो कामना यसमा छ
1: हस् आइदिनु भयो आफ्नो विचार राख्नु धेरै धन्यवाद
0: हस् यहाँलाई पनि धेरै धन्यवाद
1: नमस्कार
2: 93.2 स्वदेश एफएम
3: मानिस अधिकारका साथ जन्मिन्छन् बजारमा बिक्रीका लागि होइन लोभ र प्रलोभनमा नपरौँ असुरक्षित बसाइ सराई नगरौँ सचेत बनौ मानव तस्करको जालबाट बचौँ यौन शोषण बाल विवाह बाध्यकारी काम र दासत्व नियन्त्रण गरी महिला र बाल बालिकाको सुरक्षा सँगै सभ्य समाज निर्माणमा प्रतिबद्ध हौ जनहितका लागि आफन्त नेपाल
4: हृदरोग विरुद्धको निशुल्क खोप कार्यक्रम सञ्चालन सम्बन्धी माडी नगरपालिकाको जरुरी सूचना
5: यस माडी नगरपालिका पशुपक्षी एवं मत्स्य विकास शाखाको समन्वय र पशु सेवा कार्यालय भरतपुरको प्राविधिक सहयोगमा यही भदौ 13 गतेबाट माडी नगरपालिकाका 9 वटै वडाहरूमा गाई भैँसीमा लाग्ने खोरेत रोग विरुद्धको खोप अभियान सञ्चालन भइरहेको हुँदा खोपकर्ताहरू यस माडी नगरपालिकाको सबै वडामा खटिसकेका छन् यो अवधिमा आफ्ना गाई भैँसीहरूमा खोरेत विरुद्धको खोप लगाई खोरेत मुक्त सेतो माडी अभियानमा सरिक भइदिन समस्त माडी नगरवासीमा हार्दिक अनुरोध गर्दछौँ
4: थप जानकारीका लागि कार्यक्रम संयोजक डाक्टर नवराज चापागाई 98555984 र भ्याक्सिनेटर युवराज अधिकारी पशु स्वास्थ्य प्राविधिक 98458991284

0: Sudhis FM 93.2 MHz.
1: Sudhis Time Check. इस समय सूचक का साथमा
2: दक्षिण कोरिया में पढ़ाई र रोजगारी को उत्कृष्ट परामर्श केन्द्र गोल्डन इमिनेंट इंटरनेशनल प्राली भरतपुर चितवन सीएमसी हॉस्पिटल को ठीक अगाड़ी संपर्क 0656 5563 53 98550 7071 र 98550 7053
3: 24 घंटा इमरजेंसी सेवा विशेषज्ञ चिकित्सक मेडिकल चेकअप डायग्नोसिस लैब सबै रोग व्याधि को उत्कृष्ट उपचार सेवा रहेको पुष्पांजलि हॉस्पिटल प्राली बाल मंदिर रोड भरतपुर 10 चितवन फोन 0656 4943 4440 4395 5860 98550 2640
4: It's 9 o'clock. अहिले 9 बजेको छ।
5: मैं तोकेर एकतर्फी सञ्चालन प्रधानमन्त्री शाहले संयुक्त राष्ट्रसंघ महासभामा गर्ने सम्बोधनमा जलवायु न्याय र विपद व्यवस्थापन मुख्य एजेन्डा हानि तथा नोक्सानी कोषबाट तत्काल र न्यायोचित क्षतिपूर्ति पाउनुपर्ने दावी प्रस्तुत गर्ने राइट टू रिकल सम्बन्धी दस्तावेजको लागि राष्ट्रपाको समिति गठन कतिपय सांसदले जथाभावी बोलिरहेका बेला गठन भएको समिति अर्थपूर्ण 18 ब्रिक्स शिखर सम्मेलन आजदेखि नयाँ दिल्लीमा सुरु हुँदै सम्मेलनका सबै मुद्दामा अमेरिकी राष्ट्रपति ट्रम्पका नीतिको प्रभाव देख्न सक्ने र आइसिसी प्रिमियर कपको फाइनलमा नेपाल युएई विरुद्ध पहिले ब्याटिङ गर्दै नेपाल खबरमा अब पूरा खबर बाढी तथा पहिरोका कारण विभिन्न राजमार्ग अन्तर्गत 8 ठाउँको सडक पूर्ण रूपमा अवरुद्ध भएको छ नेपाल प्रहरीले बिहान सार्वजनिक गरेको विवरण अनुसार रसुवामा मुख्य राजमार्ग पूर्ण रूपमा अवरुद्ध छ भदौ 10 गतेदेखि बाढीका कारण अवरुद्ध सडकमा अझै गाडी सञ्चालन हुन सकेको छैन रसुवाको मैलुङ स्याप्रोबेसी तथा नुवाकोटको टोखा छहरे सडक खण्डमा पनि बाढी तथा पहिरोको जोखिमका कारण गाडी सञ्चालन गर्न प्रभाव रहेको प्रहरीले जनाएको छ यस्तै सिन्धुपाल्चोको भोटेकोसी गाउँपालिका 2 अरण्यको राजमार्ग पहिरोको कारण भदौ 25 गतेदेखि पूर्ण रूपमा अवरुद्ध छ कालीकोटको शुभकालिका गाउँपालिका 1 गगनखोलामा पहिरो खसेपछि भदौ 26 गते बेलुकादेखि कर्णाली राजमार्ग पनि पूर्ण रूपमा अवरुद्ध भएको प्रहरीले जनाएको छ यसैबीच भोटेकोसी बाढीले फुर्के खोलाको पुल बगाएपछि धादिङ बेसी पुग्ने वैकल्पिक मार्गको रूपमा प्रयोगमा ल्याएको परेवाटार मास्टर सडक आजदेखि समय निर्धारण गरेर एकतर्फी गाडी सञ्चालनको व्यवस्था गरेको छ जिल्ला प्रशासन कार्यालयका अनुसार बिहान 6 बजेदेखि दिउँसो 12 बजीसम्म गल्छी मास्टरबाट परेवाटार हुँदै धादिङ बेसीतर्फ गुड्ने गाडी सञ्चालन हुनेछन् धादिङ बेसीतर्फ गुड्ने गाडी दिउँसो 12 बजेभित्र मास्टरको पुल पार गरिसक्नुपर्छ यस्तै दिउँसो 1 बजेदेखि बेलुका 7 बजीसम्म धादिङ बेसीबाट परेवाटार हुँदै मास्टर गल्छीतर्फ गुड्ने गाडी सञ्चालन हुनेछन् गल्छीतर्फ गुड्ने गाडी बेलुका 7 बजेभित्र परेवाटार पार गरिसक्नुपर्नेछ प्रधानमन्त्री बालेन्द्र शाह बालिनले संयुक्त राष्ट्रसङ्घको महासभामा गर्ने सम्बोधनमा जलवायु न्याय र विपद व्यवस्थापनलाई आफ्नो मुख्य एजेन्डा बनाएको छ परराष्ट्र मन्त्रालयका अनुसार आउँदो असोज 8 गते प्रधानमन्त्री शाहले संयुक्त राष्ट्रसङ्घको 81 महासभालाई सम्बोधन गर्दा भोटेकोसी नदीमा आएको विनाशकारी बाढीको क्षतिको सन्दर्भ जोड्दै नेपाल जलवायु सङ्कटको उच्च जोखिममा रहेको यथार्थ विश्व समुदाय सामु राख्नुहुनेछ अमेरिकाको न्युयोर्कमा हुने महासभामा शाहले विश्वव्यापी कार्बन उत्सर्जनमा नगण्य भूमिका भए पनि जलवायु विपदबाट प्रताडित नेपालले हानि तथा नोक्सानी कोषबाट तत्काल र न्यायोचित क्षतिपूर्ति पाउनुपर्ने दावी प्रस्तुत गर्नुहुनेछ यसका साथै धनी र औद्योगिक देशहरूलाई जलवायु वित्त र प्रविधि उपलब्ध गराउन अपील गरिनेछ सम्बोधनका क्रममा नेपालको पछिल्लो राजनीतिक परिवर्तन शान्तिपूर्ण चुनाव र वर्तमान सरकारका सुशासनका प्राथमिकतालाई पनि अन्तर्राष्ट्रिय मञ्चमा प्रस्तुत गर्ने परराष्ट्र मन्त्रालयले जनाएको छ महासभाकै अवसरमा नेपालले सगरमाथादेखि समुद्रसम्म शीर्षकमा एक विशेष उच्च स्तरीय साइड इभेन्ट पनि आयोजना गर्दैछ सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाले राइट टू रिकल सम्बन्धी दस्तावेज बनाउन समिति गठन गरेको छ पार्टी महामन्त्री विपिन कुमार आचार्यको संयोजकत्वमा 11 सदस्यीय समिति गठन भएको हो भदौ 5 गतेको केन्द्रीय समितिको बैठकको निर्णय अनुसार समिति गठन गरेको रासोपाले जनाएको छ समितिमा सदस्यहरूमा गणेश पराजुली मनिष झा समीक्षा बास्कोटा अनुष्का श्रेष्ठ सुशान्त वैदिक गैजल समीम मेकरानी करिश्मा कडोरिया र प्रमोद नेउपाने हुनुहुन्छ रासोपाका कतिपय सांसदहरू जथाभावी अभिव्यक्तिका कारण विवादित बनिरहेका बेला राइट टू रिकल सम्बन्धी दस्तावेजको लागि समिति बन्नुलाई अर्थपूर्ण रूपमा हेरिएको छ राइट टू रिकल भनेको जनप्रतिनिधिले सन्तोषजनक काम नगरेमा वा जनहित विपरीत काम गरेमा उनीहरूको कार्यकाल पूरा हुनु अगावै फिर्ता बोलाउन वा पदबाट हटाउन पाउने मतदाताको अधिकार हो यसलाई नेपालीमा प्रत्यावहनको अधिकार पनि भनिन्छ अहिले कोशी प्रदेशका केही ठाउँमा पानी परिरहेको छ। यस्तै मधेसका केही ठाउँमा छिटपुट पानी परेको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार देशका धेरै ठाउँमा सामान्यदेखि आंशिक बदली भएको छ। आज दिउँसो देशभर साधारणतया बादल लाग्ने पूर्वानुमान छ। देशका हिमाली भूभागका केही ठाउँमा मेघगर्जन चट्याङ सहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ। दिउँसो देशका पहाडी भूभागका धेरै ठाउँमा मेघगर्जन चट्याङ सहित मध्यमसम्मको वर्षाको सम्भावना छ। कोशी लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका केही ठाउँमा र मधेस प्रदेश तथा बागमती गण्डकी प्रदेशका तराईका थोरै ठाउँमा मेघगर्जन चट्याङ सहित मध्यम वर्षाको सम्भावना छ। आज राति कोशी बागमती र गण्डकी प्रदेशका हिमाली र पहाडी भूभागका केही ठाउँ तथा लुम्बिनी कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली तथा पहाडी भूभागका थोरै ठाउँमा मेघगर्जन चट्याङ सहित मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी प्रदेशको तराई भूभागका एक दुई ठाउँमा भने अत्यधिक वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको बिहान 9 बजेको नेपाल खबरमा चार भन्ज्याङभित्रका खबरसँगै अरू खबरहरू बाँकी नै छन्, सुन्दै गर्नुहोला।
6: कृषि र भेटेरिनरी र इन्जिनियरिङ शैक्षिक कार्यक्रमतर्फ स्नातक तह अध्ययनका लागि नयाँ भर्ना सम्बन्धी नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपिआई भरतपुर चितवनको सूचना।
7: विगत 3 दशक भन्दा बढी समयदेखि गुणस्तरीय प्राविधिक शिक्षा सञ्चालनमा गर्विलो इतिहास बोकेको नेपाल भेटेरिनरी काउन्सिलबाट समेत भर्ना स्वीकृत प्राप्त नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपिआई भरतपुर चितवनमा शैक्षिक वर्ष 2083 लागि स्नातक तह भेटेरिनरी तर्फ 5 वर्षे बीबीएससी एन्ड एएच भेटेरिनरी डाक्टर र कृषि तर्फ बीएससी एजी शैक्षिक कार्यक्रममा नयाँ भर्ना आवेदन फारम अनलाइन मार्फत भराइरहेको हुँदा इच्छुक विद्यार्थीहरूबाट entrance.puexam.edu.np वा www.npi.edu.np लगन गरी फारम भर्न वा सिधै कलेजमा सम्पर्क राखी फारम भर्न सूचित गरिन्छ।
6: फारम भर्ने अन्तिम मिति 2083 भाद्र 28 गते सम्म, प्रवेश परीक्षा 2083 भाद्र 31 गते।
7: बीई सिभिल, बीई इलेक्ट्रिकल, बीई कम्प्युटर तर्फ केही सिट रिक्त रहेको हुँदा आइओई पुलचोकबाट प्रवेश परीक्षा उत्तीर्णहरूलाई सिधा भर्ना लिइरहेको जानकारी गराइन्छ।
6: तपाईको सपना हाम्रो जिम्मेवारी, भविष्यको यात्रा आजै एनपिआईबाट सुरु गरौँ।
7: थप जानकारीका लागि नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपिआई भरतपुर चितवन, फोन नम्बर 056-421-261, 596-617,
6: मोबाइल 98550-6076-8, 98550-6076-9, 98511-625-94, 98510-5424।

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।
1: हरेक मान्छेको सपना जपना र चाहना पैसा।
2: पैसामा छ शक्ति, पैसामा छ सहारा।
1: धोती पटुका र इजारको गाँठो हुँदै गाड धनसम्म,
2: ब्याङ्कको चेक टोकन एटीएम हुँदै हातको मोबाइल सम्म।
1: यच्छ प्रश्न, कसरी कमाउने, कसरी जोगाउने र कसरी बढाउने,
2: मान्छेले पैसा चलाउने कि पैसाले मान्छे चलाउने,
1: पैसाको आवश्यकता महत्व र यथार्थ बताउने,
2: इतिहास गाथा र कथा गाँठका कुरा।
1: गाँठका कुरा
2: हरेक हप्ता आइतबार उज्यालो टिभी र काया कैरनमा गाँठका कुरा।
3: सीधा कुरा प्रष्ट विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज। अब थप खबरहरू। आज विश्व प्राथमिक उपचार दिवस, बसाइसराईको सन्दर्भमा प्राथमिक उपचार भन्ने मूल नाराका साथ नेपाल सहित विश्वभर मनाइँदैछ। विपद, बाढी, पहिरो र अवसरको खोजीमा मानिसहरू एक ठाउँबाट अर्को ठाउँमा बसाइसराई गर्न बाध्य छन्। बसाइसराईको यात्रा क्रममा धेरैले थकान, कुपोषण, आघातजन्य चोटपटक, मानसिक तनाव र दुर्व्यवहार जस्ता अनेकौँ शारीरिक तथा मनोवैज्ञानिक जोखिमहरूको सामना गर्नुपर्ने हुन्छ। यस्तो कठिन आकस्मिक अवस्थामा घाइते वा बिरामीको जीवन रक्षा गर्न र उनीहरूको स्वास्थ्य अवस्था थप बिग्रन नदिन प्राथमिक उपचारको ज्ञान र सिप अत्यन्तै महत्त्वपूर्ण हुन्छ। यसै अवसरमा नेपाल रेड क्रस सोसाइटीले विज्ञप्ति निकालेर महामारी, दुर्घटना, विपद र द्वन्द्वका बेला प्राथमिक उपचारको आवश्यकता झनै बढ्ने कुरामा जोड दिएको छ। भर्खरैको भोटेकोसी बाढीमा पनि रेड क्रसका प्रशिक्षित स्वयंसेवकहरूले दिएको प्राथमिक उपचार र मनोवैज्ञानिक सेवाले यसको महत्त्वलाई थप पुष्टि गरेको छ। प्राथमिक उपचारको ज्ञान र अभ्यासलाई व्यापक बनाउन नेपाल रेड क्रसले हरेक घरमा एक प्राथमिक उपचारकर्ता भन्ने अभियानलाई सार्थक बनाउन सबैमा आह्वान गरेको। अमेरिकी डलरको मूल्यमा सामान्य वृद्धि भएको छ। नेपाल राष्ट्र बैङ्कले निर्धारण गरेको आजको विदेशी मुद्रा विनिमय दर अनुसार हिजोको तुलनामा आज डलरको मूल्य 17 पैसाले बढेर प्रति डलर खरिद दर 152.59 रुपियाँ र बिक्री दर 153.19 रुपियाँ कायम भएको छ। यस्तै नेपालसँग प्रत्यक्ष व्यापार तथा वैदेशिक रोजगारीका दृष्टिले जोडिएको साउदी रियाल एकको खरिद दर 40.63 रुपियाँ र बिक्री दर 40.79 रुपियाँ तोकिएको छ। कतारी रियल एकको खरिद दर 41.86 रुपियाँ र बिक्री दर 42.02 रुपियाँ तोकिएको छ भने युएई दिराम एकको खरिद दर 41.55 रुपियाँ र बिक्री दर 41.71 रुपियाँ तोकिएको छ। मलेसियन रिङ्गेट एकको खरिद दर 37.49 रुपियाँ र बिक्री दर 37.63 रुपियाँ तोकिएको छ। वाणिज्य बैङ्कहरूले तोक्ने विनिमय दर भने केही फरक हुन सक्ने केन्द्रीय बैङ्कले जनाएको छ। अब विदेशको खबर। युक्रेन र मध्यपूर्वमा चलिरहेको युद्ध तथा अमेरिका चीन तनावका बीच 18 ब्रिक्स शिखर सम्मेलन आजदेखि भारतको संघीय राजधानी दिल्लीमा सुरु हुँदैछ। भारत, चीन, रुस, ब्राजिल, दक्षिण अफ्रिका, इरान, युएई लगायत 11 देश सहभागी सम्मेलनमा भाग लिन रुसी राष्ट्रपति भ्लादिमिर पुटिन लगायतका नेता दिल्ली पुगिसक्नु भएको छ। चीनका राष्ट्रपति सी जिनपिङ पनि दिल्लीका लागि प्रस्थान गर्नुभएको छ। विश्वको ठूलो जनसङ्ख्या र आर्थिक तथा ऊर्जा स्रोत समेटेको समूहले विश्व व्यवस्थामा प्रभाव बढाउने जो खोजे सदस्य राष्ट्रका फरक राजनीतिक तथा विदेश नीतिका कारण साझा धारणा बनाउन भने चुनौती देखिएको छ। आयोजक भारतले चीन र रुससँगको सम्बन्धलाई अमेरिका तथा पश्चिमी शक्तिसँगको बढ्दो साझेदारीसँग सन्तुलन राख्नुपर्ने अवस्था छ। सम्मेलनमा छलफल हुने सबै यसो मुद्दामा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका नीतिहरूको प्रभाव देखिन सक्ने बीबीसी हिन्दीले जनाएको छ। विश्वको झण्डै आधा जनसङ्ख्या प्रतिनिधित्व गर्ने समूहमा भारत, चीन, इरान, साउदी अरेबिया तथा इजिप्ट, इथियोपिया जस्ता क्षेत्रीय प्रतिस्पर्धा भएका राष्ट्रहरू छन्। त्यसैले युक्रेन र इरानका विषयमा एकीकृत धारणा बनाउन कठिन हुने विज्ञहरूको भनाइ छ। भारतका लागि सम्मेलन चीनसँगको सम्बन्ध सुधार गर्ने अवसरको रूपमा भने देखिएको छ। अब खेल खबर। मलेसियामा चलिरहेको एसिसी प्रिमियर कपको फाइनलमा अहिले नेपाल र युएई खेलिरहेका छन्। टस जितेर ब्याटिङ रोजेको नेपालले ताजा अवस्थामा 28 ओभरको खेल सकिँदा 2 विकेट गुमाएर 136 रन बनाएको छ। आजको खेल जित्ने टोली प्रिमियर कपको उपाधिसँगै सन् 2027 एक दिवसीय एसिया कपमा पनि छनौट हुनेछ। सन् 2023 फाइनलमा पनि नेपाल र युएई खेलेका थिए। त्यसबेला नेपालले युएईलाई 7 विकेटले पराजित गरेको थियो। एक दिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा नेपाल र युएई बीच अहिलेसम्म 19 पटक प्रतिस्पर्धा भएको छ। नेपालले 11 खेल जित्दा युएले 8 खेल जितेको छ। यदि नेपालले उपाधि जिते दोस्रो पटक एक दिवसीय एसिया कप खेल्नेछ। सन् 2023 एसिया कपमा नेपालले समूह चरणमा भारत र पाकिस्तानसँग खेलेको थियो। नेपाल र युए दुवै इमर्जिङ टिम्स एसिया कपका लागि भने छनौट भइसकेका छन्। चार बन्ज्याङ भित्रका खबर सुरु गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य मुख्य खबर फेरि एकपटक। रसुवा र नुवाकोटमा मुख्य राजमार्ग अझै पूर्ण रूपमा अवरुद्ध। धादिङको परेवाटार मास्टर सडक आजदेखि समय तोकेर एकतर्फी सञ्चालन। प्रधानमन्त्री शाहले संयुक्त राष्ट्र संघ महासभामा गर्ने सम्बोधनमा जलवायु न्याय र विपद व्यवस्थापन मुख्य एजेन्डा। हानि तथा नोक्सानी कोषबाट तत्काल र न्यायोचित क्षतिपूर्ति पाउनुपर्ने दावी प्रस्तुत गर्ने। राइट टु रिकल सम्बन्धी दस्तावेजको लागि राष्ट्रपाको समिति गठन। कतिपय सांसदले जथाभावी बोलिरहेका बेला गठन भएको समिति अर्थपूर्ण। 18 ब्रिक्स शिखर सम्मेलनमा आजदेखि दिल्लीमा सुरु हुँदै सम्मेलनका सबैसो मुद्दामा अमेरिकी राष्ट्रपति ट्रम्पका नीतिको प्रभाव देखिन सक्ने। र एसिसी प्रिमियर कपको फाइनलमा नेपाल युएई विरुद्ध पहिले ब्याटिङ गर्दै।
4: तिमीसँग एक बस्दिन, दुई बस्दिन, चार बस्दिन। यो घरको भित्ता भित्ता हेरेर मलाई उराट लाइसक्यो। भित्तामा वालपेपर ल्याएर सजाम भन्दा नमान्ने होइन। अब बस तिमी एक्लै, म गए रिस उठ्ने।
5: ए मेरी प्राण प्यारी, मेरो मुटुको टुक्रा, मलाई छोडेर नजान। बरु जामिन, बरु आजै गएर लिएर हाल वालपेपर।
6: तपाईँको घर अनि अफिस सजावटको साथी सिटी फ्लावर सहित चोक बसन्तपुर बजार माडी माडी सामुदायिक अस्पताल अगाडि।
7: यहाँ वालपेपर, पर्दा, कार्पेट, डोरम्याट, घर सजावटको सामान साथै जेन्स तथा लेडिज कपडा सुपथ मूल्यमा पाइन्छ।
6: ग्रुप राइटर नरेश महतो, गीता महतो।
8: सम्पर्क 97625 73098 98074 46 142 र 98491 95225।

0: कुमारी कागती चिउरी चन्दन नीम अमला तितेपाती च्याउ गुलाब जस्ता संयोग जडीबुटीबाट बनेको औषधि साबुन जसले प्राकृतिक सुन्दरतामा निखार ल्याउँछ।
1: हजुरको बिदा सकिन थालिसक्यो तर घर गोठ बनाउने र फर्निचर हाल्ने काम अल्पत्री छ, थाहा छ कि छैन हजुरलाई?
2: ल किन रिसाउँछौ बुढी, हिँड अहिले नै सफल ब्लक एन्ड फर्निचर उद्योगमा।
3: सफल ब्लक एन्ड फर्निचर उद्योग फुलचोक बसन्तपुर बजार माडी, यहाँबाट एक दिनमै घर गोठ धनसार निर्माण गरिनुका साथै होम डेलिभरीको सुविधा सहित रिङ ब्लक तारपुल रेलिङ भेन्टिलेसन सिमेन्टको कुर्सी काठका
4: रेडियो नेटवर्कबाट प्रसारण भइरहेको चार भन्ज्याङभित्र खबरमा तपाईँलाई स्वागत छ। 2046 सालपछि बन्द भएको ऐतिहासिक शारदा पुस्तकालय ललितपुर महानगरपालिकाले सञ्चालनमा ल्याएको छ। 2046 सालको जनआन्दोलन अघिसम्म मंगल बजारको तत्कालीन ललितपुर नगर पञ्चायतको भवन सञ्चालनमा रहेको शारदा पुस्तकालय त्यस यता बेखबर बनेको थियो। बन्द भएको शारदा पुस्तकालयलाई ललितपुर महानगरपालिकाले आफ्नै कार्यालय भवनमा हिजोदेखि फेरि सञ्चालनमा ल्याएको हो। पुस्तकालयको उद्घाटन गर्दै संस्कृति शिरोमणि हरिराम जोशीले ओझेलमा परेको र मृत भइसकेको पुस्तकालय सञ्चालनमा आउनु महत्त्वपूर्ण रहेको भन्दै यसले ज्ञानको प्रसारमा ठूलो योगदान पुर्याउने विश्वास व्यक्त गर्नुभयो। ललितपुर महानगरपालिकाका मेयर श्रीबाबु महर्जनले पठन संस्कृतिलाई जगेर्ना गर्न पुस्तकालयलाई प्राथमिकता दिएको बताउनुभयो। काठमाडौँ महानगरपालिकाले जलनको उपचार गर्नुपर्ने लक्षित वर्गका व्यक्तिलाई 2,00,000 रुपियाँसम्मको निःशुल्क उपचारका लागि सहयोग गर्ने व्यवस्था गरेको छ। अति विपन्न हिंसा पीडित तथा बिमारी बिरामीलाई महानगरको स्वास्थ्य शिक्षा समितिको सिफारिसमा सेवा प्रदान गर्ने कार्यवाहक मेयर सुनिता डङ्गोलले जानकारी दिनुभयो। महानगरभित्र बसोबास गर्ने स्थायी बासिन्दा कानुन बमोजिम बसाइसराई गरी आएका व्यक्ति काठमाडौँ महानगरका जनप्रतिनिधि कर्मचारी उनीहरूका परिवारका सदस्यलाई पनि यो सेवा प्रदान गरिनेछ। डङ्गोलका अनुसार बिरामीले अस्पतालको क्याबिन सेवा, विस्तारित अस्पताल सेवा तथा कस्मेटिक उपचार रोजेको खण्डमा भने कोषबाट रकम खर्च गरिने छैन। यो सेवा प्रदान गर्न हिजो काठमाडौँ महानगरपालिका र कृतिपुर अस्पताल बीच सम्झौता भएको हो। उपचारका लागि प्रयोग हुने औजार उपकरण तथा निशुल्क सेवा सञ्चालन गर्न महानगरले अस्पताललाई 2 करोड रुपियाँ प्रदान गरेको छ। यसमध्ये जलन उपचार कोषका लागि 1 करोड रहेको छ। काठमाडौँ उपत्यकासहित नेवार समुदायले एक महिनासम्म मनाउने गुला पर्व आज विधिपूर्वक पूजा आराधना र विशेष पूजा गरेर भोज खाँदै सम्पन्न हुँदैछ। श्रावण शुक्ल प्रतिपदादेखि सुरु भएको यस पर्वमा विशेष गरी बौद्ध नेवार समुदायले गुला बाजा बजाउँदै विभिन्न चैत्य र मन्दिरहरूको दर्शन गर्ने परम्परा छ। महिना दिनसम्म चल्ने यो पर्वमा धा, ढोलक, पछिमा र नायकी जस्ता 9 थरीका मौलिक बाजाको धुन गुन्जने गर्दछ। बाजाको तालसँगै हाकोपटासी पहिरेका महिलाहरू मठ मन्दिर गर्दछन् भने व्रतालुहरू महिनाभर एक छाक मात्र खाएर चोखो नितो गरी व्रत बस्नेछन्। आज अन्तिम दिन पारु भए अर्थात् विशेष भोज खाएर व्रत समापन गरिनेछ। यही पर्वको अवसर पारेर नयाँ पुस्तालाई परम्परागत बाजा बजाउन र दाफा भजन गाउन सिकाइन्छ, जसले मौलिक संस्कृतिको पुस्तान्तरणमा महत्त्वपूर्ण भूमिका खेल्दै आएको छ। ललितपुरको सप्तपुर महाविहार सिंहबहाई एवं महिना मा एक महिनादेखि लुचिध अर्थात् लक्ष्य चैत्य बजा बनाउने काम आज सकिँदैछ। नेवा बौद्ध परम्परा मा मन्त्रोच्चारण गर्दै विशेष साँचो प्रयोग गरी माटो र सुगन्धित पदार्थबाट ससाना चैत्य बनाउने धार्मिक परम्परालाई लुचिध थाइग्यु अर्थात् लक्ष्य चैत्य बनाउने भनिन्छ। लुचिध निर्माण कार्य गएको साउन 28 गतेदेखि हरेक दिन बिहान सञ्चालन भइरहेकोमा आज व्रत बसेर चैत्य निर्माण कार्य सकाउने तथा पूजा गर्ने परम्परा छ। यस वर्ष निर्माण गरेका लक्ष्य चैत्यहरूलाई नुवाकोटमा निर्माण भइरहेको स्वयम्भू चैत्य क्षेत्रमा रहेको 108 चैत्यको गर्भगृहमा पनि राखिने सप्तपुर महावीर सुधार समितिका उपाध्यक्ष सुरेन्द्र साकेले जानकारी दिनुभएको छ। र भक्तपुर दरबार स्क्वायरमा रहेको ऐतिहासिक तथा पुरातात्विक केदारनाथ मन्दिरमा पर्सि विशेष पूजा हुँदैछ। भक्तपुर दरबार स्क्वायरमा रहेको ऐतिहासिक तथा पुरातात्विक केदारनाथ मन्दिरमा पहिलो पटक विशेष पूजाको आयोजना हुन लागेको हो। 2072 सालको भूकम्पले क्षतिग्रस्त भएको यो मन्दिरको पुनर्निर्माण सम्पन्न भई 2076 जेठमा नै उद्घाटन गरिसकेको भए पनि यसरी पहिलो पटक विशेष पूजा हुन लागेको हो। बिहान 9 बजेको राष्ट्रिय र चार भन्ज्याङभित्रको खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक। रसुवा र नुवाकोटमा मुख्य राजमार्ग अझै पूर्ण रूपमा अवरुद्ध। धादिङको परेवाटार मास्टर सडक आजदेखि समय तोकेर एकतर्फी सञ्चालन। 35 वर्षदेखि बन्द रहेको ललितपुरको शारदा पुस्तकालय पुनः सञ्चालन। ललितपुर महानगरको भवनमा सञ्चालनमा आएको पुस्तकालयबाट ज्ञानको प्रसारमा योगदान पुग्ने विश्वास। र काठमाडौँ महानगरले जलन उपचार लक्षित वर्गलाई 2,00,000 रुपियाँसम्म सहयोग गर्ने। बिहान 9 बजेको नेपाल खबर सकियो। बिहान 10 बजे नेपाल भाषामा र दिउँसो 12 बजे नेपाली भाषामा नेपाल खबर लिएर फेरि आउनेछौँ। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz र उज्यालो online.com पढ्दै नै सुन्दै गर्नुहोला। यात्रा गर्नु अघि सडक र मौसमको अवस्थाबारे जानकारी लिने गरौँ। नमस्कार।

0: नवजात शिशुदेखि बालबालिकाहरूका निम्ति आधुनिक उपकरण सहित गुणस्तरीय स्वास्थ्य सेवाको निम्ति
1: निको चिल्ड्रेन हस्पिटल प्राली भरतपुर चितवन
0: अस्पतालमा उपलब्ध सेवाहरू बिहान 7:30 देखि साँझ 36 बजेसम्म बहिरङ्ग अर्थात् ओपिडी सेवा
1: चौबिसै घण्टा इमर्जेन्सी सेवा
0: सुविधा सम्पन्न बाल सघन उपचार कक्ष PICU र नवजात शिशु उपचार कक्ष NICU सेवा
1: एडभान्स पेडियाट्रिक जनरल वार्ड
0: नवजात शिशुको लागि इन्टरमिडिएट केयर नर्सरी सेवा
1: जनरल डिलक्स सुपर डिलक्स तथा स्विट क्याबिन
0: बाल मुटु रोग सम्बन्धी विशेषज्ञ सेवा
1: बच्चाहरूको इको कार्डियोग्राफी ECG सेवा
0: गर्भमा रहेको बच्चाको मुटु सम्बन्धी जाँच कार्डियोग्राफी सेवा
1: सुविधा सम्पन्न ल्याब डिजिटल एक्सरे भिडियो एक्सरे तथा इको सेवा
0: भेन्टिलेटर सेवा
1: होल बडी चेकअप जाँचको सुविधा
0: र निशुल्क सरकारी खोप सेवाको साथै अन्य सशुल्क खोप सेवा पनि उपलब्ध छ
1: चितवन र आसपास क्षेत्रकै एकमात्र बाल अस्पताल निको बाल अस्पताल CMC अगाडि भरतपुर 10 चितवन फोन 056-518-853 518-953
2: दुबईमा रोजगारीको सुवर्ण अवसर
0: दुबईको प्रतिष्ठित जर्मन कम्पनी बर्कलेबाट सेक्युरिटी गार्ड 6 जना स्यालेरी 2000 दिराम प्लस खानु बस्नु फ्री भएको माग भई आएको हुनाले जान चाहने इच्छुक व्यक्तिले तुरन्तै सम्पर्क गर्नुहोला
2: फाइनल अन्तर्वार्ता कम्पनीको प्रतिनिधिद्वारा फेस टु फेस असोज 2 गते शुक्रबार चितवनको होटल रेड कार्पेटमा हुँदैछ
0: निशुल्क परामर्श वा थप जानकारीको लागि सम्पर्क इन्डो अरब म्यान पावर लाइन्स चोक नारायणगढ चितवन
2: सम्पर्क 98-550-58-369 98-426-43-211 र 98-142-076-04
3: दक्ष चिकित्सक अत्याधुनिक प्रविधि तथा सम्पूर्ण स्वास्थ्य सेवा सहितको पुष्पाञ्जली अस्पताल अब भरतपुर 10 बाल मन्दिर रोडमा
0: अत्याधुनिक अपरेशन थिएटर ICU ल्याब सुविधा न्युरो सर्जन सहित विशेषज्ञ डाक्टरहरूबाट सम्पूर्ण उपचार सेवा
3: साथमा ब्लड सुगर क्रिटिनाइन लिपिड प्रोफाइल ECG युरिन रुटिन र विशेषज्ञ चिकित्सकको परामर्श सहितको आरोग्य प्याकेज
0: अब तपाईँको स्वास्थ्यको ख्याल राख्न पुष्पाञ्जली अस्पताल भरतपुर 10 बाल मन्दिर रोड एयरपोर्ट नजिकै फोन 056-493-580 मोबाइल 98-550-26-440
4: हेलो आयन के छ
5: के हो यार सम्राट यहाँ खाडीमा गर्मी छ के सारी माडीतिर हाम्रो नेपालमा
4: हजुर माडीतिर पनि सबै राम्रै छ हरियाली नै छ
5: भिडियो अन गर न यार
4: खै के भिडियो अन गर्नु र यार माडीतिरको नेटै गतिले छैन
5: कुन जमानामा छौ यार ट्रेकमाइन्ड जोड न हाई स्पिड छ फाइबरबाट चल्छ सस्तो पनि छ ल ट्रेकमाइन्ड जोड अनि मजाले भिडियोमा गफ गरौँला
1: माडीकै पहिलो इन्टरनेट सेवा प्रदायक एस टेकमाइन्ड नेटवर्क अब अप्टिकल फाइबर प्रविधिबाट डाइरेक्ट कनेक्ट भई माडीको जुनसुकै गाउँ ठाउँमा सबैभन्दा सस्तो र सबैभन्दा भरपर्दो गुणस्तरीय सर्भिस दिने गरी टेलिभिजन सेवा सहित उपलब्ध छ
2: सेवाका लागि माडी सम्पर्क 056-510-40 र 98-452-0-28-40 साथै 24 घण्टा हटलाइन नम्बर 01-597-0086
6: सम्बन्ध सधैँ भरिलाई साथमै राखौं टेकमाइललाई टेकमाइललाई
7: SNP कम्पनी कार्यालयको अत्यन्त जरुरी सूचना
8: कम्पनी N2063 बमोजिम दर्ता भएका कम्पनीको म्यादभित्र विवरण पेश नगरेको र अत्यावधिक नगरेको कम्पनी प्राली 2083 असोजभित्र आय विवरण पेश गरेमा लाग्ने सम्पूर्ण कर शुल्क दस्तुर जरिवाना मिनाहा हुने व्यवस्था भएको हुँदा समयभित्र आफ्नो व्यवसाय नवीकरण गर्न आउनु हुन SNP कम्पनीको कार्यालयद्वारा सूचना जारी गरिएको छ पुनश्च लाइसेन्स नभएका बिचौलियासँग काम गरी पछि पछुताउनु भन्दा लाइसेन्स भएका आधिकारिक संस्थासँग मात्र काम गरी ढुक्क हुनुहोस्
7: SNP कम्पनीको कार्यालय भरतपुर बाइपास रोड आन्तरिक राजस्व कार्यालयबाट 200 मिटर पारी मौलाकालिका अस्पताल सँगै सम्पर्क नम्बर 056-490-959 98-550-60-359 र 98-550-67-359

0: इस समय सूचक का साथमा
1: दक्षिण कोरियामा पढाई र रोजगारी को उत्कृष्ट परामर्श केन्द्र गोल्डन इमिनेंट इंटरनेशनल प्राली भरतपुर चितवन सीएमसी हॉस्पिटल को ठीक अगाड़ी संपर्क 0556 5563 98 550 77 061 र 98 550 77 053
2: 24 घंटा इमर्जेन्सी सेवा विशेषज्ञ चिकित्सक बाट मेडिकल चेकअप डायग्नोसिस ल्याब र सबै रोग व्याधि को उत्कृष्ट उपचार सेवा रहेको पुष्पाञ्जली हॉस्पिटल प्राली बाल मंदिर रोड भरतपुर 10 चितवन फोन 0556 4940 4493 580 र 98 550 26 440
3: It's 10 o'clock. अहिले 10 बजेको छ।

नेपाली रेडियो नेटवर्कको बिहान 10 बजेको नेपाली खबरमा बिनु शर्माको नमस्कार। बाढीले क्षतिग्रस्त माथि र त्रिशुली एक जलविद्युत आयोजनामा 7 जनाको शव फेला परेको छ। सुरुङ तथा हेयरवक्समा हराइरहेकाहरूको खोजी गर्ने क्रममा शुक्रबार त्यहाँ 7 जनाको शव फेला परेको स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाली पानले जनाएको छ। भदौ 10 को बाढीपछि 216 मेगावाटको माथिल्लो त्रिशुली एकमा धेरै मानिसहरू हराइरहेका छन्। शुक्रबार नेपाली सेना र आयोजना प्रवर्धक नेपाल वाटर एण्ड इनर्जी डेभलपमेन्ट कम्पनीका सर्भे इन्जिनियर सहितको समूहले अडिट 1 को क्षेत्रमा अवलोकन गर्दा पूर्ण रूपमा डेब्रिज भरिएको पाइएको उद्धारकर्ताहरूले बताएका छन्। यसै गरी मैलुङ क्याम्प साइटमा मिनी स्काभेटरले उत्खनन कार्य शुरू गरिएको छ भने अडिट 3 नेपाली सेना र अस्ट्रेलियाली उद्धार समूहले सर्च गरेका छन्। आजदेखि खोजी कार्यलाई अझ तीव्रता दिने कम्पनीले जनाएको छ। बाढी आउनु अघि आयोजना स्थलमा 1,433 जना कार्यरत थिए, तीमध्ये हालसम्म 878 जनाको मात्रै उद्धार भएको छ। बाढी तथा पहिरोका कारण विभिन्न राजमार्ग अन्तर्गत 8 ठाउँको सड़क पूर्ण रूपमा अवरुद्ध रहेको छ। नेपाल प्रहरीले आज बिहान सार्वजनिक गरेको विवरण अनुसार रसवामा मुख्य राजमार्ग पूर्ण रूपमा अवरुद्ध छ। भदौ 10 गते बाढीका कारण अवरुद्ध सड़कमा अझै यातायात सञ्चालन हुन सकेको छैन। रसवाको मैलुङ स्याप्रोवेसी तथा नुवाकोटको टोखा छहरी सड़क खण्डमा पनि बाढी तथा पहिरोको जोखिमका कारण यातायात प्रभावित रहेको प्रहरीले जनाएको छ। त्यस्तै सिन्धुपाल्चोको बोटेकोसी गाउँपालिका 2 अरनीको राजमार्ग पहिरोका कारण भदौ 25 गतेदेखि पूर्ण रूपमा अवरुद्ध छ। कालीकोटको शुभकालिका गाउँपालिका 1 गगने खोलामा पहिरो खसेपछि भदौ 26 गते साँझदेखि कडाली राजमार्ग पनि पूर्ण रूपमा अवरुद्ध भएको प्रहरीले जनाएको छ। यसै गरी काभ्रेमा बीपी राजमार्ग अन्तर्गत खुर्कोट नेपाल थोक कटुन्जे विशेष सड़क खण्ड भदौ 16 गतेदेखि रातिको समयमा अर्को सूचना नभएसम्मका लागि बन्द छ। यसैबीच बोटेकोस बाढीले फुर्के खोलाको पुल बगाएपछि धादिङ बेसी पुग्ने वैकल्पिक मार्गका रूपमा प्रयोगमा ल्याइएको परेवाटार मास्टर सड़कमा आजदेखि समय निर्धारण गरी एकतर्फी गाडी सञ्चालनको व्यवस्था मिलाइएको छ। सड़क साग्रो भएकाले दुवै तर्फबाट एकै समयमा गाडी चलाउँदा आवागमन व्यवस्थापनमा कठिनाई भएपछि जिल्ला प्रशासन कार्यालयले निश्चित समय तोकेर एकतर्फी यातायातका साधन सञ्चालनको व्यवस्था समेत गरेको जनाएको छ। प्रधानमन्त्री बालेन्द्र शाह र देशका शीर्ष उद्योगी व्यवसायीहरूबीच अर्थतन्त्रका विद्यमान चुनौती, लगानी विस्तार र नीतिगत सुधारका विषयमा प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा हिजो विस्तृत छलफल भएको छ। आधा घण्टाका लागि तय भएको भेटवार्ता झण्डै 2 घण्टा चलेको थियो। प्रधानमन्त्रीको व्यक्तिगत निमन्त्रणामा भएको छलफलमा व्यवसायी विनोद चौधरी, नेपाल उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष चन्द्रप्रसाद ढकाल, पूर्व राज्यमन्त्री उमेश श्रेष्ठ र वरिष्ठ उद्योगी पवन कोलियान सहभागी थिए। भेटवार्ताको सहजीकरण सांसद एवं व्यवसायी विदुषी राणाले गर्नुभएको थियो। छलफलका लागि व्यवसायी मीनबहादुर गुरुङलाई समेत आमन्त्रण गरिए पनि स्वास्थ्य समस्याका कारण उहाँ भने उपस्थित हुन नसकेको जनाइएको छ। छलफलपछि नेपाल उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष चन्द्रप्रसाद ढकालले प्रधानमन्त्रीसँगको संवाद निकै सकारात्मक, उत्साहजनक र परिणाममुखी भएको बताएका छन्। भेटमा निजी क्षेत्रका तर्फबाट उद्योग, व्यापार, पर्यटन र पूर्वाधार क्षेत्रका समग्र समस्याहरू खुलेर राखिएको र प्रधानमन्त्रीले लगानी प्रवर्तनका लागि राज्यका तर्फबाट पूर्ण अभिभावकत्व लिने प्रतिबद्धता जनाउनु भएको समेत बताइएको छ। खबर अझै बाँकी छन्। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।

0: नेपालको कुनै पनि बैंक खातामा वा 45,000 भन्दा बढी आईएमई काउन्टर मार्फत
1: आफन्तको हात हातमा पुर्याउन आईएमई गरौ।
0: 25 वर्षदेखि सारा नेपालीको विश्वास आईएमई गरौ।
2: आवाज हो नेपाली रेडियो नेटवर्कको र तपाईं सुन्दै हुनुहुन्छ नेपाली खबर।
3: अब बाकी खबर। भुटेको क्षेत्र सुलेबारीबाट पीड़ितका लागि संयुक्त अरब इमिरेट्स युएईले 5 खेप राहत सामग्री ल्याएको छ। युएईको सैन्य हेलिकप्टर मार्फत ल्याइएका राहत सामग्री विज्ञान प्रविधि तथा नवप्रवर्तन मन्त्री महावीर पुनले पुगेका छन्। साथमा गृहमन्त्री सुदन कुरुङ पनि थिए। नवप्रवर्तन मन्त्री पुनका अनुसार यसपटक नेपालका लागि संयुक्त युएईका राजदूत अब्दुल्ला जरवान अल सामसीबाट 45 टन राहत सामग्री बुझी लिएको समेत जनाइएको छ। प्रधानमन्त्री बालेन्द्र शाहले संयुक्त राष्ट्र संघको महासभामा गर्ने सम्बोधनमा नेपालले जलवायु न्याय र विपद व्यवस्थापनलाई आफ्नो मुख्य एजेण्डा बनाएको छ। परराष्ट्र मन्त्रालयका अनुसार आउँदो असोज 8 गते प्रधानमन्त्री शाहले संयुक्त राष्ट्र संघको 89 महासभालाई सम्बोधन गर्दा भटेकोशी नदीमा आएको विनाशकारी बाढ़ीको क्षतिको सन्दर्भ जोड्दै नेपाल जलवायु संकटको उच्च जोखिममा रहेको यथार्थ विश्व समुदाय सामु राख्नुहुनेछ। अमेरिकाको न्यूयोर्कमा हुने महासभामा शाहले विश्वव्यापी कार्बन उत्सर्जनमा नगण्य भूमिका भए पनि जलवायु विपदबाट प्रताड़ित नेपालले हानि तथा नोक्सानी कोषबाट तत्काल र न्यायोचित क्षतिपूर्ति पाउनुपर्ने दावी प्रस्तुत हुनेछ। यसका साथै धनी र औद्योगिक देशहरूलाई जलवायु वित्त र प्रविधि उपलब्ध गराउन समेत अपील गरिनेछ। सम्बोधनका क्रममा नेपालको पछिल्लो राजनीतिक परिवर्तन, शान्तिपूर्ण निर्वाचन र वर्तमान सरकारका सुशासनका प्राथमिकतालाई पनि अन्तर्राष्ट्रिय मञ्चमा प्रस्तुत गरिने परराष्ट्र मन्त्रालयले जनाएको छ। महासभाकै अवसरमा नेपालले सगरमाथादेखि समुद्रसम्म शीर्षकमा एक विशेष उच्च स्तरीय साइड इभेन्ट समेत आयोजना गर्दैछ, जसमा हिमाल पग्लिँदा तल्लो तटीय क्षेत्रमा परेको असर बारे विश्वव्यापी विमर्श हुनेछ। प्रधानमन्त्री शाह नेतृत्वको भ्रमण टोलीमा परराष्ट्र मन्त्री शिशिर खनाल सहितका उच्च पदस्थ अधिकारीहरू सहभागी हुनुहुनेछ। परराष्ट्र मन्त्री खनालले विभिन्न मन्त्री स्तरीय बैठकलाई सम्बोधन गर्नुका साथै द्विपक्षीय भेटवार्ता गर्ने कार्यक्रम समेत रहेको छ। र एसिसी प्रिमियर कपको फाइनल खेलमा आसिफ शेखले शतक बनाएका छन्। मलेसियामा जारी खेलमा शेखले युवा विरूद्ध 101 बलमा शतक बनाएका हुन्। उनले 8 चौका र 4 छक्का प्रहार गरे भने एक दिवसीय क्रिकेटमा उनको यो दोस्रो शतक रहेको समेत जनाइएको छ। दशौं राष्ट्र खेलकुद प्रतियोगिता आउँदो मंगसिर 16 गतेदेखि 27 गतेसम्म कर्णाली प्रदेशमा आयोजना हुने भएको छ। शिक्षा तथा खेलकुद मन्त्रालयले प्रतियोगिता कर्णाली प्रदेशको सुर्खेत सहित विभिन्न जिल्लामा सञ्चालन गर्ने निर्णय गरेको। राष्ट्र खेलकुद परिषदको 125 बैठकको सिफारिशका आधारमा मन्त्रालयले प्रतियोगिताको मिति र आयोजना क्षेत्र टुङ्गो लगाएको मन्त्रालयका प्रवक्ता एवं सहसचिव श्रीप्रसाद भट्टराईले विज्ञप्ति मार्फत जानकारी दिनुभएको छ। यसअघि राष्ट्र खेलकुदको 9 संस्करण 2079 असोज 28 कार्तिक 3 गतेसम्म गण्डकी प्रदेशमा आयोजना भएको थियो। यता राष्ट्रिय खेलकुद प्रतियोगिता भने सञ्चालन हुन सकेको छैन। हवस् त, काठमाडौँ उपत्यकामा रेडियो एनआरएन 99.1 ठाउँ ठाउँका रेडियो स्टेशनहरू र नेपाली नेटवर्क.com एकैसाथ प्रसारण भइरहेको नेपाली खबर अहिलेलाई यति नै। 11 बजे नेपाली खबरका साथमा पुनः उपस्थित हुनेछौँ। अहिलेलाई बिदा दिनुहोस्। नमस्कार।

0: त मतिमीसँग एक बस्दिन दुई बस्दिन चार बस्दिन यो घरको भित्ता भित्ता हेरेर मलाई उराट लाइसक्यो भित्तामा वालपेपर ल्याएर सजाम भन्दा नमान्ने होइन अब बस्छु तिमी एक्लै म गए रिस उठ्ने
1: ए मेरी प्राण प्यारी मेरो मुटुको टुक्रा मलाई छोडेर नजान बरु जामिन बरु आजै गएर लिएर हाल वालपेपर
2: तपाईँको घर अनि अफिस सजावटको साथी सिटी फ्लावर सहित चोक बसन्तपुर बजार माडी माडी सामुदायिक अस्पताल अगाडि
3: यहाँ वालपेपर पर्दा कार्पेट डोरम्याट घर सजावटको सामान साथै जेन्स तथा लेडिज कपडा सुपथ मूल्यमा पाइन्छ
2: ग्रुप राइटर नरेश महतो गीता महतो
4: सम्पर्क 97625 73099 98074 46 182 र 98495225

0: फुलमारी कागती चिउरी चन्दन नीम अमला तितेपाती च्याउ गुलाब जस्ता संयौ जडीबुटीबाट बनेको औषधि साबुन जसले प्राकृतिक सुन्दरतामा निखार ल्याउँछ।
1: एक आलुका बा हजुरको बिदा सकिन थालिसक्यो तर घर गोठ बनाउने र फर्निचर हाल्ने काम अल्पत्री छ, थाहा छ कि छैन हजुरलाई?
2: ल किन रिसाउँछौ बुढी, हिँड अहिले नै सफल ब्लक एन्ड फर्निचर उद्योगमा।
3: सफल ब्लक एन्ड फर्निचर उद्योग फुलचोक बसन्तपुर बजार माडी, यहाँबाट एक दिनमै घर गोठ धनसार निर्माण गरिनुका साथै हो

0: तपाई इन्धनको विकल्प छोटो दूरीको यात्राका लागि इलेक्ट्रिकल साइकल र स्कुटर चढ्न चाहनुहुन्छ त्यसो हो भने अब चिन्ता नलिनुहोस् तपाई हाम्रै कीर्तनपुर बजारमा रहेको कुँवर मोटरसाइकल वर्कसपले यो सेवा लिएर आइसकेको छ
1: चितवन इलेक्ट्रिक बाइक नारायणगढको सह डिलरका रूपमा माडीसाथ कीर्तनपुर स्थित कुँवर मोटरसाइकल वर्कसपमा विभिन्न किसिमका चार्जिङ स्कुटर साइकल र ई रिक्साको बिक्री सुरु भइसकेको छ आजै सम्पर्क गर्नुहोस्
0: सम्पर्क कुँवर मोटरसाइकल वर्कसप कीर्तनपुर प्रोप्राइटर इन्द्रजित कुँवर फोन 9802421343 र 9814829230
1: निशुल्क माटो परीक्षण सम्बन्धी माडी नगरपालिका कृषि शाखाको जरुरी सूचना माडी नगरपालिका नगर कार्यपालिका कार्यालयको चालु आर्थिक वर्षको वार्षिक स्वीकृत कार्यक्रम अनुसार कृषि ल्याब सञ्चालन कार्यक्रम अन्तर्गत कृषि शाखाबाट वर्षभरि नै निशुल्क माटो परीक्षण हुने भएकोले इच्छुक कृषकहरूले माटो परीक्षणका लागि कृषि शाखा वा माथहतका कृषि सेवा केन्द्रहरू माडिए गर्दी र माडिनु कृष्णनगरमा आफ्नो माटोको नमुना साथै कृषकको नाम ठेगाना नमुना लिएको मिति नमुना लिएको क्षेत्रफल मोबाइल नम्बर पहिला लगाएको बाली सिंचाइको सुविधा अब लगाउन चाहेको बाली र अन्य विवरण माटो परीक्षणका लागि पेश गर्नु हुन अनुरोध गरिन्छ सुरेश सिमखडा कृषि शाखा प्रमुख माडी नगरपालिका मौला कालिका अस्पतालको सेवा अब आफ्नै सुविधा सम्पन्न भवन भरतपुर 11 बाइपास रोडबाट
2: 24 घण्टा वरिष्ठ विशेषज्ञद्वारा गर्भवती तथा स्त्री रोग सेवा
3: शल्य चिकित्सा पेट छाती सुगर थायराइड एवं मुटु रोग सहितको आईसीयू सेवा
2: एनआईसीयू पीआईसीयू सहितको बालरोग विशेषज्ञ सेवा 4D भिडियो एक्सरेद्वारा बच्चाको सम्पूर्ण अङ्ग तथा रोग देख्न सकिने
3: मेरुदण्ड तथा जोर्नी प्रत्यारोपण सहितको हाड जोर्नी सेवा ईईजी ईसीटी सहितको मनोरोग सेवा
2: युरोलोजीमा एमसीएस गर्नुभएका विशेषज्ञद्वारा सेवा
3: प्लास्टिक सर्जरी सम्बन्धी उपचार सेवा
0: मौला कालिका अस्पताल भरतपुर 11 बाइपास रोड फोन 0564937338 मोबाइल 9855088002
4: यो रमाइलो माडी घुम्दा घुम्दै दुई पो बजन लागेछ यार होइन भोक लागेको छैन तिमीहरूलाई
5: भोक त लागेको छ नि तर के गर्नु खानाको अर्डर कहीँ गरिएन अब चाउमिनमै चित्त बुझाउनु त होला नि
6: के भनेको त्यस्तो अब खानाका लागि पहिले नै अर्डर दिनुपर्ने दिन गए के किनकि माडीको बसन्तपुर स्थित नारायणी होटलमा जुनसुकै बेला पनि बिना अर्डर तयारी खानाको व्यवस्था रहेको छ यसका साथै स्वादिष्ट रोटी मोमो चाउमिन खाजा सेट चिसो पिय पदार्थ र नेपाली खानाको राम्रो व्यवस्था पनि छ ल हिँड जाऊ त्यतैतिर
1: नारायणी होटल एन्ड रेस्टुरेन्ट बसन्तपुर बजार माडी प्रोप्राइटर धनप्रसाद ढुङ्गाना सम्पर्क 9745 2391 63

0: समय सूचक का साथ मा
1: दक्षिण कोरिया मा पढाई र रोजगारी को उत्कृष्ट परामर्श केन्द्र गोल्डन इमिनेंट इंटरनेशनल प्राली भरतपुर चितवन सीएमसी हॉस्पिटल को ठीक अगाड़ी संपर्क 0556 5563 5358 7070 61 र 98 5570 53
2: 24 घंटा इमरजेंसी सेवा विशेषज्ञ चिकित्सक बाट मेडिकल चेकअप डायग्नोसिस ल्याब र सबै रोग व्याधि को उत्कृष्ट उपचार सेवा रहेको पुष्पाञ्जली हॉस्पिटल प्राली बाल मंदिर रोड भरतपुर 10 चितवन फोन 0556 4934 4943 5880 र 98 5570 26 440
3: It's 11 o'clock. अहिले 11 बजेको छ।
4: नेपाली रेडियो नेटवर्कको बिहान 11 बजेको नेपाली खबरमा बिनु शर्माको नमस्कार। नेपालले अमेरिकाको न्यूयोर्कमा हुने संयुक्त राष्ट्र संघको नासियो महासभामा जलवायु संकटबाट नेपालमा परेको असरबाट जानकारी गराउने भएको छ। शुक्रबार परराष्ट्र मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा मन्त्रालयका सचिव अमृत बहादुर राईले संयुक्त राष्ट्र संघको महासभामा विश्वव्यापी हरित गृह ग्यास उत्सर्जनमा नगण्य भूमिका भए पनि नेपालले ठूलो नकारात्मक असर भोगिरहेको विषयलाई दृढतापूर्वक उठाइने जानकारी दिएका छन्। महासभामा रसुवाको भोटेको सुनदीमा आएको विनाशकारी बाढीले पुर्याएको अपूरणीय क्षतिको स्मरण गराउँदै नेपाल जलवायु संकटको अग्रपंक्तिमा रहेको पुष्टि भयो उल्लेख गरिने समेत उनले बताएका छन्। त्यस्तै फण्ड फर रेस्पोन्डिङ टु लस एण्ड ड्यामेज लगायतका निकायहरूबाट तत्काल उचित क्षतिपूर्ति तथा सहायता पाउनुपर्ने जलवायु न्यायको माग समेत गरिने सचिव राईले जानकारी दिएका छन्। त्यसै गरी जलवायु उत्थानशील पूर्वाधार स्मार्ट कृषि र सरकारवालाको क्षमता विकासका लागि विकसित देशहरूसँग सहज र सहुलियतपूर्ण जलवायु वित्त तथा प्रविधि हस्तान्तरणको अपील गरिने समेत मन्त्रालयले जनाएको छ। नवलपरासीको गैडाकोट नगरपालिका 12 हर्कपुर स्थित दुईवटा बस एक आपसमा ठोकिँदा 18 जना घाइते भएका छन्। शनिबार बिहान करिब 6:50 बजेको समयमा गैडाकोट नगरपालिका 12 हर्कपुर स्थित पूर्व पश्चिम राजमार्गमा नारायणगढ़बाट बुटबल तर्फ आउँदै गरेको लु 2X6457 नम्बरको बसलाई सोही दिशातर्फ जाँदै गरेको लु 2X6036 नम्बरको बसले पछाडिबाट ठक्कर दिएको थियो। दुर्घटनामा दुवै बसमा सवार 18 जना घाइते भएका छन्। घाइतेहरूलाई उपचारका लागि भरतपुर तर्फ पठाइएको छ भने दुर्घटनाको सम्बन्धमा थप अनुसन्धान भइरहेको छ। भोटेकोसी त्रिशुली बाढीबाट पीड़ितका लागि संयुक्त अरब इमिरेट्स युएले 5 खेप राहत सामग्री ल्याएको छ। युएको सैन्य हेलिकप्टर मार्फत ल्याइएका राहत सामग्री विज्ञान प्रविधि तथा नवप्रवर्तन मन्त्री महावीर पुनले बुझेका छन्। साथमा गृहमन्त्री सुदन गुरूङ पनि थिए। नवप्रवर्तन मन्त्री पुनका अनुसार यसपटक नेपालका लागि संयुक्त युए राजदूत अब्दुल्ला चरवान अल शम्सीबाट 45 टन राहत सामग्री बुझिएको बताइएको छ। लमजुङ र मनाङ जोड्ने विशेषर चामे सड़क अन्तर्गत मनाङको नासो गाउँपालिका 3 धारा पानीमा सड़क ढलान गर्न आज बिहान 9 बजेदेखि साँझ 5 बजेसम्म सड़क पूर्ण रूपमा बन्द हुने भएको छ। मनाङका प्रमुख जिल्लाधिकारी मुक्ति प्रसाद खनालका अनुसार धारापानी क्षेत्रमा 135 मेगावाट क्षमताको मनाङ मर्स्याङदी जल विद्युत आयोजनाले करिब 50 मिटर सड़क ढलान गर्ने भएको हो। सड़क साँघुरो हुनुका साथै दुवैतर्फ घर रहेकाले ढलानका क्रममा सवारी साधन सञ्चालनका लागि वैकल्पिक व्यवस्था गर्न नसकिने भएकाले सड़क पूर्ण रूपमा बन्द गर्न लागि बताइएको छ। आज बिहान 9 बजेदेखि साँझ 5 बजेसम्म कुनै प्रकारका सवारी साधन सञ्चालन गर्न पाइने छैन। साँझ 5 बजेदेखि भोलि बिहान 10 बजेसम्म भने भारी सवारी साधन सञ्चालन गर्न पाइने जनाइएको छ। नौदलीय अग्रगामी मोर्चाको मधेस प्रदेश समन्वय समितिले आज जनकपुरमा वृहत कार्यकर्ता भेला तथा अभिमुखीकरण कार्यक्रम आयोजना गर्दैछ। उद्योग वाणिज्य संघमा हुने कार्यक्रममा संघर्षका लागि एकता समानता स्वतन्त्रता स्वाधीनता र सामाजिक न्यायका लागि संघर्ष भन्ने नाराका साथ मोर्चाको राजनैतिक कार्य दिशा संगठन विस्तार तथा आगामी कार्यक्रमबारे छलफल हुने आयोजकले जनाएको छ। मोर्चाको मधेस प्रदेश स्तरीय बैठकले संगठन विस्तार जनपरिचालनका लागि क्षेत्रीय भेला गर्ने निर्णय गरे अनुसार जनकपुरमा सप्तरी सिराहा धनुषा मौतरी र सर्लाहीका नेता कार्यकर्तालाई समेटेर कार्यक्रम आयोजना गर्न लागि हो। हामीसँग खबर अझै बाँकी छन्। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।

0: नेपाल को कुनै पनि बैंक खाता मा वा 45,000 भन्दा बढी आईएमई काउंटर मार्फत
1: आफन्त को हाथ हाथ मा पुर्याउन आईएमई गरौं।
0: 25 वर्ष देखि सारा नेपाली को विश्वास
1: आईएमई गरौं।
2: आवाज हो नेपाली रेडियो नेटवर्क को र तपाईं सुन्दै हुनुहुन्छ नेपाली खबर।
3: अब बाकी खबर। 18 ब्रिक्स शिखर सम्मेलन शनिबारदेखि नयाँ दिल्लीमा शुरू भएको छ। यसपटकको सम्मेलनमा भारतका प्रधानमन्त्री नरेन्द्र मोदी, रूसी राष्ट्रपति भ्लादिमिर पुटिन र चिनिया राष्ट्रपति शी जिनपिङ 10 वर्षपछि भारतमा एउटै मञ्चमा सँगै देखिँदैछन्। यसअघि यी तीन नेता सन् 2016 गोवामा भएको ब्रिक्स सम्मेलनमा एकसाथ सहभागी भएका थिए। सम्मेलनमा 11 सदस्य राष्ट्रका अतिरिक्त 10 साझेदार देशका नेताहरू पनि सहभागी हुनेछन्। गलवान झडपपछि जिनपिङको पहिलो भारत भ्रमण हो भने करिब 7 वर्ष अन्तरालपछि चिनिया राष्ट्रपति शी जिनपिङ भारत भ्रमणमा आएका छन्। शनिबार बिहान बेजिङबाट नयाँ दिल्ली प्रस्थान गरेका उनको यो यस भ्रमणलाई विशेष महत्वका साथ हेरिएको छ। सन् 2020 लद्दाखको गलवान उपत्यकामा भएको हिंसात्मक झडपपछि प्रधानमन्त्री मोदी र राष्ट्रपति जिनपिङ बीच भारतमा पहिलोपटक द्विपक्षीय बैठक हुँदैछ। शनिबार साँझ स्थानीय समयअनुसार 6-7 बजेसम्म भारत मण्डपमा यी दुई नेता बीच भेटवार्ता हुने अपेक्षा गरिएको छ। गलवान घटनापछि करिब 4 वर्षसम्म वास्तविक नियन्त्रण रेखा तनाव कायम थियो। अहिले दुवै देश सीमा विवाददेखि व्यापारसम्मका 6 ठूला मुद्दा सुल्झाउने प्रयासमा छन्। सीमा विवाद समाधान गर्न एउटा विशेष समूह बनाउने र 2 अतिरिक्त सैन्य सम्पर्क केन्द्र तथा हटलाइन स्थापना गर्ने विषयमा सहमति जुटेको छ, जसलाई शीर्ष नेतृत्वले अनुमोदन गर्न पनि बाँकी छ। र एसिसी प्रिमियर कप एक दिवसीय अन्तर्राष्ट्रिय प्रतियोगिताको फाइनल खेलमा युनाइटेड अरब इमिरेट्स विरूद्ध नेपाली ओपनिङ ब्याटर असिफ शेखले शतक पूरा गरेका छन्। मलेसियाको क्वालालम्पुर स्थित वायुमास ओभलमा जारी खेलमा उनले 103 बलमा 8 चौका र 6 छक्का 4 छक्का सहित शतक पूरा गरेका हुन्। एक दिवसीय अन्तर्राष्ट्रियमा आसिफको यो दोस्रो शतक हो। उनको शानदार ब्याटिङको मदतमा नेपालले आज उत्कृष्ट प्रदर्शन गरिरहेको छ। टस जितेर ब्याटिङ रोजेको नेपालले 34 ओभरको खेल सकिँदा 2 विकेट गुमाएर 185 रन बनाएको छ। नेपालले फाइनलमा खनाल र शेर मल्ललाई विश्राम दिएर अर्जुन कुमार र सन्दीप जोरालाई मौका दिएको हो। जारी प्रतियोगितामा जोराले पहिलो पटक अवसर पाएका हुन्। आजको खेल जित्ने टोलीले अर्को वर्ष आयोजना हुने एसिया कपमा स्थान बनाउनेछ। नेपाल र युवै दोस्रो पटक एसिसी प्रिमियर कपको उपाधि जित्ने लक्ष्यमा छन्। नेपाल सन् 2023 र युवै 2024 संस्करणको विजेता टोली हुन्। एक दिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा हालसम्म नेपाल र युवैले 19 खेलमा एकअर्काको सामना गरेका छन्, जसमा नेपालले 11 र युवैले 8 खेलमा जित निकालेको विगत रहेको छ। हवस् त, काठमाडौँ उपत्यकामा रेडियो एनआरएन 99.1 ठाउँ ठाउँका रेडियो स्टेशनहरू र नेपाली नेटवर्क .com एकैसाथ प्रसारण भइरहेको नेपाली खबर अहिलेलाई यति नै। 12 बजे नेपाली खबरका साथमा पुनः उपस्थित हुनेछौँ। अहिलेलाई बिदा दिनुहोस्। नमस्कार।

0: मुंगुर पाल्ने घाटै लायो, त्यहाँबाट फेरि माछा पाल्ने त्यसमा पनि घाटै लायो, चुर्नुमै बारो अस्ति त्यहाँबाट आएर अहिले चाहिँ कुखुरा पालेको त्यसमा पनि घाटै लायो, अहिले के गरौँ बा अब?
1: ल यहाँका बुद्धि चाल्ने पनि तरिका पाल्नलाई के खुवाउँछौ? ल यो बिजेपीले दाना खुवाउ, तिमीलाई घाटा होइन फाइदै फाइदा हुन्छ।
2: माछा, ब्रोइलर, लेयर्स, गाई भैँसी र बङ्गुर पालनका लागि उच्च स्तरीय चिनिया र डस प्रविधिबाट नेपालमै बनेको विजय प्लेट दाना सधैँ प्रयोग गरौँ।
3: माडीका लागि आधिकारिक विक्रेता न्यू मिलन सप्लायर्स बरुवा बजार माडी, प्रोप्राइटर उद्धव थापा 98550-63172 र 98452-12206।
2: तपाईँको सन्तुष्टि हाम्रो शान, हाम्रो पहिचान, विजय प्लेट दाना।
4: माडीवासीहरूका लागि खुसीको खबर,
5: पानी पर्दा, हावाहुरी चल्दा, हुसु लाग्दा, निरन्तर चलिरहने चित्रवन युनिक टिभी जसमा ज्ञानवर्धक, मनोरञ्जनात्मक र सूचनामूलक कार्यक्रम र लोकल टिभी एवं नेसनल च्यानल गरी 175 भन्दा धेरै एसडी र एसडी च्यानलहरू हेर्न मासिक शुल्क रु 350 मात्र। साथै चित्रवन युनिकको इन्टरनेट र टिभी एकैसाथ चलाउँदा मासिक शुल्कमा विशेष छुटको व्यवस्था गरिएको छ।
3: भरतपुरदेखि माडीसम्म सिधा अप्टिकल फाइबरबाटै चलेको हाम्रो सेवा जोड्न वा थप जानकारीको लागि सम्पर्क चित्रवन युनिक टिभी, माडी सेवा केन्द्र, बसन्तपुर बजार माडी, मोबाइल 98459-64977 र 98020-35212।
6: अब त म तिमीसँग एक बस्दिन, दुई बस्दिन, चार बस्दिन, यो घरको भित्ता भित्ता हेरेर मलाई उराट लाइसक्यो। भित्तामा वालपेपर ल्याएर सजाउँ भन्दा नमान्ने होइन, अब बस तिमी एक्लै, म गए रिस उठ्ने।
7: ए मेरी प्राण प्यारी, मेरो मुटुको टुक्रा, मलाई छोडेर नजान, बरु जामिन, बरु आजै गएर लिएर हालो वालपेपर।
3: तपाईँको घर अनि अफिस सजावटको साथी सिटी फ्लावर सहित चोक बसन्तपुर बजार माडी, माडी सामुदायिक हस्पिटल अगाडि।
6: यहाँ वालपेपर, पर्दा, कार्पेट, डोरम्याट, घर सजावटको सामान साथै जेन्स तथा लेडिज कपडा सुपथ मूल्यमा पाइन्छ।
3: प्रोप्राइटर नरेश महतो, गीता महतो।
5: सम्पर्क 97625-73089, 98074-46182 र 98491-95225।

0: का अस्पताल को सेवा अब अपने सुविधा संपन्न भवन भरतपुर 11 बाईपास रोड
1: चौबीसै घंटा वरिष्ठ विशेषज्ञ द्वारा गर्भवती तथा स्त्री रोग सेवा
2: शल्य चिकित्सा पेट छाती सुगर थायराइड एवं मोटु रोग सहित को आईसीयू सेवा
1: एनआईसीयू पीआईसीयू सहित को बाल रोग विशेषज्ञ सेवा 4D वीडियो एक्सरे द्वारा बच्चा को संपूर्ण अंग तथा रोग देखना सकिने
2: मेरुदंड तथा जोर्नी प्रत्यारोपण सहित को हाड़ जोर्नी सेवा ईईजी ईसीटी सहित को मनोरोग सेवा
1: यूरोलॉजी मा एमसीएस गर्नु भएका विशेषज्ञ द्वारा सेवा
2: प्लास्टिक सर्जरी सम्बन्धी उपचार सेवा
3: मौला कालिका अस्पताल भरतपुर 11 बाईपास रोड फोन 0564937738 मोबाइल 9855088002
4: यो रमाइलो माडी घुम्दा घुम्दै दुई पो बजे लागेछ यार हैन भोक लागेको छैन तिमीहरुलाई
5: भोक त लागेछ नि तर के गर्नु खानाको अर्डर कहीं गरिएन अब चाउमिनमै चित्त बुझाउन त होला नि
6: त के भनेको त्यस्तो अब खानाका लागि पहिले नै अर्डर दिनुपर्ने दिन गए के किनकि माडीको बसन्तपुर स्थित नारायणी होटलमा जुनसुकै बेला पनि बिना अर्डर तयारी खानाको व्यवस्था रहेको छ यसका साथै स्वादिष्ट रोटी मोमो चाउमिन खाजा सेट चिसो पिय पदार्थ र नेपाली खानाको राम्रो व्यवस्था पनि छ लहिरा जाउ त्यतैतिर
7: नारायणी होटल एन्ड रेस्टुरेन्ट बसन्तपुर बजार माडी प्रोप्राइटर धनप्रसाद ढुङ्गाना सम्पर्क 97 45 23 91 63
8: हात खुट्टा दुवै भाँचे जस्तो छ ल होस् पनि छैन तुरुन्तै काठमाडौँ लानु पर्यो हेलिकप्टर चार्टर गरेर मगाइहाल त
9: पर्ख दीपक
8: किन
9: अब चितवनमा बिरामी पर्दा चोटपटक लाग्दा त्यसरी आत्तिहाल्नु पर्छ र वर्षौंदेखि स्वास्थ्य क्षेत्रमा जनतालाई उचित सेवा प्रदान गर्दै आइरहेको अस्पताल रोडमा रहेको नारायणी सामुदायिक हस्पिटलमा अनुभवी डाक्टरहरूद्वारा हात खुट्टा भाँचिएको नसा च्याप्पिएको खप्टिएको लगायत महिला तथा पुरुषका साना तथा ठुला सबै खाले अपरेसन सजिलै गरिन्छ तिमीले भुल्यो कि क्या पोहोर साल हाम्रो माइजीलाई पत्थरी र पाटे गरेको अपरेसन त्यही गराएको होइन कस्तो राम्रो छ अहिले माइजीलाई
8: त्यसो भए हेलिकप्टर क्यान्सिल एम्बुलेन्स बोलाएर तुरन्त नारायणी सामुदायिक अस्पतालमा लैहालौ
10: हजुर हामी कहाँ आधुनिक प्रविधि युक्त मेसिनहरूबाट महिलाहरूको स्तनको विशेष एक्सरे 24 घण्टा सिटी स्क्यान तथा आईसीयू सेवा उपलब्ध गराइन्छ

0: यो रमाइलो माडी घुम्दा घुम्दै दुई पो बजन लागेछ यार। होइन, भोक लागेको छैन तिमीहरूलाई?
1: भोक त लागेको छ नि, तर के गर्नु, खानाको अर्डर कहीँ गरिएन। अब चाउमिन पो चित्त बुझाउनु त होला नि।
2: के भनेको त्यस्तो, अब खानाका लागि पहिले नै अर्डर दिनुपर्ने दिन गए के? किनकि माडीको बसन्तपुर स्थित नारायणी होटलमा जुनसुकै बेला पनि बिना अर्डर तयारी खानाको व्यवस्था रहेको छ। यसका साथै स्वादिष्ट रोटी, मोमो, चाउमिन, खाजा सेट, चिसो पिय पदार्थ र नेपाली खानाको राम्रो व्यवस्था पनि छ। लहिरा जाऊ त्यतैतिर।
3: नारायणी होटल एन्ड रेस्टुरेन्ट, बसन्तपुर बजार माडी। प्रोप्राइटर धनप्रसाद ढुङ्गाना। सम्पर्क 97 45 23 91 63।
4: वर्षौंदेखि स्वास्थ्य क्षेत्रमा जनतालाई उचित सेवा प्रदान गर्दै आइरहेको अस्पताल रोडमा रहेको नारायणी सामुदायिक हस्पिटलमा अनुभवी डाक्टरहरूद्वारा हात खुट्टा भाँचिएको, नसा च्यापिएको, खप्टिएको लगायत महिला तथा पुरुषका साना तथा ठुला सबै खाले अपरेसन सजिलै गरिन्छ। तिमीले भुल्यो कि क्या हो, पोहोर साल हाम्रो माइजीलाई पत्थरी र पाठे घरको अपरेसन त्यही गराएको होइन? कस्तो राम्रो छ अहिले माइजीलाई।
5: त्यसो भए हेलिकप्टर क्यान्सिल, एम्बुलेन्स बोलाएर तुरन्त नारायणी सामुदायिक अस्पतालमा लैहालौ।
6: हजुर, हामी कहाँ आधुनिक प्रविधि युक्त मेसिनहरूबाट महिलाहरूको स्तनको विशेष एक्सरे, 24 घण्टा सिटी स्क्यान तथा आइसियु सेवा उपलब्ध गराइन्छ।
7: मौला कालिका अस्पतालको सेवा अब आफ्नै सुविधा सम्पन्न भवन भरतपुर 11 बाइपास रोड।
8: 24 घण्टा वरिष्ठ विशेषज्ञद्वारा गर्भ

0: धारणा बन्ने अवस्था सृजना हुन नहुने बताउनु भएको हो। उहाँले हजारौँ वा पाँच हजार वर्षमा एकपटक आउने खालको असाधारण प्रलय आधार बनाएर नेपालमा लगानी नै गर्न नहुने निष्कर्ष निकाल्न नहुने बताउनुभयो। यस्ता घटनालाई आधार मानेर जलविद्युत आयोजनाको डिजाइन मापदण्ड अत्यधिक कडा बनाउँदै गएको आयोजना आर्थिक रूपमा सम्भव नहुने अवस्था आउन सक्ने उहाँको भनाइ छ। काठमाडौँ उपत्यकामा खाना पकाउने ग्यासको अभावसँगै कालोबजारी बढेको पाइएको छ। नेपाल आयल निगमले प्रहरी सहितको कमान्ड पोस्ट बनाएर सुरु गरेको निगरानीका क्रममा कालोबजारी बढेको पाइएको छ। तोकिएको भन्दा बढी मूल्यमा ग्यास बेच्ने व्यापारीहरूलाई सरकारले कार्यवाही तीव्र पारेको छ। वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले बढी मूल्य लिने सातवटा पसललाई कार्यवाही गरेको छ र दुईजनालाई जनही 3 लाख रुपियाँसम्म जरिवाना गरेको जनाएको छ। उपभोक्ताबाट प्रति सिलिन्डर 2300 रुपियाँसम्म असुल लिएको उजुरी परेको छ। उपभोक्ता भक्तपुरमा 28 देखि 29 सयसम्म मूल्य लिने दुई पसल सञ्चालकलाई प्रहरीले पक्राउ गरेको छ। ग्यास विक्रेता महासंघले पनि कालोबजारी गर्नेलाई कडा कार्यवाही गर्न सरकारसँग माग गरेको छ। भदौ 14 गते कृष्ण भीरमा राजमार्ग अवरुद्ध हुँदा 4 दिन ग्यास आयात ठप्प भएको थियो। त्यस यता ग्यासका ठूला बुलेट आउन नसक्दा उपत्यका बाहिरका उद्योगमै सिलिन्डर भरेर ट्रक मार्फत ल्याइँदैछ। नेपाल आयल निगमका अनुसार अहिले दैनिक 40,000 भन्दा बढी सिलिन्डर भित्रिरहेका छन्। तर अभावको हल्लाले उपभोक्ताले अनावश्यक सञ्चय गर्न थालेपछि बजारमा माग धान्न मुस्किल परेको निगमको दावी छ। ग्यास अभावकै विषयलाई लिएर उद्योग मन्त्रीले राजीनामा दिइसके पनि बजारमा आपूर्ति कहिलेबाट सहज हुन्छ भन्ने यकिन जवाब सरकारसँग छैन। काठमाडौँ उपत्यकामा ग्यास किन्नका लागि उपभोक्ताहरू नाम टिपाएर कैयौँ दिनदेखि पालोमा बसेका छन् भने विभिन्न डिपो तथा उद्योगमा सिलिन्डर लिएर लामो लाइन बसेका देखिन्छन्। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबरमा सल्यानमा जीप दुर्घटना हुँदा 2 जनाको ज्यान गयो, 4 जना घाइते। धारापानीमा सडक ठलान गर्न बेसी सहर चामे सडक भरि बेलुका 5 बजेसम्मका लागि बन्द। लगायतका खबर बाँकी नै छन्, सुन्दै गर्नुहोला।
1: राप्ती इन्जिनियरिङ कलेज घोराही दाङको विद्यार्थी भर्ना सम्बन्धी सूचना।
2: स्थापनाको पहिलो ब्याचमै इन्जिनियरिङ कार्यक्रम तर्फ पोखरा विश्वविद्यालय प्रथम तथा बीसीए तर्फ 5 औं ब्याचमा गोल्ड मेडल प्राप्त गर्न सफल ग्रीनविच विश्वविद्यालय लन्डन, कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान अस्ट्रेलिया तथा युएई द्वारा पुरस्कृत लुम्बिनी प्रदेशकै उत्कृष्ट यस कलेजमा बीबीए बीसीए बीई कम्प्युटर र बीई सिभिल कार्यक्रममा केही सिट खाली रहेकाले इच्छुक विद्यार्थीहरूले तुरन्त सम्पर्क गर्नुहोला।
1: सम्पर्क राप्ती इन्जिनियरिङ कलेज घोराही दाङ।
2: फोन नम्बर 082-562-601, 98578-35990, 98578-31684। 3 वर्षे डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ र 18 महिने अमिन कार्यक्रममा केही सिट खाली रहेकाले इच्छुक विद्यार्थीले छिटो सम्पर्क गर्नुहोला।

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।
1: कृषि र भेटेरिनरी र इन्जिनियरिङ शैक्षिक कार्यक्रमतर्फ स्नातक तह अध्ययनका लागि नयाँ भर्ना सम्बन्धी नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपिआई भरतपुर चितवनको सूचना।
2: विगत 3 दशक भन्दा बढी समयदेखि गुणस्तरीय प्राविधिक शिक्षा सञ्चालनमा गर्विलो इतिहास बोकेको नेपाल भेटेरिनरी काउन्सिलबाट समेत भर्ना स्वीकृत प्राप्त नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपिआई भरतपुर चितवनमा शैक्षिक वर्ष 2083 लागि स्नातक तह भेटेरिनरी तर्फ 5 वर्षे बीबीएससी एन्ड एएच भेटेरिनरी डाक्टर र कृषि तर्फ बीएससी एजी शैक्षिक कार्यक्रममा नयाँ भर्ना आवेदन फारम अनलाइन मार्फत भराइरहेको हुँदा इच्छुक विद्यार्थीहरूबाट एन्ट्रान्स लगन गरी फारम भर्न वा सिधै कलेजमा सम्पर्क राखी फारम भर्न सूचित गरिन्छ।
1: फारम भर्ने अन्तिम मिति 2083 भाद्र 28 गते सम्म, प्रवेश परीक्षा 2083 भाद्र 31 गते।
2: बीई सिभिल, बीई इलेक्ट्रिकल, बीई कम्प्युटर तर्फ केही सिट रिक्त रहेको हुँदा आइओई पुलचोकबाट प्रवेश परीक्षा उत्तीर्णहरूलाई सिधा भर्ना लिइरहेको जानकारी गराइन्छ।
1: तपाईँको सपना हाम्रो जिम्मेवारी, भविष्यको यात्रा आजै एनपिआईबाट सुरु गरौँ।
2: थप जानकारीका लागि नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपिआई भरतपुर चितवन फोन नम्बर 056-421-261 596-617
1: मोबाइल 98550-6076 98550-6079 98511-62594 98510-5424
3: सिधा कुरा प्रष्ट विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज। यतिन्जेल हामीले सडक विच्छेद भएको रसुवाका बस्तीमा राहत पुर्याउन ड्रोनको प्रयोग प्रभावकारी बन्दै, भोटेकोशी बाढीबाट पीडितको सुरक्षित पुनर्वास, पूर्व सूचना प्रणाली र जलवायु न्याय सुनिश्चित गर्न डिपी नेटको आह्वान, खाना पकाउने ग्यासमा कालोबजारी बढेको पाइएकोले कार्यवाही गरिरहेको सरकारको भनाई लगायतका खबर प्रस्तुत गर्यौं। नेपाल खबरमा अब थप खबरहरू। सल्यानमा जीप दुर्घटना हुँदा 2 जनाको ज्यान गएको छ, अरू 4 जना घाइते भएका छन्। त्रिवेणी गाउँपालिका 5 सिमकमा जीप अनियन्त्रित भई सडकबाट झन्डै 90 मिटर तल खसेर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ। प्रहरीका अनुसार दुर्घटनामा त्रिवेणी गाउँपालिका 6 पोखरीका 8 वर्षीय रेशम बुढाथोकी र त्रिवेणी गाउँपालिका 5 सल्लेका 18 वर्षीय विपना बुढाथोकीको ज्यान गएको हो। घाइते मध्ये चालक त्रिवेणी गाउँपालिका 5 सिमकका 24 वर्षीय भूपाल पुनको अवस्था गम्भीर रहेको छ। लमजुङ र मनाङ जोड्ने बेसीसहर चामे सडक अन्तर्गत मनाङको नासो गाउँपालिका 3 धारा पानीमा सडक ढलान गर्न भरे बेलुका 5 बजेसम्मका लागि बन्द भएको छ। बिहान 9 बजेदेखि बन्द गरेको सडक बेलुका 5 बजेपछि मात्र खुलाउने मनाङका प्रमुख जिल्ला अधिकारी मुक्तिप्रसाद खनालले जानकारी दिनुभयो। उहाँका अनुसार धारापानी क्षेत्रमा 135 मेगावाट क्षमताको मनाङ मर्स्याङ्दी जलविद्युत आयोजनाले झन्डै 50 मिटर सडक ढलान गर्ने भएको हो। अब विदेशको खबर। भारतको राजधानी नयाँ दिल्लीमा 18 ब्रिक्स शिखर सम्मेलन सुरु भएको छ। यो सम्मेलनमा 10 वर्षपछि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र चिनिया राष्ट्रपति सी जिनपिङ भारतमा एउटै मञ्चमा सँगै देखिँदै हुनुहुन्छ। सन् 2020 गलवान झडपपछि पहिलो पटक भारत भ्रमणमा जानुभएका चिनिया राष्ट्रपति सी र प्रधानमन्त्री मोदी बीच आज बेलुका बहुप्रतीक्षित द्विपक्षीय वार्ता हुँदैछ। भेटमा लामो समयदेखिको सीमा विवाद र व्यापार लगायतका 6 वटा ठूला मुद्दा सुल्झाउने प्रयास हुने बताइएको छ। विश्वको झण्डै आधा जनसङ्ख्या र अमेरिका भन्दा 3 गुणा ठूलो अर्थतन्त्रको प्रतिनिधित्व गर्ने 11 सदस्यीय राष्ट्रको यस समूहले डलरको निर्भरता घटाउने रणनीति बनाएको छ। भारतको अध्यक्षतामा भइरहेको यस सम्मेलनमा स्थानीय मुद्रामा व्यापार र अन्तर्देशीय डिजिटल भुक्तानी प्रणालीको विस्तारमा विशेष जोड दिइनेछ। सम्मेलनले साइडलाइनमा प्रधानमन्त्री मोदीले इथियोपिया र मलेसिया लगायतका विभिन्न देशका राष्ट्रप्रमुखहरूसँग श्रृङ्खलाबद्ध द्विपक्षीय वार्ता गर्दै हुनुहुन्छ। 11 सदस्यीय राष्ट्रका अतिरिक्त 10 साझेदार देशका नेताहरू समेत सहभागी हुने यस सम्मेलनलाई लक्षित गरी नयाँ दिल्लीको सुरक्षा व्यवस्था अत्यन्तै कडा पारिएको छ। अब खेल खबर एसीसी प्रिमियर कपको फाइनलमा नेपालले युएईलाई 314 रनको लक्ष्य दिएको छ। मलेसियाको बायुमास क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित 50 ओभरमा 9 विकेट गुमाएर 313 रन बनाएको हो। नेपालका ओपनर आसिफ शेखले शतक प्रहार गरेका छन्। उनले 106 बलमा 102 रन बनाए। यो आसिफको एक दिवसीय क्रिकेटमा दोस्रो शतक हो। अर्का ओपनर अर्जुन कुमारले 43 रन बनाएर रन आउट भए। त्यस्तै ईशान पाण्डेले 13, रोहित पौडेलले 40, गुलशन झाले 52 रन बनाए, दिपेन्द्र सिंह ऐरीले 18, सन्दीप जोराले 7 र बसिर अहमदले नट आउट 15 रन बनाए। बलिङतर्फ युएका इब्राज अहमदले 4 विकेट लिए। खुजाइमा बिनले 2 तथा हैदर अली र अदिब अस्मानीले 1-1 विकेट लिए। अहिले जवाफी ब्याटिङ गरिरहेको युएईले ताजा अवस्थामा 7 ओभरको खेल सकिँदा 2 विकेट गुमाएर 53 रन बनाएको छ। आजको फाइनल जित्ने टोलीले सन् 2027 हुने एक दिवसीय एसिया कपमा स्थान सुरक्षित गर्नेछ। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्जबाट प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक। सडक विच्छेद भएको रसुवाका बस्तीमा राहत पुर्याउन ड्रोनको प्रयोग प्रभावकारी बन्दै भोकै पर्ने अवस्थामा खाद्यान्न लगायत राहत पाएपछि स्थानीयवासीमा खुसी। भोटेकोशी बाढीले हिमाली क्षेत्रको बढ्दो जोखिमलाई उजागर गरेको प्रकोप पूर्व तयारी सञ्जाल नेपालको भनाई। सुरक्षित पुनर्वास, पूर्व सूचना प्रणाली र जलवायु न्याय सुनिश्चित गर्न आह्वान। काठमाडौँ उपत्यका लगायत मुख्य सहरमा खाना पकाउने ग्यासको अभाव झनै चर्को बन्दै कालोबजारी बढेको पाइएकोले कारवाही गरिरहेको सरकारको भनाई। भारतको राजधानी नयाँ दिल्लीमा 18 ब्रिक्स शिखर सम्मेलन सुरु। मोदी, सी जिनपिङ र पुटिन 10 वर्षपछि एउटै मञ्चमा देखिँदै। र एसिसी प्रिमियर कपको फाइनलमा नेपालले युएईलाई 314 रनको लक्ष्य दियो, आसिफ शेखको शतक। दिउँसो 12 बजेको नेपाल खबर सकियो। दिउँसो 3 बजे नेपाल खबर लिएर फेरि आउनेछौँ। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज र उज्यालो अनलाइन .com पढ्दै र सुन्दै गर्नुहोला। शरीरलाई स्वस्थ राख्न प्रशस्त पानी पिउने गरौँ। नमस्कार।

0: वातावरणीय स्वच्छता र नागरिक जिम्मेवारी सम्बन्धी सार्वजनिक अनुरोध।
1: प्लास्टिक तथा नष्ट नहुने फोहोरले माटो पानी र हावालाई प्रदूषित बनाउँछ। यसको असर आज होइन भोलिका पुस्ताले भोग्नु पर्दछ। हामीले फ्याँकेको प्लास्टिक र फोहोर वन्य जन्तुका लागि घातक बन्न सक्छ। उनीहरूको जीवन र हाम्रो भविष्य जोगाउन जंगल नदी र सार्वजनिक स्थलमा फोहोर नफ्याँकौ। आजै सचेत बनौ, फोहोर छुट्याउ र सुरक्षित व्यवस्थापन गरौ।
0: सार्वजनिक सरकारका लागि हिमालचुली नेचर फार्म स्टे माडी नगरपालिका छ स्याउलीवास चितवन र स्वदेश एफएमद्वारा जारी संयुक्त अनुरोध।
2: एसएनपी कम्पनी कार्यालयको अत्यन्त जरुरी सूचना।
3: कम्पनी एन 2063 बमोजिम दर्ता भएका कम्पनीको म्याद भित्र विवरण पेश नगरेको र अध्यावधिक नगरेको कम्पनी प्राली 2083 असोज भित्र आय विवरण पेश गरेमा लाग्ने सम्पूर्ण कर शुल्क दस्तुर जरिवाना मिनाहा हुने व्यवस्था भएको हुँदा समयभित्र आफ्नो व्यवसाय नवीकरण गर्न आउनु हुन एसएनपी कम्पनीको कार्यालयद्वारा सूचना जारी गरिएको छ।

0: सुविधा सम्पन्न बाल सघन उपचार कक्ष PICU र नवजात शिशु उपचार कक्ष NICU सेवा
1: एडभान्स पेडियाट्रिक जनरल वार्ड
0: नवजात शिशुका लागि इन्टरमिडिएट केयर नर्सरी सेवा
1: जनरल डिलक्स सुपर डिलक्स तथा स्विट क्याबिन
0: बाल मुटु रोग सम्बन्धी विशेषज्ञ सेवा
1: बच्चाहरूको इको कार्डियोग्राफी ECG सेवा
0: गर्भमा रहेको बच्चाको मुटु सम्बन्धी जाँच फेटल इको कार्डियोग्राफी सेवा
1: सुविधा सम्पन्न ल्याब डिजिटल एक्सरे भिडियो एक्सरे तथा इको सेवा
0: भेन्टिलेटर सेवा
1: होल बडी चेकअप जाँचको सुविधा
0: र निशुल्क सरकारी खोप सेवाको साथै अन्य सशुल्क खोप सेवा पनि उपलब्ध छ
1: चितवन र आसपास क्षेत्रकै एकमात्र बाल अस्पताल निको बाल अस्पताल CMC अगाडि भरतपुर 10 चितवन फोन 0656 18 853 5189 53

0: निःशुल्क माटो परीक्षण सम्बन्धी माडी नगरपालिका कृषि शाखाको जरुरी सूचना। माडी नगरपालिका नगर कार्यपालिका कार्यालयको चालु आर्थिक वर्षको वार्षिक स्वीकृत कार्यक्रम अनुसार कृषि ल्याब सञ्चालन कार्यक्रम अन्तर्गत कृषि शाखाबाट वर्षभरि नै निःशुल्क माटो परीक्षण हुने भएकोले इच्छुक कृषकहरूले माटो परीक्षणका लागि कृषि शाखा वा माथहतका कृषि सेवा केन्द्रहरू माडिए गर्दी र माडिनु कृष्णनगरमा आफ्नो माटोको नमुना साथै कृषकको नाम ठेगाना नमुना लिएको मिति नमुना लिएको क्षेत्रफल मोबाइल नम्बर पहिला लगाएको बाली सिंचाईको सुविधा अब लगाउन चाहेको बाली र अन्य विवरण माटो परीक्षणका लागि पेश गर्नु हुन अनुरोध गरिन्छ। सुरेश सिमखडा, कृषि शाखा प्रमुख, माडी नगरपालिका। मौलाकालिका अस्पतालको सेवा अब आफ्नै सुविधा सम्पन्न भवन भरतपुर 11 बाइपास रोड
1: चौबिसै घण्टा वरिष्ठ विशेषज्ञद्वारा गर्भवती तथा स्त्री रोग सेवा,
2: शल्य चिकित्सा, पेट, छाती, सुगर, थाइराइड एवं मुटु रोग सहितको आईसीयू सेवा,
1: एनआईसीयू, पीआईसीयू सहितको बाल रोग विशेषज्ञ सेवा, 4D भिडियो एक्सरेद्वारा बच्चाको सम्पूर्ण अङ्ग तथा रोग देख्न सकिने,
2: मेरुदण्ड तथा जोर्नी प्रत्यारोपण सहितको हाड जोर्नी सेवा, इइजी, ईसीटी सहितको मनोरोग सेवा,
1: युरोलोजीमा एमसीएस गर्नुभएका विशेषज्ञद्वारा सेवा,
2: प्लास्टिक सर्जरी सम्बन्धी उपचार सेवा।
3: मौलाकालिका अस्पताल भरतपुर 11 बाइपास रोड, फोन 0564937738, मोबाइल 98550880002।
4: यो रमाइलो माडी घुम्दा घुम्दै 2 बजन लागेछ यार। होइन, भोक लागेको छैन तिमीहरूलाई?
5: भोक त लागेको छ नि, तर के गर्नु, खानाको अर्डर कहीँ गरिएन, अब चाउमिनमा चित्त बुझाउनु त होला नि।
6: तत् के भनेको त्यस्तो, अब खानाका लागि पहिले नै अर्डर दिनुपर्ने दिन गए के? किनकि माडीको बसन्तपुर स्थित नारायणी होटलमा जुनसुकै बेला पनि बिना अर्डर तयारी खानाको व्यवस्था रहेको छ। यसका साथै स्वादिष्ट रोटी, मोमो, चाउमिन, खाजा सेट, चिसो पिय पदार्थ र नेपाली खानाको राम्रो व्यवस्था पनि छ। लहिर जाऊ त्यतैतिर।
0: नारायणी होटल एन्ड रेस्टुरेन्ट, बसन्तपुर बजार माडी, प्रोप्राइटर धनप्रसाद ढुङ्गाना, सम्पर्क 97 45 23 91 63।

0: यस समय सूचकका साथमा
1: दक्षिण कोरियामा पढाइ र रोजगारीको उत्कृष्ट परामर्श केन्द्र गोल्डन इमिनेन्ट इन्टरनेसनल प्राली भरतपुर चितवन सीएमसी हस्पिटलको ठिक अगाडि सम्पर्क 056-5359-6053 98-550-7071 र 98-550-7053
2: चौबिसै घण्टा इमर्जेन्सी सेवा विशेषज्ञ चिकित्सकबाट मेडिकल चेकअप डायग्नोसिस ल्याब र सबै रोग व्याधिको उत्कृष्ट उपचार सेवा रहेको पुष्पाञ्जलि हस्पिटल प्राली बाल मन्दिर रोड भरतपुर 10 चितवन फोन 056-493-440-493-580 र 98-550-26-440
3: It's 1 o'clock अहिले 1 बजेको छ
4: एक बज्यो

नेपाली रेडियो नेटवर्कको दिउँसो एक बजेको नेपाली खबरमा नरेन्द्र ग्यावलीको नमस्कार। पूर्व प्रधानमन्त्री झलनाथ खनालले हिमाली क्षेत्रका विपदलाई आन्तरिक समस्याका रूपमा मात्र नहेरी विश्वव्यापी तापक्रम वृद्धिसँग जोडिएकाले क्षेत्रीय तथा अन्तर्राष्ट्रिय सहकार्य आवश्यक रहेको बताउनु भएको छ। उहाँले नेपाल र चीन बीचको सम्बन्धमा चीनलाई विश्वासिलो मित्रका रूपमा चित्रण गर्दै नेपालको सार्वभौमिकता, स्वतन्त्रता र भौगोलिक अखण्डताप्रति चीनको समर्थनको प्रशंसा गर्नुभयो। खनालले नेपालले जल तथा मौसम सम्बन्धी सूचना आदान प्रदान, विपद पूर्व तयारी र अन्तर्राष्ट्रिय जलवायु वित्तमा पहुँच विस्तारलाई प्राथमिकता दिनु पर्नेमा जोड दिनुभयो। विद्युत नियमन आयोगले विद्युत प्रसारण तथा वितरण प्रणालीमा खुल्ला पहुँच कार्यान्वयनका लागि थप दुई निर्देशिकाको मसौदा सार्वजनिक गरेको छ। आयोगले मिटर जडान तथा सञ्चालन सम्बन्धी निर्देशिका 2083 र डेभिसन सेटलमेन्ट मेकानिजम तथा सम्बन्धित विषय सम्बन्धी निर्देशिका 2083 मसौदा सरकारवाला तथा सर्वसाधारणको राय, सुझाव र टिप्पणीका लागि सार्वजनिक गरेको हो। उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले पछिल्लो प्राकृतिक प्रलयलाई आधार बनाएर नेपालमा लगानी गर्नुहुँदैन भन्ने धारणा बन्न नहुने बताउनु भएको छ। स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल इन्फाले आयोजना गरेको कार्यक्रममा उहाँले प्राकृतिक विपदका कारण नेपालमा लगानीको वातावरणप्रति नकारात्मक धारणा बन्ने अवस्था सिर्जना हुन नहुने बताउनु भएको हो। घिसिङले हजारौँ वा 5,000 वर्षमा एकपटक आउने खालको असाधारण प्रलयलाई आधार बनाएर नेपालमा लगानी नै गर्न नहुने निष्कर्ष निकाल्नु नहुने बताउनुभयो। यस्ता घटनालाई आधार मानेर जलविद्युत आयोजनाको डिजाइन मापदण्ड अत्यधिक कडा

बनाउँदै गए आयोजना आर्थिक रूपमा सम्भव नहुने अवस्था आउन सक्ने उहाँको भनाइ छ। स्याङ्जाको वार्लिङ नगरपालिका एक त्रियासी स्थित एवादीमा खहरे धनुष बासे आयुर्वेद औषधालयको भवन निर्माण सुरु भएको 5 वर्ष बितिसक्दा पनि पुरा हुन सकेको छैन। भवन निर्माण अलपत्र परेपछि औषधालयले भाडाको घरबाट सिबी सेवा दिँदै आएको छ। स्थानीयलाई सहज स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले निर्माण थालिएको भवन सङ्घीय शहरी विकास तथा भवन निर्माण कार्यालय पोखरा अन्तर्गत 2077 फागुनमा सेफ इन्जिनियरिङ बिल्ड्स प्रणाली चितवनसँग 18 महिनाभित्र निर्माण सम्पन्न गर्ने गरी 158,155 रुपियाँको लागतमा भवन निर्माणको सम्झौता भएको थियो। तर निर्माण कम्पनीको ढिलासुस्तीका कारण 5 वर्षसम्म पनि भवन आधामै रोकिएको छ। सङ्घीय शहरी विकास तथा भवन निर्माण विभाग सङ्घीय आयोजना कार्यान्वयन एकाइ पोखराका इन्जिनियर लक्ष्मण लम्सालका अनुसार भवनको करिब आधा काम मात्र पुरा भएको छ। तोकेको समयमा निर्माण नसकिएपछि कार्यालयले ठेक्का तोड्ने आशयको सूचना जारी गरेको छ। जिल्ला प्रहरी परिसर काठमाडौँले नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य तथा अनुशासन समितिका संयोजक तारामान गुरुङलाई ठगी मुद्दाको जाहेरीमा पक्राउ गरी रकम बुझाएपछि छाडिदिएको छ। पूर्व राज्यमन्त्री समेत रहेका गुरुङ 9 दिन प्रहरी हिरासतमा बसेर रकम बुझाएर शुक्रबार छुटेका छन्। 3 जनाको पीडितको रकम बुझाएर काङ्ग्रेस केन्द्रीय सदस्य गुरुङ शुक्रबार छुटेको जिल्ला प्रहरी परिषद काठमाडौँका प्रहरी एसपी दिलीप घिमिरेले जानकारी दिनुभयो। घिमिरेका अनुसार 3 जना पीडितले गुरुङ विरुद्ध किटान जाहेर दिएपछि पक्राउ गरिएको हो। काङ्ग्रेस केन्द्रीय सदस्य गुरुङलाई प्रहरीले भदौ 18 गते पक्राउ गरेको थियो। भदौ 18 गते पक्राउ परेका गुरुङ 9 दिन प्रहरी हिरासतमा बसेर शुक्रबार छुटेका छन्। हामीसँग खबर अझै बाँकी छन्। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।

0: नेपालको कुनै पनि बैंक खातामा वा 45,000 भन्दा बढी आईएमई काउन्टर मार्फत
1: आफन्तको हात हातमा पुर्याउन आईएमई गरौं।
0: 25 वर्षदेखि सारा नेपालीको विश्वास आईएमई गरौं।
2: आवाज हो नेपाली रेडियो नेटवर्क को यो तपाई सुन्दै हुनुहुन्छ नेपाली खबर।
3: नेपाली खबरमा अब बाँकी खबरहरू। दैलेखमा मेडिन चेको स्लोभाकिया लेखिएको पिस्तोल सहित दुईजना पक्राउ परेका छन्। पक्राउ पर्नेमा 820 नगरपालिका 6 30 वर्षे बिम्बहादुर साई र 820 नगरपालिका 5 27 वर्षे भूपेन्द्र साई रहेका छन्। जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार उनीहरूमाथि अभद्र व्यवहार सम्बन्धी कसुरमा मुद्दा अनुसन्धान भइरहेको थियो। सही क्रममा सोधपुछ गर्दा भूपेन्द्र साईले 820 नगरपालिका 4 राकम खोली बजार नजिकैको खोल्सामा स्वचालित हतियार पिस्तोल लुकाएर राखेको बताएका थिए। उनको बयानका आधारमा प्रहरी निरीक्षक कृष्ण चन्द्रको कमान्डमा 3 जनाको प्रहरी टोली घटनास्थलमा गएको थियो। स्थानीय प्रहरी कार्यालय राकम दैलेखसँग समन्वय गरी खोजी गर्दा खोली बजार नजिकै रहेको खोल्साको आडमा कालो प्लास्टिकमा पोको पारेर राखिएको अवस्थामा पिस्तोल फेला परेको प्रहरीले जनाएको छ। कास्की जिल्ला खेलकुद विकास समितिले ग्रीन रङ्गशाला क्लिन रङ्गशाला अभियान अन्तर्गत रङ्गशाला सफाई गरेको छ। आज तमोधी नेपालको अग्रसरतामा 200 जना भन्दा बढीको सहभागितामा रङ्गशाला सफाई तथा गोडमेल गरिएको हो। यो अभियानमा एकबद्धता जनाएर हरेक हप्ता पोखराका विभिन्न संघ संस्था सरसफाईमा जुट्ने गरेका छन्। र नेपाल भलिबल लिग एनबिएलको पहिलो संस्करणको उपाधिका लागि अन्नपूर्ण स्पाइकर किङ्स र कर्णाली शिवराज बीच आज प्रतिस्पर्धा हुँदैछ। नेपाली भलिबलको इतिहासमा पहिलो पटक आयोजना भएको पुरुष भलिबलको फ्रेन्चाइज लिगको ट्रफी उचाल्ने लक्ष्यसहित दुई टोली आज कोर्ट उत्रँदैछन्। फाइनल खेल त्रिपुरेश्वर स्थित राष्ट्रिय खेलकुद परिषदको कबर हलमा अपराह्न 4 बजे सुरु हुनेछ। अन्नपूर्ण लिग चरणमा शीर्ष स्थानमा रहँदै सिधै फाइनल प्रवेश गरेको हो भने कर्णालीले प्ले अफमा काठमाडौँ रेडर्सलाई हराएर फाइनलमा पुगेको हो। काठमाडौँ उपत्यकामा

यो एनआरएन 99.1 ठाउँ ठाउँका रेडियो स्टेशनहरू र नेपाली नेटवर्क .com एकैसाथ प्रसारण भइरहेको नेपाली खबर अहिलेलाई यति नै। 2 बजे नेपाली खबरका साथमा पुनः उपस्थित हुनेछौँ। नमस्कार।

0: सो लाभली मलाई त अहिलै डोली चढिहालौँ जस्तो लाग्यो तर
1: तर के डियर
0: आजै गएर कहाँ बस्ने हो र
1: त्यसको लागि नो टेन्सन डियर एक दिनमै घर गोड बनाइदिने चापागाई सप्लायर्स हाम्रै कीर्तनपुर बजारमा छ नि
2: चापागाई सप्लायर्स कृतनपुर बजार माडी
3: हामी कहाँ एक दिनमै घर घर निर्माण गर्ने कम्पाउन्डिङ गर्ने तथा कुखुराको आधुनिक खोर बनाउने सेवा सँगै सिमेन्टबाट निर्माण हुने रिङ पोल पिल्लर रेलिङ भेन्टिलेसन सिमाना पिल्लर कम्पाउन्ड पिल्लर आदि सुपथ मूल्यमा ग्यारेन्टीको साथ होम डेलिभरीको सुविधा सहित उपलब्ध छ
2: प्रोपाइटर प्रकाश चन्द्र चापागाई 98451 75518 र 98027 75518
4: तपाईको उत्कृष्ट तपाईको विचारले तपाईको घर उत्कृष्ट तपाईको फर्निचर फर्निचर
5: त्यसैले विचार गर्नुहोस् जीवनमा दुःखले बनाएको घरमा ढुक्कले फर्निचर ल्याउनुहोस् सोमेश्वर फर्निचर उद्योग बसन्तपुरबाट
6: हामी कहाँ आधुनिक डिजाइनका दराज पलङ टु पीस थ्री पीस दराज डाइनिङ सेट कुर्सी टेबल लोबेड अफिस टेबल अफिस र्याक शोकेस र अर्डर अनुसार फर्निचर बनाइन्छ घरको झ्याल ढोका चौकस र फलामका फर्निचर पनि बनाइनुका साथ होम डेलिभरी र होम सर्भिसको व्यवस्था पनि छ
7: प्रोप्राइटर रामबाबु बिक सोमेश्वर फर्निचर उद्योग बसन्तपुर मोबाइल 98550 83852 98453 72852 र 98065 68852
8: हेलो
9: हेलो बुढी के छ खबर
8: ठिकै छ चलेकै छ
9: ल भिडियो अन गर् त तलाई हेरम
8: भिडियो अनै छ त देख्नु भएन र
9: खै देखिन त मैले त नेट स्लो भयो क्या हो
8: माडीको नेट यस्तै त हो नि
9: के भन्छ यो माडीमा टेक माइन्डले हाई स्पिडको इन्टरनेट दिएको थाहा छैन र अरू भन्दा सस्तो छ फाइबरबाट चल्छ टिभी नि आउँछ ल गएर टेक माइन्ड जोडिहाल्छ
10: माडीकै पहिलो ब्रोडब्यान्ड इन्टरनेट सेवा प्रदायक यस टेक माइन्ड नेटवर्क लिमिटेड अब अप्टिकल फाइबर प्रविधिबाट डाइरेक्ट कनेक्ट भई माडीको जुन सुकै गाउँ ठाउँमा सबैभन्दा सस्तो र सबैभन्दा भरपर्दो गुणस्तरीय सर्भिस दिने गरी आइपी टेलिभिजन सेवा सहित उपलब्ध छ
2: सेवाका लागि माडी सम्पर्क 056510 40 र 98452 0828 40 साथै 24 घन्टा हटलाइन नम्बर 01-597-0086
11: सम्बन्ध सधैँ भरिलाई साथमै राखौँ टेक माइन्डलाई

0: यो मैलो माडी घुम्दा घुम्दै दुई पो बजन लागेछ यार, होइन भोक लागेको छैन तिमीहरूलाई?
1: भोक त लागेछ नि, तर के गर्नु, खानाको अर्डर कहीँ गरिएन, अब चाउमिनमै चित्त बुझाउनु त होला नि।
2: के भनेको त्यस्तो, अब खानाका लागि पहिले नै अर्डर दिनुपर्ने दिन गए के? किनकि माडीको बसन्तपुर स्थित नारायणी होटलमा जुनसुकै बेला पनि बिना अर्डर तयारी खानाको व्यवस्था रहेको छ। यसका साथै स्वादिष्ट रोटी, मोमो, चाउमिन, खाजा सेट, चिसो पिय पदार्थ र नेपाली खानाको राम्रो व्यवस्था पनि छ। ल हिँड जाऊ त्यतैतिर।
3: नारायणी होटल एन्ड रेस्टुरेन्ट, बसन्तपुर बजार माडी। प्रोप्राइटर धनप्रसाद ढुङ्गाना। सम्पर्क 97 45 23 91 63।
4: वर्षौंदेखि स्वास्थ्य क्षेत्रमा जनतालाई उचित सेवा प्रदान गर्दै आइरहेको अस्पताल रोडमा रहेको नारायणी सामुदायिक हस्पिटलमा अनुभवी डाक्टरहरूद्वारा हात खुट्टा भाँचिएको, नसा च्यापिएको, खप्टिएको लगायत महिला तथा पुरुषका साना तथा ठुला सबै खाले अपरेसन सजिलै गरिन्छ। तिमीले भुल्यो कि क्या हो, पोहोर साल हाम्रो माइजीलाई पत्थरी र पाठे घरको अपरेसन त्यही गराएको होइन? कस्तो राम्रो छ अहिले माइजीलाई।
5: त्यसो भए हेलिकप्टर क्यान्सिल, एम्बुलेन्स बोलाएर तुरन्त नारायणी सामुदायिक अस्पतालमा लैहालौ।
6: हजुर, हामी कहाँ आधुनिक प्रविधि युक्त मेसिनहरूबाट महिलाहरूको स्तनको विशेष एक्सरे, 24 घण्टा सिटी स्क्यान तथा आइसियु सेवा उपलब्ध गराइन्छ।
3: नवजात शिशुदेखि बाल बालिकाहरूका निम्ति आधुनिक उपकरण सहित गुणस्तरीय स्वास्थ्य सेवाको निम्ति
7: निको चिल्ड्रेन हस्पिटल प्राली भरतपुर चितवन।
3: अस्पतालमा उपलब्ध सेवाहरू बिहान 7:30 देखि साँझ 36 बजेसम्म बहिरङ्ग अर्थात् ओपिडी सेवा,
7: 24 घण्टा इमर्जेन्सी सेवा,
3: सुविधा सम्पन्न बाल सघन उपचार कक्ष पिआईसीयु र नवजात शिशु उपचार कक्ष एनआईसीयु सेवा,
7: एडभान्स पेडियाट्रिक जनरल वार्ड,
3: नवजात शिशुका लागि इन्टरमिडिएट केयर नर्सरी सेवा,
7: जनरल, डिलक्स, सुपर डिलक्स तथा स्विट क्याबिन,
3: बाल मुटु रोग सम्बन्धी विशेषज्ञ सेवा,
7: बच्चाहरूको इको कार्डियोग्राफी इसिजी सेवा,
3: गर्भमा रहेको बच्चाको मुटु सम्बन्धी जाँच कार्डियोग्राफी सेवा,
7: सुविधा सम्पन्न ल्याब, डिजिटल एक्सरे, भिडियो एक्सरे तथा इको सेवा,
3: भेन्टिलेटर सेवा,
7: होल बडी चेकअप जाँचको सुविधा
3: र निशुल्क सरकारी खोप सेवाको साथै अन्य सशुल्क खोप सेवा पनि उपलब्ध छ।
7: चितवन र आसपास क्षेत्रकै एकमात्र बाल अस्पताल निको बाल अस्पताल, सीएमसी अगाडि भरतपुर 10 चितवन। फोन 056-518-853, 518-953।

0: समय सूचक का साथ में
1: दक्षिण कोरिया में पढ़ाई रोजगारी को उत्कृष्ट परामर्श केन्द्र गोल्डन इमिनेंट इंटरनेशनल प्राली भरतपुर चितवन सीएमसी हॉस्पिटल को ठीक अगाड़ी संपर्क 0556 5563 98 5570 7061 र 98 5570 7053
2: 24 घंटा इमरजेंसी सेवा विशेषज्ञ चिकित्सक बाट मेडिकल चेकअप डायग्नोसिस ल्याब र सबै रोग व्याधि को उत्कृष्ट उपचार सेवा रहेको पुष्पाञ्जली हॉस्पिटल प्राली बाल मंदिर रोड भरतपुर 10 चितवन फोन 0556 4934 4493 580 र 98 5570 2640
3: It's 2 o'clock. अहिले 2 बजेको छ।
4: नेपाली रेडियो नेटवर्कको दिउँसो 2 बजेको नेपाली खबरमा नरेन्द्र ग्यावालीको नमस्कार। प्रधानमन्त्री राहत कोषमा आर्थिक सहयोग जुट्ने क्रम जारी छ। प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयमा कार्यालयका अनुसार आज बिहान 9 बजेसम्म कोषको खातामा 13,54,09,03,117 मौजात छ। कार्यालयका अनुसार भदौ 26 गते साँझ 5 बजेपछि मात्रै 28,20,14,366 थपिएको छ। उक्त रकम प्रधानमन्त्री दैविक प्रकोप उद्धार कोषमा विभिन्न 9 बैंकमा रहेको छ। सरकारले यसअघि उक्त कोषबाट बाढी पीडितका नाममा राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण मार्फत 1 अर्ब निकासा गरिसकेको छ। त्यस्तै कोषका 2 बैंकका डलर खातामा पनि रकम बढ्ने क्रम जारी छ। भदौ 16-26 गते साँझ 5 बजेपछि उक्त खातामा 1,54,770 थपिएर कुल 2,34,38,847 अमेरिकी डलर पुगेको प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयले जनाएको छ। परराष्ट्र मन्त्री शिशिर खनालले नेपाल चीन सम्बन्धलाई परम्परागत सीमा व्यवस्थापनको दायराबाट माथि उठाउँदै पर्यावरणीय सहकार्य जलविद्युत सुरक्षा प्रविधि व्यापार र पूर्वाधार विकासमा आधारित रणनीतिक साझेदारीका रूपमा अघि बढाउनु पर्ने बताउनु भएको छ। फाउन्डेसन फर पीस डेभलपमेन्ट एन्ड द सोसलिजम द्वारा आज आयोजित काष्ठमण्डप संवाद श्रृङ्खला अन्तर्गत नेपाल चीन सम्बन्ध सहकारीका विस्तारित आयाम विषयमा कार्यक्रममा उहाँले पटिको सीको हालैको बाढीले नेपाल र चीन बीचको सीमा केवल राजनीतिक सीमारेखा नभई साझा पर्यावरणीय नीतिमा जोड्ने क्षेत्र भएको स्पष्ट पार्नुभएको छ। यही भदौ 10 गते भोटेकोसी बाढीलाई हिमालयन सुनामीको संज्ञा दिँदै परराष्ट्र मन्त्रीले विपदपछिको उद्धारमा चीन सरकारले उपलब्ध गराएको आकस्मिक सहयोग प्राविधिक सहायता तथा जल विज्ञान सम्बन्धी समन्वयप्रति आभार व्यक्त गर्नुभयो। बागमती प्रदेश सरकारले रसुवाको भोटेकोसी क्षेत्रमा बाढीबाट प्रभावित नागरिकका लागि 16 मनोपरामर्शदाता परिचालन गरेको जनाएको छ। नेपाल प्रेस सोसाइटी सूर्य विनायक भक्तपुरले आयोजना गरेको कार्यक्रममा बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले बाढी प्रभावित क्षेत्रमा मनोपरामर्शदाता खटाइएको जानकारी दिनुभएको हो। उहाँका अनुसार बाढी पहिरोबाट 7,000 भन्दा बढी मानिस प्रभावित भएका छन्। मुख्यमन्त्री थापा मगरले बाढीका कारण अभिभावक गुमाएका बालबालिकाका लागि कक्षा 12 शिक्षा सुनिश्चित गरिने बताउनुभयो। आवश्यकता अनुसार त्यस्ता बालबालिकाका लागि तत्काल आवासीय विद्यालयको व्यवस्था गरिने उहाँको भनाइ छ। मध्य प्रदेश सरकारले अस्थायी दरबन्दीमा कार्यरत चिकित्सक स्वास्थ्यकर्मी तथा कर्मचारीलाई तत्काल अन्यत्र कामकाजमा नकठाउन निर्देशन दिएको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले प्रदेश अन्तर्गतका स्वास्थ्य निकायलाई पत्रचार गर्दै आर्थिक वर्ष 2083-84 लागि अस्थायी दरबन्दी स्वीकृत नभएसम्म गत आर्थिक वर्षमा अस्थायी दरबन्दीमा कार्यरत स्वास्थ्यकर्मी तथा कर्मचारीलाई कामकाजमा खटाउने वा अन्य कार्यालयमा हाजिर गराउने कार्य नगर्न भनेको हो। मन्त्रालयका अधिकृत 7 बच्चेलाल शाह तेलीले हस्ताक्षर गरेको पत्रमा 2083 असार मसान्तसम्म अस्थायी दरबन्दीमा कार्यरत चिकित्सक स्वास्थ्यकर्मी तथा कर्मचारीलाई कामकाजमा खटाउन तथा कार्यालयमा हाजिर गराउन रोक लगाएको उल्लेख छ। हामीसँग खबर अझै बाँकी छन्। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।

0: खातामा वा 45,000 भन्दा बढी आइएमई काउन्टर मार्फत
1: आफन्तको हात हातमा पुर्याउन आइएमई गरौँ।
0: 25 वर्षदेखि सारा नेपालीको विश्वास आइएमई गरौँ।
2: आवाज हो नेपाली रेडियो नेटवर्क को र तपाई सुन्दै हुनुहुन्छ नेपाली खबर।
3: नेपाली खबरमा बाँकी खबरहरू। विद्युत नियमन आयोगले विद्युत प्रसारण तथा वितरण प्रणालीमा खुल्ला पहुँच कार्यान्वयनका लागि थप दुई निर्देशिकाको मसौदा सार्वजनिक गरेको छ। आयोगले मिटर जडान तथा सञ्चालन सम्बन्धी निर्देशिका 2083 र डेभिएसन सेन्टलमेन्ट मेकानिजम तथा सम्बन्धित विषय सम्बन्धी निर्देशिका 2083 मसौदा सरकारवाला तथा सर्वसाधारणको राय सुझाव र टिप्पणीका लागि सार्वजनिक गरेको हो। स्रोत नखुलेको भारतीय मुद्रा सहित एकजना पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक चन्द्रबहादुर मल्लका अनुसार भारू 4,50,000 सहितको भारतको मोतिहारी पलावन वा थान 10 55 वर्षे अशोक कुमारलाई आज पक्राउ गरिएको हो। नियमित गस्तीमा रहेको प्रहरी टोलीले मोटरसाइकलको डिक्कीमा लुकाइएका 500 दरका 891 थान 200 दरका नोट 100 नोट र 100 दरका 43 थान नोट बरामद गरेको जानकारी दिनुभयो। निजलाई हिरासतमा राखेर अनुसन्धान थालिएको छ। र प्रजातान्त्रिक गणतन्त्र कङ्गोमा इबोला संक्रमितको संख्या 7,000 नागेको छ भने यसबाट मृत्यु हुनेको संख्या करिब 3,400 पुगेको छ। शुक्रबार सार्वजनिक गरिएको सरकारी स्वास्थ्य अवस्था सम्बन्धी पछिल्लो विवरण अनुसार सेप्टेम्बर 10 7,022 जनामा संक्रमण पुष्टि भएको छ। संक्रमणका कारण 3,398 जनाको मृत्यु भएको छ भने 1,671 जना उपचारपछि निको भएका छन्। हालको तथ्याङ्क अनुसार संक्रमण मध्ये मृत्यु हुने दर 48.4% रहेको छ। इबोलाको प्रकोप कङ्गोका 7 प्रान्तका 62 स्वास्थ्य क्षेत्रमा फैलिएको छ। स्थानीय अधिकारीहरूका अनुसार सुद उबाङ्गी प्रान्तमा पनि एकजनामा संक्रमण पुष्टि भएपछि उक्त प्रान्त पछिल्लो प्रभावित क्षेत्र बनेको छ। सुद उबाङ्गीमा पुष्टि भएको संक्रमण दक्षिण किभु प्रान्तबाट यात्रा गरेर आएका 23 वर्षीय पुरुषमा देखिएको थियो। ती संक्रमितको मृत्यु भएको स्थानीय अधिकारीहरूले जनाएका छन्। काठमाडौँ उपत्यकामा रेडियो एनआरएन 90.1 ठाउँ ठाउँका रेडियो स्टेसनहरू र नेपाली नेटवर्क .com एकैसाथ प्रसारण भइरहेको नेपाली खबर अहिलेलाई यति नै। 3 बजे नेपाली खबरका साथमा पुनः उपस्थित हुनेछौँ। नमस्कार।

0: त म तिमीसँग एक बस्दिन दुई बस्दिन चार बस्दिन यो घरको भित्ता भित्ता हेरेर मलाई उराट लाइसक्यो भित्तामा वालपेपर ल्याएर सजाम भन्दा नमान्ने होइन अब बस तिमी एक्लै म गए रिस उठ्ने
1: ए मेरी प्राण प्यारी मेरो मुटुको टुक्रा मलाई छोडेर नजान बरु जामिन बरु आजै गएर लिएर हाल वालपेपर
2: तपाईँको घर अनि अफिस सजावटको साथी सिटी फ्लावर सहित चोक बसन्तपुर बजार माडी माडी सामुदायिक अस्पताल अगाडि
3: यहाँ वालपेपर पर्दा कार्पेट डोरम्याट घर सजावटको सामान साथै जेन्स तथा लेडिज कपडा सुपथ मूल्यमा पाइन्छ
2: ग्रुप राइटर नरेश महतो गीता महतो
4: सम्पर्क 97625 73099 98074646 182 25

0: कुमारी कागती चिउरी चन्दन नीम अमला तितेपाती च्याउ गुलाब जस्ता संयोग जडीबुटीबाट बनेको औषधि साबुन जसले प्राकृतिक सुन्दरतामा निखार ल्याउँछ।
1: एक आलु काबा हजुरको बिदा सकिन थालिसक्यो तर घर गठ बनाउने र फर्निचर हाल्ने काम अल्पत्रै छ, थाहा छ कि छैन हजुरलाई?
2: ल किन रिसाउँछौ बुढी, हिँड अहिले नै सफल ब्लक एन्ड फर्निचर उद्योगमा।
3: सफल ब्लक एन्ड फर्निचर उद्योग फुलचोक बसन्तपुर बजार माडी, यहाँबाट एक दिनमै घर गोठ धनसार निर्माण गरिनुका साथै होम डेलिभरीको सुविधा सहित रिङ ब्लक तार पुल रेलिङ भेन्टिलेसन सिमेन्टको कुर्सी काठका दराज पलङ लोबेड टेबल आदि जस्ता फर्निचरका सामानहरू सुपथ मूल्यमा पाइन्छ।
4: आधुनिक डिजाइनका कुखुराका खोर निर्माण गर्न पनि हामीलाई सम्झनुहोस्।
5: प्रोप्राइटर रमेश नेपाली, सम्पर्क 98550 51584, 98651 54998।

अमेरिकाको ग्रिन कार्ड नभए जान भन्थ्यो मेरा बाबै, ए अमेरिकाको ग्रिन कार्ड नभए जान भन्थ्यो यत्रो बच्चा।

0: वातावरणीय स्वच्छता र नागरिक जिम्मेवारी सम्बन्धी सार्वजनिक अनुरोध।
1: प्लास्टिक तथा नष्ट नहुने फोहोरले माटो पानी र हावालाई प्रदूषित बनाउँछ। यसको असर आज होइन भोलिका पुस्ताले भोग्नु पर्दछ। हामीले फ्याँकेको प्लास्टिक र फोहोर वन्य जन्तुका लागि घातक बन्न सक्छ। उनीहरूको जीवन र हाम्रो भविष्य जोगाउन जंगल नदी र सार्वजनिक स्थलमा फोहोर नफ्याँकौ। आजै सचेत बनौ, फोहोर छुट्याऊ र सुरक्षित व्यवस्थापन गरौ।
0: सार्वजनिक सरकारका लागि हिमालचुली नेचर फार्म स्टे माडी नगरपालिका छ स्याउलीवास चितवन र स्वदेश एफएमद्वारा जारी संयुक्त अनुरोध।
2: दुबईमा रोजगारीको सुवर्ण अवसर।
0: दुबईको प्रतिष्ठित जर्मन कम्पनी बर्कलेबाट सेक्युरिटी गार्ड 6 जना, स्यालेरी 2000 दिराम प्लस खान बस्नु फ्री भएको माग भई आएको हुनाले जान चाहने इच्छुक व्यक्तिले तुरन्तै सम्पर्क गर्नुहोला।
2: फाइनल अन्तर्वार्ता कम्पनीको प्रतिनिधिद्वारा फेस टु फेस असोज 2 गते शुक्रबार चितवनको होटल रेड कार्पेटमा हुँदैछ।
0: निशुल्क परामर्श वा थप जानकारीको लागि सम्पर्क इन्डो अरब म्यान पावर लाइन्स चोक नारायणगढ चितवन।
2: सम्पर्क 98558359 98426443211 र 98142076704। खुरेतरोग विरुद्धको निशुल्क खोप कार्यक्रम सञ्चालन सम्बन्धी माडी नगरपालिकाको जरुरी सूचना।
0: यस माडी नगरपालिका पशुपक्षी एवं मत्स्य विकास शाखाको समन्वय र पशु सेवा कार्यालय भरतपुरको प्राविधिक सहयोगमा यही भदौ 13 गतेबाट माडी नगरपालिकाका 9 वटै वडाहरूमा गाई भैँसीमा लाग्ने खुरेत रोग विरुद्धको खोप अभियान सञ्चालन भइरहेको हुँदा खोपकर्ताहरू यस माडी नगरपालिकाको सबै वडामा खटिसकेका छन्। यो अवधिमा आफ्ना गाई भैँसीहरूमा खुरेत विरुद्धको खोप लगाई खुरेत मुक्त सेतो माडी अभियानमा सरिक भइदिन समस्त माडी नगरवासीमा हार्दिक अनुरोध गर्दछौ।
2: थप जानकारीका लागि कार्यक्रम संयोजक डाक्टर नवराज चापागाई 98550509084 र भ्याक्सिनेटर युवराज अधिकारी पशु स्वास्थ्य प्राविधिक 98458912084।

0: नमस्कार, म मदन पौड्याल। उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको दिउँसो 3 बजेको नेपाल खबरमा तपाईँलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। बाढी प्रभावित क्षेत्रमा खोज तथा उद्धार सँगै राहत वितरण लगायतका काम निरन्तर। कृष्णवीरको सडक मङ्गलबारसम्म खुलाउने गरी काम तीव्र। हिमाली विपद राष्ट्रिय सीमाभन्दा परको साझा चुनौती रहेको परराष्ट्र मन्त्री खनालको भनाई। भोटेकोशी र त्रिशुली नदी किनारमा फेरि बस्ती बसाल्न नहुनेमा बागमतीका मुख्यमन्त्री थापाको जोड। गुल्मीमा 38 जातका कफीको परीक्षण, 3 जात सिफारिसका लागि अन्तिम चरणमा। चीनका नयाँ पुस्ता, 50 वर्ष अघि निधन भइसकेका माओप्रति आकर्षण बढ्दै, युवाले असन्तुष्टि पोख्न माओलाई शिक्षकका रूपमा मान्न थालेको विश्लेषण। र एसिसी प्रिमियर कपको फाइनलमा युएई नेपालले दिएको 314 रनको लक्ष्य पछ्याउँदै। नेपाल खबरमा अब पूरा खबर। नेपाल प्रहरीको टिम्बुरे टु त्रिवेणी विशेष अपरेसन अन्तर्गत बाढी प्रभावित क्षेत्रमा खोज तथा उद्धार, डीएनए प्रोफाइलिङ, होल्डिङ सेन्टरमा सहजीकरण, समुदाय प्रहरी साझेदारी लगायत कार्यक्रम सञ्चालन भइरहेका छन्। अभियान अन्तर्गत सहजीकरण तथा समन्वयका लागि नुवाकोटमा खटिएका प्रहरी वरिष्ठ उपरीक्षक एसएसपी विनोद सिलवालका अनुसार गएको भदौ 19 गतेदेखि अहिलेसम्म 65 सब व्यवस्थापन गरिएको छ भने 46 नेपाली र 1 भारतीय गरी 47 सबको डीएनए परीक्षण गरिएको छ। संकलन गरिएका मध्ये 37 डीएनए नमुना नेपाल प्रहरी केन्द्रीय विधि विज्ञान प्रयोगशालामा पठाइएको र 10 नमुना पठाउन बाँकी रहेको छ। प्रहरीको लेभल 1 अस्पतालमा डीएनए नमुना संकलन गरिएको छ। टोलीले रसुवामा आवश्यक सामान पठाउन सहजीकरण गर्नुका साथै रसुवाबाट नुवाकोट ल्याएका सबको व्यवस्थापनमा समेत सहजीकरण गरिरहेको छ। एसएसपी सिलवालका अनुसार खोजी तथा उद्धारसँगै विभिन्न होल्डिङ सेन्टरको अनुगमन तथा प्रभावित क्षेत्रको अवस्थाबारे समन्वय गर्ने काम समेत भइरहेको छ। त्यस्तै नेपाली सेनाले विशेष गरी लगायत जोखिमयुक्त ठाउँमा उद्धार, सडक सञ्जाल, सम्पर्क विच्छेद भएका अत्यावश्यक पूर्वाधार निर्माण लगायतका काम गरिरहेको छ। भदौ 10 आएको भोटेकोशी बाढीको आज 18 दिन भइसकेको छ। त्रिशुली नदीको बाढीका कारण सडक भाँसिएपछि अवरुद्ध धादिङ चराउँदीको कृष्णवीर सडक खण्ड मङ्गलबारसम्म सञ्चालनमा ल्याउने गरी काम तीव्र पारिएको छ। नागढुङ्गा मोगलिन सडक योजना पश्चिम खण्डकी योजना प्रमुख सजना अधिकारीका अनुसार भाँसिएको सडकको भित्तातर्फ नयाँ ट्र्याक निर्माणको काम यसअघि नै सकिएको छ। सडक निर्माणका लागि आवश्यक उपकरण तथा निर्माण व्यवसायको टोली परिचालन गरी धमाधम काम भइरहेको र यही मङ्गलबारसम्म गाडी चल्ने गरी खुलाउने प्रयास भइरहेको उहाँले जानकारी दिनुभयो। भदौ 10 भोटेकोशी र त्रिशुली नदीको बाढीपछि पहिरो तथा सडक भाषीसँगै कृष्णवीर क्षेत्र अवरुद्ध छ। त्यहाँ नयाँ ट्र्याक निर्माण गरी यातायात सञ्चालन गर्ने गरी सडक योजना कार्यालयले उपकरण परिचालन गरेर काम गर्दै आएको छ। परराष्ट्र मन्त्री शिशिर खनालले हिमाली क्षेत्रमा देखिने वातावरणीय तथा प्राकृतिक विपद कुनै एक देशको मात्र समस्या नभई सीमापार प्रभाव पार्ने साझा चुनौती भएको बताउनु भएको छ। आज काठमाडौँमा भएको कार्यक्रममा मन्त्री खनालले राजनैतिक सीमाले देशहरूलाई छुट्याए पनि हिमालय र यसको पारिस्थितिक प्रणाली सीमाभन्दा परस्पर जोडिएको हालैको भोटेकोशी विपदबाट देखिएको बताउनुभयो। प्राकृतिक विपदको सामना गर्न साझा जिम्मेवारी, पूर्व तयारी र क्षेत्रीय सहकार्य आवश्यक रहेकोमा उहाँको जोड छ। नेपाल चीन सम्बन्धबारे चर्चा गर्दै परराष्ट्र मन्त्री खनालले भूगोल दुई देशबीचको सम्बन्धको महत्वपूर्ण आधार भए पनि सम्बन्धको भविष्य भूगोलले मात्रै निर्धारण नगर्ने उल्लेख गर्नुभयो। उहाँले दुई देशबीच लामो समयदेखि कायम सद्भावलाई व्यावहारिक सहकार्यमा रूपान्तरण गर्नुपर्नेमा जोड दिनुभयो। चीनको प्रविधि र नवप्रवर्धनमा भएको प्रगतिबाट नेपालले लाभ लिन सक्ने उल्लेख गर्दै मन्त्री खनालले प्रयोगशाला, अनुसन्धान, नवप्रवर्धन तथा ज्ञान आदान प्रदानमा सहकार्य विस्तार गर्नुपर्ने बताउनुभयो। कार्यक्रममा नेपालका लागि चिनिया राजदूत झाङ माओमिङले हिमाली क्षेत्रमा बढ्दै गएको जलवायुजन्य जोखिम र प्राकृतिक विपदको सामना गर्न नेपाल र चीनले मिलेर काम गर्नुपर्ने बताउनु भएको छ। उहाँले नेपाल र चीन एउटै हिमाली पारिस्थितिक प्रणालीसँग जोडिएकोले हिमाली क्षेत्रमा हुने बाढी, पहिरो तथा अन्य प्राकृतिक विपदको प्रभाव दुवै देशले सामना गर्नुपर्ने बताउनुभयो। चिनिया राष्ट्रपति सी चिनफिङको भनाई उद्धृत गर्दै राजदूत माओमिङले कुनै पनि देश वातावरणीय जोखिमबाट पूर्ण रूपमा सुरक्षित रहन नसक्ने र जलवायु परिवर्तनको सामना देश एक्लैले गर्न नसक्ने बताउनुभयो। बागमती प्रदेशका मुख्यमन्त्री किरण थापाले भोटेकोशी र त्रिशुली नदीको दायाँ बायाँ क्षेत्रमा अब फेरि बस्ती बसाल्न नहुने बताउनु भएको छ। नेपाल प्रेस सोसाइटीले भक्तपुरको सूर्यविनायकमा आज गरेको कार्यक्रममा मुख्यमन्त्री थापाले गएको भदौ 10 आएको भोटेकोशी बाढीले ठूलो जनधनको क्षति गरेको र अब पुनर्स्थापनाका काम गर्दा ध्यान पुर्याउनु पर्नेमा जोड दिनुभयो। भोटेकोशी र त्रिशुली नदी किनारका क्षेत्र सधैँ जोखिमपूर्ण रहेका कारण दीर्घकालीन सोचका साथ अघि बढ्नुपर्नेमा उहाँको जोड छ। बाढी प्रभावित क्षेत्रका नागरिकका लागि सम्बन्धित पालिकाले जग्गा उपलब्ध गराउने र प्रदेश सरकारले बस्ती निर्माण गर्ने सहमति भएको उहाँको भनाइ छ। नुवाकोटका लागि विदुर नगरपालिकामा जग्गा पाइसकेको र रसुवाका लागि जग्गा हेरिरहेको पनि मुख्यमन्त्री थापाले जानकारी दिनुभएको छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 3 बजेको नेपाल खबरमा चार भन्ज्याङभित्रका खबर सहित थप खबरहरू बाँकी नै छन्। सुन्दै गर्नुहोला।
1: सुन त, मेरो कपडा प्याकिङ गरिदेऊ त। श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
2: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउज र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीडितहरूका लागि 1,00,000 छुटको व्यवस्था पनि छ।
1: ओहो, यस्तो सुविधा रहेछ। ल, अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छु।
3: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
4: फोन 056-494-333, 493-555।

0: इन्डक्सन चुलो, राइस कुकर, वाल क्लक अनि बम्पर प्राइजमा पाउनुहोस् एक जोडीको लागि बाली टुर। युरो पेन्ट्स घर मात्र होइन, रंगाउनुहोस् सपना पनि।
1: थोरै बचत धेरै कायदा, बीमाका छन् फाइदै फाइदा। बीमाको क्षेत्रमा विश्वसनीय नाम रहेको नेपालको पहिलो र सरकारी स्वामित्वको एकमात्र जीवन बीमा कम्पनीमा जीवन बीमा गरी निश्चिन्त बनाऊ। न्यून बीमा शुल्कमा अधिक बोनस दर रहेको राष्ट्रिय जीवन बीमा कम्पनी लिमिटेड, रामशाह पथ काठमाडौँ, साबिकको राष्ट्रिय बीमा संस्थान।
2: सिधा कुरा प्रश्न विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz। नेपाल खबरमा अब थप खबरहरू। गुल्मीमा 38 जातका कफीको परीक्षण गरिएको छ। जिल्लामा व्यावसायिक कफी खेतीको विस्तारसँगै कफीका नयाँ जातको परीक्षण तथा गुणस्तर अध्ययनका लागि परीक्षण गरिएको हो। कफी अनुसन्धान कार्यक्रम अन्तर्गत भण्डारी डाँडामा आर्थिक वर्ष 82-83 38 जातका कफीको जातीय मूल्याङ्कन सम्पन्न भएको कफी अनुसन्धान कार्यक्रमका प्रमुख तथा वरिष्ठ वैज्ञानिक जनार्दन गौतमले जानकारी दिनुभयो। उहाँका अनुसार परीक्षण गरिएका जातहरूमध्ये 3 जात सिफारिसका लागि अन्तिम चरणमा पुगेका छन्। ती जातमा गुल्मी लोकल, सिलेक्सन 10 र एलो क्याटुरा रहेका छन्। रुरु क्षेत्र गाउँपालिकामा रहेको कफी अनुसन्धान कार्यक्रमले प्रांगारिक प्रविधि मार्फत 38 जातका कफीको जातीय परीक्षण सम्पन्न गरेको हो। यसै वर्ष थप अनुसन्धानमा समावेश गर्ने गरी भारतबाट 4 नयाँ जातका कफीका बिरुवा ल्याएर बेर्ना उत्पादन सुरु गरिएको पनि प्रमुख गौतमले बताउनुभयो। कफी अनुसन्धान कार्यक्रम अन्तर्गत झण्डै 100 रोपनी क्षेत्रफलमध्ये 60 रोपनीमा कफीका जातीय तथा अन्य परीक्षण र बिउ बेर्ना उत्पादन भइरहेको छ। अब विदेशको खबर। माओ सेतुङको निधन भएको 50 बित्यो, तर यसबेला आधुनिक चीनका नयाँ पुस्ता, विशेष गरी जेन्जी भनिने युवामाझ माओप्रतिको आकर्षण अप्रत्याशित रूपमा बढ़िरहेको पाइएको छ। चिनिया युवाहरू हिजो आज अनलाइन प्लेटफर्ममा माओलाई नेताभन्दा पनि शिक्षकको रूपमा प्रस्तुत गरिरहेका छन्। चिनिया भिडियो प्लेटफर्म बिलिबिलीमा माओको युवाकाल र नेतृत्वसँग सम्बन्धित भिडियोहरूले लाखौं भ्युज पाइरहेका छन् भने हजारौं सकारात्मक कमेन्टहरू आइरहेका छन्। चीनको प्रतिष्ठित चिनवा विश्वविद्यालयको पुस्तकालयमा सन् 2019 यता माओका रचनाहरू सबैभन्दा धेरै खोजिने पुस्तक बनेका छन्। जानकारका अनुसार यसको मुख्य कारण इतिहासप्रतिको प्रेम मात्र नभई वर्तमान चिनिया समाजप्रतिको युवाहरूको निराशा हो। पछिल्लो तथ्याङ्क अनुसार चीनमा युवा बेरोजगारी झण्डै 18% पुगेको

भएको छ। यादको स्मरण मात्र नभई चिनिया युवाहरूले भोगिरहेको आर्थिक असमानता, असुरक्षा र असन्तुष्टिलाई ऐतिहासिक भाषा प्रयोग गरेर व्यक्त गर्ने एउटा नयाँ तरिका रहेको

0: को विश्लेषण गरेका बीबीसीले जनाए।
1: साली नदीको शिर,
2: मणिचूडको काख,
1: स्वच्छ सुन्दर र स्निग्ध प्रकृति,
2: शान्ति र आनन्दको अनुभूति,
1: भीडभाडबाट टाढा,
2: सहरबाट नजिकै,
1: तपाईँको स्वागत र आतिथ्यका लागि सधैं तत्पर
2: झुले अर्ग्यानिक फार्म रिजोर्ट।
3: विस्तृत जानकारीका लागि फोन नम्बर 9861946566 र 9841549481, वेबसाइट झुले.com.np।
4: सपना तपाईको साथ हाम्रो नेपाल बैंक सवारी कर्जा, नेपाल बैंकको बबाल नाडा फेस्टिभ अफर, मात्र 4.94% सर्वाधिक न्यून वार्षिक ब्याज दरमा, सेवा शुल्क मात्र 0.5% रु 3,00,000 सम्मको निशुल्क लाइफ टाइम क्रेडिट कार्ड सुविधा, कर्जा अवधि 5 वा 7 वर्ष सम्म, सरल प्रक्रिया तथा छिटो स्वीकृति, सम्पूर्ण शाखाबाट कर्जा प्रवाह हुने। यो अफर भाद्र 9 देखि असोज 15 गतेसम्म मात्र लागू हुनेछ। सातै दिन 24 घन्टा 01-5-97-12-22 कल गर्नुहुन वा नजिकको नेपाल बैंकको शाखामा सम्पर्क गर्न सक्नुहुनेछ।
5: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
6: कृषि मन्त्र नार्क सँग।
2: बाढीका कारण मरेका पशुपन्छी कुहिएर सरुवा रोग र महामारी फैलन सक्ने जोखिम हुने भएकाले मरेका पशुपन्छीलाई खुला ठाउँ, बस्ती र पानीको मुहान भन्दा कम्तीमा 50 मिटर टाढा र कम्तीमा 3 फिट पुरिने गरी गहिरो खाल्डो खनेर चुना वा भिर्कोन छर्किएर गाड्नुहोस्।
0: उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको चार बन्जेङ भित्रका खबरमा तपाईँलाई स्वागत छ। काठमाडौँको असनमा नेवारी परम्परा अनुसार 96 जना कुमारको पूजा गरिएको छ। अन्नपूर्ण त के पूजको आयोजनामा आज कुमार पूजा गरिएको हो। 5 वर्षसम्मका बालकलाई कुमार पूजा गर्ने गरिएको छ। संस्थाले हरेक वर्षको भदौ महिनामा कुमार पूजा गर्दै आएको अध्यक्ष रामलक्ष्मी महर्जनले जानकारी दिनुभयो। देशमा सुख शान्तिको कामनासहित पूजा गरिएको उहाँले बताउनु भएको छ। कुमारहरूको नेवारी परम्परा अनुसार बाजा आजसहित पूजा गरिएको हो। कुमार पूजापछि आगन्तुकलाई नेवारी भोजन समेत गराइएको छ। पशुपति क्षेत्र विकास कोषले पशुपतिनाथ मन्दिरमा यस वर्षको हरितालिका 30 को तयारी सुरु गरेको छ। काठमाडौँका प्रमुख जिल्ला अधिकारी ईश्वरराज पौडेलको अध्यक्षतामा बसेको बैठकमा कोष, सुरक्षा निकाय तथा विभिन्न संघ संस्थाको सहभागितामा यस वर्षको 30 पर्वका लागि आवश्यक सुरक्षा, भक्तजन व्यवस्थापन, भीड नियन्त्रण, सरसफाई तथा अन्य व्यवस्थापन लगायतका विषयमा छलफल गरिएको हो। पशुपतिनाथ मन्दिरमा देशभरबाट आउने श्रद्धालु भक्तजनलाई सुरक्षित, व्यवस्थित र सहज रूपमा दर्शन तथा पूजा गर्ने वातावरण सुनिश्चित गर्न सम्बन्धित सबै निकायबीच आवश्यक समन्वय र सहकार्यलाई प्रभावकारी बनाउने विषयमा छलफल गरिएको कोषका सदस्य सचिव तीर्थ श्रेष्ठले जानकारी दिनुभयो। यस वर्षको 30 पर्व व्यवस्थित रूपमा सम्पन्न गर्न कोषले 7 वटा उपसमिति समेत गठन गरेर तयारी गरिरहेको छ। पर्सि सोमबार हरितालिका 30 पर्व परेको छ। काठमाडौँ महानगरपालिकाका तत्कालीन इन्जिनियर रामबाबु महतो कोइरीसहित 4 जना विरुद्ध विशेष अदालत काठमाडौँमा हिजो आरोप पत्र दायर भएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गैर कानूनी रूपमा आर्जन गरेको सम्पत्ति लुकाउने, छल्ने, रूपान्तरण गर्ने, स्वामित्व परिवर्तन गर्ने लगायत सम्पत्ति शुद्धिकरण गरेको भन्दै काठमाडौँ महानगरपालिकाका तत्कालीन इन्जिनियर रामबाबु महतो कोइरीसहित 4 जना विरुद्ध विशेष अदालत काठमाडौँमा आरोप पत्र दायर गरेको हो। अख्तियारले महानगरका तत्कालीन इन्जिनियर प्रतिवादी महतो कोइरी, उनको पत्नी माला कुमारी महतो, रिना कुशवाहा र कुशवाहाको पति कृष्ण प्रसाद मेहता सहितलाई गैर कानूनी सम्पत्ति आर्जन गरेको भन्दै सम्पत्ति शुद्धिकरण अनुसार मुद्दा दायर गरिएको जनाएको छ। महत्त्वमाथि 4,48,89,841 बिगोसहित मुद्दा दायर गरिएको अख्तियारका प्रवक्ता सुरेश नेउपानेले जानकारी दिनुभयो। वरिष्ठ पत्रकार तथा लेखक युवराज गौतमको 66 वर्षको उमेरमा आज निधन भएको छ। श्वास प्रश्वासमा समस्या भई बिहान उहाँलाई बलम्बोमा रहेको सशस्त्र प्रहरी बल अस्पतालमा उपचारका लागि लगिएकोमा उपचारकै क्रममा निधन भएको अस्पतालका डाक्टर दिवाकर सिंह थापाले जानकारी दिनुभयो। 2016 साल माघ 7 गते इलाममा जन्मिएका गौतम काठमाडौँको थानकोटमा बस्दै आउनुभएको थियो। उहाँको भोलि अन्तिम संस्कार गरिने भएको छ। र विज्ञापन क्षेत्रका जानकार एवं व्यवसायी निर्मल राज पौडेलको पुस्तक एड गुरु सिद्धान्त र अनुभव सार्वजनिक भएको छ। पुस्तकको उद्योगपति विनोद चौधरी, संचार उद्यमी भास्कर राज राजकर्णिकार, पूर्व न्यायाधीश एवं साइबर कानूनका जानकार डाक्टर श्रीकृष्ण भट्टराईले डिजिटल रूपमा लोकार्पण गर्नुभएको हो। यो पुस्तकमा नेपालको संचार क्षेत्रको अवस्था, विज्ञापन निर्माण र यसको बजार, फेरिएको विज्ञापन संस्कार लगायत कुरा समेटिएका छन्। त्यस्तै नेपालमा आम संचार क्षेत्रको अवस्था र चुनौतीका साथै विज्ञापन निर्माण र वितरणको विगतको अवस्था र अवधारणा प्रस्तुत गरिएको छ। नेपाल विज्ञापन एजेन्सी व्यवसाय संघको अध्यक्ष समेत रहेका पौडेलले पुस्तकमा व्यवसायिक आरोह अवरोह, विज्ञापनलाई समाजले हेर्ने दृष्टिकोण र विज्ञापन व्यवसायमा भोग्नु परेका सफलता असफलताका विषय पनि समेट्नु भएको छ। दिउँसो 3 बजेको राष्ट्रिय र 4 भन्ज्याङभित्रका खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक। बाढी प्रभावित क्षेत्रमा खोज तथा उद्धारसँगै राहत वितरण लगायतका काम निरन्तर। कृष्णवीरको सडक मंगलबारसम्म खुलाउने गरी काम तीव्र। हिमाली विपद राष्ट्रिय सीमाभन्दा परको साझा चुनौती रहेको परराष्ट्र मन्त्री खनालको भनाई। भोटेकोशी र त्रिशुली नदी किनारमा फेरि बस्ती बसाल्न नहुनेमा बागमतीका मुख्यमन्त्री थापाको जोड। र असनमा नेवारी परम्परा अनुसार 96 जना कुमारको पूजा। पशुपतिमा पर्सीको 30 पर्व केन्द्रित तयारी थालियो। अहिलेलाई 4 भन्ज्याङभित्रका खबर यति नै। बेलुका 6 बजे नेपाल दर्पण लिएर फेरि आउनेछौँ। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz र उज्यालो online.com पढ्दै र सुन्दै गर्नुहोला। शरीरलाई स्वस्थ राख्न प्रशस्त पानी पिउने गरौँ। नमस्कार।

0: वातावरणीय स्वच्छता र नागरिक जिम्मेवारी सम्बन्धी सार्वजनिक अनुरोध।
1: प्लास्टिक तथा नष्ट नहुने फोहोरले माटो पानी र हावालाई प्रदूषित बनाउँछ। यसको असर आज होइन भोलिका पुस्ताले भोग्नु पर्दछ। हामीले फ्याँकेको प्लास्टिक र फोहोर वन्य जन्तुका लागि घातक बन्न सक्छ। उनीहरूको जीवन र हाम्रो भविष्य जोगाउन जंगल नदी र सार्वजनिक स्थलमा फोहोर नफ्याँकौ। आजै सचेत बनौ, फोहोर छुट्याऊ र सुरक्षित व्यवस्थापन गरौ।
0: सार्वजनिक सरकारका लागि हिमालचुली नेचर फार्म स्टे माडी नगरपालिका संस्याउली वास चितवन र स्वदेश।

0: अहिले तपाईँ सुन्दै हुनुहुन्छ मालिकी लोकप्रिय एवं सर्वाधिक सुनिने स्वदेश एफएम 93.2 मेगाहर्ज।
1: नवजात शिशुदेखि बाल बालिकाहरूका निम्ति आधुनिक उपकरण सहित गुणस्तरीय स्वास्थ्य सेवाको निम्ति
2: निको चिल्ड्रेन हस्पिटल प्राली भरतपुर चितवन
1: अस्पतालमा उपलब्ध सेवाहरू बिहान 7:30 देखि साँझ 36 बजेसम्म बहिरङ्ग अर्थात् ओपिडी सेवा
2: 24 घण्टा इमर्जेन्सी सेवा
1: सुविधा सम्पन्न बाल सघन उपचार कक्ष पिआइसियु र नवजात शिशु उपचार कक्ष एनआइसियु सेवा
2: एडभान्स पेडियाट्रिक जनरल वार्ड
1: नवजात शिशुका लागि इन्टरमिडिएट केयर नर्सरी सेवा
2: जनरल डिलक्स सुपर डिलक्स तथा स्विट क्याबिन
1: बाल मुटु रोग सम्बन्धी विशेषज्ञ सेवा
2: बच्चाहरूको इको कार्डियोग्राफी इसिजी सेवा
1: गर्भमा रहेको बच्चाको मुटु सम्बन्धी जाँच
2: सुविधा सम्पन्न ल्याब डिजिटल एक्सरे भिडियो एक्सरे तथा इको सेवा
1: भेन्टिलेटर सेवा
2: होल बडी चेकअप जाँचको सुविधा
1: र निशुल्क सरकारी खोप सेवाको साथै अन्य सशुल्क खोप सेवा पनि उपलब्ध छ
2: चितवन र आसपास क्षेत्रकै एकमात्र बाल अस्पताल निको बाल अस्पताल सिएमसी अगाडि भरतपुर 10 चितवन फोन 0656 18853 5189353

0: त धेरै रिसाएछन् खोलेनन् खाइ
1: खै यति करलान्द नगाउने के गर्थे
2: उहाँ बिरालो छ क्या
3: हे के भनौँ खै

0: केटाले फकाउन नसकेको छ है।
1: ल ल गाउँदिनु म।

खाजा खानी पैसा ल्याऊ बाउ भन्दै कराउन पाइन्थ्यो, क्याम्पस जान्छु भनेर गर्लफ्रेन्डसँग हराउन पाइन्थ्यो। अब त बाउले बिहे गर भन्छन् गर्ने हो कसरी।

0: भरतपुर चितवन सीएमसी हॉस्पिटल को ठीक अगाड़ी संपर्क 0956 53 69 98 550 77 061 र 98 550 77 053।
1: 24 घंटा इमरजेंसी सेवा, विशेषज्ञ चिकित्सक मेडिकल चेकअप, डायग्नोसिस, ल्याब र सबै रोग व्याधि को उत्कृष्ट उपचार सेवा रहेको पुष्पाञ्जली हॉस्पिटल प्राली बाल मंदिर रोड भरतपुर 10 चितवन। फोन 0956 93 440 4 93 580 र 98 550 26 440।
2: It's 5 o'clock. अहिले 5 बजेको छ।

नेपाली रेडियो नेटवर्कको साँझ 5 बजेको नेपाल आफ्ना असक्षमता प्रदर्शन गरेको उक्त पार्टीको आरोप छ। उक्त पार्टीका नेता कार्यकर्ताले माइतीघरदेखि बबरमलसम्म प्रदर्शन गरेका हुन्। प्रदर्शनमा सहभागीहरू पछिल्लो समय मङ्गी समेत बढेकाले मङ्गी नियन्त्रण गर्न समेत माग गरेका छन्। भोटेकोशी नदीमा आएको बाढी पश्चात उत्पन्न हुन सक्ने स्वास्थ्य समस्यालाई मध्यनजर गर्दै नेपाल प्रहरी अस्पताल महाराजगञ्जले नुवाकोटमा 5 शैयाको अस्थायी फिल्ड अस्पताल सञ्चालनमा ल्याएको छ। त्रिशुली नदीको बाढीले त्रिशुली अस्पतालसँगको सम्बन्ध विच्छेद भइरहेको समयमा बाढी पश्चात फैलन सक्ने रोगको संक्रमण नियन्त्रणलाई मध्यनजर गर्दै नेपाल प्रहरीले 5 शैयाको लेभल 1 अस्पताल विदुरमा सञ्चालनमा ल्याएको हो। अस्पतालबाट विशेषज्ञ चिकित्सक मार्फत 24 घण्टा आकस्मिक सेवा सहित ओपिडी वार्ड प्रयोगशाला औषधि लगायत सुविधा आम सर्वसाधारणले निशुल्क पाउने व्यवस्था मिलाएको प्रहरी अस्पतालमा कार्यरत प्रहरी नायब महानिरीक्षक दामोदर पौडेलले जानकारी दिनुभयो। गत भदौ 10 गते भोटेकोशीमा आएको विनाशकारी बाढीले रसुवा नुवाकोट धादिङ लगायत जिल्लाका विशेष गरी ग्रामीण समुदायमा गम्भीर क्षति पुर्याएको छ। संयुक्त राष्ट्रसङ्घीय खाद्य तथा कृषि संगठन FAO अनुसार बाढीले करिब 1,800 हेक्टर कृषि योग्य जमिन नष्ट गरेको छ भने हजारौं पशुपन्छी मरेका छन्। FAO उपमहानिर्देशक बेथ बेचोडले बाढीले किसान र पशुपालकहरूमा पारेको प्रभाव तत्काल आवश्यक कृषि सहायता र आगामी खेतीको एयाम अगावै उत्पादन पुनस्थापना गर्नुपर्ने आवश्यकताका विषयमा आफ्नो धारणा व्यक्त गर्नुभएको हो। FAO प्रारम्भिक मूल्याङ्कन अनुसार कृषि योग्य जमिन माछा पोखरी खाद्य भण्डार तथा कृषि पूर्वाधारमा पुगेको क्षतिले प्रभावित क्षेत्रका किसान परिवारको खाद्य सुरक्षा र आमदानीमा दीर्घकालीन असर पर्ने चिन्ता बढाएको छ। रसुवाको भोटेकोशीमा आएको बाढीका कारण स्थगित गरिएको भदौ महिनाको करदाता प्रोत्साहन उपहार आगामी असोज 1 गते घोषणा हुने भएको छ। करदातालाई बिल लिन र कर तिर्ने प्रणालीमा अभ्यस्त गराउन नयाँ आर्थिक वर्षको बजेट मार्फत उक्त उपहार कार्यक्रम घोषणा गरिएको थियो। साउन 1 गतेदेखि सुचारू रहेको कार्यक्रम अन्तर्गत भदौ 16 गते पुरस्कार घोषणा गर्ने भनिएको थियो, तर भोटेकोशी बाढीका कारण देशमा विपत्ति आएपछि उक्त कार्यक्रम स्थगित गरिएको थियो। हामीसँग खबर अझै बाँकी छन्, नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।

0: नेपालको कुनै पनि बैंक खातामा वा 45,000 भन्दा बढी आईएमई काउन्टर मार्फत
1: आफन्तको हात हातमा पुर्याउन आईएमई गरौं।
0: 25 वर्षदेखि सारा नेपालीको विश्वास आईएमई गरौं।
2: आवाज हो नेपाली रेडियो नेटवर्क को जो तपाईं सुन्दै हुनुहुन्छ नेपाली खबर।
3: नेपाली खबरमा अब बाँकी खबरहरू। नेपाल पञ्चाङ निर्णायक विकास समितिले यस वर्षको इन्द्रजात्राका साइत सार्वजनिक गरेको छ। इन्द्रजात्रा पर्वको प्रक्रिया भाद्रपद शुक्ल तृतीयादेखि सुरु हुन्छ। यी इन्द्रजात्राको लिङ्गोड उठाउन रुख काट्न जानका लागि वन यात्रा गर्न जाने साइत 28 भदौ आइतबारको बिहान 9:53 रहेको समितिका अध्यक्ष एवं सह प्रा डाक्टर पुरुषोत्तम भट्टराईले जानकारी दिनुभयो। रुख काट्ने साइत राति 8:47 रहेको छ। भक्तपुरको चित्तपोल वनबाट इन्द्रध्वजाको लिङ्गोड उठाउन रुख काट्ने परम्परा रहिआएको उहाँले जानकारी दिनुभयो। लिङ्गो नगर प्रवेश गराउने साइत 3 असोजको बिहान 8:05 रहेको समितिले जनाएको छ। तेर्सो संस्करण एसएससी प्रिमियर कप एक दिवसीय प्रतियोगिताको उपाधि नेपाली पुरुष राष्ट्रिय क्रिकेट टोलीले जितेको छ। आज मलेसियामा सम्पन्न फाइनल खेलमा युनाइटेड अरब इमिरेट्स युएलाई 44 रनले हराउँदै नेपालले दोस्रो पटक प्रिमियर कपको उपाधि जितेको हो। यो सँगै नेपाली टोली सन् 2027 बङ्गलादेशमा आयोजना हुने एक दिवसीय एसिया कपमा छनौट भएको छ। नेपालले दोस्रो पटक एसिया कपमा स्थान बनाएको हो। गत संस्करणको विजेता बनेको युए भने एसिया कप 2027 स्थान बनाउन वञ्चित भयो। फाइनलमा खेलमा नेपालले दिएको 314 रनको लक्ष्य पन्छाएकी युवै 49.1 ओभरमा 269 रनमा अल आउट भयो। उसका लागि गुहल चोपाराले 105 बलमा 3 चौका र 4 छक्कासहित अभिजित 100 रनको पारी खेल पनि जितका लागि पर्याप्त भएन। नेपालका लागि बलिङतर्फ करण केसीले 3, ललित नारायण राजवंशीले 2, कप्तान सन्दीप लामिछाने, दिपेन्द्र सिंह ऐरी, रोहित कुमार पौडेल, कुलसन कुमार झाले 1-1 विकेट लिए। त्यसअघि मलेसियाको क्वालामपुर स्थित बायोमास ओभलको मैदानमा टस जितेर पहिला ब्याटिङ गरेको नेपालले निर्धारित 50 ओभरमा 9 विकेट गुमाएर 313 रन बनाएको थियो। नेपालका लागि ओपनर तथा विकेट किपर आसिफ शेखले शतकीय इनिङ खेले। उनले 106 बलमा 8 चौका र 4 छक्कासहित 102 रनको इनिङ खेलेका हुन्। एक दिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा आसिफको यो दोस्रो शतक हो। यस्तै आज गुलशन कुमार झाले अर्धशतकीय पारी खेले। उनले 38 बलमा 4 छक्का र 3 चौकाको मद्दतमा 52 रन पारी खेलेका हुन्। एक दिवसीय अन्तर्राष्ट्रिय कुलसनको यो 6 अर्धशतक हो। यस्तै अर्जुन कुमारले 43, रोहित कुमारले पौडेलले 40, दिपेन्द्र सिंह ऐरीले 18, बसिर अहमदले अभिजित 15 र ईशान पाण्डेले 13 रन जोडे। युवाका लागि बलिङमा इम्रार अहमदले 4, खुजैमा तबवीरले 2 तथा हैदर अली अबीर उस्मानीले 1-1 विकेट लिएका थिए। हस्त, नेपाली खबर अहिलेलाई यति नै। 6 बजे नेपाली खबरका साथमा पुनः उपस्थित हुनेछौँ। नमस्कार।

0: पर्यावरणीय स्वच्छता र नागरिक जिम्मेवारी सम्बन्धी सार्वजनिक अनुरोध।
1: प्लास्टिक तथा नष्ट नहुने फोहोरले माटो पानी र हावालाई प्रदूषित बनाउँछ। यसको असर आज होइन भोलिका पुस्ताले भोग्नु पर्दछ। हामीले फ्याँकेको प्लास्टिक र फोहोर वन्य जन्तुका लागि घातक बन्न सक्छ। उनीहरूको जीवन र हाम्रो भविष्य जोगाउन जंगल नदी र सार्वजनिक स्थलमा फोहोर नफ्याँकौ। आजै सचेत बनौ, फोहोर छुट्याऊ र सुरक्षित व्यवस्थापन गरौ।
0: सार्वजनिक सरकारका लागि हिमालचुली नेचर फार्म स्टे माडी नगरपालिका छ स्याउलीवास चितवन र स्वदेश एफएमद्वारा जारी संयुक्त अनुरोध।
2: वर्षौंदेखि स्वास्थ्य क्षेत्रमा जनतालाई उचित सेवा प्रदान गर्दै आइरहेको अस्पताल रोडमा रहेको नारायणी सामुदायिक हस्पिटलमा अनुभवी डाक्टरहरूद्वारा हात खुट्टा भाँचिएको, नसा च्याप्पिएको, खप्टिएको लगायत महिला तथा पुरुषका साना तथा ठुला सबै खाले अपरेसन सजिलै गरिन्छ। तिमीले भुले कि क्या हो, पोहोर साल हाम्रो माइजीलाई पत्थरी र पाठे गरेको अपरेसन त्यही गराएको होइन? कस्तो राम्रो छ अहिले माइजीलाई।
3: त्यसो भए हेलिकप्टर क्यान्सिल, एम्बुलेन्स बोलाएर तुरन्त नारायणी सामुदायिक अस्पतालमा लैहालौ।
4: हजुर, हामी कहाँ आधुनिक प्रविधि युक्त मेसिनहरूबाट महिलाहरूको स्तनको विशेष एक्सरे, 24 घण्टा सिटी स्क्यान तथा आइसियु सेवा उपलब्ध गराइन्छ।
0: नवजात शिशुदेखि बाल बालिकाहरूका निम्ति आधुनिक उपकरण सहित गुणस्तरीय स्वास्थ्य सेवाको निम्ति
5: निको चिल्ड्रेन हस्पिटल प्राली भरतपुर चितवन
0: अस्पतालमा उपलब्ध सेवाहरू बिहान 7:30 देखि साँझ 36 बजेसम्म बहिरङ्ग अर्थात् ओपिडी सेवा,
5: 24 घण्टा इमर्जेन्सी सेवा,
0: सुविधा सम्पन्न बाल सघन उपचार कक्ष पिआइसियु र नवजात शिशु उपचार कक्ष एनआइसियु सेवा,
5: एडभान्स पेडियाट्रिक जनरल वार्ड,
0: नवजात शिशुका लागि इन्टरमिडिएट केयर नर्सरी सेवा,
5: जनरल डिलक्स सुपर डिलक्स तथा स्विट क्याबिन,
0: बाल मुटु रोग सम्बन्धी विशेषज्ञ सेवा,
5: बच्चाहरूको इको कार्डियोग्राफी इसिजी सेवा,
0: गर्भमा रहेको बच्चाको मुटु सम्बन्धी जाँच इको कार्डियोग्राफी सेवा,
5: सुविधा सम्पन्न ल्याब, डिजिटल एक्सरे, भिडियो एक्सरे तथा इको सेवा,
0: भेन्टिलेटर सेवा,
5: होल बडी चेकअप जाँचको सुविधा
0: र निशुल्क सरकारी खोप सेवाको साथै अन्य सशुल्क खोप सेवा पनि उपलब्ध छ।
5: चितवन र आसपास क्षेत्रकै एकमात्र बाल अस्पताल निको बाल अस्पताल सीएमसी अगाडि भरतपुर 10 चितवन। फोन 056-5188-553, 5189-53।

अनुहार भरे कालो पोतो छन् त्यसैमा डन्डीफोर र चौरीपनाले मेरो रूपै बिगारेको थियो। मलाई लाग्थ्यो म जस्तै नराम्री अरू कोही पनि छैन, तर जबदेखि मैले ओखती फेस सोप प्रयोग गर्न थालेँ तबदेखि मलाई सबैले यस्तै भन्छ।

0: मुखति फेसु जस्तो नाम उस्तै काम, एक पटक अवश्य प्रयोग गरौँ, परिणाम आफै थाहा हुनेछ। केवल एक हप्तामै अनुहारमा परिवर्तन आउनेछ।
1: दक्ष चिकित्सक, अत्याधुनिक प्रविधि तथा सम्पूर्ण स्वास्थ्य सेवा सहितको पुष्पाञ्जलि अस्पताल अब भरतपुर 10 बाल मन्दिर रोडमा।
2: अत्याधुनिक अपरेशन थिएटर, आईसीयू, ल्याब सुविधा, न्यूरो सर्जन सहित विशेषज्ञ डाक्टरहरूबाट सम्पूर्ण उपचार सेवा,
1: साथमा ब्लड सुगर, क्रिटिनाइन, लिपिड प्रोफाइल, ईसीजी, युरिन रुटिन र विशेषज्ञ चिकित्सकको परामर्श सहितको आरोग्य प्याकेज।
2: अब तपाईँको स्वास्थ्यको ख्याल राख्न पुष्पाञ्जलि अस्पताल, भरतपुर 10 बाल मन्दिर रोड, एयरपोर्ट नजिकै। फोन 0556493580, मोबाइल 98550426440।
3: एसएनपी कम्पनी कार्यालयको अत्यन्त जरुरी सूचना।
4: कम्पनी एन 2063 बमोजिम दर्ता भएका कम्पनीको म्याद भित्र विवरण पेश नगरेको र अध्यावधिक नगरेको कम्पनी प्राली 2083 असोज भित्र आय विवरण पेश गरेमा लाग्ने सम्पूर्ण कर, शुल्क, दस्तुर, जरिवाना मिनाहा हुने व्यवस्था भएको हुँदा समय भित्र आफ्नो व्यवसाय नवीकरण गर्न आउनु हुन एसएनपी कम्पनीको कार्यालयद्वारा सूचना जारी गरिएको छ। पुनश्च लाइसेन्स नभएका बिचौलियासँग काम गरी पछि पछुताउनु भन्दा लाइसेन्स भएका आधिकारिक संस्थासँग मात्र काम गरी ढुक्क हुनुहोस्।
3: एसएनपी कम्पनीको कार्यालय भरतपुर बाइपास रोड, आन्तरिक राजस्व कार्यालयबाट 200 मिटर पारी मौलाकालिका अस्पताल सँगै। सम्पर्क नम्बर 0556909959, 98550 6359 र 98550 6739।

0: उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइनमा प्रसारण भइरहेको नेपाल दर्पणमा साथी कृष्ण शर्मासँगै मदन पौड्यालको स्वागत छ। नेपाल दर्पण सुरु गरौं मुख्य खबरका शीर्षकहरूबाट।
1: युएलाई हराउँदै नेपाल एसिसी प्रिमियर कप च्याम्पियन, अर्को वर्ष एसिया कप खेल्ने आसिफ प्लेयर अफ द म्याच तथा सन्दीप प्लेयर अफ द टुर्नामेन्ट।
0: बाढी प्रभावित क्षेत्रमा खोज तथा उद्धारसँगै राहत वितरण लगायतका काम निरन्तर, कृष्णभीरको सडक मंगलबारसम्म खुलाउने गरी काम तीव्र।
1: हरेक विपदपछिको पीडामा कला र संगीतको भूमिका पनि

0: महत्वपूर्ण कलाकार र गीत संगीत मार्फत मलम लगाउने प्रयास हुने गरेको भनाई
1: खालि एउटा सान्त्वनाको रूपमा मन बुझाउनेको रूपमा त्यो चोटलाई नरम बनाउनको लागि कलाकारले पनि देशको लागि चाहिँ अचेतनाको रूपमा ल्याउँदाखेरि राम्रो हुन्छ।
2: भारतको नयाँ दिल्लीमा 18 ब्रिक्स शिखर सम्मेलन सुरु। विश्वव्यापी सहभागिता र प्रभाव बढाउन ब्रिक्सले ठोस पहल गर्नुपर्नेमा मोदीको जोड।
0: र नेपाल भलिबल लिगको उपाधिका लागि कर्णाली र अन्नपूर्ण बीचको खेल चल्दै।
3: कृषि र भेटेरिनरी र इन्जिनियरिङ शैक्षिक कार्यक्रम तर्फ स्नातक तह अध्ययनका लागि नयाँ भर्ना सम्बन्धी नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपीआई भरतपुर चितवनको सूचना।
4: विगत 3 दशक भन्दा बढी समयदेखि गुणस्तरीय प्राविधिक शिक्षा सञ्चालनमा गर्विलो इतिहास बोकेको नेपाल भेटेरिनरी काउन्सिलबाट समेत भर्ना स्वीकृत प्राप्त नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपीआई भरतपुर चितवनमा शैक्षिक वर्ष 2083 लागि स्नातक तह भेटेरिनरी तर्फ 5 वर्षे बीबीएससी एन्ड एएच भेटेरिनरी डाक्टर र कृषि तर्फ बीएससी एजी शैक्षिक कार्यक्रममा नयाँ भर्ना आवेदन फारम अनलाइन मार्फत भराइरहेको हुँदा इच्छुक विद्यार्थीहरूबाट entrance.puexam.edu.np वा www.npi.edu.np लगन गरी फारम भर्न वा सिधै कलेजमा सम्पर्क राखी फारम भर्न सूचित गरिन्छ।
3: फारम भर्ने अन्तिम मिति 2083 भाद्र 28 गते सम्म। प्रवेश परीक्षा 2083 भाद्र 31 गते।
4: बीई सिभिल, बीई इलेक्ट्रिकल, बीई कम्प्युटर तर्फ केही सिट रिक्त रहेको हुँदा आइओई पुलचोकबाट प्रवेश परीक्षा उत्तीर्णहरूलाई सिधा भर्ना लिइरहेको जानकारी गराइन्छ।
3: तपाईको सपना हाम्रो जिम्मेवारी, भविष्यको यात्रा आजै एनपीआईबाट सुरु गरौं।
4: थप जानकारीका लागि नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपीआई भरतपुर चितवन फोन नम्बर 056-421-261-596-617
3: मोबाइल 98550-6076-8 98550-6076-9 98511-62594 98510-5422-4
5: हिमालको हिउँ पग्लदैछ, मुहानहरू सुक्दैछन्। जलवायु परिवर्तनमा हाम्रो मौनताले हिमाल नै झुक्दैछन्।
6: बाढीको बेगले प्रलयको बिगुल बजाइसक्दा पनि, भावी नभई यही पुस्तालाई बगाइसक्दा पनि हाम्रो मौनता कहिलेसम्म?
5: साझा पृथ्वी, साझा दायित्व। जलवायु न्यायमा सामूहिक ऐक्यबद्धता र खबरदारीका लागि यही भाद्र 30 र 31 गते राज्यका 753 वटै स्थानीय तहको सहभागितामा निलगिरी हिमालको काख, काली गण्डकीको तट, मोक्ष भूमि जोमसोम मुस्ताङमा आयोजना हुने घरबझोङ जलवायु परिवर्तन सम्मेलन 2083 सहभागी बनौ।
6: आयोजक घरबझोङ गाउँपालिका जोमसोम मुस्ताङ।
5: स्थानीय तहको जिम्मेवारी, जलवायु न्यायका लागि साझेदारी।
6: घरबझोङ घोषणा पत्र जारी गरौं, जलवायु न्यायको नेतृत्व गरौं।
7: सुन त, मेरो कपडा प्याकिङ गर्दै त श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
8: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउज र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीडितहरूका लागि 1,00,000 छुटको व्यवस्था पनि छ।
7: ओहो, यस्तो सुविधा रहेछ। ल, अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छु।
9: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
4: फोन 056-494-333-493-555।
0: नेपाल दर्पणमा अब खबरको सिलसिला। सुरुमा नेपाल एसएससी प्रिमियर कप उपाधि सहित एसिया कपमा छनौट भएको सुखद खबर। एसएससी प्रिमियर कप क्रिकेटको उपाधि जित्दै नेपाल एक दिवसीय एसिया कपमा छनौट भएको छ। नेपालले मलेसियामा भएको प्रतियोगिताको फाइनलमा युएईलाई 44 रनले हरायो। यो प्रतियोगिताको विजेता एक टोली मात्रै भारत, पाकिस्तान, श्रीलंका, बंगलादेश र अफगानिस्तान सम्मिलित एसिया कप खेल्न पाउने प्रावधान थियो। नेपाल च्याम्पियन बन्दै अर्को वर्ष बंगलादेश टोलीमा हुने तालिका रहेको एसिया कपमा छनौट भएको हो। नेपालले दोस्रो पटक एसिया कप खेल्नेछ। यसअघि सन् 2023 घरेलु मैदानमा भएको यो प्रतियोगिताको फाइनलमा पनि नेपालले युएईलाई 7 विकेटले पराजित गरी पहिलो पटक एसिया कप खेलेको थियो। आजको खेलमा नेपालका ओपनर आसिफ शेखले शतक बनाए। टस जितेर पहिला ब्याटिङ गरेको नेपालले निर्धारित 50 ओभरमा 9 विकेट गुमाएर 313 रन बनाएको थियो। आसिफले 106 रन जोडे। युएईका राहुल चोपराले शतक बनाए पनि टोलीको हार टार्न सकेनन्। युएई 49 ओभर 1 बलमा 269 रनमा अल आउट भयो। आसिफ प्लेयर अफ द म्याच बनेका छन्। यस्तै प्रतियोगितामा सर्वाधिक विकेट लिएका नेपालका कप्तान सन्दीप लामिछाने प्लेयर अफ द टुर्नामेन्ट भए। फाइनल खेलेका नेपाल र युएई इमर्जिङ टिम्स एसिया कपका लागि पनि छनौट भएका छन्।
10: नेपाल प्रहरीको टिम्बुरे 2 त्रिवेणी विशेष अपरेशन अन्तर्गत बाढी प्रभावित क्षेत्रमा खोज तथा उद्धार, डीएनए प्रोफाइलिङ, होल्डिङ सेन्टरमा सहजीकरण, समुदाय प्रहरी साझेदारी लगायतका कार्यक्रम सञ्चालन भइरहेका छन्। अभियान अन्तर्गत सहजीकरण तथा समन्वयका लागि नुवाकोटमा खटिएका प्रहरी वरिष्ठ उपरीक्षक एसएसपी विनोद सिलवालका अनुसार गएको भदौ 19 गतेदेखि अहिलेसम्म 65 सब व्यवस्थापन गरिएको छ भने 46 नेपाली र 1 भारतीय गरी 47 सबको डीएनए परीक्षण गरिएको छ। संकलन गरिएका मध्ये 37 डीएनए नमूना नेपाल प्रहरी केन्द्रीय विधि विज्ञान प्रयोगशालामा पठाइएको र 10 नमूना पठाउन बाँकी रहेको छ। प्रहरीको लेभल 1 अस्पतालमा डीएनए नमूना संकलन गरिएको छ। टोलीले रसुवामा आवश्यक सामान पठाउन सहजीकरण गर्नुका साथै रसुवाबाट नुवाकोट ल्याइएका सबको व्यवस्थापनमा समेत सहजीकरण गरिएको छ। एसएसपी सिलवालका अनुसार खोजी तथा उद्धारसँगै विभिन्न होल्डिङ सेन्टरको अनुगमन तथा प्रभावित क्षेत्रको अवस्थाबारे समन्वय गर्ने काम समेत भइरहेको छ। यस्तै नेपाली सेनाले विशेष गरी सुरुङ लगायत जोखिमयुक्त ठाउँमा उद्धार, सड़क सञ्जाल, सम्पर्क विच्छेद भएका र अत्यावश्यक पूर्वाधार निर्माण लगायतका काम गरिरहेको छ। भदौ 10 आएको भोटेकोशी बाढीको आज 18 दिन भइसकेको छ।
0: त्रिशुली नदीको बाढीका कारण सड़क भाँसिएपछि अवरुद्ध धादिङ चरौदीको कृष्णवीर सड़क खण्ड मंगलबारसम्म सञ्चालनमा ल्याउने गरी काम तीव्र पारिएको छ। नागढुङ्गा मुगलिङ सड़क योजना पश्चिम खण्डकी योजना प्रमुख सजना अधिकारीका अनुसार भाँसिएको सड़कको भित्ता तर्फबाट नयाँ ट्र्याक निर्माणको काम यसअघि नै सकिएको छ। सड़क निर्माणका लागि आवश्यक उपकरण तथा निर्माण व्यवसायको टोली परिचालन गरी धमाधम काम भइरहेको र यही मंगलबारसम्म गाड़ी चल्ने गरी खुलाउने प्रयास भइरहेको उहाँले जानकारी दिनुभयो। भदौ 10 भोटेकोशी र त्रिशुली नदीको बाढीपछि पहिरो तथा सड़क भाँसिएसँगै कृष्णवीर क्षेत्र अवरुद्ध छ। त्यहाँ नयाँ ट्र्याक निर्माण गरी यातायात सञ्चालन गर्ने गरी सड़क योजना कार्यालयले उपकरण परिचालन गरेर काम गर्दै आएको छ।
10: परराष्ट्र मन्त्री शिशिर खनालले हिमाली क्षेत्रमा देखिने वातावरणीय तथा प्राकृतिक विपद कुनै एक देशको मात्र समस्या नभई सीमापार प्रभाव पार्ने साझा चुनौती भएको बताउनु भएको छ। आज काठमाडौँमा भएको कार्यक्रममा मन्त्री खनालले राजनीतिक सीमाले देशहरूलाई छुट्याए पनि हिमालय र यसको पारिस्थितिक प्रणाली सीमाभन्दा परस्पर जोडिएको हालैको भोटेकोशी विपदबाट देखिएको बताउनु भयो। प्राकृतिक विपदको सामना गर्न साझा जिम्मेवारी, पूर्व तयारी र क्षेत्रीय सहकार्य आवश्यक रहेकोमा उहाँले जोड़ दिनुभयो। नेपाल चीन सम्बन्धबारे चर्चा गर्दै परराष्ट्र मन्त्री खनालले भूगोल दुई देशबीचको सम्बन्धको महत्वपूर्ण आधार भए पनि सम्बन्धको भविष्य भूगोलले मात्र निर्धारण नगर्ने उल्लेख गर्नुभयो। उहाँले दुई देशबीच लामो समयदेखि कायम सद्भावलाई व्यावहारिक सहकार्यमा रूपान्तरण गर्नुपर्नेमा जोड़ दिनुभयो। सन् 2019 स्थापित रणनीतिक साझेदारीलाई थप सुदृढ गर्दै सीमापार कनेक्टिभिटी, सहज व्यापार प्रविधि, सहकार्य र साझा समृद्धिमा केन्द्रित हुनुपर्ने उहाँले बताउनुभयो। चीनको प्रविधि र नवप्रवर्तनमा भएको प्रगतिबाट नेपालले लाभ लिन सक्ने उल्लेख गर्नुहुँदै मन्त्री खनालले प्रयोगशाला, अनुसन्धान, नवप्रवर्तन तथा ज्ञान आदान प्रदानमा सहकार्य विस्तार गर्नुपर्ने बताउनुभयो। कार्यक्रममा नेपालका लागि चिनिया राजदूत झाङ माओमिङले हिमाली क्षेत्रमा बढ्दै गएको जलवायुजन्य जोखिम र प्राकृतिक विपदको सामना गर्न नेपाल र चीनले मिलेर काम गर्नुपर्ने बताउनु भएको छ। उहाँले नेपाल र चीन एउटै हिमाली पारिस्थितिक प्रणालीसँग जोडिएकाले हिमाली क्षेत्रमा हुने बाढी, पहिरो तथा अन्य प्राकृतिक विपदको प्रभाव दुवै देशले सामना गर्नुपर्ने बताउनुभयो। चिनिया राष्ट्रपति सी जिनफिङको भनाई उद्धृत गर्दै राजदूत माओमिङले कुनै पनि देश वातावरणीय जोखिमबाट पूर्ण रूपमा सुरक्षित रहन नसक्ने र जलवायु परिवर्तनको सामना देश एक्लैले गर्न नसक्ने बताउनुभयो।
0: यसैबीच बागमती प्रदेशका मुख्यमन्त्री किरण थापाले भोटेकोशी र त्रिशुली नदीको दायाँ बायाँ क्षेत्रमा अब फेरि बस्ती बसाल्न नहुने बताउनु भएको छ। नेपाल प्रेस सोसाइटीले भक्तपुरको सूर्य विनायकमा आज गरेको कार्यक्रममा मुख्यमन्त्री थापाले गएको भदौ 10 आएको भोटेकोशी बाढीले ठूलो जनधनको क्षति गरेको र अब पुनर्स्थापनाको काम गर्दा ध्यान पुर्याउनु पर्नेमा जोड़ दिनुभयो। भोटेकोशी र त्रिशुली नदी किनारको क्षेत्र सधैं जोखिमपूर्ण रहेका कारण दीर्घकालीन सोचका साथ अघि बढ्नुपर्ने उहाँले बताउनुभयो। बाढी प्रभावित क्षेत्रका नागरिकका लागि सम्बन्धित पालिकाले जग्गा उपलब्ध गराउने र प्रदेश सरकारले बस्ती निर्माण गर्ने सहमति भएको उहाँको भनाइ छ। नुवाकोटका लागि विदुर नगरपालिकामा जग्गा पाइसकेको र रसुवाका लागि जग्गा हेरिरहेको पनि बागमतीका मुख्यमन्त्री किरण थापाले जानकारी दिनुभयो। उहाँले बाढी तथा विपद प्रभावित नागरिकको लागि स्थायी आवास निर्माणलाई पहिलो प्राथमिकतामा राखेको र दीर्घकालीन रूपमा सुरक्षित ठाउँमा प्रभावितको पुनर्स्थापना गर्न प्रदेश सरकार केन्द्रित रहेको समेत बताउनु भएको छ। सीधा कुरा प्रश्न विचार, यो हो उज्यालो रेडियो नेटवर्क नेपाल दर्पणमा। खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
3: राप्ती इन्जिनियरिङ कलेज घोराही दाङको विद्यार्थी भर्ना सम्बन्धी सूचना।
11: स्थापनाको पहिलो ब्याचमै इन्जिनियरिङ कार्यक्रम तर्फ पोखरा विश्वविद्यालय प्रथम तथा बीसीए तर्फ पाँचौं ब्याचमा गोल्ड मेडल प्राप्त गर्न सफल ग्रीनविच विश्वविद्यालय लन्डन, कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान अस्ट्रेलिया तथा यूएई द्वारा पुरस्कृत लुम्बिनी प्रदेशकै उत्कृष्ट यस कलेजमा बीबीए बीसीए बीई कम्प्युटर र बीई सिभिल कार्यक्रममा केही

0: बारेमा रोजगारीको सुबर्ण अवसर।
1: दुबईको प्रतिष्ठित जर्मन कम्पनी बर्कलेबाट सेक्युरिटी गार्ड 6 जना, स्यालेरी 2000 दिराम प्लस खानु बस्नु फ्री भएको माग भइआएको हुनाले जान चाहने इच्छुक व्यक्तिले तुरन्तै सम्पर्क गर्नुहोला।
0: फाइनल अन्तर्वार्ता कम्पनीको प्रतिनिधिद्वारा फेस टु फेस असोज 2 गते शुक्रबार चितवनको होटल रेड कार्पेटमा हुँदैछ।
1: निशुल्क परामर्श वा थप जानकारीको लागि सम्पर्क इन्डो अरब म्यान पावर लाइन्स चोक नारायणगढ चितवन।
0: सम्पर्क 98550 58369, 98426 43211 र 98142076004।
2: अनुहार भरि कालो पोतो झन् त्यसैमा डन्डी फोर र चौरीपनाले मेरो रूपै बिगारेको थियो। मलाई लाग्थ्यो म जस्तै नराम्री अरू कोही पनि छैन, तर जबदेखि मैले ओखती फेस सोप प्रयोग गर्न थालेँ तबदेखि मलाई सबैले यस्तै भन्छ।

0: मुख अति फेसो जस्तो नाम उस्तै काम एक पटक अवश्य प्रयोग गरौँ परिणाम आफै थाहा हुनेछ केवल एक हप्तामै अनुहारमा परिवर्तन आउनेछ
1: आफ्नो सपनाको घर अब बनाउनुहोस् बसन्तपुर आवास क्षेत्रमा
2: अब माडीको बसन्तपुर क्षेत्रमा 8 धुरको घडेरी मात्र 12,80,000
1: घडेरीका विशेषताहरू
2: निर्माणाधीन आइओएस रिसोर्टको छेउमा रहेको मेन हाइवेबाट 390 मिटर भित्र हुलाकी राजमार्ग र कृषि सडकको बीचमा रहेको तुरुन्तै घर बनाई भाडामा दिन मिल्ने
3: खुलाउने गरी काम तीव्र हिमाली विपद राष्ट्रिय सीमा भन्दा परको साझा चुनौती रहेको परराष्ट्र मन्त्री खनालको भनाई भोटे कोशी र त्रिशुली नदी किनारमा फेरि बस्ती बसाल्न नहुनेमा बागमतीका मुख्यमन्त्री थापाको जोड लगायतका खबर प्रस्तुत गर्यौं
4: नेपाल दर्पणमा अब बाँकी खबर भोटेकोशी बाढी प्रभावित क्षेत्रका लागि प्रधानमन्त्री राहत कोषमा आर्थिक सहयोग जुट्ने क्रम निरन्तर छ प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयका अनुसार आज बिहानसम्म कोषको खातामा झण्डै 13,54,09,00,000 रुपियाँ मौजात छ कार्यालयका अनुसार हिजो बेलुका 5 बजेपछि आज बिहानसम्म 28,20,14,366 रुपियाँ थपिएको छ राहत रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषका विभिन्न 9 बैंकमा रहेको छ सरकारले यसअघि यो कोषबाट बाढी पीडितका नाममा राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण मार्फत 1 अर्ब रूपियाँ निकासा गरिसकेको छ यस्तै कोषका 2 बैंकका डलर खातामा पनि रकम जम्मा भइरहेको छ आज बिहानसम्म कुल 2,34,38,847 अमेरिकी डलर पुगेको प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयले जनाएको छ
3: भोटेकोशी बाढीमा अभिभावक गुमाएका 25 बाल बालिकालाई चेतना सन्देश नेपाल बाल गृहले संरक्षण गर्ने भएको छ सर्लाहीको हरिवन नगरपालिका 5 रहेको बाल गृहले बाढीबाट अभिभावक बिन भएका 25 बाल बालिकाको पठन पाठन सहितको जिम्मेवारी लिन स्थानीय प्रशासनसँग मिलेर प्रक्रिया अघि बढाएको संस्थाका अध्यक्ष सुरेन्द्र लामाले जानकारी दिनुभयो भोटेकोशी बाढीबाट अति प्रभावित जिल्ला रसुवा धादिङ र नुवाकोटका बाल बालिकालाई चाँडै ल्याउन प्रशासन कार्यालय मार्फत छलफल भइरहेको उहाँले जानकारी दिनुभयो बाल गृहमा अहिले पनि विभिन्न कारणले अभिभावक बिन भएका 28 बाल बालिकालाई पठन पाठन सहित आश्रय दिएर राखिरहेको
4: आज विश्व प्राथमिक उपचार दिवस बसाइसराईको सन्दर्भमा प्राथमिक उपचार भन्ने मूल नाराका साथ नेपाल सहित विश्वभर मनाइँदैछ विपद बाढी पहिरो र अवसरको खोजीमा मानिसहरू एक ठाउँबाट अर्को ठाउँमा बसाइसराई गर्न बाध्य छन् बसाइसराईको यात्राका क्रममा धेरैले थकान कुपोषण अघातजन्य चोटपटक मानसिक तनाव र दुर्व्यवहार जस्ता अनेकौं शारीरिक तथा मनोवैज्ञानिक जोखिमहरूको सामना गर्नुपर्ने हुन्छ यस्तो कठिन र आकस्मिक अवस्थामा घाइते वा बिरामीको जीवन रक्षा गर्न र उनीहरूको स्वास्थ्य अवस्था थप बिग्रिन नदिन प्राथमिक उपचारको ज्ञान र सेवा अत्यन्तै महत्वपूर्ण हुन्छ यसै अवसरमा नेपाल रेडक्रस सोसाइटीले विज्ञप्ति निकालेर महामारी दुर्घटना विपद र द्वन्द्वका बेला प्राथमिक उपचारको आवश्यकता झनै बढ्ने कुरामा जोड़ दिएको छ हालैको भोटेकोशी बाढीमा पनि स्वयंसेवकहरूले दिएको प्राथमिक उपचार र मनोवैज्ञानिक सेवाले यसको महत्वलाई थप पुष्टि गरेको छ प्राथमिक उपचारको ज्ञान र अभ्यासलाई व्यापक बनाउन नेपाल रेडक्रसले हरेक घरमा एक प्राथमिक उपचार कर्ता भन्ने अभियानलाई सार्थक बनाउन सबैमा आह्वान गरेको छ
3: अबको 3 भोटेकोशी बाढी प्रभावित क्षेत्रका केही ठाउँमा मध्यमसम्म वर्षाको सम्भावना रहेको छ मौसम पूर्वानुमान महाशाखाले बाढी प्रभावित क्षेत्रका लागि विशेष मौसम बुलेटिन मार्फत आज रातिदेखि 30 मंगलबार बिहानसम्म रसुवा नुवाकोट धादिङ गोरखा चितवन तथा आसपासका केही जिल्लामा मध्यमसम्मको पानी पर्न सक्ने जनाएको हो यी क्षेत्रका 1-2 ठाउँमा ठूलो पानी पर्न सक्ने अनुमान रहेको महाशाखाले जनाएको छ पछिल्लो 24 रसुवा नुवाकोट धादिङ र गोरखा आसपासका केही ठाउँमा मध्यमसम्म वर्षा मापन भएको छ देशभर मनसुनी वायुको प्रभाव छ अहिले काठमाडौँ उपत्यका सहित बागमती कोशी लुम्बिनी र सुदूरपश्चिम प्रदेशका थोरै ठाउँ र मधेस प्रदेशको 1-2 ठाउँमा हल्कादेखि मध्यमसम्मको वर्षा भइरहेको छ
4: गुल्मीमा 38 जातका कफीको परीक्षण गरिएको छ जिल्लामा व्यवसायिक कफी खेतीको विस्तारसँगै कफीका नयाँ जातको परीक्षण तथा गुणस्तर अध्ययनका लागि परीक्षण गरिएको हो कफीको अनुसन्धान कार्यक्रम अन्तर्गत भण्डारी डाँडामा आर्थिक वर्ष 2082-83 38 जातका कफीको जातीय मूल्याङ्कन सम्पन्न भएको कफी अनुसन्धान कार्यक्रमका प्रमुख तथा वरिष्ठ वैज्ञानिक जनार्दन गौतमले जानकारी दिनुभयो उहाँका अनुसार परीक्षण गरिएका जातमध्ये 3 जात सिफारिसका लागि अन्तिम चरणमा पुगेका छन् ती जातमा गुल्मी लोक कल सिलेक्सन 10 र येलो क्याटुरा रहेका छन्। धुरु क्षेत्र गाउँपालिकामा रहेको कफी अनुसन्धान कार्यक्रमले प्राङ्गारिक प्रविधि मार्फत 38 जातका कफीको जातीय परीक्षण सम्पन्न गरेको हो। यसै वर्ष थप अनुसन्धानमा समावेश गर्ने गरी भारतबाट 4 नयाँ जातका कफीका बिरूवा ल्याएर बेर्न उत्पादन शुरू गरिएको पनि प्रमुख गौतमले बताउनुभयो। कफी अनुसन्धान कार्यक्रम अन्तर्गत झण्डै 100 रोपनी क्षेत्रफल मध्ये 60 रोपनीमा कफीका जातीय तथा अन्य परीक्षण र बिउ बेर्न उत्पादन भइरहेको छ। नेपालमा अहिलेसम्म कुनै पनि कफीका जात सिफारिस नभएको अवस्थामा अनुसन्धान कार्यक्रमले यस वर्ष 3 जात सिफारिसका लागि अन्तिम चरणमा पुर्याएको उहाँले जानकारी दिनुभयो।
3: वरिष्ठ पत्रकार तथा लेखक युवराज गौतमको 66 वर्षको उमेरमा आज निधन भएको छ। श्वास प्रश्वासमा समस्या भई बिहान उहाँलाई बलम्बुमा रहेको सशस्त्र प्रहरी बल अस्पतालमा उपचारका लागि लगिएकोमा उपचारकै क्रममा निधन भएको अस्पतालका डाक्टर दिवाकर सिंह थापाले जानकारी दिनुभयो। 2016 साल माघ 7 गते इलाममा जन्मिएका गौतम काठमाडौँको थानकोटमा बस्दै आउनुभएको थियो। उहाँको भोलि अन्तिम संस्कार गरिने भएको छ। नेपाल दर्पणमा रंग दर्पणसँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
5: वर्षाको बेला गरिएको पूर्व तयारीले धनजनको क्षति रोकथाम गर्छ।
6: मौसम र बाढी सम्बन्धी आधिकारिक सूचना नियमित रूपमा सुन्ने र हेर्ने गरौँ। मोबाइल चार्जमा राखौँ। आवश्यक कागजात, औषधि, खानेकुरा, पिउने पानी, टर्च, रेडियो र प्राथमिक उपचार सामग्री सुरक्षित ठाउँमा राखौँ।
5: बाढीको चेतावनी पाउना साथ सुरक्षित र अग्लो ठाउँमा जाउँ। बाल बालिका, ज्येष्ठ नागरिक, गर्भवती, बिरामी तथा अपाङ्गता भएका व्यक्तिलाई पहिलो प्राथमिकता दिउँ।
6: सार्वजनिक हितका लागि उज्यालोको अनुरोध।

0: नेपालको एकमात्र डीटीएच सेवा डिश होम।
1: डिश होम, खुशीको कनेक्शन।
2: कृषि मन्त्र नार्कसँग।
3: बाढीका कारण मरेका पशु पक्षी कुहिएर सरुवा रोग र महामारी फैलन सक्ने जोखिम हुने भएकाले मरेका पशु पक्षीलाई खुला ठाउँ, बस्ती र पानीको मुहान भन्दा कम्तीमा 50 मिटर टाढा र कम्तीमा 3 फिट पुरिने गरी गहिरो खाल्डो खनेर चुना वा भिर्कोन छर्किएर गाड्नुहोस्।
4: उज्यालो रेडियो नेटवर्क मार्फत देशभरिका विभिन्न एफएम स्टेशन, उज्यालो अनलाइन तथा उज्यालोको युट्युब र फेसबुकमा प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईँलाई फेरि स्वागत छ।
5: नेपाल दर्पणमा अब विदेशको खबर। भारतको राजधानी नयाँ दिल्लीमा 18 ब्रिक्स शिखर सम्मेलन आजदेखि शुरू भएको छ। सम्मेलनलाई सम्बोधन गर्दै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले विश्वव्यापी निर्णय प्रक्रियामा ग्लोबल साउथको सहभागिता र प्रभाव बढाउन ब्रिक्सले ठोस पहल गर्नुपर्नेमा जोड़ दिनुभएको छ। उहाँले वर्तमान विश्व शासन, संरचना, शक्ति र निर्णय निर्माणको अधिकार केही देशमा केन्द्रित रहेको भन्दै त्यसलाई सबैको साझेदारी सुनिश्चित हुने संरचनामा रूपान्तरण गर्नुपर्ने बताउनुभयो। उहाँले ग्लोबल साउथका देशहरू विश्वव्यापी संकटको अग्रपंक्तिमा रहे पनि निर्णय निर्माणमा भने पछाडि रहेको टिप्पणी गर्नुभयो। मोदीले विश्व शासन सुधारका लागि ब्रिक्सले 10 प्रस्ताव तयार गरी आउँदो शिखर सम्मेलनसम्म ब्रिक्स रिफर्म रोडम्याप बनाउने प्रस्ताव अघि सार्नुभयो। साथै उहाँले संयुक्त राष्ट्रसंघ सुरक्षा परिषदको सुधार अब थप ढिला गर्न नहुने पनि बताउनु भएको छ। यो सम्मेलनमा 10 भारतीय प्रधानमन्त्री मोदी, रूसी राष्ट्रपति भ्लादिमिर पुटिन र चिनिया राष्ट्रपति सी जिनपिङ एउटै मञ्चमा सँगसँगै देखिँदै हुनुहुन्छ। सन् 2020 गलवान झडपपछि पहिलो पटक भारत भ्रमण पुगेका चिनिया राष्ट्रपति सी र प्रधानमन्त्री मोदी बीच बहुप्रतीक्षित द्विपक्षीय वार्ता समेत हुँदैछ। नयाँ दिल्लीको सुरक्षा व्यवस्था कडा पारिएको छ।
4: अब खेल खबर। नेपाल प्रिमियर कप उपाधि सहित एसिया कपमा छनौट भएको खबर हामीले यसअघि शुरूमै प्रस्तुत गर्यौं। खेलको अर्को खबरमा नेपाल भलिबल लीग एनबीएलको उपाधिका लागि अहिले कर्णाली शिवराज र गण्डकीको प्रतिनिधित्व गर्ने अन्नपूर्ण स्पाइकर्स किङ खेलिरहेका छन्। फाइनल खेल त्रिपुरेश्वरमा रहेको राष्ट्रिय खेलकुद परिषदको कबडलमा अहिले चलिरहेको छ। फ्रेन्चाइज लीगको पहिलो संस्करण विजेताले 20 लाख रुपियाँ पुरस्कार जित्नेछ। कर्णाली हिजो बेलुका भएको प्लेअफ खेलमा काठमाडौँ रेड्सलाई 3-1 सेटमा पराजित गर्दै फाइनलमा पुगेको। अन्नपूर्ण यससँगै लीगको शीर्ष स्थानमा रहँदै सोझै फाइनलमा पुगेको थियो। लीगमा 6 टोली सहभागी थिए। खबरको सिलसिला यति नै। आज शनिबार रंगदर्पणको पालो। रंगदर्पण लिएर आइपुग्नु भएको छ साथी महेश गेवाली।
6: आजको रंगदर्पण विपदको पीड़ामा मलम लगाउन मद्दत गर्ने गीत संगीतमा केन्द्रित।

भदौ 10 गते रसुवाको भोटेकोसी नदीमा आएको अप्रत्याशित बाढीले ठूलो विनाश निम्त्यायो। केही समयमै घर, सडक, पुल, बजार र जलविद्युत आयोजनाका संरचनासँगै धेरै परिवारलाई तहस नहस बनायो। प्राकृतिक विपदपछि पीडाको यस्तो घडीमा कला र संगीतको भूमिका के हुन सक्छ? त्रिपाल, खाद्यान्न र औषधि जस्ता भौतिक राहत प्रभावितसम्म पुग्न आवश्यक छ, तर विपदले मनमा छोडेको डर, त्रास र पीडालाई यस्ता सामग्रीले मात्र शान्त पार्न सक्दैनन्। इतिहास हेर्ने हो भने ठूला विपद र संकट पछि समाजमा गीत, कविता र सृजनाहरू जन्मिएका उदाहरणहरू प्रशस्तै छन्।

जब कुनै कलाकारले विपदलाई विषय बनाएर गीत सृजना गर्छ त्यसमा पीडितले आफ्नो दुःखको प्रतिबिम्ब भेट्न सक्छ। आफू एक्लो छैन, आफ्नो पीडालाई अरूले पनि महसुस गरिरहेका छन् भन्ने अनुभूति हुन्छ। रसुवा भोटेकोसीको विपदपछि नेपाली संगीत क्षेत्रले पनि यही भूमिका निर्वाह गर्न खोजेको देखिन्छ। केही कलाकारले विपदलाई केन्द्रमा राखेर सृजना गरेका गीतबाट प्राप्त आमदानी प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने घोषणा गरेका छन्। कलाकारले आफ्नो सबैभन्दा ठूलो शक्ति आफ्नो स्वर र सृजना पीडितका नाममा समर्पित गर्नु आफैमा अर्थपूर्ण पहल हो।

0: विपदपछि नेपाली कलाकारले गीत संगीत र सांगीतिक कार्यक्रम मार्फत शोक व्यक्त गर्ने जनचेतना फैलाउने र राहतका लागि सहयोग जुटाउने गरेका छन्। देशभित्र मात्र होइन विदेशमा रहेका नेपालीलाई पनि राहत उद्धार र पुननिर्माणका लागि ऐक्यबद्ध गराउन सांगीतिक आह्वानले भूमिका खेल्न सक्छ। त्यसैले विपदपछि उद्धार र राहतसँगै मानसिक स्वास्थ्य र मनोसामाजिक सहयोगको आवश्यकता पनि उत्तिकै महत्वपूर्ण हुन्छ। गीत संगीतले समस्याको समाधान त गर्दैन, तर केही समयका लागि भए पनि मानिसलाई पीडा र त्रासबाट बाहिर ल्याउन, मनलाई शान्त बनाउन र आशा जगाउन सहयोग गर्न सक्छ। घरबार गुमाएकाहरूका लागि पुनर्स्थापना र पुननिर्माणको यात्रा झनै लामो छ, तर यस्तो कठिन घडीमा समाजका विभिन्न तबकाले आफ्नो ठाउँबाट साथ दिने प्रयास गरिरहेका छन्। गीत संगीतले बाढीले बगाएको घर फर्काउन सक्दैन, हराएको आफन्त भेटाउन सक्दैन, भत्काएको पुल वा सडक तत्काल बनाइदिन सक्दैन, तर यसले पीडितको मनमा लागेको चोटमा केही क्षणका लागि भए पनि मलम लगाउन सक्छ। नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका उपकुलपति शम्भु राई:
1: खालि एउटा सान्त्वनाको रूपमा, मन बुझाउनेको रूपमा, त्यो चोटलाई नरम बनाउनको लागि सहानुभूति दिने कुराले एउटा भयो। जे जस्तो भयो त्यो भएको एकदम नमिठो छ। अब उहाँहरूको लागि त्यही हो, मन बलियो बनाउने र हामी निरन्तर लागि राख्ने कलाकारहरूले पनि देशको लागि चाहिँ अचेतनाको रूपमा ल्याउँदाखेरि, बनाउँदाखेरि, लेख्दाखेरि, भन्दाखेरि, प्रस्तुत गर्दाखेरि ल्याउँदाखेरि राम्रो हुन्छ।
2: रंग दर्पण सँगै हामी नेपाल दर्पणको अन्त्यमा आइपुगेका छौँ। आजका मुख्य खबरका शीर्षक फेरि एकपटक:
3: युएलाई हराउँदै नेपाल एसिसी प्रिमियर कप च्याम्पियन, अर्को वर्ष एसिया कप खेल्ने आसिफ प्लेयर अफ द म्याच तथा सन्दीप प्लेयर अफ द टुर्नामेन्ट।
2: बाढी प्रभावित क्षेत्रमा खोज तथा उद्धार सँगै राहत वितरण लगायतका काम निरन्तर, कृष्णवीरको सडक मंगलबारसम्म खुलाउने गरी काम तीव्र।
3: हरेक विपदपछिको पीडामा कला र संगीतको भूमिका पनि निकै महत्वपूर्ण, कला र गीत संगीत मार्फत मलम लगाउने प्रयास हुने गरेको भनाई।
2: भारतको नयाँ दिल्लीमा 18 ब्रिक्स शिखर सम्मेलन शुरू, विश्वव्यापी सहभागिता र प्रभाव बढाउन ब्रिक्सले ठोस पहल गर्नुपर्नेमा मोदीको जोड।
3: र नेपाल भलिबल लिगको उपाधिका लागि कर्णाली र अन्नपूर्ण बीचको खेल चल्दै।
2: आजको नेपाल दर्पण सकिएको छ। प्राविधिक साथी संघर्ष विष्टसँगै हामी कृष्ण शर्मा र मदन पौड्याल पनि विदा हुन्छौँ। उमालेको वा शुद्धिकरण गरिएको पानी पिउने गरौँ। नमस्कार।

चितौरमा सयपत्री खेती विस्तार, बढ्दो उत्पादन लागतले दुग्ध किसान संकटमा, दुग्ध मूल्य समायोजन गर्न माग, कृष्णभीरको अवरुद्ध सड़क 3 दिनभित्र सञ्चालनमा ल्याउने तयारी, बाढी क्षेत्रमा नेपाल प्रहरीको अस्थायी अस्पताल सञ्चालनमा, र गोर्खामा 2 बस ठोकिए 4 जना घाइतेको अवस्था गम्भीर, सल्यानमा जीव दुर्घटना हुँदा 3 जनाको मृत्यु, 3 जना घाइते। नमस्कार, माडीको सर्वाधिक सुनिने तथा विश्वभर करोडौं श्रोता बीच पुगिरहेको स्वदेश एफएम 93.2 मेगाहर्ज र भरतपुर स्थित स्वदेश प्लस एफएम 102.1 मेगाहर्ज सँगै फेसबुक लाइभ र मोबाइल एप्सहरू मार्फत एकैसाथ प्रसारण भइरहेको सत्य तथ्य र निष्पक्ष समाचारको प्रतीक स्वदेश खबरमा स्वागत छ। म सृजा थापा। तपाईँ हाम्रो समाचार स्वदेश पोस्ट .com मार्फत जुनसुकै समयमा पढ्न र सेयर गर्न पनि सक्नुहुनेछ। अब खबर विस्तारमा। कालिका नगरपालिकाले आफ्नै कार्यालयबाट स्मार्ट कार्ड चालक अनुमति पत्र वितरण सेवा शुरू गरेको छ। यातायात व्यवस्था कार्यालय भरतपुरसँगको सहकारीमा नगरपालिकाले सेवाग्राहीलाई आफ्नै भवनबाट सवारी चालक अनुमति पत्र वितरण गर्ने व्यवस्था मिलाएको नगर प्रमुख विनोद रेग्मीले बताउनुभयो। यातायात व्यवस्था विभागबाट छपाई भइआएका सवारी चालक अनुमति पत्र नगरपालिका मार्फत नै वितरण गर्न थालिएको हो। चाडपर्वलाई लक्षित गरी चितवनमा सयपत्री फूल खेती गर्ने किसानको संख्या र खेतीको क्षेत्रफलमा उल्लेख्य रूपमा बढेको छ। गत आर्थिक वर्षको तुलनामा यस वर्ष जिल्लामा सयपत्री फूल खेतीको क्षेत्रफल दोब्बरभन्दा बढीले विस्तार भएको हो। कृषि विकास कार्यालय चितवनका अनुसार गत आर्थिक वर्षमा 21.92 हेक्टर क्षेत्रफलमा सयपत्री खेती गरिएकोमा चालु आर्थिक वर्षमा बढेर 44 हेक्टर पुगेको छ। कार्यालयकी बागवानी विकास अधिकृत स्वस्तिका चौहानका अनुसार चाडपर्वलाई लक्षित गर्दै जिल्लामा हरेक वर्ष सयपत्री फूल खेतीको क्षेत्रफल विस्तार हुँदै गएको छ। गाई भैँसी पालन गरेर दूध उत्पादन गर्दै आएका किसान बढ्दो उत्पादन लागत र अपेक्षाकृत न्यून आमदानीका कारण आर्थिक दबावमा परेका छन्। पशुआहार, औषधि, श्रम तथा गोड व्यवस्थापन लगायतका खर्च बढ्दै गएपछि दूध उत्पादन व्यवसाय धान्न कठिन बन्दै गएको किसानहरूले बताएका हुन्। नेपाली काङ्ग्रेसको इतर समूहले महाधिवेशन र तल्लो तहका अधिवेशनहरू सम्पन्न गर्न पार्टीले 77 जिल्लामा केन्द्रीय प्रतिनिधिहरू खटाएको छ। जस अन्तर्गत 5 थरमा सूर्यकुमार दाहाल, झापामा महेन्द्र कुमारी लिम्बु, मोरङमा भीम पराजुली, काठमाडौँमा कल्याणी रिजाल लगायतका नेताहरूलाई जिम्मेवारी दिएको छ। सचिवालय समन्वय समितिका संयोजक दीपक प्रसाद कोइकेलद्वारा जारी विज्ञप्तिमा महाधिवेशन सफल बनाउन सबै पक्षसँग आग्रह गरिएको छ। पूर्व प्रधानमन्त्री जलनाथ खनालले हिमाली क्षेत्रमा देखिँदै आएका बाढी, पहिरो तथा अन्य प्राकृतिक विपदलाई नेपालको आन्तरिक समस्याका रूपमा मात्र हेर्न नहुने बताउनु भएको छ। काठमाडौँमा शनिबार आयोजित काष्ठमण्डप सम्वादको तेस्रो श्रृङ्खलामा बोल्दै उहाँले यस्ता विपद विश्वव्यापी तापक्रम वृद्धिसँग जोडिएकाले हिमाली जोखिम न्यूनीकरणका लागि क्षेत्रीय तथा अन्तर्राष्ट्रिय सहकारी आवश्यक रहेको धारणा व्यक्त गर्नुभयो। नेपालका लागि चिना राजदूत झाङ माओमिङले हिमाली क्षेत्रमा बढ्दै गएको जलवायुजन्य जोखिम र प्राकृतिक विपदको सामना गर्न नेपाल र चीनले मिलेर काम गर्नुपर्ने बताउनु भएको छ। काठमाडौँमा शनिबार आयोजित काष्ठमण्डप सम्वादमा बोल्दै राजदूत झाङले नेपाल र चीन एउटै हिमाली पारिस्थितिक प्रणालीसँग जोडिएको हिमाली क्षेत्रमा हुने बाढी, पहिरो तथा अन्य प्राकृतिक विपदको प्रभाव दुवै देशले सामना गर्नुपर्ने उल्लेख गर्नुभयो। नेपाली कम्युनिष्ट पार्टी नेकपाका सहसंयोजक माधव कुमार नेपालले संविधानको रक्षाका लागि परिवर्तनकारी शक्तिहरूबीच एकता हुनुपर्नेमा जोड दिनुभएको छ। वीरगंजमा भएको पत्रकार भेटघाट कार्यक्रममा उहाँले ठूलो संघर्ष र बलिदानबाट प्राप्त मौलिक हक, लोकतन्त्र, संघीयता, समावेशिता लगायतका प्राप्त संवैधानिक अधिकार संरक्षण गर्दै नागरिकका हक पूर्ण कार्यान्वयनका लागि पनि परिवर्तनकारी शक्तिबीचको कार्यगत एकताको आवश्यकता औल्याउनुभयो। प्रगतिशील लोकतान्त्रिक पार्टीका अध्यक्ष जनार्दन शर्मा प्रभाकरले अग्रगामी मोर्चा चुनाव लक्षित नभई राष्ट्रको आवश्यकता अनुसार बनेको बताउनु भएको छ। नौदलीय अग्रगामी मोर्चाको मधेस प्रदेश समन्वय समितिले जनकपुरमा आयोजना गरेको वृहत कार्यकर्ता भेला तथा अभिमुखीकरण कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनु भएको हो। अहिले मूल प्रतिपक्षविहीन अवस्थामा जस्तै रहेको उल्लेख गर्दै सरकार र संसदलाई सही ट्र्याकमा ल्याउन मद्दत पुगोस् भन्ने मानसायले मोर्चाको निर्माण गरेको उहाँले स्पष्ट पार्नुभयो। भोटेकोशी नदीमा आएको बाढी पश्चात उत्पन्न हुन सक्ने स्वास्थ्य समस्यालाई मध्यनजर गर्दै नेपाल प्रहरी अस्पताल महाराजगंजले नुवाकोटमा 5 शैयाको अस्थायी फिल्ड अस्पताल सञ्चालनमा ल्याएको छ। त्रिशुली नदीको बाढीले त्रिशुली अस्पतालसँगको सम्पर्क विच्छेद भइरहेको समयमा बाढी पश्चात फैलन सक्ने रोगको संक्रमण नियन्त्रणलाई मध्यनजर गर्दै नेपाल प्रहरीले 5 शैयाको लेभल 1 अस्पताल विदुरमा सञ्चालनमा ल्याएको हो।
नागरिक उन्मुक्ति पार्टी नेपालका अध्यक्ष रेशम चौधरीले जुन सरकार आए पनि लाल आयोगको प्रतिवेदन सार्वजनिक नगरेर मधेसी र थारू समुदायलाई थप पीड़ित बनाउने काम भएको बताउनु भएको छ। नौदलीय अग्रगामी मोर्चाको मधेस प्रदेश समन्वय समितिले जनकपुरमा

नगरीको वृहत कार्यकर्ता भेला तथा अभिमुखीकरण कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनु भएको हो। विज्ञान प्रविधि तथा नवप्रवर्तन मन्त्री महावीर पुनले संयुक्त अरब इमिरेट्समा अलपत्र परेका एक नेपालीको उद्धारका लागि आग्रह गर्नुभएको छ। शनिबार आफ्नो फेसबुक मार्फत मन्त्री पुनले ती नेपालीको उद्धार गर्न सम्बन्धित पक्षसँग आग्रह गर्नुभएको हो। मन्त्री पुनले सुनिल लुङ्गेली मगर नाम गरेका नेपालीले आफूलाई दुबईबाट रुदै फोन गरेको बताउँदै कसैले उनको उद्धार गरिदिन आग्रह गर्नुभएको हो। त्रिशुरी नदीमा आएको बाढीका कारण सड़क भाँसिएपछि अवरुद्ध भएको कृष्णवीर सड़क खण्ड तीन दिनभित्र यातायातका लागि मन्त्रालय यातायातका लागि सञ्चालनमा ल्याउने तयारी भइरहेको छ। नागढुङ्गा मुगलिन सड़क योजना पश्चिमी खण्डको योजना प्रमुख सजना अधिकारीका अनुसार भाँसिएको सड़कको भित्तातर्फबाट नयाँ ट्र्याक निर्माणको काम सम्पन्न भइसकेको छ। अहिले नयाँ ट्र्याकलाई ग्रेड डाउन गरेर सब ग्रेड तयार पार्ने काम भइरहेको छ। गोर्खामा बस दुर्घटना हुँदा चारजना घाइते भएका छन्। गोर्खाको भच्चेकबाट काठमाडौँ आउँदै गरेको बस र काठमाडौँबाट गोर्खातर्फ गइरहेको बस ठोकिँदा दुर्घटना भएको हो। जिल्ला प्रहरीकारले गोर्खाका प्रमुख एसपी अनिल कुमार खड्काका अनुसार दुर्घटनामा चारजना घाइते मध्ये एकजना गम्भीर घाइते छन्। गण्डकी गाउँपालिका चार स्थित गैरी चौतारामा भच्चेकबाट काठमाडौँ आउँदै गरेको ग दुई ख 983 बस र काठमाडौँबाट गोर्खातर्फ जाँदै गरेको ग दुई ख 8006 ठोकिएका हुन्। तीनजनाको प्रदेश अस्पतालमा उपचार भइरहेको छ। एकजनाको अवस्था गम्भीर छ। गम्भीर घाइते 10 वर्षका बालकलाई उपचारका लागि काठमाडौँ रेफर गरिएको एसपी खड्काले बताउनुभयो। गोर्खामा उपचाररतहरूको अवस्था भने मध्यम रहेको छ। रसुवाको भुटेकोसी नदीको बाढीले बगाएको गरगहना फेला पारेर नियतवश लुकाएको आरोपमा एकजना पक्राउ परेका छन्। जिल्ला प्रहरीकारले धादिङका अनुसार पक्राउ पर्नेमा धादिङको गजुरी गाउँपालिका छ बल्सेटारका 35 वर्षीय रामबहादुर तामाङ रहेका छन्। 10 भदौको बाढीमा नुवाकोटको विदुर नगरपालिका एक त्रिशुली बजारमा लीलाबहादुर बोगटीको घर बगाउने क्रममा बगेका गरगहना भदौ 11 गते तामाङले फेला पारेको र नियतवश लुकाउन खोजेको सूचना प्राप्त भएको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार सो कुरा गहना धनी बोगटीले थाहा पाएपछि प्रहरीलाई खबर गरेका थिए। सल्यानको त्रिवेणी गाउँपालिका 5 सिकममा भएको बलेरो जीप दुर्घटना हुँदा मृत्यु हुनेको संख्या 3 पुगेको छ। अरू 3 जना घाइते भएका छन्। शनिबार बिहान सिमकबाट लहाम हुँदै दाङतर्फ जाँदै गरेको लुप र 02001J00005 नम्बरको बलेरो आफै अनियन्त्रित भई सड़कबाट करिब 90 मिटर तल खसेर दुर्घटना भएको हो। दुर्घटनामा त्रिवेणी गाउँपालिका छ पोखरीका 8 वर्षीय रेशम बुढाथोकी, त्रिवेणी गाउँपालिका 5 सल्लेका करिब 18 वर्षीय विपना बुढाथोकी र 50 वर्षीय डिली बहादुर ओलीको मृत्यु भएको प्रहरीले जनाएको छ। रेशम र विपनाको सल्यानमै मृत्यु भएको हो भने डिली बहादुरको उपचारकै क्रममा दाङमा मृत्यु भएको प्रहरीले जनाएको छ। र तेस्रो संस्करणको एसएससी प्रिमियर कप एक दिवसीय प्रतियोगिताको उपाधि नेपाल पुरुष राष्ट्रिय क्रिकेट टोलीले जितेको छ। मलेसियामा सम्पन्न फाइनल खेलमा युनाइटेड अरब इमिरेट्सलाई 44 रनले हराउँदै नेपालले दोस्रो पटक प्रिमियर कपको उपाधि जितेको हो। योसँगै नेपाली टोली सन् 2027 बंगलादेशमा आयोजना हुने एक दिवसीय एसिया कपमा छनौट भएको छ। आज माडीको अधिकतम तापक्रम 32 डिग्री सेल्सियस र न्यूनतम तापक्रम 26 डिग्री सेल्सियस मापन गरिएको छ। माडीको बसन्तपुर माथिखेर वायुमण्डलीय तापक्रम 28 डिग्री सेल्सियस रहेको छ। माडी माथिखेर हावाको गति 3 किलोमिटर प्रति घण्टा र सापेक्षित आर्द्रता 85% मापन गरिएको छ। प्रदेश खबरको अन्त्यमा प्रमुख खबरका आमुखहरू पुनः एकपटक। चितवनको कालिका नगरपालिकाबाट स्मार्ट कार्ड लाइसेन्स वितरण सुरु। भरतपुरसम्म आउनुपर्ने बाध्यताको अन्त्य। भुटेकोसी बाढीले बगाएको गरगहना फेला पारेर नियतवश लुकाएर राखेको आरोपमा एकजना पक्राउ। चाडपर्व नजिकै गर्दा चितवनमा सयपत्री खेती विस्तार। भोटो उत्पादन लागतले मूल्य दुग्ध किसान संकटमा। दुधको मूल्य समायोजन गर्न माग। कृष्णवीरको अवरुद्ध सड़क 3 दिनभित्र सञ्चालनमा ल्याउने तयारी। बाढी क्षेत्रमा नेपाल प्रहरीले प्रहरीको अस्थायी अस्पताल सञ्चालनमा। र गोर्खामा 2 बस ठोकिए 4 जना घाइते एक अवस्था गम्भीर। सल्यानमा जीप दुर्घटना हुँदा 3 जनाको मृत्यु 3 जना घाइते। हवस् त सत्य तथ्य र निष्पक्ष समाचारको प्रतीक स्वदेश खबरको यो बुलेटिन यति नै। अहिलेका लागि समाचार कक्षका सम्पूर्ण सहकर्मीहरूसँगै म श्रीजा थापा पनि बिदा हुन्छु। नमस्कार।

0: समय सूचक का साथ में
1: दक्षिण कोरिया में पढ़ाई र रोजगारी को उत्कृष्ट परामर्श केन्द्र गोल्डन इमिनेंट इंटरनेशनल प्राली भरतपुर चितवन सीएमसी हॉस्पिटल को ठीक अगाड़ी संपर्क 0556 5563 98 550 7071 र 98 550 7053।
2: 24 घंटा इमरजेंसी सेवा, विशेषज्ञ चिकित्सक बाट मेडिकल चेकअप, डायग्नोसिस, ल्याब र सबै रोग व्याधि को उत्कृष्ट उपचार सेवा रहेको पुष्पाञ्जलि हॉस्पिटल प्राली बाल मंदिर रोड भरतपुर 10 चितवन। फोन 0556 4940 4943 580 र 98 550 2640।
3: It's 7 o'clock. अहिले 7 बजे को छ।
4: यो रेडियो नेपाल हो। साँझ 7 बजेको समाचारमा स्वागत छ। म सुमिता लामा। सुरुमा प्रमुख समाचार। भुटेकोशी बाढी प्रभावितको उद्धार तथा बेपत्ताको खोजी व्यवस्थित बनाउन नेपाल प्रहरीद्वारा टिमुरेदेखि त्रिवेणीसम्म विशेष अपरेशन सुरु। बाढीमा मृत्यु भएका व्यक्तिको शव पहिचानका लागि 3065 डीएनए नमुना संकलन। हिमताल विस्फोट, अनियमित मौसम तथा विपद न्यूनीकरणका लागि नेपाल र चीन बीच सहकार्य आवश्यक रहेकोमा परराष्ट्र मन्त्री शिशिर खनालको जोड़। सल्यानमा भएको दुई छुट्टा छुट्टै सवारी दुर्घटनामा 4 जनाको मृत्यु। 2 दिने ब्रिक्स सम्मेलन नयाँ दिल्लीमा शुरू। सम्मेलनको उद्देश्य कसैका विरूद्ध नभई अलग पहिचानका लागि भएको भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको भनाई। र युएईलाई 44 रनले हराउँदै नेपाल एसिया कपमा छनौट।
5: फोनमा कुरा गर्दा आवाज स्पष्ट नआएर दिक्क लाग्छ।
6: अब अनुभव गर्नुहोस् नेपाल टेलिकम 4G
5: भोल्टे भोइस ओभर LTE। अब तपाईँको हरेक कुराकानी अझ स्पष्ट, अझै जीवन्त।
6: HD भोइस क्वालिटीसँग कम ब्याकग्राउन्ड नोइज र अल्ट्रा क्लियर आवाज।
5: यस्तो अनुभव मानव तपाईँले कुरा गरिरहनु भएको व्यक्ति तपाईँको छेउमै हुनुहुन्छ।
6: र अझ रमाइलो कुरा,
5: फोनमा कुरा गर्दै गर्दा पनि चलाइरहनुहोस् 4G स्पिड इन्टरनेट।
6: क्लियर कल्स र फास्ट इन्टरनेट एकै साथ।
5: सेवा सुचारू गर्न आफ्नो फोनमा #444# डायल गर्नुहोस्। 4G बोल्टे
7: नेपाल टेलिकम, राष्ट्रको संचार।
4: अब समाचार विस्तारमा। भोटेकोशी बाढीबाट प्रभावितको उद्धार तथा बेपत्ता भएकाको खोजीलाई व्यवस्थित बनाउन नेपाल प्रहरीले रसुवाको टिमुरेदेखि नवलपरासीको त्रिवेणीसम्मको क्षेत्रमा विशेष अपरेशन सञ्चालनमा ल्याएको छ। सो अपरेशन अन्तर्गत खोज तथा उद्धारमा कुकुरको प्रयोग, होल्डिङ सेन्टरको व्यवस्थापन, समुदाय प्रहरी साझेदारी कार्यक्रम, अपराध नियन्त्रण तथा अनुसन्धान, राहत वितरण तथा पुनर्स्थापना, डीएनए प्रोफाइलिङ एवं ट्राफिक व्यवस्थापन लगायतका कार्य गरिरहेको छ। बाढीका कारण भोटेकोशी र त्रिशुलीका तटीय क्षेत्रका विभिन्न स्थानमा बगाई वा हराइरहेका मानिस जीवित हुन सक्ने सम्भावनालाई उच्च प्राथमिकतामा राखेर उद्धार तथा खोजी गर्ने काम भइरहेको छ। फेला परेका शव वा शरीरका अङ्गका मुचुल्का लगायत कानूनी प्रक्रिया पूरा गरी व्यवस्थापन गर्न प्रभावित क्षेत्रमा नागरिकका धनमाल, नगद, सुनचाँदी, ब्याङ्क कार्ड तथा महत्वपूर्ण सरकारी वा व्यक्तिगत कागजात फेला परेको अवस्थामा सम्बन्धित धनीलाई हस्तान्तरण गर्ने कार्य प्रहरीले गरेको छ। भोटेकोशी बाढीमा मृत्यु भएका व्यक्तिको शव पहिचानका लागि 3065 वटा डीएनए नमुना संकलन गरिएको छ। संकलित नमुनाका आधारमा नेपाल प्रहरीको केन्द्रीय विधि विज्ञान प्रयोगशाला र कुमलटार स्थित नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान नास्टको प्रयोगशालामा डीएनए परीक्षण भइरहेको प्रहरी प्रवक्ता अभिनारायण काफ्लेले जानकारी दिनुभयो। नेपाल प्रहरीको विशेषज्ञ टोलीलाई सघाउन भारत, चीन, दक्षिण कोरिया र सिङ्गापुरका विज्ञ नेपाल आउनु भएको छ। प्रहरीको विधि विज्ञान प्रयोगशालामा भारतीय र कोरियाली तथा कुमलटार स्थित प्रयोगशालामा भारतीय र चिनिया टोलीले सघाइरहेका छन्। डीएनए परीक्षणका लागि 4 वटा मेसिन सञ्चालनमा छ। सो मेसिनले आवश्यक तयारी पश्चात 90 मिनटमा एउटा नतिजा निकाल्छ। शनिबार अपराह्नसम्म फेला परेका शवको पहिचानका लागि डीएनए नमुना संकलनदेखि आवश्यक प्रक्रिया पूरा गरी 1230 वटा शव माटो मुनि व्यवस्थापन गरिएको छ। शव पहिचानका लागि मृतकका 1286 र आफन्तका 1779 गरी कुल 3065 वटा डीएनए नमुना संकलन गरिएको छ। डीएनए परीक्षणलाई तीव्र बनाउन बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडामा पनि प्रयोगशाला सञ्चालनमा ल्याउने तयारी गरिएको प्रहरीले जनाएको छ। डीएनए परीक्षणका कामलाई जति सक्दो चाँडो सम्पन्न गर्न प्रहरीका त्यस सम्बन्धी सम्पूर्ण जनशक्ति परिचालित गरिएको छ। प्रहरीका सबै जनशक्तिलाई कुनै पनि बिदा नदी 24 घण्टा खटाइएको छ। भोटेकोशी नदीमा आएको बाढी पश्चात उत्पन्न हुन सक्ने स्वास्थ्य समस्यालाई मध्यनजर गर्दै नेपाल प्रहरी अस्पताल महाराजगंजले नुवाकोटमा 500 अस्थायी फिल्ड अस्पताल सञ्चालनमा ल्याएको छ। त्रिशुली नदीको बाढीले त्रिशुली अस्पतालसँगको सम्पर्क विच्छेद भइरहेको समयमा बाढी पश्चात फैलन सक्ने रोगको संक्रमण नियन्त्रणलाई मध्यनजर गर्दै नेपाल प्रहरीले 500 लेभल 1 अस्पताल विदुरमा सञ्चालनमा ल्याएको हो। अस्पतालबाट विशेषज्ञ चिकित्सक मार्फत 24 घण्टा आकस्मिक सेवा सहित बैरङ वार्ड प्रयोगशाला औषधि लगायत सुविधा आम सर्वसाधारणले निशुल्क पाउने व्यवस्था मिलाएको प्रहरी अस्पतालमा कार्यरत प्रहरी नायब महानिरीक्षक दामोदर पौडेलले जानकारी दिनुभयो। परराष्ट्र मन्त्री शिशिर खनालले नेपाल चीन सम्बन्धलाई जलवायु सुरक्षा प्रविधि व्यापार र पूर्वाधार विकासमा आधारित रणनीतिक साझेदारीका रूपमा अघि बढाउनु पर्ने बताउनु भएको छ। काठमाडौँमा आज आयोजित नेपाल चीन सम्बन्ध विषय कार्यक्रममा उहाँले भोटे कोशीको हालैको बाढीले नेपाल चीन बीचको सीमा केवल राजनैतिक सीमा रेखा नभई साझा पर्यावरणीय नियति जोड्ने क्षेत्र भएको स्पष्ट पारेको बताउनुभयो। मन्त्री खनालले हिमताल विस्फोट अनियमित मौसम तथा पहिरो जस्ता सीमापार प्रभाव पार्ने विपद न्यूनीकरणका लागि रियल टाइम स्याटेलाइट तथ्याङ्क आदान प्रदान संयुक्त मौसम पूर्वानुमान तथा प्रारम्भिक चेतावनी प्रणाली विकास गर्नुपर्ने प्रस्ताव गर्नुभयो। कार्यक्रममा नेपालका लागि चिनिया राजदूत चाङ माओमिङले चीन र नेपालले हिमालयको परिस्थितिकीय प्रणाली साझा भएकाले जलवायु परिवर्तनका चुनौतीको सामना गर्न दुवै देश एकताबद्ध भएर उभिनु पर्नेमा जोड़ दिनुभयो। राजदूत चाङले विपदमा चीन सरकारका तर्फबाट नेपाललाई ड्रोन बेलीब्रिज डीएनए परीक्षण उपकरण र उद्धार डुङ्गा लगायत 5 खेप राहत सामग्री उपलब्ध गराएको तथा सुरुङभित्रको उद्धार डीएनए पहिचान र फोरेन्सिक पहिचानमा विशेषज्ञता हासिल गरेका 24 विज्ञ पठाइएको जानकारी दिनुभयो। रसुवामा बाढी आएको 18 दिन भइसकेको छ तर सम्पर्कविहीन भएका आफ्ना आफन्तको खबर पर्खिरहेका परिवारका लागि भने हरेक दिन झन लामो र पीड़ादायी बन्दै गएको छ। बाढीका बेला कामको सिलसिलामा रसुवामा रहेका बाँकेका केही परिवारका सदस्यको अवस्था पनि अहिलेसम्म थाहा हुन सकेको छैन। आशा र चिन्ता बीच दिन बिताइरहेका परिवारलाई अब आफ्ना मान्छे कहाँ छन् भन्ने एउटै प्रश्नले सताइरहेको छ। बाँकेबाट संवाददाता सरला सुवेदीको रिपोर्ट।
8: नेपालगञ्ज उपमहानगर पालिका वडा नम्बर 20 कर्णसरी रोकाए छोराको खबरको पर्खाइमा हुनुहुन्छ। ठुलो छोरालाई भेट्न र गोसाई कुण्ड घुम्न काठमाडौँ हुँदै रसुवा पुगेका छोरा दीपक रोकाएसँग कर्णसरीको भदौ 9 गते अन्तिम पटक कुराकानी भएको थियो। त्यसपछि फोन सम्पर्क हुन सकेको छैन।
9: दिदी बिनाजु उतै कामको सिलसिलामा उतै बस्नुहुन्थ्यो, उही काम गर्नुहुन्थ्यो अनि त्यही ठुलो बुवा ठुलो मामलाई भेट्न जान्छु भनेर सुरु गएको हो। त्यहाँपछि माथि गोसाई कुण्डमा घुम्न गयो, 3 दिन त्यहाँ बस्यो, त्यहाँपछि फर्केर 2 दिन बुवा मामसँग बस्यो, त्यहाँपछि 2 दिन पछि 1 दिन अगाडि कुरो भएको थियो, त्यहाँसम्म छोरासँग कुरो भएको थिएन।
8: रोजगारीका लागि रसुवाको भन्सारमा पुगेका योजना दमाई र आराम दमाई दम्पति पनि बाढी पछि सम्पर्क विहीन हुनु भएको छ। बाढी पछि कुनै खबर नआएको परिवार बताउँछन्।
9: बहिनी त जयन् जयको घर घरमा बसेका छौँ, त्यो त काममा गएका हुन्, अब 3 छोरा छोरी छन्, त्यही पर वै छन्, ज्यादा हामी छौँ गएकै छौँ, त्यसको जीवन
8: कोहलपुर नगरपालिका वडा नम्बर 11 अमर सिंह चौधरी पनि लामो समयदेखि रसुवा भन्सारमा कार्यरत हुनुहुन्थ्यो। भदौ 9 गते साँझ छोरी अनितासँग कुराकानी भएको थियो। भोलिपल्ट बिहान बाढी आएको खबर पाएपछि गरिएको फोन भने उठेन। त्यस यता परिवारले हरेक फोनको घन्टीमा बुबाको खबर आउने आशा गरिरहेको छ।
10: मेरो बाबाको नाम अमर सिंह चौधरी हो, मेरो बाबा चाहिँ 59 वर्षको हुनुभएको छ, बुढेसकाल लागिसकेको।
8: कोहलपुरका 24 वर्षीय दीपक चौधरी पनि रोजगारीकै सिलसिलामा रसुवा पुग्नु भएको थियो। आमासँग नियमित फोनमा कुराकानी हुने गरे पनि बाढी पछि सम्पर्क टुटेको छ। कोहलपुरकै बतासी चौधरीको पीड़ा पनि उस्तै रहेको छ। उहाँका श्रीमान आशाराम थारू र छोरा पृथ्वी थारू दुवै लामो समयदेखि रोजगारीका लागि रसुवामा हुनुहुन्थ्यो तर बाढी पछि दुवै सम्पर्क विहीन हुनुहुन्छ। एउटै घरका श्रीमान र छोरा बेपत्ता भएपछि उहाँ अहिले खबरको प्रतीक्षामा एक्लै हुनुहुन्छ।
11: चोटी आइदिनै घुम्के चोटी गएन बाँकीबाट
8: रसुवा पुगेर बेपत्ता भएका 55 जना मध्ये 42 पुरुष र 13 जना महिला छन्। कोहलपुरबाट मात्रै 14 जना रसुवा पुगेका थिए। ती मध्ये 2 जनाको मृत्यु भएको, 1 जना सम्पर्कमा आएको र 11 जना अझै सम्पर्कविहीन रहेको नगरपालिकाले जनाएको छ। बाढी आएको 2 साता बित्दा पनि बेपत्ता आफन्तको कुनै खबर नआएपछि परिवारको चिन्ता झनै बढेको छ। घरमा भने उनीहरू फर्किएर आउने आशा अझै मरेको छैन। हरेक दिन ढोकातिर हेर्ने आँखाहरू, बज्ने हरेक फोनमा झस्किने परिवार र मनमा पलाइरहेको एउटै आशा, हाम्रो मान्छेको खबर आओस्। बाढीले भौतिक संरचना मात्र बगाएको छैन, धेरै परिवारको सुख शान्ति र आशा पनि बगाइदिएको छ। तर बेपत्ता आफन्तको खोजीमा रहेका परिवारका लागि आशा अझै बाँकी रहेको छ। सरला सुवेदी, रेडियो नेपाल, बाँके।
4: सल्यानमा 2 छुट्टा छुट्टै सवारी दुर्घटनामा परि 4 जनाको मृत्यु भएको छ। त्रिवेणी गाउँपालिका 5 सिम्कमा बोलेरो दुर्घटनामा परि 3 र सोही गाउँपालिका 3 टाटकेमा भएको मोटरसाइकल दुर्घटनामा परि 1 जनाको मृत्यु भएको हो। त्रिवेणी गाउँपालिका 5 सिम्कबाट दाङको तुल्सीपुर आउँदै गरेको बोलेरो सिम्कमा दुर्घटना हुँदा त्रिवेणी गाउँपालिका 6 पोखरीका 8 वर्षीय रेशम बुढाथोकी, उडा नम्बर 5 सल्लेकी 18 वर्षीय विपना बुढाथोकी र उडा नम्बर 5 सिम्कका 50 वर्षीय दिल्ली बहादुर ओलीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ। रेशम र विपनाको सल्यान जिल्ला अस्पताल र ओलीको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराई दाङमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी निरीक्षक तथा सूचना अधिकारी देवराज भट्टराईले जानकारी दिनुभयो। जीप दुर्घटनामा अन्य 3 जना घाइते छन्। घाइतेहरूको सञ्जीवनी अस्पताल घोराईमा उपचार भइरहेको छ। यस्तै सल्यान त्रिवेणी गाउँपालिका 3 टाटकेमा मोटरसाइकल दुर्घटना हुँदा 1 महिलाको मृत्यु भएको छ। मोटरसाइकलको पछाडि सवार दाङकी शान्तिनगर गाउँपालिका 1 पेदीखोला निवासी अन्दाजी 35 वर्षीय जिता केसीको सल मोटरसाइकलको चक्कामा बेरिएर दुर्घटना हुँदा उनको मृत्यु भएको थियो। भोटेकोसी बाढीले फुर्के खोलाको पुल बगाएपछि धादिङ बेसी पुग्ने वैकल्पिक मार्गका रूपमा प्रयोगमा ल्याइएको परेवाटार मास्टार सड़कमा आजदेखि समय निर्धारण गरी एकतर्फी सवारी साधन सञ्चालनमा ल्याइएको छ। सड़क साँगुरो भएकाले दुवैतर्फबाट एकै समयमा सवारी सञ्चालन गर्दा आवागमन व्यवस्थापनमा कठिनाई भएपछि जिल्ला प्रशासन कार्यालयले निश्चित समय तोकेर एकतर्फी यातायातका साधन सञ्चालनको व्यवस्था गरेको हो। तोकिएको समयअनुसार सवारी सञ्चालन भइरहेको समयमा धादिङ बेसीबाट सुनौला बजार, फोसरेटार र केउरिनी हुँदै गल्छीतर्फ आवत जावत गर्न सकिन्छ। यही भदौ 23 गते रातिको भूकम्पपछि उपल्लो मुस्ताङको लोमान्थाङ गाउँपालिका स्थानीय शिक्षक र विद्यार्थी त्रिपाल मुनि रात काट्न बाध्य भएका छन्। लोमान्थाङ केन्द्रबिन्दु भएर गएको 5.3 म्याग्निच्युडको भूकम्पको धक्काले लोमान्थाङका 80% घर चर्किएका छन्। लोमान्थाङको दिव्य दीप स्कूलको विद्यार्थी छात्रावासको भवन तथा शिक्षक आवास पनि भूकम्पले चर्किएपछि बस्ने नमिल्ने भएको छ। लोमान्थाङ गाउँपालिकामा भूकम्पले सामान्य क्षति पुर्याए पनि पालिकाका अन्य 4 ओडामा स्थानीयका अधिकांश घर बस्ने नमिल्ने गरी मध्यम तथा पूर्ण रूपमा क्षति भएको गाउँपालिका कार्यालयले जनाएको छ। गाउँपालिकाका अध्यक्ष टासी नोर्बु गुरुङले भदौ 23 गते रातिको भूकम्पले पालिकाभित्रका स्थानीयका ढुङ्गा र माटोले निर्मित 80% घरमा क्षति पुगेको बताउनुभयो। नेपाली कम्युनिस्ट पार्टी नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डले बाढी प्रभावित क्षेत्रमा अस्थायी व्यवस्थापनसँगै स्थायी पुनर्निर्माण र पुनर्स्थापनाको कामलाई प्राथमिकता दिनुपर्ने बताउनु भएको छ। धादिङको गल्छी स्थित बाढी प्रभावित क्षेत्रको आज स्थलगत अवलोकनपछि उहाँले बाढीबाट ठूलो मानवीय तथा भौतिक क्षति भएको उल्लेख गर्दै अब पुनर्निर्माणको काम महत्वपूर्ण रहेको बताउनुभयो। कोशी राजमार्गपछि धनकुटामा निर्माण शुरू भएको 6 नम्बर बुधबारे लेटाङ सड़क 2038 सालदेखि निर्माणाधीन भए पनि अझै सम्पन्न हुन सकेको छैन। निर्माणको 45 वर्ष बितिसक्दा पनि धनकुटाका दक्षिण पूर्वी तथा 5 थर इलाम र मोरङका उत्तरी क्षेत्रका बासिन्दाले सुरक्षित र सहज सड़कको सुविधा पाउन सकेका छैनन्। धनकुटाबाट संवाददाता ईश्वर थापाको रिपोर्ट।
12: सुरुमा कामका लागि खाद्यान्न कार्यक्रम अन्तर्गत स्थानीयले सड़क निर्माण थालेको भए पनि
11: सरकार परिवर्तनसँगै काम रोकिएको थियो। बहुदल पछि 2050 सालमा जनसहभागिता जुटाएर पैदल हिँड्न मिल्ने ट्र्याक बनेको थियो। थप निर्माण पछि 2064 सालदेखि सवारी साधन सञ्चालन हुन थाले पनि सडकको अवस्था अझै कमजोर रहेको छ। कालो पत्रिका लागि ठेक्का लागेको 3 वर्षको समय सीमा सकिँदा समेत काम पूरा हुन सकेको छैन।
12: पहिलो प्रधानमन्त्री हुँदा नै शिलान्यास गर्नुभएको बाटो हो यो, अनि त्यतिकै बिचमा अब त्यस्तै के भयो, त्यतिकै रहेको थियो। पछि फेरि यो 50-52 सालदेखि चाहिँ फेरि अलिअलि यसरी अब हामीले नै श्रमदान गरेर सुरु गरेर अब यतिको चाहिँ बनाइयो। अब भर्खर बजेट चाहिँ पर्नु चाहिँ परेको छ अरे, तल बनाउँदै ल्याउँदैछ।
13: चाँडोभन्दा चाँडो बनिँदैदेखि चाहिँ अब यहाँ बाटो केही यातायात सुविधा भएदेखि 1 घन्टादेखि 2 घन्टामा हाम्रो भएको।
11: 3 वर्षभित्र निर्माण सम्पन्न गर्ने लक्ष्यसहित 2080 वैशाख 28 गते ठेक्का सम्झौता भए पनि हालसम्म सडकको भौतिक प्रगति करिब 40% मात्र पुगेको छ। सन्तोषी जोया एन्ड प्रदर्श जेबीले मोरङको लेटाङदेखि धनकुटाको 6 नम्बर बुधबारेसम्मको 29.4 किलोमिटर सडक कालो पत्रे गर्न 77,03,53,000 रुपियाँमा ठेक्का पाएको थियो। हाल लेटाङतर्फ करिब 6 किलोमिटर सडक कालो पत्रे भएको छ भने 16 किलोमिटर कटिङ तथा 13 किलोमिटरमा सामान्य संरचना निर्माणको काम सम्पन्न भएको छ। निर्माण कम्पनीले सुरुमा वन क्षेत्र र विद्युतका पोल स्थानान्तरणमा भएको ढिलाइका कारण काम प्रभावित भएको जनाएको छ। समयमै निर्माण सम्पन्न गर्न पटक पटक ताकेता गरिए पनि कामले अपेक्षित गति लिन नसकेको 24 गाउँपालिका वडा नम्बर 1 का वडाध्यक्ष दीपक कुमार श्रेष्ठले बताउनुभयो। पश्चिमी क्षेत्र र मोरङको उत्तरी क्षेत्रका बासिन्दा समेत प्रत्यक्ष लाभान्वित हुनेछन्। साथै यस क्षेत्रका पर्यटकीय स्थलको प्रवर्धन र कृषि उपजले पनि सहज रूपमा बजार पहुँच पाउने अपेक्षा गरिएको छ। ईश्वर थापा, रेडियो नेपाल, धनकुटा।
4: अब अन्तर्राष्ट्रिय समाचार। उदयमान तथा विकासोन्मुख राष्ट्रहरूको विश्वव्यापी एजेन्डा निर्माणमा थप प्रभावकारी भूमिका खोजिरहेको ब्रिक्स समूहका नेताहरू व्यापार, लगानी तथा विश्वव्यापी द्वन्द्वका विषयमा छलफल गर्न आज नयाँ दिल्लीमा भेला हुनुभएको छ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले रूसी राष्ट्रपति भ्लादिमिर पुटिन, चिनिया राष्ट्रपति सी जिनपिङ, इरानी राष्ट्रपति मसूद पेजेस्कियन सहित अन्य 8 सदस्य राष्ट्रका नेताहरूलाई शिखर सम्मेलनमा स्वागत गर्नुभयो। युक्रेन र मध्य पूर्वमा जारी युद्ध तथा अमेरिका चीन बीच बढ्दो तनावका कारण फरक फरक भू राजनीतिक स्वार्थ भएका सदस्य राष्ट्रबीच साझा धारणा बनाउन समूहको क्षमता परीक्षण भइरहेका बेला सम्मेलन हुन लागेको हो। 18 ब्रिक्स सम्मेलनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै भारतका प्रधानमन्त्री मोदीले यो समूह कसैको विरूद्धमा नभई आम सहमति कायम गरी अलग पहिचानका साथ अघि बढ्ने बताउनुभयो। ब्रिक्स सम्मेलनको पहिलो दिन नै दिल्ली घोषणा पत्र सर्वसम्मतिले पारित भएको छ। भारतले यो सम्मेलन 4th पटक आयोजना गरेको हो। सम्मेलनलाई सम्बोधन गर्नुहुँदै चीनका राष्ट्रपति सी जिनपिङले ब्रिक्स राष्ट्रहरू इतिहासको सही पक्षमा बलियो भएर उभिनु पर्नेमा जोड़ दिनुभयो। हिजो आयोजित ब्रिक्स बिजनेस फोरमलाई सम्बोधन गर्दै रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले पनि ब्रिक्स कुनै पनि देश वा समूह विरूद्ध लक्षित नभएको बताउनु भएको थियो। इरानी राष्ट्रपति पेजेस्कियनले ब्रिक्स सदस्य राष्ट्रबीच राष्ट्रिय मुद्रा मार्फत व्यापार विस्तार गर्ने कदमको समर्थन गर्नुभयो। इरानले पश्चिमी वित्तीय प्रणालीमाथिको निर्भरता घटाउने तथा सदस्य राष्ट्रलाई आर्थिक दबावबाट जोगाउन सक्ने संयन्त्र निर्माणको वकालत गर्दै आएको छ। तेहरानले लामो समयदेखि व्यापक अन्तर्राष्ट्रिय प्रतिबन्ध तथा अमेरिकी प्रतिबन्धको सामना गर्दै आएको छ। ब्रिक्सको स्थापना सन् 2006 ब्राजिल, रूस, भारत र चीनले गरेका थिए। सन् 2010 दक्षिण अफ्रिका समूहमा सामेल भएको थियो। त्यस यता समूहको विस्तार हुँदै सदस्य संख्या 11 पुगेको छ। समूहले विश्वको ठूलो जनसंख्या तथा विश्वव्यापी आर्थिक उत्पादनको उल्लेखनीय हिस्सा प्रतिनिधित्व गर्छ। चीन र रूसले ब्रिक्सलाई पश्चिमी प्रभुत्व, विशेष गरी संयुक्त राज्य अमेरिकाको प्रभाव घटाउने तथा उदयमान र विकासोन्मुख अर्थतन्त्र बीच सहयोग विस्तार गर्ने माध्यमका रूपमा हेर्दै आएका छन्। भारतका लागि यो शिखर सम्मेलनले अमेरिका र युरोपसँग सम्बन्ध विस्तार गर्दै रूस तथा इरानसँगको रणनीतिक साझेदारी कायम राख्ने प्रयासलाई उजागर गर्नेछ। भारतले ब्रिक्स मञ्च मार्फत चीनसँगको लामो समयदेखिको तनावपूर्ण सम्बन्ध सुधार गर्ने अवसर समेत खोजिरहेको छ। चिलीको दक्षिणी क्षेत्रमा रहेको एक वृद्धाश्रममा आगलागी हुँदा कम्तीमा 16 जनाको मृत्यु भएको छ। वृद्धाश्रममा रहेका व्यक्तिमध्ये 10 जनालाई मात्र सुरक्षित स्थानमा बाहिर निकाल्न सकिएको थियो। आगलागी नियन्त्रणका लागि दमकल, चिकित्सा टोली तथा छिमेकी क्षेत्रका उद्धार टोलीलाई घटनास्थलमा परिचालन गरिएको थियो। हिजो राति लागेको आज बिहानसम्म पनि नियन्त्रणमा आउन कठिन भएको थियो। आगलागीका कारणबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। अब आर्थिक समाचार भुवन आचार्यबाट।
14: यस आर्थिक समाचारको साथमा नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
15: प्राकृतिक विपदको जोखिम र त्यसले राष्ट्रिय अर्थतन्त्रको मेरुदण्डका रूपमा रहेको ऊर्जा क्षेत्रमा पारेको गम्भीर प्रभावका विषयमा सरोकार भएकाहरूले गम्भीर चिन्ता व्यक्त गर्नु भएको छ। स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल इपानले आयोजना गरेको फ्राइडे फोरम कार्यक्रममा सहभागी वक्ताहरूले भोटेकोशी र त्रिशुली बेसिनमा आएको बाढीपछि उत्पन्न संकटपूर्ण घडीमा सरकार, नेपाल विद्युत प्राधिकरण, निजी क्षेत्र र बीमा कम्पनीहरू एकै ठाउँमा उभिएर क्षति पुगेका जलविद्युत आयोजनाहरूको पुनर्निर्माण र पुनस्थापना जुट्नु पर्नेमा जोड दिनु भएको छ। वक्ताहरूले भविष्यमा जोखिम न्यूनीकरणका क्षेत्रमा आधुनिक प्रविधि अपनाउँदै नीतिगत सहजीकरण र द्रुत वित्तीय पुनरुत्थानको मार्गचित्र अवलम्बन गर्नु आवश्यक भएकोमा पनि जोड दिनु भएको छ। कार्यक्रममा पूर्व ऊर्जा मन्त्री एवं नेपाल विद्युत प्राधिकरणका पूर्व कार्यकारी निर्देशक कुलमान घिसिङले भोटेकोशी र त्रिशुली नदी कोरिडोरमा आएको महाप्रलयका कारण संकटमा परेको जनजीवन र ऊर्जा क्षेत्रको पुनरुत्थानका लागि तत्काल विशेष क्षेत्र घोषणा गर्न सरकारसँग माग गर्नुभयो। कार्यक्रममा इपानका अध्यक्ष मोहन कुमार डाङ्गीले बाढीले रसुवा, नुवाकोट लगायतका क्षेत्रमा सञ्चालित तथा निर्माणाधीन जलविद्युत आयोजना, सड़क पूर्वाधार, बस्ती र ठूलो संख्यामा मानवीय क्षति पुगेको उल्लेख गर्नुभयो। इपानले संकलन गरेको प्रारम्भिक तथ्याङ्क अनुसार बाढीका कारण रसुवा, त्रिशुली कोरिडोरका 12 जलविद्युत आयोजना र 1 सौर्य विद्युत आयोजना प्रत्यक्ष रूपमा प्रभावित भएका छन्। बाढीले कुल 669 मेगावाट क्षमताका आयोजनाहरूमा क्षति पुग्दा राष्ट्रिय विद्युत प्रणाली र ऊर्जा क्षेत्रको लगानीमा ठूलो धक्का पुगे इपानले उल्लेख गरेको छ। बाँकीमा निर्माणाधीन राष्ट्रिय गौरवको सिक्टा सिंचाई आयोजना आगामी 5 वर्षभित्र निर्माण सम्पन्न गर्ने गरी काम भइरहेको छ। सरकारले 5 वर्षभित्र आयोजनाको काम सम्पन्न गर्न निर्देशन दिए अनुरूप पछिल्लो समय सिक्टा सिंचाईको काम द्रुत गतिमा भइरहेको आयोजनाले जनाएको छ। बजेट र जनशक्तिको अभाव नभए अबको 5 वर्षभित्र पूर्वाधार निर्माणको सबै काम सकिने आयोजनाका निर्देशक राजु आचार्यले जानकारी दिनुभयो। हालसम्म आयोजनाको 51% निर्माणको भौतिक प्रगति भएको छ भने पूर्वाधार निर्माण तर्फ करिब 24 अर्ब रुपियाँ खर्च भइसकेको छ। आर्थिक वर्ष 2062/63 शुरू भएको आयोजना अन्तर्गत बाँकीको राप्ती सोनारी गाउँपालिका अगैया स्थित राप्ती नदीमा 317 मिटर क्षेत्रफलमा ब्यारेज निर्माण गरी 42,766 हेक्टर भूमिमा सिंचाई सुविधा पुर्याउने लक्ष्य अघि सारिएको थियो। हाल 25,000 हेक्टर जमिनमा सिंचाई सुविधा पुगिसकेको आयोजनाका निर्देशक आचार्यले जानकारी दिनुभयो। रसुवाको भोटेकोशीमा यही भदौ 10 गते आएको बाढीका कारण 12 बैंकका 17 शाखाहरू प्रभावित भएका छन्। राष्ट्रिय योजना आयोग र राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले तयार पारेको द्रुत क्षति र आवश्यक मूल्याङ्कन प्रतिवेदनका अनुसार बैंकका शाखाहरूमा 72.4 करोड बराबरको क्षति भएको छ, जसमध्ये सबैभन्दा बढी कृषि विकास बैंकको 65 करोड रुपियाँ बराबरको क्षति भएको छ। म्याग्दीका युवाहरूले जंगलमा रातो च्याउ खोजेर राम्रो आमदानी गर्ने गरेका छन्। म्याग्दीको धवलागिरी गाउँपालिका 3 मुनाका नगेन मगर हिजो आज जंगलमा रातो च्याउ खोज्न व्यस्त हुनुहुन्छ। नगेन सहित मुनाका 4 युवाहरूको समूह रातो च्याउ संकलन गर्नका लागि करिब 10 दिनका लागि बन्दोबस्तीका सामान सहित जंगलमै आश्रय बनाएर बास बसेका छन्। नगेनले शुक्रबार करिब 40,000 रातो च्याउ बिक्री गरेको बताउनु भयो। ताजा रातो च्याउ प्रति केजी 1,000 का दरले र सुकुटी बनाएको रातो च्याउ प्रति केजी 4,000-5,000 रुपियाँमा बिक्री हुने गरेको छ।
4: अब खेल समाचार राजेन्द्र विक्रम साईबाट।
16: तेस्रो संस्करणको एसिसी प्रिमियर कप एक दिवसीय प्रतियोगिताको उपाधि नेपालले उचालेको छ। शनिबार मलेसियामा सम्पन्न फाइनल खेलमा युएईलाई 44 रनले पराजित गर्दै नेपाल दोस्रो पटक प्रिमियर कपको उपाधि जित्न सफल भएको हो। यो जितसँगै नेपाली टोली सन् 2027 बङ्गलादेशमा आयोजना हुने एक दिवसीय एसिया कपमा छनौट भएको छ। नेपालले दोस्रो पटक एसिया कपमा स्थान बनाएको हो। नेपालले यसअघि सन् 2023 युएईलाई नै पराजित गर्दै एसिया कपमा स्थान बनाएको थियो। गत संस्करणको विजेता बनेको युएई भने एसिया कप 2027 स्थान बनाउन असफल भयो। फाइनल खेलमा नेपालले दिएको 314 रनको लक्ष्य पछ्याएको युएई 49.1 ओभरमा 269 रनमा अल आउट भयो। उसका लागि राहुल चोपराले 105 बलमा 3 चौका र 4 छक्का सहित अभिजित 100 रनको शतकीय पारी खेले पनि जितका लागि पर्याप्त हुन सकेन। यस्तै सोएब खानले 52, तानिस सूरीले 42, हरप्रीत सिंहले 33 र खुजेमा तन्मिरले 15 रन जोडे। नेपालका लागि बलिङ तर्फ करण केसीले 3, ललित नारायण राजवंशीले 2, कप्तान सन्दीप लामिछाने, दिपेन्द्र सिंह ऐरी, रोहित कुमार पौडेल र गुलशन कुमार झाले 1-1 विकेट लिए। त्यसअघि मलेसियाको कुआलालम्पुर स्थित बायोमास ओभलको मैदानमा टस जितेर पहिला ब्याटिङ गरेको नेपालले निर्धारित 50 ओभरमा 9 विकेट गुमाउँदै 313 रन बनाएको थियो। नेपालका लागि ओपनर तथा विकेट किपर आसिफ शेखले शतकीय इनिङ खेले। उनले 106 बलमा 8 चौका र 4 छक्का सहित 102 रनको इनिङ खेलेका हुन्। एक दिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा आसिफको यो दोस्रो शतक हो। यस्तै शनिबार गुलशन कुमार झाले अर्धशतकीय पारी खेले। उनले 38 बलमा 4 छक्का र 3 चौकाको मद्दतमा 52 रन बनाएका हुन्। एक दिवसीय अन्तर्राष्ट्रियमा गुलशनको यो 6 अर्धशतक हो। यस्तै अर्जुन कुमारले 43, रोहित कुमार पौडेलले 40, दिपेन्द्र सिंह ऐरीले 18, बसिर अहमदले अभिजित 15 र ईशान पाण्डेले 13 रनको योगदान गरे। युएका लागि बलिङमा इब्रार अहमदले 4, खुजेमा तन्वीरले 2 तथा हैदर अली, अबिद उस्मानीले 1-1 विकेट लिए।
4: अब मौसम। आज राति कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली पहाड़ी र तराई भूभागका केही स्थानमा तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली पहाड़ी र तराई भागका थोरै स्थानमा मेघगर्जन चट्याङ सहित मध्यमसम्मको वर्षाको सम्भावना छ। साथै मधेस प्रदेश तथा कोशी, बागमती र गण्डकी प्रदेशको पहाड़ी र तराई भूभागका एक दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। गत 24 घण्टामा देशका 5 प्रमुख शहरमा रेकर्ड गरिएको तापक्रम र वर्षाको विवरण इस प्रकार छ। धनकुटाको अधिकतम 31.2 डिग्री सेल्सियस, न्यूनतम 20.2 डिग्री सेल्सियस। काठमाडौँको अधिकतम 29.7 डिग्री सेल्सियस, न्यूनतम 20.2 डिग्री सेल्सियस, वर्षा 3.2 मिलिमिटर। पोखराको अधिकतम 31.7 डिग्री सेल्सियस, न्यूनतम 23.2 डिग्री सेल्सियस, वर्षा फाटफुट। वीरेन्द्रनगरको अधिकतम 34 डिग्री सेल्सियस, न्यूनतम 23.2 डिग्री सेल्सियस, वर्षा 14.3 मिलिमिटर। र दिपालको अधिकतम 34.5 डिग्री सेल्सियस, न्यूनतम 23.3 डिग्री सेल्सियस। अन्त्यमा प्रमुख समाचार पुनः एक पटक। भोटे कोशी बाढी प्रभावितको उद्धार तथा बेपत्ताको खोजी व्यवस्थित बनाउन नेपाल प्रहरीद्वारा टिमुरेदेखि त्रिवेणीसम्म विशेष अपरेशन शुरू। बाढीमा मृत्यु भएका व्यक्तिको शव पहिचानका लागि 3065 डीएनए नमूना संकलन। हिमताल विस्फोट, अनियमित मौसम तथा विपद न्यूनीकरणका लागि नेपाल र चीनबीच सहकार्य आवश्यक रहेकोमा परराष्ट्र मन्त्री शिशिर खनालको जोड। सल्यानमा भएको दुई छुट्टै सवारी दुर्घटनामा 4 मृत्यु। दुई दिने ब्रिक्स सम्मेलन नयाँ दिल्लीमा शुरू। सम्मेलनको उद्देश्य कसैका विरुद्ध नभई अलग पहिचानका लागि भएको भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको भनाई। र युएईलाई 44 रनले हराउँदै नेपाल एसिया कपमा छनौट। हवस् त, साँझ 7 बजेको समाचार सकियो। अब 8 बजे अंग्रेजीमा समाचार सुन्न सक्नुहुन्छ।
17: दुबईमा रोजगारीको सुवर्ण अवसर।
18: दुबईको प्रतिष्ठित जर्मन कम्पनी बर्कलेबाट सेक्युरिटी गार्ड 6 स्यालेरी 2000 दिराम प्लस खानु बस्नु फ्री भएको माग भई आएको हुनाले जान चाहने इच्छुक व्यक्तिले तुरन्तै सम्पर्क गर्नु होला।
17: फाइनल अन्तर्वार्ता कम्पनीको प्रतिनिधिद्वारा फेस टु फेस असोज 2 गते शुक्रबार चितवनको होटल रेड कार्पेटमा हुँदैछ।
18: निशुल्क परामर्श वा थप जानकारीको लागि सम्पर्क इन्डो अरब म्यान पावर लाइन्स चोक नारायणगढ चितवन।
17: सम्पर्क 9855 58 369, 9846243611 र 9412076704। खुरेत्रोग विरुद्धको निशुल्क खोप कार्यक्रम सञ्चालन सम्बन्धी बाढी नगरपालिकाको जरुरी सूचना।
18: विकास माडी नगरपालिका पशुपंक्षी एवं मत्स्य विकास शाखाको समन्वय र पशु सेवा कार्यालय भरतपुरको प्राविधिक सहयोगमा यही भदौ 13 गतेबाट माडी नगरपालिकाका 9 वडाहरूमा गाई भैँसीमा लाग्ने खुरित रोग विरुद्धको खोप अभियान सञ्चालन भइरहेको हुँदा खोपकर्ताहरू यस माडी नगरपालिकाको सबै वडामा खटिसकेका छन्। यो अवधिमा आफ्ना गाई भैँसीहरूमा खुरित विरुद्धको खोप लगाई खुरित मुक्त सेतो माडी अभियानमा सरिक भइदिन समस्त माडी नगरवासीमा हार्दिक अनुरोध गर्दछौँ।
17: थप जानकारीका लागि कार्यक्रम संयोजक डाक्टर नवराज चापागाई 98555984 र भ्याक्सिनेटर युवराज अधिकारी पशु स्वास्थ्य प्राविधिक 98458912084।
19: यो रमाइलो माडी घुम्दा घुम्दै 2 बजे लागेछ यार। हैन, भोक लागेको छैन तिमीहरूलाई?
20: भोक त लागेको छ नि, तर के गर्नु, खानाको अर्डर कहीं गरिएन। अब चाउमिनमा चित्त बुझाउन त होला नि।
21: तत् के भनेको त्यस्तो, अब खानाका लागि पहिले नै अर्डर दिनुपर्ने दिन गए के? किनकि माडीको बसन्तपुर स्थित नारायणी होटलमा जुनसुकै बेला पनि बिना अर्डर तयारी खानाको व्यवस्था रहेको छ। यसका साथै स्वादिष्ट रोटी, मोमो, चाउमिन, खाजा सेट, चिसो पिय पदार्थ र नेपाली खानाको राम्रो व्यवस्था पनि छ। ल हिँड जाऊ त्यतैतिर।
22: नारायणी होटल एन्ड रेस्टुरेन्ट, बसन्तपुर बजार माडी। प्रोप्राइटर धनप्रसाद ढुङ्गाना। सम्पर्क 97 45 23 91 63।
18: वातावरणीय स्वच्छता र नागरिक जिम्मेवारी सम्बन्धी सार्वजनिक अनुरोध।
23: हाम्रा ऐतिहासिक, धार्मिक र पर्यटकीय स्थलहरू हाम्रा पहिचान र गर्व हुन्। प्लास्टिकका झोला, सिसा तथा प्लास्टिकका बोतल, चाउचाउ, बिस्कुट एवं सुर्तीजन्य वस्तुका खोलहरू साथै अन्य नष्ट नहुने फोहोरहरूले यी स्थलहरूको सौन्दर्य बिगार्ने मात्र होइन, वातावरण र मानव एवं वन्यजन्तुको स्वास्थ्यमा पनि प्रतिकूल असर पुर्याउँदछ। त्यसैले जथाभावी फोहोर नफ्याँकौ, फोहोरलाई तोकिएका स्थानहरूमा मात्र व्यवस्थापन गरौं।
18: सार्वजनिक सरोकारका लागि हिमालचुली नेचर फार्म स्टे, माडी नगरपालिका 6 स्याउलीवास चितवन र स्वदेश एफएमद्वारा जारी संयुक्त अनुरोध।
7: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN।
24: अहिले बेलुकीको 7:30 बजेको छ। सामुदायिक सूचना नेटवर्क CIN बाट अब प्रसारण हुँदैछ साझा खबर।

0: सीआईएन को साझा खबरबाट लील प्रकाश चन्दको नमस्कार। साझा खबर देशभरिका सामुदायिक रेडियो सीआईएन को फेसबुक पेज र युट्युब सीआईएन च्यानलबाट पनि सुन्न सकिन्छ। युएईलाई पराजित गर्दै नेपाल एसिसी प्रिमियर कपमा च्याम्पियन। सन् 2027 को एसिया कपका लागि छनोट। मलेसियामा सयौं समर्थकको भेटपछि खेलाडीहरूद्वारा धन्यवाद ज्ञापन।
1: हामी संसारको कुनै पनि कुनामा जाउँ, हामी तपाईँहरूभन्दा बेसी माया कसैको पनि पाउन सक्दैनौँ। खुसी छु यो समय यो मायाको लागि। जहाँ पनि हामी जान्छौँ तपाईँहरूको माया सधैँभरि रहनेछ।
0: आज भोलि र पर्सि देशका विभिन्न स्थानमा ठूलो पानी पर्ने पूर्वानुमान। जोखिम क्षेत्रका बासिन्दाले सावधानी अप्नाउनु पर्ने। कृष्ण भीरको सडक आउँदो मङ्गलबारसम्म सञ्चालन गर्ने तयारी।
2: मङ्गलबारसम्ममा दुवैतर्फ सवारी साधन सुचारू गर्ने गरी काम गरिराखेको कुरा जानकारी गराउन चाहन्छु।
0: रसुवाको भोटेकोशी बाढीपछि जलविद्युतको सुरुङ भित्रको खोजी कार्य प्राथमिकतामा। झाडा पखालाबाट बच्नका लागि सरसफाईमा ध्यान दिन चिकित्सकको सुझाव। होल्डिङ सेन्टरमा कुनै समस्या भए सरकारलाई जानकारी गराउन सकिने।
3: मनोसामाजिक समस्याका लागि, विविध समस्याहरूका लागि हामीले 10-9-8 नम्बरको हटलाइनमा फोन गरेर हामीले सेवा लिन सक्छौँ।
0: र ड्रोन आक्रमण

0: व्यवसायीले पनि नियमको पालना गर्नुपर्छ। यात्रु स्वयं पनि सचेत भई क्षमताभन्दा बढी यात्रु बोकेको सवारी साधन प्रयोग नगर्ने बानीको विकास गर्न आवश्यक छ। अब खबर सन्तोषी रावलबाट।
1: नेपाल एसएससी प्रिमियर कप क्रिकेटको च्याम्पियन बन्दै एसिया कपका लागि छनौट भएको छ। आज भएको फाइनलमा युएलाई 44 रनले पराजित गर्दै नेपालले उपाधि जित्नुका साथै अर्को वर्ष हुने एक दिवसीय एसिया कपमा स्थान पक्का गरेको हो। टस जितेर पहिले ब्याटिङ गरेको नेपालले 9 विकेटको क्षतिमा 314 रन बनाएको थियो। नेपालका लागि ओपनर आसिफ शेखले 102 रनको शतकीय पारी खेल्नुभयो भने गुलशन झा 52 र रोहित पौडेलले 40 रन बनाउनु भयो। 315 रनको लक्ष्य पुर्याएको युए 49.1 ओभरमा 269 रनमै अल आउट भयो। आज मलेसियाको बायोमास खेल मैदानमा सयौं नेपाली दर्शक खेल हेर्न आएका थिए। नेपालका क्याप्टेन सन्दीप लामिछानेले साथ र समर्थनका लागि धन्यवाद दिनुभयो।
2: सबैलाई एकदमै हृदयदेखि नै धन्यवाद। यात्रा त्यति सहज थिएन, तर पनि तपाईँहरूको माया, तपाईँहरूको आशीर्वादले गर्दा हामी यहाँसम्म आइपुग्यौँ र यो यात्रामा साथ दिनु हुने सम्पूर्ण जति पनि हुनुहुन्छ यहाँहरू, तपाईँहरूको माया आशीर्वादले चाहिँ नेपाल क्रिकेट जहिले पनि एकदमै भाग्यमानी ठान्नेछौँ हामी। प्लेयरहरू, सपोर्टहरू, जति पनि हाम्रो स्टाफहरू हुनुहुन्छ, म्यानेजमेन्टहरू, बिकज हामी संसारको कुनै पनि कुनामा जाउँ हामीले तपाईँहरूभन्दा बेसी माया कसैको पनि पाउन सक्दैनौँ। सो एकदमै खुसी छु यो समय यो मायाको लागि र जहाँ पनि हामी जान्छौँ तपाईँहरूको माया सधैँभरि रहनेछ र फेरि पनि यहाँहरू सम्पूर्णलाई नेपाल क्रिकेटलाई आउने दिनहरूमा अझै योभन्दा बेसी माया गरिदिनु भन्ने आग्रह गर्न चाहन्छु।
1: नेपालले एसएससी प्रिमियर कपको उपाधि जित्दै इतिहास दोहोऱ्याएको छ। सन् 2023 फाइनलमा पनि नेपालले युएलाई पराजित गर्दै एसिया कपमा स्थान बनाएको थियो। आगामी फाइनलमा पनि एसिया कपमा नेपालले भारत, पाकिस्तान, श्रीलंका, बंगलादेश र अफगानिस्तान लगायत टोलीसँग प्रतिस्पर्धा गर्नेछ। सल्यानको त्रिवेणी गाउँपालिका 5 सिमकोमा जीप दुर्घटना हुँदा मृत्यु हुनेको संख्या 3 पुगेको छ। अरू 3 जना घाइते भएका छन्। आज बिहान सिमकोबाट लुहाम हुँदै दाङतर्फ जाँदै गरेको बोलेरो अनियन्त्रित भई सड़कबाट करिब 90 मिटर तल खसेको थियो। दुर्घटनामा त्रिवेणी गाउँपालिका 6 पोखरीका 8 वर्षीय रेशम बुढाथोकी, त्रिवेणी गाउँपालिका 5 सल्लेका करिब 18 वर्षीय विपन्ना बुढाथोकी र 50 वर्षीय दिल्ली बहादुर ओलीको मृत्यु भएको प्रहरीको भनाइ छ। सल्यानका सामुदायिक रेडियोले खबर पठाएका छन्। रेशम र विपनाको सल्यानमै मृत्यु भएको हो भने दिल्ली बहादुरको उपचारका क्रममा दाङमा मृत्यु भएको प्रहरीले जनाएको छ। घाइते मध्ये चालक त्रिवेणी गाउँपालिका 5 सिमकका 24 वर्षीय भूपाल पुनको अवस्था पनि गम्भीर रहेको प्रहरीको भनाइरहेको छ। आगामी 3 दिनसम्म मौसम बदली भई मेघ गर्जन तथा चट्याङ सहित पानी पर्ने पूर्वानुमान मौसमविदले गरेका छन्। जल तथा मौसम विज्ञान विभागका अनुसार आज रातिदेखि आगामी सोमबारसम्म देशका विभिन्न भूभागमा मध्यम वर्षासँगै केही स्थानमा ठूलो पानी पर्ने सम्भावना छ। सिआइएनसँग कुरा गर्दै मौसमविद रोजन लामिछाने,
3: अहिले चाहिँ नेपालमा देशैभर नै बादल लागेको अवस्था छ र विभिन्न ठाउँहरूमा चाहिँ हल्कादेखि मध्यम खालको पानी परिरहेको अवस्था छ। अहिले चाहिँ मेघ गर्जन चट्याङ कतै कतै हावाहुरी सहितको पानी पनि परेको अवस्था छ। रातिको समयमा चाहिँ आज मध्य प्रदेश, कोशी, बागमती, गण्डकी प्रदेशको पहाडी र तराई भूभागको एक दुई ठाउँमा चाहिँ भारी वर्षाको पनि सम्भावना चाहिँ रहेको र भोलि पर्सिको कुरा गर्नुपर्दाखेरि चाहिँ यो कोशी, बागमती प्रदेशको हिमाली र पहाडी भूभागहरू, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भूभागको एक दुई ठाउँमा चाहिँ भारी वर्षाको सम्भावना रहेको छ भने अन्य ठाउँहरूमा चाहिँ हल्कादेखि मध्यम खालको मात्र वर्षाको सम्भावना रहेको छ र पर्सिको लागि पनि विशेष गरी पूर्वी पहाडी भूभागहरूको एक दुई ठाउँ र जुन पश्चिमी पहाडी र तराई भूभागको एक दुई ठाउँमा चाहिँ भारी पानी पर्न सक्ने सम्भावना रहेको छ।
1: कोशी, बागमती र गण्डकीका एक दुई स्थानमा आज राति ठूलो पानी पर्ने सम्भावना छ। रसुवाको भोटेकुसी बाढीका कारण हालसम्म 1377 जनाको मृत्यु भएको छ। बाढीमा परि मृत्यु भएका मध्ये 543 पुरुष र 334 महिला रहेको राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ। 5130 जना अझै बेपत्ता रहेको सिआइएनसँग कुरा गर्दै प्राधिकरणका प्रवक्ता शान्ति महतले बताउनुभयो।
4: अहिलेसम्म हाम्रो यो रसुवा बाढीको खोज उद्धार राहत अपडेट 2083 आज भदौ 27 गते साँझ 6 बजेसम्मको हामीसँग भएको तथ्याङ्क यहाँहरूसम्म राख्न चाहन्छु। मानवीय क्षतिमा हिजो जति नै छ यो 1300 छ अहिलेसम्म, यसमा पुरुष

0: 542 जना, महिला 334 र आंशिक अङ्ग फेला परेको 510 वटाको भन्ने छ। सम्पर्क विहीन करिब 5,100 जना नै सम्पर्क विहीनको लिस्टमा हुनुहुन्छ।
1: नेपाली सेनाका अनुसार आज साँझ 5:30 बजेसम्म हवाई साधन मार्फत विभिन्न प्रभावित क्षेत्रबाट थप 20 जनाको उद्धार गरिएको छ र स्वागती जलविद्युत आयोजनामा खोजी भइरहेको छ। लाङटाङ जलविद्युत आयोजनाको सुरुङ क्षेत्र को सम्पूर्ण खोजी सम्पन्न भए पनि हालसम्म कुनै पनि व्यक्तिको अवस्था पत्ता लाग्न सकेको छैन। चिलिमे जलविद्युत क्षेत्रमा भने खोजी कार्यलाई सहज बनाउन पूर्वाधार निर्माणलाई तीव्रता दिएको छ। माथिल्लो त्रिशुली एक हाकुबेसी स्थित अडिट 3 टनेल, त्रिशुली 3A को पावर हाउस तथा सुरुङ क्षेत्र र त्रिशुली 3B जलविद्युत आयोजनामा पनि नेपाली सेना र संयुक्त टोलीले उत्खनन तथा खोजी कार्य निरन्तर जारी राखेका छन्। त्रिशुली नदीको बाढीका कारण सडक भासिएपछि अवरुद्ध धादिङ चरौदीको कृष्णवीर सडक खण्ड आउँदो मंगलबारसम्म सञ्चालनमा ल्याउने गरी काम तीव्र पारिएको छ। नागडुङ्गा मुगलिङ सडक योजना पश्चिम खण्डकी योजना प्रमुख सजना अधिकारीका अनुसार भासिएको सडकको भित्तातर्फबाट नयाँ ट्र्याक निर्माणको काम अघि यसअघि नै सकिएको छ। धादिङका प्रमुख जिल्ला अधिकारी लक्ष्मी पाण्डे:
2: दार्जिलिङ जिल्लाको पृथ्वी राजमार्गमा पर्ने कृष्णवीरको पहिरोले गर्दाखेरि अब दुवैतर्फको सवारी साधनहरू पूर्ण रूपमा अवरुद्ध भएको अवस्था सबैलाई जानकारी भएकै विषय छ। तर पनि यसलाई काठमाडौँ उपत्यका सडक जोड्ने एउटा मुख्य लाइफलाइनको बाटो भएको हुँदाखेरि यसलाई छिटै सुचारू गर्नुपर्छ भन्ने हिसाबले राज्यको सबै संयन्त्र परिचालन गरेर तीव्र रूपमा काम भइराखेको कुरा मैले यहाँलाई जानकारी गराउन चाहन्छु। र अब यो अहिले केही अवस्थामा काम भइराख्यो भने र अलिक थप मौसमले साथ दियो, अब थप खालको त्यस्तो अब डिस्टर्ब भएन भने हामीले चाहिँ मङ्गलबारसम्ममा दुवैतर्फ सवारी साधन सुचारू गर्ने गरी काम गरिराखेको कुरा जानकारी गराउन चाहन्छु।
1: परराष्ट्र मन्त्री शिशिर खनालले हिमाली क्षेत्रमा देखिने वातावरणीय तथा प्राकृतिक विपद कुनै एक देशको मात्र समस्या नभई सीमापार प्रभाव पार्ने साझा चुनौती भएको बताउनु भएको छ। आज काठमाडौँमा भएको कार्यक्रममा मन्त्री खनालले राजनैतिक सीमाले देशलाई छुट्याए पनि हिमालय र यसको पारिस्थितिक प्रणाली सीमाभन्दा परस्पर जोडिएको हालैकै भुटुकोसी विपदबाट देखिएको बताउनुभयो। यसैबीच रसुवाको भोटेकोसी नदीमा भदौ 10 गते आएको बाढीले हिमाली क्षेत्रमा बढ्दो तापक्रम र हिउँ पग्लिने जोखिमलाई स्पष्ट पारेको डिपिनेटले जनाएको छ। विपदपछिको पुननिर्माण भौतिक पूर्वाधारमा मात्र सीमित नभई प्रभावितहरूको मानवीय मर्यादा जीविकोपार्जन र दीर्घकालीन सुरक्षामा केन्द्रित हुनुपर्नेमा पनि जोड दिएको छ। भोटेकोसी बाढीले 1,800 हेक्टर खेतीयोग्य जमिनमा क्षति पुर्याएको छ। भदौ 10 गते आएको विनाशकारी बाढीले रसुवा नुवाकोट धादिङ लगायत जिल्लामा करिब 1,800 हेक्टर खेतीयोग्य जमिनमा क्षति पुर्याएको छ। संयुक्त राष्ट्र संघको खाद्य तथा कृषि संगठन FAOले जनाएको छ बाढीबाट विशेष गरी धान बालीमा ठूलो क्षति पुगेको छ। FAO का अनुसार बाढीका कारण करिब 7,700 मेट्रिक टन कृषि उत्पादन गुम्ने प्रारम्भिक अनुमान गरिएको छ। गुल्मीमा 38 जातका कफीको परीक्षण गरिएको छ। जिल्लामा व्यावसायिक कफी खेतीको विस्तारसँगै कफीका नयाँ जातको परीक्षण तथा गुणस्तर अध्ययनका लागि परीक्षण गरिएको हो। कफी अनुसन्धान कार्यक्रम अन्तर्गत भण्डारी डाँडामा आर्थिक वर्ष 2082-83 38 जातका कफीको जातीय मूल्याङ्कन सम्पन्न भएको कफी अनुसन्धान कार्यक्रमका प्रमुख तथा वरिष्ठ वैज्ञानिक जनार्दन गौतमले जानकारी दिनुभयो।
3: कतिका जातहरू हामीले परीक्षण गरेका छौँ र त्यहाँबाट 3 जातहरू राम्रा देखेको भएर यसलाई उन्मोचनका लागि हामीले प्रस्तावना तयार गरी बिउ बिजन तथा गुणस्तर नियन्त्रण केन्द्र अन्य भवनमा पेश गरिसकेका छौँ र त्यहाँबाट हाम्रो जात उन्मोचन अनुमोदन र दर्ता उपसमितिबाट पनि अगाडि बढिसकेको छ। अब यी 3 जातहरू छिटै नै अब उन्मोचन हुँदैछन् र यसको अलावा हामीले यो कफी अनुसन्धान कार्यक्रममा विभिन्न रोग क्रिया व्यवस्थापन सम्बन्धी प्रश्नहरू सम्पन्न गरेका छौँ। सेतोको बाटो व्यवस्थापन हामीले प्रविधि पत्ता लगाएका छौँ। त्यस्तै गरेर कफीमा चाहिने उपयुक्त मलखालको मात्रा पत्ता लगाएका छौँ र कफी बालीमा चाहिने छुवारी व्यवस्थापनको पनि हामीहरूले प्रविधि विकास गरिसकेका छौँ।
1: सुदूरपश्चिम प्रदेश सरकारले बजेटको पुनरावलोकन परिमार्जन तथा पुनर्लेखन प्रक्रिया तत्काल अघि बढाउने निर्णय गरेको छ। आज बसेको प्रदेश मन्त्री परिषद बैठकले नवगठित सरकारका नीतिगत प्राथमिकता अनुसार बजेट निर्माण प्रक्रिया अगाडि बढाउने निर्णय गरेको हो। सरकारका प्रवक्ता एवं उद्योग पर्यटन वन तथा वातावरण मन्त्री प्रकाश रावल। साझा खबरमा अब विदेशका खबर। साउदी अरबले ड्रोन आक्रमणपछि आफ्नो पूर्व पश्चिम तेल पाइपलाइन बन्द गरेको छ। ड्रोन आक्रमणका कारण पाइपलाइनसँग जोडिएका पम्पिङ स्टेसनहरूमा आगलागी हुनुका साथै केही व्यक्ति घाइते भएका छन्। इरान युद्धका कारण हर्मुज स्ट्रेट बन्द भएपछि साउदीले यही पाइपलाइनबाटै दैनिक करिब 50 लाख ब्यारेल तेल निर्यात गर्दै आएको थियो। अब खेल खबर। नेपाल भलिबल लिग एनभीएलको उपाधि अन्नपूर्ण स्पाइकर किङ्सले जितेको छ। आज भएको फाइनल खेलमा कर्णाली शिवराजलाई 3-0 सोझो सेटमा हराउँदै अन्नपूर्ण च्याम्पियन बनेको हो। त्रिपुरेश्वर स्थित कबडहलमा भएको खेलमा अन्नपूर्णले 25-15, 25-20 र 25-18 सेट आफ्नो पक्षमा पारे विजेता बनेसँगै अन्नपूर्णले 20 लाख प्राप्त गरेको छ।
4: रसुवाको भोटेकोसी बाढीपछि सरुवा रोगको जोखिम र अप्नाउनु पर्ने सावधानी।
5: शौचालय फोहोरको उचित व्यवस्थापन गर्नुपर्छ। खुल्ला दिशा गर्नु हुँदैन। घरको वरिपरि फोहोर जम्मा गर्नु दिनु हुँदैन।
4: होल्डिङ सेन्टरमा कुनै समस्या भएमा सिधै फोन गर्न स्वास्थ्य मन्त्रालयको आग्रह। भग्नावशेषबाट सामान निकाल्दा के कुरामा ध्यान दिने, विशेष श्रृङ्खला मिलिजुली नेपाली। पोषण सुधारका लागि रैथाने बालीको भूमिका र सरोकारवालाबाट गरिएका असल अभ्यास लगायतका विशेष सामग्री बाँकी नै छन्। सिआइएनको साझा खबर सुन्दै गर्नुहोला।
6: शीतल जाउँ बाहिर पसलमा केही खाएर आइहालौँ, अहिले फेरि ढिलो होला नि।
7: रमिला सुन न, म त अब प्याकेटमा राखेका रेडिमेड खानेकुराहरू नखाने। आमाले भन्नुभएको पोषणको हिसाबले यस्ता खानेकुरा त खतरा आउँदो रहेछ नि। यी आमाले घरमै बनाइदिएको खाजा ल्याएकी छु।
6: ओहो, तिमी त घरको खाने भएछौ नि।
8: के को सरसल्लाह हो दुईजनाको?
7: होइन कि सर, रमिलालाई मैले भनेको प्याकेटमा राखिएका चिल्लो पिरो चिजहरू स्वास्थ्यका लागि हानिकारक हुन्छन् भनेर।
8: सही भन्यो शीतल, जङ्क फुडमा चिनी, नुन र अस्वस्थ चिल्लो धेरै हुन्छ। यसमा भिटामिन, खनिज, फाइबर र प्रोटिन पर्याप्त नहुने भएका कारण शरीरलाई आवश्यक पोषण पुग्दैन। धेरै नुन र अस्वस्थ चिल्लोले रक्तचाप बढाउने डाक्टरहरू पनि बताउँछ।
6: ए हो र राम सर, म पनि अब बजारिया बनी बनाउ खान छोड्न सक्छु होला र?
8: अवश्य सक्छौ। यसका लागि घरमा पाइने फलफुल, तरकारी, दाल, अन्डा, चिउरा मिसाएर खाजा बनाउन सकिन्छ नि। यसरी घरकै खाजा खाइरह्यो भने बानी परिहाल्छ नि।
9: विद्यालयमा जङ्क फुडलाई निरुत्साहित गरौँ, पोसिलो खाजालाई प्रोत्साहन गरौँ। विद्यालय वरिपरि जङ्क फुड बिक्री हुने गतिविधिको निगरानी गरौँ। हाम्रो सानो प्रयासले बालबालिकाको स्वास्थ्य सुरक्षित बनाउन सक्छ। ओल्ड भिजन इन्टरनेसनल नेपाल र अकुराब सिआइएन।
10: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN।
4: तपाईँ सामुदायिक सूचना नेटवर्क सिआइएनले काठमाडौँमा तयार पारेको साझा खबर सुनिरहनु भएको छ। नेपाली काङ्ग्रेसको इतर समूहले महाधिवेशन र तल्लो तहका अधिवेशनहरू सम्पन्न गर्न केन्द्रीय प्रतिनिधिहरू खटाएको छ, जस अन्तर्गत पाँच थरमा सूर्यकुमार दाहाल, झापामा महेन्द्र कुमारी लिम्बू, मोरङमा भीम प्राजुली, काठमाडौँमा कल्याणी रिजाल लगायतका नेताहरूलाई जिम्मेवारी दिएको छ। सचिवालय समन्वय समितिका संयोजक दीपक प्रसाद कुइकेलद्वारा जारी विज्ञप्तिमा महाधिवेशन सफल बनाउन सबै पक्षसँग आग्रह पनि गरिएको छ। भारत सरकारले भोटेकोसी नदीको बाढीबाट क्षतिग्रस्त रसुवा र नुवाकोटका लागि 3 बेली ब्रिज, प्रिफ्याब्रिकेटेड स्टिल ब्रिज नेपाललाई दिएको छ। बाढीले रसुवा र नुवाकोटका पक्की पुल बगाएपछि तत्काल सडक सञ्जाल सुचारू गर्न आज सडक डिभिजन कार्यालय हेटौँडामा भारतीय दूतावासले बेली ब्रिज हस्तान्तरण गरेको हो। साझा खबरमा अब विशेष श्रृङ्खला मिलिजुली नेपाली।
11: बाढीपछि तपाईँले खाइरहनु भएको पानीको मुहान पनि फोहोर हुन सक्छन्। पानीका मुहान फोहोर हुँदा झाडा पखाला लाग्न सक्छ। झाडा पखाला लाग्न नदिन चाहिँ के गर्ने? हामीले सर्वारोग विशेषज्ञ डाक्टर संगीता राईलाई सोधेका छौँ।
5: पहिलो नम्बरमा पिउने पानी सुरक्षित बनाउनु पर्छ। पानी जहिले पनि उमालेर मात्रै पिउनु

0: पर्छ र शुद्धिकरण गरेर पानी पिउन पर्छ। दोस्रो भनेको हात, हातको सरसफाइमा विशेष ध्यान दिनुपर्छ। शौचालय गएपछि बच्चाको दिशा सफा गरेपछि खाना पकाउनु अघि र खाना खानु अघि साबुन र सुरक्षित पानीले हात धुनुपर्छ। र तेस्रो खाना सुरक्षित राख्नुपर्छ। खाना राम्रोसँग पकाएर खानुपर्छ र पकाएको खाना जहिले पनि ढाकेर राख्नुपर्छ। र चौथो शौचालय फोहोरको उचित व्यवस्थापन गर्नुपर्छ। खुल्ला दिशा गर्नु हुँदैन, घरको वरिपरि फोहोर जम्मा गर्नु दिनु हुँदैन।
1: पानी कम्तीमा एक भुल्को उमालेर मात्रै पिउन, उमालिसकेको पानी पुनः प्रदूषित हुन नदिन, छोपी राख्न, झिङ्गा भन्किएका खानेकुरा नखान सुझाव दिँदै हुनुहुन्थ्यो सरुवारोग विशेषज्ञ डाक्टर संगीता राई। के तपाईँ बाढीले ल्याएको लेदो पन्छाउँदै र घरभित्रका सामान निकाल्दै हुनुहुन्छ? हुनुहुन्छ भने आफ्नो ख्याल हमेसा राख्नुहोस् है। नुवाकोटको देवीघाट बजारमा बाढीले ल्याएको लेदो पन्छाउन खटिएका अभिषेक पाठकको कुरा सुनौ।
2: 10 फिट 5 फिट सम्मको हिलो छ, यहाँ भित्र सिसाहरू फुटेको हुनसक्छ, घरको झ्यालहरूको फलाम रडेर हुनसक्छ। अब हामीले खाल्टै खन्दा अथवा हामीले फोहोर टिप्दाखेरि हाम्रो हातमा चोटपटक नलागोस् भनेर हामीले मास्क चाहिँ अलिकति राम्रै तरिकाको मास्क लिएर आएको छौँ। भित्र पसिन्छ, यहाँ घरहरूको स्थिति हेर्न सक्नुहुन्छ। माथिबाट ढुङ्गाहरू, फलामहरू, दराजमा राखेको सामानहरू झर्दाखेरि अब आफ्नै टाउकोमा चोटपटक लाग्न सक्छ। अब कमजोर भएका छन् यहाँ घरहरू देख्न सक्नुहुन्छ। कहीँ राखेको सामानहरू माटोमा अड्किएको हुनसक्छ, टाउकोमा झर्दाखेरि आफै घाइते भयो भने। त्यही भएर हामीले आफ्नो सुरक्षाको लागि यो राम्रै खाले हेलमेट, हामीले कन्स्ट्रक्सनमै काम गर्ने हेलमेट हामीले लिएर आएको। अब हामी त्यहाँ भित्र बस्दाखेरि चाहिँ सामान्य चप्पल जुत्तामा काम गर्ने स्थिति छैन। त्यसको लागि हामीलाई एकदमै मजबुत खाले जुत्ता, जुन हामी गाउँ घरमा खेतमा काम गर्दा लाउने जुत्ता हुन्छ, त्यो जुत्ता बिना हामीले काम गर्ने स्थिति यहाँ छैन। सबैभन्दा प्राथमिकमा त यही पन्जा भयो, त्यसपछि हेलमेट भयो, त्यसपछि देख्न सक्नुहुन्छ जुत्ता भयो, सेफ्टी गियर लुगाहरू भयो, साथसाथै आफूलाई चाहिने खाने पानी मिनरल वाटरको देखि लिएर आफू बस्ने ठाउँहरूदेखि लिएर खानेकुराहरूदेखि लिएर सबै कुराहरूमा ध्यान दिनुपर्ने हुन्छ। यहाँ स्वयं हामी अरूलाई राहत दिन आउँदाखेरि हामी आफै सम्पूर्ण तयारीका साथ आएनौँ भने यहाँ काम गर्न अलिकति गाह्रो छ। हामी आउनु चाहिँ आइन्छ तर प्रभावकारी हुन सकिँदैन, त्यसको लागि चाहिँ हामी एकदम राम्रो तयारीका साथ आउनुपर्छ।
1: अग्लो ठाउँ, भत्किएका घर, लेदो पन्छाउन जाँदै हुनुहुन्छ भने टाउकोमा बलियो खालको हेलमेट, खुट्टामा गम्बुट, हातमा बाक्लो पन्जा लगाउन चाहिँ नभुल्नुहोस् है। तपाईँले पैसा नलाग्ने 1234 फोन गरेर विपदका बेला तत्काल सहयोग लिन सक्नुहुन्छ। अनि स्वास्थ्यमा समस्या आए चाहिँ 1115 र घाइतेलाई तत्काल अस्पताल पुर्याउनु परे एम्बुलेन्सका लागि 102 फोन गर्न सक्नुहुन्छ। स्वास्थ्य मन्त्रालयका सहायक प्रवक्ता डाक्टर समीर कुमार अधिकारी।
3: होल्डिङ सेन्टरहरूमा रहनुभएका स्वास्थ्य कर्मीहरूसँग सम्पर्क गर्ने, समन्वय गर्ने, उहाँहरूले दिएको सल्लाह सुझाव अनुसार काम गर्नुपर्ने हुन्छ। त्यसका अतिरिक्त स्वास्थ्य सम्बन्धी परामर्शका लागि 1115 नम्बरको हटलाइन निशुल्क रूपमा फोन गर्न मिल्ने नम्बर सञ्चालनमा ल्याएको छ, जहाँ फोन गरेर हामीले स्वास्थ्य सम्बन्धी परामर्श, जानकारी, सल्लाह सुझाव पाउन सक्छौँ। त्यसै गरी कसैलाई कुनै पनि किसिमको मानसिक स्वास्थ्य समस्यामा हामीले सुझाव लिनु पर्यो, एकअर्कालाई सहयोग गर्नुपर्ने अवस्था भयो भने 1166 1166 नम्बरको हटलाइन नम्बरमा फोन गरेर निशुल्क सेवा लिन सक्छौँ। बालबालिकाहरूका लागि, मनोसामाजिक समस्याका लागि, विविध समस्याहरूका लागि हामीले 10988 नम्बरको हटलाइनमा फोन गरेर हामीले सेवा लिन सक्छौँ।
1: अस्थायी आश्रय स्थलमा खटिएका स्वास्थ्य कर्मी नजिकको स्वास्थ्य चौकीमा गएर पनि आफूलाई परेको स्वास्थ्य समस्या भन्न सक्नुहुन्छ। तपाईँ पनि बाढी तथा विपद सम्बन्धी आफ्नो कुरा भन्न चाहनुहुन्छ भने हाम्रो पैसा नलाग्ने आइभीआर नम्बर 01-5268-646 फोन गरेर आफ्नो आवाज रेकर्ड गराउन सक्नुहुनेछ।
4: तपाईँ सामुदायिक सूचना नेटवर्क सीआईएनले काठमाडौँमा तयार पारेको साझा खबर सुनिरहनु भएको छ। रैथाने बालीको महत्व धेरै, तर सरोकारवालाको चासो कम।
5: कागुनो पनि लगाउँथे, कागुनाको खिर बनाउँथे, पोटिया खिर भन्थे त्यसलाई। केटाकेटीहरूलाई औषधि, यसो टाइफाइड भएर चाहिँ सन्चो हुन लागेको मान्छेलाई त्यो कागुनाको खिर बनाएर सन्चो हुन्थ्यो भन्थे।
4: पोषणको सुधारका लागि परम्परागत खेतीबालीको महत्व, विशेष सामग्री बाँकी नै छ। सिआइएनको साझा खबर सुन्दै गर्नुहोला।
6: आजकल बाल विवाहको कुरा हुँदा धेरैले भागेर विवाह गर्ने किशोर किशोरीलाई मात्रै दोष दिन्छौ।
1: तर के हामीले कहिले सोचेका छौँ उमेर नपुग्दै उनीहरू किन विवाह गर्न बाध्य हुन्छन्?
6: किशोर अवस्थामा आकर्षण, मित्रता र प्रेम भावना विकास हुनु स्वाभाविक हो, तर हाम्रो समाजमा यसलाई लुकाउने

0: दबाउने वा सजाय दिने विषय बनाइन्छ।
1: अभिभावकसँग खुला संवाद नहुनु, यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही जानकारी र परामर्शको अभाव हुनु, परिवार र समाजको अनावश्यक दबाव तथा गलत सामाजिक मान्यताले धेरै किशोर किशोरीलाई बाल विवाह तर्फ धकेलिरहेको छ।
0: बाल विवाह रोक्न दोष होइन, विश्वास आवश्यक छ।
1: छोरा छोरीसँग साथी जस्तै संवाद गरौं, वृहत यौनिकता शिक्षा र यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही जानकारी उपलब्ध गराउँ र कानूनको प्रभावकारी कार्यान्वयन गरौं।
0: बाल विवाह रोकौं, छोरा छोरीको सपना जोगाऊ, शिक्षित सक्षम र जिम्मेवार पुस्ता निर्माण गरौं। जनहितका लागि महिला सशक्तिकरण स्रोत केन्द्र ओआरसी, सामुदायिक रेडियो उदयपुर र सिआइएन।
2: महिना तिर्नुहोस्, सात महिना चलाउनुहोस्। क्लासिक टेकको 200 Mbps इन्टरनेट सात महिनाको लागि मात्र रु 5,700 मा। साथै क्यारो टिभी एपमा पाउनुहोस् 200 भन्दा बढी HD र SD टिभी च्यानलहरू, वाइफाई 6 सहितको सुपर फास्ट इन्टरनेट र IPTV अब क्लासिक टेकमा। आजै जडान गर्नुहोस्, कल गर्नुहोस् 9709184147। शर्तहरू लागू हुनेछन्।
3: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIM।
4: तपाईँ सामुदायिक सूचना नेटवर्क CIN ले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। अब पोषण क्याप्सुल। परम्परागत रूपमा लगाइने खेतीबाली स्वास्थ्यका लागि फाइदाजनक र पोषिला हुन्छन्, तर कतिपय स्थानीय तहले यसमा राम्रो अभ्यास गरेको भए पनि बाँकीले पनि राम्रोसँग ध्यान दिन सकिरहेका छैनन्।
5: पोषण संवादमा आज प्याकेट गरिएका बजारिया खानेकुरा जङ्क फुडलाई त्यागी रैथाने बाली र परिकारको संरक्षणको चर्चा। बझाङ जिल्लाका गाउँघरमा धेरै समय घरको भान्सादेखि खेतीबारीसम्म रैथाने बालीकै बाहुल्यता थियो। कोदो, बेथे, फापर, चिनो, कागुनो, उवा, जौ, स्थानीय सिमी तथा विभिन्न जातका स्थानीय अन्न त्यहाँका मुख्य खाद्य स्रोत थिए। त्यही अन्नबाट बनेका विभिन्न परिकारहरू बजारमा पनि पाइन्थ्यो। यी बाली पेट भर्ने अन्न मात्र थिएनन्, यहाँको संस्कृति, परम्परा, चाडपर्व र स्थानीय जीवनशैली समेत जोडिएको थियो। तर पछिल्लो समय बजारमा सहजै पाइने आयातित तथा आधुनिक खाद्यान्नको प्रयोग बढ्दै जाँदा धेरै रैथाने बाली खेतबाटै हराउन थालेका छन्। सुनिल मण्डेलको रिपोर्ट।
6: बझाङ जिल्लाका स्थानीय तहहरूले रैथाने बाली संरक्षण सँगै यसको उत्पादन र प्रयोगलाई प्रोत्साहन गर्न थालेका छन्। स्थानीय किसानका लागि रैथाने बाली नयाँ विषय नभए पनि अहिले पुस्तान्तरणको समस्या देखिन थालेको किसानहरूको अनुभव छ। 26 पाती भेरा गाउँपालिका वडा नम्बर 7 खोरीका मकर बोहरा।
7: पहिला त हामी जौ लगाउँथ्यौँ, वा लगाउँथ्यौँ, कोदो लगाउँथ्यौँ, मार्से लगाउँथ्यौँ। अहिले चाहिँ मार्से त लोही नै भइसक्यो, अनि कोदो त हुँदैछ, कोदो हुन्छ, प्राय जो मान्छेहरू अब त्यो खेती गर्नु नि अलिक छोड्या जस्तो लाग्यो।
6: रैथाने बालीको महत्व खेतीमा मात्रै सीमित छैन, स्थानीय समुदायको जन्म, विवाह, चाडपर्व तथा विभिन्न संस्कारमा समेत यिनै अन्नबाट बनेका परिकार प्रयोग गर्ने चलन थियो। कोदोको ढिँडो रोटी, फापरको रोटी, चिनो वा कागुनोको भात, स्थानीय सिमी तथा अन्य अन्नबाट तयार हुने परिकार यहाँको मौलिक खानाको पहिचान समेत हुन्। जय पृथ्वी नगरपालिका वडा नम्बर 7 प्रयागराज जोशी।
8: पहिला खेतीपातीमा थापाचिनी धान लगाउँथ्यो, त्यो थापाचिनी धानको भात एकदम स्वादिलो हुन्थ्यो, झालो गहुँको पनि रोटी एकदम स्वादिलो हुन्थ्यो। आजभोलिको गहुँ भन्दा त्यो झालो गहुँ एकदम फारू हुने, पथी पनि हुने, सबैलाई पथी हुनेको जस्तो बाइलो नलाग्ने भनेर पुराना मान्छेहरू त्यो लगाउने गर्थे, कागुनो पनि लगाउँथे।
5: कतिपय समुदायमा परम्परागत अभ्यासहरू र चल्दै आएका चाडपर्व र उत्सवहरूमा प्रयोग गरिने खानाका परिकार बनाउनको लागि पनि धेरै रैथाने बालीहरू संरक्षण भएको पाइन्छ। त्यस्तै गरी विभिन्न जीव जन्तुहरूका मासुहरूलाई पनि प्रयोग गर्ने परम्पराले पोषणमा सहयोग पुर्याएको पाइन्छ। थारू समुदायमा पोषण सम्बन्धी परम्परागत अभ्यास र बाल बालिकाका लागि त्यसबाट पुग्ने सहयोगको बारेमा एकैछिन सुनौ यसै सम्बन्धी अनुसन्धानकर्ता शेखर दहितलाई।
9: चार पर्वमा पनि विशेष खालको परिकार बनाउने चलन छ र हाम्रो खानाले खालको सांस्कृतिक पहिचान, प्रकृतिलाई संरक्षण गर्ने हेतुले पनि समय समय अनुसार खाद्य वस्तुहरू कसरी तयार भइराखेको छ प्रकृतिमा, ती कुराहरूलाई मध्यनजर गरेर जस्तै देवी देवताहरूलाई उहाँहरूलाई पुज्दाखेरि गर्दाखेरि पनि उहाँहरूलाई हामी त्यस्ता खानेकुराहरू तयार गरेर दिने गर्छौँ।
5: बाल बालिकाको पोषणमा सुधारका लागि त्यस्ता अभ्यासहरूलाई संरक्षण गर्नुपर्दछ र त्यसको लागि पालिकाहरूले पनि सहयोग गर्नुपर्दछ। रौतहटको चन्द्रपुर नगरपालिकाले भने बालबालिकाको पोषण अवस्था सुधारका लागि स्वास्थ्य संस्था र महिला स्वास्थ्य स्वयंसेविका मार्फत विभिन्न कार्यक्रमहरू गरिरहेको छ। गुञ्जन एफएम रौतहटबाट उपेन्द्र गोलेको रिपोर्ट।
10: रौतहटको चन्द्रपुर नगरपालिकामा बाल बालिकाको स्वास्थ्य वृद्धि र विकासका लागि पोषण महत्वपूर्ण हुने भएकाले स्वास्थ्य संस्था मार्फत नियमित स्वास्थ्य परीक्षण, पोषण अवस्थाको पहिचान तथा अभिभावकलाई खानपिन सम्बन्धी परामर्श दिने गरिएको छ। बाल बालिकाको पोषण, स्तनपान, पूरक आहार, सरसफाई तथा स्वास्थ्य सम्बन्धी जानकारी अभिभावकसम्म पुर्याउन गरिएको प्रयासका बारेमा बताउँदै चन्द्रपुर नगर पालिका स्वास्थ्य शाखा प्रमुख नुन अक्स अस गरी
11: महिला स्वयं सेविका त हाम्रो निरन्तर रूपमा त्यो काम गरिरहेका छ। दुई वर्ष मुनिको बाल बालिकालाई जुन पनि खोप कार्यक्रम प्रत्येक मासिक रूपमा हुने हाम्रो अन्त त्यो वृद्धि अनुगमन त प्रत्येक मन्थमा नै भइरहेको छ। अब काम गर्दै क्रममा पनि अब त्यही कुरा हो सर, अब एजुकेसनको कमी भएर आमा बुवालाई त अब भन्ने बेलामा हामी एक महिनामा एकचोटि भेट हुन्छौँ, यो गर्नु भन्छौँ अनि जो चाहिँ बुझेको हुनुहुन्छ उहाँले गर्नुहुन्छ, जो चाहिँ बुझ्नै खोज्नु
10: बाल बालिकाहरूलाई खाना खुवाउनु मात्रै पर्याप्त हुँदैन, उनीहरूको उमेर र आवश्यकता अनुसार पोषणयुक्त, सन्तुलित र विविधतायुक्त आहार उपलब्ध गराउन सके मात्रै शारीरिक तथा मानसिक विकासमा सकारात्मक प्रभाव पार्न सकिन्छ।
5: बाल बालिकाको शारीरिक तथा मानसिक विकासका लागि पोषण अत्यन्त महत्वपूर्ण मानिन्छ, तर आर्थिक अवस्था, पोषणयुक्त खानाको अभाव, अभिभावकहरूमा पोषण सम्बन्धी जानकारीको कमी तथा सरसफाईको अवस्थाले बालबालिकाको स्वास्थ्यमा प्रत्यक्ष असर परिरहेको हुन्छ। त्यसमा सचेतना फैलाउनु आवश्यक छ। दीपक आचार्य, सिआइएन, काठमाडौँ।
4: युएलाई पराजित गर्दै नेपाल एसिसी प्रिमियर कपमा च्याम्पियन बनेको छ। सन् 2027 एसिया कपका लागि पनि छनौट भयो। मलेसियामा सयौं समर्थकको भीड देखेपछि खेलाडीहरूले धन्यवाद तथा आभार प्रकट गरेका छन्। आज, भोलि र पर्सि देशका विभिन्न स्थानमा ठूलो पानी पर्ने पूर्वानुमान गरिएकाले जोखिम क्षेत्रका बासिन्दाले सावधानी अप्नाउनु पर्ने मौसमविदले बताएका छन्। कृष्णभीरको सडक आउँदो मंगलबारसम्म सञ्चालन गर्ने गरी काम भइरहेको छ। रसुवाको भोटेकोशी बाढीपछि जलविद्युतका सुरुङ भित्रको खोजी कार्यलाई प्राथमिकताका साथ अगाडि बढाइएको छ। झाडा पखालाबाट बच्नका लागि सरसफाईमा ध्यान दिन चिकित्सकहरूले सुझाव दिएका छन्। होल्डिङ सेन्टरमा कुनै समस्या भएमा सिधै सरकारलाई फोन गर्न सकिने भएको छ। ड्रोन आक्रमणपछि साउदीले तेलको पाइपलाइन बन्द गरेको छ। हर्मुजको विकल्प पनि बन्द गरिएको छ र एनभीएलको उपाधि अन्नपूर्णले जितेको छ। हवस् त, आजलाई साझा खबरको समय सकियो। प्राविधिक साथी राजेन्द्र रिजाललाई धन्यवाद। भोलि भदौ 28 गते बिहान 6 बजेको साझा खबरमा फेरि भेटौँला। अहिलेलाई लिल प्रकाश चन्द पनि बिदा हुन्छ। नमस्कार, शुभरात्रि।
12: So this time check. Yes. It's 8 o'clock. अहिले 8 बजेको छ।

प्रधानमन्त्री बालेन्द्र शाहको एकल काँटे प्रवृत्ति राष्ट्रिय समस्या बनेको प्रचण्डको आरोप। विपदपछि गर्नुपर्ने काममा सरकार चुक्दा धेरै मानवीय क्षति भएको कुलमान घिसिङको भनाई। अवरुद्ध कृष्णवीर सडक खण्डमा 3 दिनभित्र यातायात सञ्चालनमा ल्याउने तयारी। साथमा प्रमुख खबर संक्षेप। नेपाली रेडियो नेटवर्कमा आज र जनता जान्न चाहन्छन् अहिलेको नेपाली खबरमा।

0: किफायती मूल्य में रेफ्रिजरेटर वॉशिंग मशीन एसी को कम्प्लीट रेंज 10 वर्ष को वारंटी सहित 0% नो कॉस्ट ईएमआई नागरिकता भए पुग्छ हर एक घर को खुशी घर घर में एलजी लाइफ्स गुड।
1: भोटेकोशी बाढी प्रभावित सम्बन्धी कृषि विकास बैंक लिमिटेडको अत्यन्त जरुरी सूचना। प्रिय ग्राहक वर्ग, प्राकृतिक विपत्तिले निम्त्याएको यस दुखद घडीमा तपाईँले भोग्नु भएको पीडा र क्षतिप्रति हामी गहिरो दुःख व्यक्त गर्दछौ। तपाईँ कहाँ हुनुहुन्छ, कस्तो अवस्थामा हुनुहुन्छ, कस्तो क्षति भएको छ, कृपया हामीलाई तल दिएको नम्बरमा जानकारी गराउनुहोस्। तपाईँको समस्या र आवश्यकता बारे हामीलाई बताउनुहोस्। हामी तपाईँको कुरा सुन्न र सहयोगका लागि सधैँ तयार छौँ। त्रिशुली शाखा सम्पर्क 98513 1766, गजुरी शाखा सम्पर्क 98513 1867, धुन्चे शाखा सम्पर्क 98513 1766, कल सेन्टर 015721165, टोल फ्री नम्बर 1660011110, इमेल kathmandu.ro@advl.gov.np। तपाईँको सुरक्षा नै हाम्रो पहिलो प्राथमिकता हो। यो कठिन समयमा हामी तपाईँको साथमा छौँ। कृषि विकास बैंक लिमिटेड।
2: यो आवाज हो नेपाली रेडियो नेटवर्कको। तपाईं सुन्दै हुनुहुन्छ नेपाली खबर।
3: काठमाडौँ उपत्यकामा रेडियो एनआरएन 99.1 नेपाली नेटवर्क .com र ठाउँ ठाउँका रेडियो स्टेशनहरूबाट एकैसाथ प्रसारण भइरहेको नेपाली खबरमा सबैभन्दा पहिले आजको खास खबर। विद्यालय शिक्षाको राष्ट्रिय पाठ्यक्रम प्रारूप 2076 परिमार्जनका लागि मध्य प्रदेशमा भएको छलफलमा तनाव भएको छ। सरकारका प्रवक्ता एवं शिक्षा मन्त्री सस्मित पोखरेल सहभागी कार्यक्रममा भनाभनपछि तनाव भएको हो। सिराको औरही गाउँपालिका कार्यालयमा भएको अन्तर्क्रिया कार्यक्रममा शिक्षा मन्त्री पोखरेल बोल्दै गर्दा विवाद भएपछि बाहिरिनु परेको छ। बिहान 10 बजेदेखि सुरु भएको कार्यक्रममा मन्त्री पोखरेल ढल्कदै ढल्कदै 12 बजे मात्रै पुग्नु भएको थियो। ढिलो पुग्नुभएका मन्त्री पोखरेल बोल्ने वक्ताहरू बाँकी हुँदै हतार हतार गरेर बोल्न लाग्दा विवाद भएको हो। राष्ट्रिय पाठ्यक्रम प्रारूप परिमार्जनका लागि सरकारवालाको पृष्ठपोषण संकलन कार्यक्रममा मन्त्री पोखरेल बोल्दै गर्दा सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाकै कार्यकर्ता बीचको भनाभनले विवाद भएको भनिएको छ। जिल्ला समन्वय समिति सिराका सभापति दिनेश यादवले स्थानीय सुझाव राख्न खोज्नु भएको थियो, तर उहाँलाई समय नभएको भन्दै मन्त्रीलाई बोल्न दिएपछि मन्त्रीसँगै गएका र स्थानीय रासोपा कार्यकर्ता आफू आफैमा विवाद गर्दा तनाव भएको जिल्ला समन्वय समिति सिराहाका सभापति यादवले नेपाली रेडियो नेटवर्कलाई जानकारी दिनुभयो।
4: यो स्थानीय तहबाट त्यो सरकारवालाहरू राखेर होइन कस्तो त्यो निर्माण गर्दाखेरि कुन कुन विषय राख्ने के कसो होइन त्यो चाहिँ कार्यक्रम थियो। त्यो कार्यक्रममा मन्त्रीले अलिकति ढिलो आउनुभयो होइन, 10 बजेदेखि नै थियो उहाँको कता कता विद्यालयहरू अनुगमन के थियो। अनि आएपछि मन्त्री आउनुभन्दा पहिला नै त्यो कार्यक्रम सुरु भएको हो। सुरु भएपछि त्यहाँ अन्तर्क्रिया कार्यक्रममा धेरै त्यो अगाडि बढिसकेको थियो होइन। मन्त्रीज्यू आएपछि एक दुईजना विद्यार्थीको कुरो सुन्नुभयो र एकैपल्ट होइन भयो मन्त्रीज्यू बोल्नुहुन्छ भन्ने कुरो मन्त्रीज्यूले खासै होइन, उहाँसँग एक दुईजना हुनुहुन्थ्यो कि उहाँले होइन अब भयो मन्त्रीज्यू बोल्नुहुन्छ समय छैन यो छैन त्यो छैन भन्नुभयो।
3: राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाले भने आफ्ना कार्यकर्ताबाट कुनै विवाद नभएको दावी गरेको छ। मन्त्री पोखरेलसँगै कार्यक्रमका लागि सिरा पुग्नुभएका रासोपा सांसद बब्लु गुप्ताले विपक्षी पार्टीका व्यक्तिहरूले विवाद गरेको बताउनुभयो। पाठ्यक्रम परिमार्जनको सुझाव संकलनमा मन्त्रीलाई विपक्षी दलका कार्यकर्ताले बोल्दै गर्दा भ्रमण भएको सांसद गुप्ताले सुनाउनुभयो।
5: हुन्छ नि विपक्षीहरू पनि त्यहाँ थियो कारण कुनै बातको कारणले विवाद अलिक गरे त्यो अनि सल्टाइ हो सल्टाइ हो केही फरक परे त्यसमा केही चाहिँ हुँदैन। त्यस्तो
3: भनेको आफ्नै पार्टीबाट कि आफ्नै पार्टीभन्दा बाहिरको पार्टीहरूले के
5: बाहिरको कोही मान्छे चुकियो यो बिचमा बोल्ने बेलामा।

0: यस्तो कुरा भन्नु क्या, त्यसले गल्ती कुरा गरौँ त्यही भएर कार्यक्रम भइरहेको थियो क्या, बिचमा बोल्दाखेरि मन्त्रीजीले बोल्नु भएको रहेछ कोही के गरेरहरू बिचमा पछिल्लो केही बोलेको छ क्या।
1: कार्यक्रम 3 घण्टाको थियो। सेराको औरोई गाउँपालिकाले पाठ्यक्रम विकास केन्द्रको छलफलका लागि सभाल उपलब्ध गराएको थियो। कार्यक्रम सञ्चालक उद्घोषक परिवर्तन हुँदा विवाद निम्तिएको औरोई गाउँपालिकाका अध्यक्ष शिवजी यादवले नेपाली रेडियो नेटवर्कलाई जानकारी दिनुभयो।
0: म त्यति राम्ररी त चिन्न सकिनँ मन्त्रीजीको सोधेपछि, त्यो एकदम हतार हतार गरिरहेको थियो। मैले 4 मिनटमा कुरा समापन गरेर मैले छाडिदिएँ। कुरा यसमा के हो, पहिला कार्यक्रम सञ्चालनमा हाम्रो गाउँपालिकाको शिक्षा प्रमुख मतलब सन्तोष यादवजी त्यो मञ्च सञ्चालक उद्घोषकको रूपमा थियो, अनि मन्त्रीजी आउनुभयो भने फेरि त्यो मञ्च उद्घोषक चाहिँ चेन्ज भयो सर। अब त्यो चाहिँ पूर्व डिजीजी थियो, सचिव थियो, त्यो पाठ्य पुस्तक क्रमको मतलब कुनै अवसर थियो।

0: कार्यकारिणी निकालेका थिए। पत्रकार समेत रहेका रासोपाका औरही गाउँपालिकाका अध्यक्ष सन्तोष कुमार यादवले तस्बिर कैद गर्दा त्यही समूहबाट तस्बिर नलिन भनिएको थियो। फोटो किन नलिने? रासोपाकै कार्यकर्ता बीच भनाभन भयो। विवाद सुरु भएको कारण खुलाउँदै औरही गाउँपालिकाका अध्यक्ष यादवले तस्बिर लिने क्रममा विवाद भएको जानकारी दिनुभयो।
1: अर्कै एउटा हाम्रो राष्ट्रपति पार्टीका गाउँपालिका सभापति हुनुहुन्छ, पत्रकार पनि छ, सन्तोष कुमार यादव। अब उहाँले फोटो सोटो पारिरहेको थियो, त्यतिकैमा त्यसै ग्रुपबाट त्यो केटालाई म चिनेन, नाम पनि म बुझिरहेको छैन, त्यो दुवैको बिचमा भयो। उसले फोटो तान्न मना गरे, नलिनुहोस् भने सन्तोषजीले भने फोटो किन नलिने, के छ फोटो लिनमा मतलब आपत्ति? त्यही कुरामा अलिकति त्यो दुवैको मतलब भयो, किन लिन दिनु, उसले लिनु।

0: उनका फिर सलाह दिला मिले मौसमी बसेको मैले सम्झाएँ छोड्दिनु हो मन्त्रीजी बोल्न लागे के हुन्छ छोड्दिनुहोस् तपाईँलाई त कतिपय मन्त्रीहरू छ त्यो पनि मतलब
1: भनेको मन्त्रीको स्वकीय र त्यहाँको रासोपाको आफ्नै आफ्नै बीच चाहिँ विवाद भएको हो अरू बाहिरी मान्छेहरू बाहिरी राजनीतिक दलहरूले विवाद गरेको हो भन्ने छ नि रासोपाको आरोप त
0: होइन हजुर होइन होइन कसैले केही बोलेको छैन त्यही दुईको बीचमा मात्रै त्यही फोटो तान्न नतान्न त्यही कुरामा अलि उहाँसँगै मतलब भना भन भयो अरू कुनै हातपात यताउता केही भएन
1: सरकारका प्रवक्ता समेत रहेका शिक्षा मन्त्री सस्मित पोखरेल सहभागी कार्यक्रममा विवाद हुनु राम्रो संकेत भने होइन त्यो पनि विद्यालय शिक्षाको पाठ्यक्रम परिमार्जन सम्बन्धी छलफलमा जहाँ अभिभावक र शिक्षक मात्रै थिएनन् विद्यार्थी समेत सहभागी थिए कार्यक्रममा विवादका पाठ्यक्रमको नभएको भए पनि तिनै पाठ्यक्रम अध्ययन गर्ने विद्यार्थीहरूमा यो विवाद र भनाभनले कस्तो सन्देश जाने हो भन्ने चिन्ता भने थपिएको छ
2: रसुवा नुवाकोट धादिङ लगायत जिल्लाका विशेष गरी ग्रामीण समुदायमा गम्भीर क्षति पुर्याएको छ संयुक्त राष्ट्रसंघीय खाद्य तथा कृषि संगठनका अनुसार बाढ़ीले करिब 1,800 हेक्टर कृषि योग्य जमीन नष्ट पारेको छ भने हजारौं पशुपक्षी मरेका छन् एफएओकी उपमहानिर्देशक बेथ बेचोडले बाढ़ीले किसान र पशुपालकहरूमा पारेको प्रभाव तत्काल आवश्यक कृषि सहायता र आगामी खेतीको याम अगावै उत्पादन पुनस्थापना गर्नुपर्ने आवश्यकताका विषयमा आफ्नो धारणा व्यक्त गर्नुभएको हो नेपाल प्रहरीको टिम्बोरे टु त्रिवेणी विशेष अपरेशन अन्तर्गत बाढ़ी प्रभावित क्षेत्रमा खोज तथा उद्धार डीएनए प्रोफाइलिङ होल्डिङ सेन्टरमा सहजीकरण समुदाय प्रहरी साझेदारी लगायत कार्यक्रम सञ्चालन भइरहेका छन् अपरेशन अन्तर्गत प्रहरी मुख्यालयबाट खटिएको टोलीले जिल्ला प्रहरी कार्यालय नुवाकोटको समन्वयमा अपराध नियन्त्रण तथा अनुसन्धान राहत वितरण तथा पुनस्थापना ट्राफिक व्यवस्थापन जस्ता काम पनि गरिरहेको छ कमाण्ड टोलीले तालिम प्राप्त कुकुरको प्रयोग गरेर खोजी गरिरहेको छ अभियान अन्तर्गत सहजीकरण तथा समन्वयका लागि कोटमा खटिएका प्रहरी वरिष्ठ उपरीक्षक विनोद सिलवालका अनुसार अभियान अन्तर्गत यही भदौ 19 गतेदेखि हालसम्म 65 शव व्यवस्था
3: हेलिकप्टरबाट मात्र पुग्न सकिने उक्त
2: समयमा बाढ़ी पश्चात फैलिन सक्ने रोगको संक्रमण नियन्त्रणलाई मध्यनजर गर्दै नेपाल प्रहरीले 500 लेभल एक अस्पताल पिदुरमा सञ्चालनमा ल्याएको हो राष्ट्र मन्त्री शिशिर खनालले नेपाल चीन सम्बन्धलाई परम्परागत सीमा व्यवस्थापनको दायराबाट माथि उठाउँदै पर्यावरणीय सहकार्य जलवायु सुरक्षा प्रविधि व्यापार र पूर्वाधार विकासमा राहत नियन्त्रण तथा अनुसन्धान राहत वितरण तथा पुनस्थापना ट्राफिक व्यवस्थापन जस्ता काम पनि गरिरहेको छ कमाण्ड टोलीले चीन सम्बन्ध सहकारीका विस्तारित आयाम विषय कार्यक्रममा उहाँले भोटेको सिकुहालेको बाढ़ीले नेपाल र चीनबीचको सीमाना केवल राजनैतिक सीमारेखा नभई साझा पर्यावरणीय नीतिमा जोड्ने क्षेत्र भएको स्पष्ट पार्नुभयो नेपाली कम्युनिष्ट शाखाको एकल काटेर हेपा प्रवृत्ति नै मुख्य समस्या भएको बताउनु भएको छ आज भोटेको शिवबाड़ी प्रभावित क्षेत्रमा पुगेर पूर्व प्रधानमन्त्री समेत रहनुभएका प्रचण्डले यस्तो बताउनु भएको हो सरकार र प्रधानमन्त्री बालेनले यो महाविपत्तिमा नागरिकको उद्धार र जीवन बचाउन समन्वय र तत्परता नदेखाएको भन्दै संयोजक प्रचण्डले आपत्ति जनाउनुभयो रसुवाको भटेकोशी हुँदै त्रिशुली नदीमा आएको बाढ़ीका कारण सड़क भाँसिएपछि अवरूद्ध भएको चितवनको कृष्णवीर खण्डमा 3 दिनभित्र यातायात सञ्चालनमा ल्याउने तयारी भएको छ भाँसिएको स्थानमा भित्तातर्फबाट नयाँ ट्र्याक निर्माणको काम सम्पन्न भइसकेको नागढुङ्गा मुगलिन सड़क योजनाका प्रमुख सजना अधिकारीले जानकारी दिनुभयो उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले सरकारले विपदको शुरूआती चरणमै गर्नुपर्ने पूर्व तयारी र व्यवस्थापन गर्न नसकेका कारण धेरै मानवीय क्षति भएको टिप्पणी गर्नुभएको छ घिसिङले आज ललितपुरमा आयोजित कार्यक्रममा सरकारले विपदको शुरूआती चरणमै गर्नुपर्ने पूर्व तयारी र व्यवस्थापन गर्न नसकेको तथा समयमै प्रभावकारी कदम चालेको भए धेरै मानवीय क्षति रोक्न सकिने उहाँको विश्वास छ नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यस वर्षको इन्द्र जात्राका साइत सार्वजनिक गरेको छ। इन्द्र जात्रा पर्वको प्रक्रिया भाद्र पद शुक्ल द्वितीयदेखि शुरू हुन्छ। इन्द्र जात्राको लिङ्गो उठाउन रुख काट्न जानका लागि वनयात्रा गर्न जाने साइत 28 भदौ आइतबारको बिहान 9:53 रहेको समितिका अध्यक्ष एवं सहप्राध्यापक डाक्टर पुरूषोत्तम भट्टराईले जानकारी दिनुभयो। रुख काट्ने साइत राति 8:47 रहेको छ। भक्तपुरको चित्तपोल वनबाट इन्द्र ध्वजाको लिङ्गो उठाउन रुख काट्ने परम्परा रहे आएको उहाँले जानकारी दिनुभएको छ। भारतको राजधानी नयाँ दिल्लीमा वार्षिक ब्रिक्स शिखर सम्मेलन शुरू भएको छ। सम्मेलनमा चीनी राष्ट्रपति शी चिनफिङ, रूसी राष्ट्रपति भ्लादिमिर पुटिन, इरानी राष्ट्रपति मसूद पेजेस्की एन लगायत नेता सहभागी छन्। भारतले ब्रिक्स शिखर सम्मेलन आयोजना गरेको यो चौथो पटक हो। तेस्रो संस्करणको एसीसी प्रिमियर कप एक दिवसीय प्रतियोगिताको उपाधि नेपाली पुरूष राष्ट्रिय क्रिकेट टोलीले जितेको छ। आज मलेसियामा सम्पन्न फाइनल खेलमा युनाइटेड अरब इमिरेट्स युएलाई 44 रनले हराउँदै नेपालले दोस्रो पटक प्रिमियर कपको उपाधि जितेको हो। यो सँगै नेपाली टोली सन् 2027 बंगलादेशमा आयोजना हुने एक दिवसीय एसिया कपमा छनौट भएको छ। नेपालले दोस्रो पटक एसिया कपमा स्थान बनाएको हो। एसिसी प्रिमियर कपको फाइनलमा उत्कृष्ट शतक बनाएका आसिफ शेख प्लेयर अफ दि म्याच बनेका छन्। उनले नेपाललाई गतिलो शुरूआत दिँदै 106 बलमा 102 रन बनाएका हुन्। यस्तै प्रतियोगितामा सर्वाधिक विकेट लिएका नेपालका कप्तान सन्दीप लामिछाने प्लेयर अफ दि टुर्नामेन्ट बनेका छन्। उनले प्रतियोगिताभर 17 विकेट लिएका थिए। आजको फाइनलमा भने उनले एक मात्रै विकेट हात पारेका थिए।
4: सपना तपाईँको साथ हाम्रो नेपाल बैंक सवारी कर्जा नेपाल बैंकको बबाल नाडा फेस्टिभ अफर मात्र 4.94% सर्वाधिक न्यून वार्षिक ब्याज दरमा सेवा शुल्क मात्र 0.5% रु 3 लाखसम्मको निशुल्क लाइफ टाइम क्रेडिट कार्ड सुविधा कर्जा अवधि 5 वा 7 वर्षसम्म सरल प्रक्रिया तथा छिटो स्वीकृति सम्पूर्ण शाखाबाट कर्जा प्रवाह हुने यो अफर भाद्र 9 देखि असोज 15 गतेसम्म मात्र लागू हुनेछ। सातै दिन 24 घण्टा 01-597-1222 कल गर्नुहुन वा नजिकको नेपाल बैंकको शाखामा सम्पर्क गर्न सक्नुहुनेछ।
5: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड नेपालको पहिलो बैंक।
6: ए भतिज, त एकाएक शाकाहारी भइस रे, कमजोर होलास है कमजोर।
7: ल काका, भेजिटेरियन हुँदैमा कमजोर भइन्छ र? बजारमा जति पनि तागतिलो खानेकुरा छँदैछ नि।
6: जे पाए त्यही खालास, अनि रोगले समात्ला।
7: कहाँ काका पनि, अहिले बजारमा अर्ग्यानिक पोसिलो र स्वादिलो च्याउहरूको राजा च्याउ आएको छ। न रोगको डर, न त पैसा नै धेरै लाग्ने।
8: आजकल मेरो भान्सामा नै राजा च्याउ नै पाक्छ।
9: स्वादिलो पोसिलो र अर्ग्यानिक च्याउ भनेकै राजा च्याउ। एनसी एग्रोटेकको उत्पादन।
6: आहा, राजा च्याउ त साँच्चीकै च्याउको राजै रहेछ नि।
10: यो हो नेपाली रेडियो।
11: यो आवाज हो नेपाली रेडियो नेटवर्कको। तपाईं सुन्दै हुनुहुन्छ नेपाली खबर।
1: अब नेपाली रेडियो नेटवर्कमा आज साथमा हुनुहुन्छ सहयात्री उषा किरण।
2: भारतद्वारा नेपाललाई उपेक्षा, टाढाकालाई बोलाउँदा पनि नेपाललाई बोलाइएन। छिमेकी मुलुक भारतको प्राथमिकतामा नेपाल नरहेको प्रमाणित भएको छ। भारतको राजधानी नयाँ दिल्ली स्थित भारत मण्डपमा ब्रिक्सको 18 शिखर सम्मेलन भइरहँदा नेपाललाई नबोलाएकाले नेपाललाई बेवास्ता गरेको प्रमाणित भएको हो। आयोजक भारतले ब्रिक्सको सदस्य नरहेका बेलारूस, कजाकस्तान, मलेसिया, थाइल्याण्ड, क्युबा, नाइजेरिया, उज्बेकिस्तान र युगाण्डा जस्ता टाढा टाढाका दर्जनौ मुलुकलाई बोलाए पनि नेपाललाई नबोलाएको हो। विश्वका उदयमान अर्थतन्त्रहरूको शक्तिशाली मञ्च ब्रिक्सको सम्मेलनमा उनीहरूलाई ब्रिक्स आउटरिचको रूपमा निम्तो दिएर मञ्चमा सम्मानका साथ राखिएको छ। छिमेकमै रहेको र हाल तिक्त सम्बन्धबाट गुज्रिरहेको बंगलादेशलाई समेत कूटनीतिक औपचारिकता सहित आमन्त्रण गरेको भारतले नेपाललाई भने पूरै व्यवस्था गर्नु गम्भीर विषय हो। रूस, भारत, चीन, ब्राजिल, दक्षिण अफ्रिकादेखि इजिप्ट, इरान, युएई र इन्डोनेसिया जस्ता विश्व राजनीतिका प्रभावशाली खेलाड़ीहरू भेला भएको ठाउँमा नेपाल पनि उपस्थित हुँदा ती देशसँग नेपालले लाभ लिन सक्ने थियो। ब्रिक्स सम्मेलनको यो मञ्च नेपालका लागि भारतसँगको सम्बन्धमा मात्र नभई मञ्चमा सहभागी चीनी राष्ट्रपति शी जिनपिङ, रूसी राष्ट्रपति भ्लादिमिर पुटिन लगायत विश्वका दर्जनौं राष्ट्र प्रमुखहरूसँग साइडलाइन वार्ता गर्ने एक दुर्लभ कूटनीतिक अवसर हुन सक्थ्यो। नेपालले आफ्ना विकासका आवश्यकता, आर्थिक संकट र भू राजनैतिक सन्तुलन बारे विश्व मञ्चलाई आश्वस्त पार्न सक्ने ढोका खुल्न सक्थ्यो। काठमाडौँबाट हवाई मार्गमा जम्मा 1 घण्टा 25 मिनटको दूरीमा रहेको र भारतसँग खुला सिमाना तथा ऐतिहासिक भू राजनैतिक सम्बन्ध गाँसिएको नेपाललाई नबोलाइनुले अन्तर्राष्ट्रिय जगतमै नकारात्मक सन्देश जाने भएको छ। गत सन् 2016 भारतकै गोवामा सम्पन्न ब्रिक्स बिमस्टेक आउटरिच सम्मेलनमा तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड पुगेर चिनिया राष्ट्रपति शी जिनपिङ र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग त्रिदेशीय सम्वादको कूटनीतिक इतिहास रचेको नेपाल आज आफ्नै छिमेकमा भएको महाकुम्भमा यति असान्दर्भिक र उपेक्षित बन्नु दुर्भाग्यपूर्ण हो। यो भारतले व्यवस्था गरेको विषय मात्र नभई प्रधानमन्त्री बालेन्द्र शाहको अविश्वसनीय गैर कूटनीतिक र असंवेदनशील शासकीय कार्यशैलीले निम्ताएको अन्तर्राष्ट्रिय अयोग्यता पनि हो। कूटनीतिमा व्यक्तिगत अहंकार फेसबुक स्टन्ट चल्दैन, कूटनीतिमा त निरन्तरको संवाद विश्वसनीयता र राज्यको परिपक्व उपस्थितिको निरन्तरता आवश्यक हुन्छ। नेपाल ब्रिक्सको सदस्य नहुनु र पार्टनर नहुनु प्राविधिक सत्य हो, तर जब आयोजक राष्ट्रले अफ्रिका र ल्याटिन अमेरिकाका टाढाका देशहरूलाई आउटरिचका नाममा बोलाउन सक्छ भने सबैभन्दा नजिकको र रणनीतिक छिमेकी नेपाललाई नबोलाउनु सामान्य कुरा हुँदै होइन। नयाँ दिल्लीको कूटनीतिक वृत्तमा यति बेला नेपालको वर्तमान कार्यकारी नेतृत्वबारे अत्यन्तै नकारात्मक र अस्थिर सन्देश प्रभाव भइरहेको छ। संसदको रोस्टममा उभिएर नेपालले पनि भारतको जग्गा मिचेको रहेछ भने बिना प्रमाण दिएको गैर जिम्मेवार अभिव्यक्ति होस् वा सीमा र नक्साको संवेदनशील विषयलाई सड़क र सामाजिक सञ्जालको खेलवाड़ बनाउने प्रवृत्ति, बालेन शाहले कूटनीतिक सम्बन्धलाई कहिल्यै गम्भीर राज्य सञ्चालनको विषय ठानेनन्। कूटनीतिमा राष्ट्र प्रमुख वा सरकार प्रमुखको पूर्वानुमान योग्यता सबैभन्दा महत्वपूर्ण कड़ी मानिन्छ। नयाँ दिल्लीले नेपाललाई बोलाउँदा पनि प्रधानमन्त्री आउँछन् कि आउँदैनन्, आए पनि कुन बेला के अप्रत्याशित स्टन्ट गरिदिने हुन् वा

प्रश्न गरिएको छ। देशभित्रै आफ्नै दलको संसदीय दलको बैठकमा नजाने, संसदमा सांसदहरूले उठाएका प्रश्नको जवाब नदी पन्छिने र सर्वदलीय बैठक समेत बहिष्कार गर्ने नेतृत्वले अन्तर्राष्ट्रिय मञ्चहरूको घण्टौं लामो औपचारिक बैठक, शिष्टाचार र प्रोटोकल कसरी धान्न सक्थ्यो भन्ने प्रश्न स्वाभाविक पनि हो। कुनै औपचारिक ठाउँमा आधा घण्टा धैर्यपूर्वक बस्न नसक्ने, मन्त्रालयको समन्वय भन्दा ऋण र स्ट्याटसमा रमाउने व्यक्तिगत कमजोरीको मूल्य आज सिङ्गो देशले चुकाउनु परेको छ।

0: नेपालको एकमात्र डीटीएच सेवा डिश हो।
1: डिश हो, खुशीको कनेक्शन।
2: यो हो नेपाली रेडियो।
3: यो आवाज हो नेपाली रेडियो नेटवर्कको। र तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
4: आजको जनता जान्न चाहन्छन्मा हामीसँग हुनुहुन्छ नेपाली काङ्ग्रेसका नेता राम हरि खतिवडा।
3: जनता जान्न चाहन्छन्, जनता जान्न चाहन्छन्का साथमा
5: ग्लोबल आइमी बैंक सबैका लागि बैंक। This home internet.
6: नेपाली काङ्ग्रेस पार्टी फुटाएर जाने कोही पक्षमा हुनुहुन्न र नेपाली काङ्ग्रेसलाई अहिलेको वर्तमान स्थितिमा झन् एकीकृत बनाउनु पर्ने आवश्यकता छ। देशको वर्तमान परिस्थिति, राष्ट्रियतामाथिको अहिलेको प्रहार, कानुनी राज्यमाथिको उपहास र संसदीय व्यवस्थामाथिको प्रहारलाई हेर्दाखेरि डेमोक्रेटिक शक्तित्व पनि नेपालको सबभन्दा पुरानो र जनताको प्रिय शक्ति एकताबद्ध नभई हुँदैन। त्यो एकताबद्ध हुनका लागि हामी सबैले प्रयास र गर्नुपर्छ। सधैँ अदालतमा झगडा गरेर पनि यो पार्टी पहिलो र प्रिय बन्छ भन्ने मलाई लाग्दैन। त्यसैले हामी रुख र चार तारा भए ठाउँमा नेपाली काङ्ग्रेस एक ठाउँमा रहनुपर्छ भन्ने मेरो धारणा छ। यो मैले निर्वाचन आयोगको निर्णयदेखि भनेको छु। सबै नेताप्रति मेरो सम्मान छ, तर पार्टीको आधिकारिकताको विषयमा पार्टी भन्दा बाहिर बस्न सकिँदैन।
7: अनि त्यसो भए पूर्णबहादुर खड्काले दर्ता गर्नुभएको मुद्दा पनि फिर्ता हुने हो? अब
6: त्यो उहाँलाई एउटा नैतिक संकट छ, उहाँले मुद्दा दर्ता गर्नुभयो। दर्ता गरिसकेपछि अदालतले पहिला तपाईँको उहाँलाई अब चाहिँ पार्टी चाहिँ गगन थापाको निर्वाचन आयोगले दिएकै सदर हो भन्यो, पछिबाट निशा प्राप्त भयो। निशा प्राप्त भइसकेपछि पार्टीका दुवै सबै पक्षका गतिविधि रोक्नु भनेर अदालतले आदेश गर्नु पर्थ्यो जस्तो लाग्ने हो, तर नदिइसकेपछि अब मुद्दा विचाराधीन छ। विचाराधीन हुन्जेल उहाँ के गर्नुहुन्छ त्यो उहाँलाई नै सोध्नु होला। तर हाम्रो चाहिँ कुरा के हो भनेदेखि पार्टी विभाजन गरेर जानु हुँदैन भन्ने हाम्रो धारणा। हाम्रो सबैको चाहना, नेपाली काङ्ग्रेसका एउटा गाउँका सबै कार्यकर्ताको चाहना, पार्टी एकताबद्ध भएर महाधिवेशन गर्नुपर्छ भन्ने छ।
7: यो खास गरेर असन्तुष्ट पक्षलाई पनि एक ठाउँमा ल्याउने कुरामा, अर्थात् चाहिँ जुन आधिकारिक पायो अदालतले र चाहिँ निर्वाचन आयोग, त्योसँग मिलेर जानुपर्छ भन्ने कुरामा राम्ररी खतिवडाज्यूले चाहिँ धेरै लामो समय मेहनत गरिरहनु भयो सुरुदेखि नै। अहिले शेखर कोइरालालाई पनि ल्याउनै पर्छ, आउनुपर्छ भनेर पछिल्लो समयमा एक खालको सकारात्मक सूचनाहरू आइरहेको थियो, अहिले फेरि उहाँ पछाडि हट्नु भएको हो कि?
6: हामीले धेरै पटक छलफल गर्यौं, केही साथीहरूलाई आपत्ति पनि भयो होला यिनीहरू गगनमा मिले भनेर। गगन होइन, पार्टी भित्रको कुरा हो, गगन थापाको कुरा होइन, पार्टी नेपाली काङ्ग्रेसको कुरा हो। हामीले शेखर कोइरालासँग पनि धेरै चोटि कुरा गर्यौं, पूर्णबहादुर खड्कासँग पनि कुरा गर्यौं। मैले पूर्व सभापति आदरणीय नेता शेरबहादुर देउवासँग आएपछि नै भने भोलिपल्ट गएर हजुरले राष्ट्रिय राजनीतिको बारेमा कुरा गरिदिनु पर्यो, राष्ट्रिय नेता नै हजुर हुनु पर्यो, एमाले काङ्ग्रेस माओवादी सबैको, किनभने तपाईँ शीर्ष नेता हो, एउटा पार्टी भित्रको मात्र होइन भनेर मैले भने हुन्छ हुन्छ भन्नुभयो उहाँले। मैले गगन थापा लगायतका सबैसँग भेटेर यो नेपालको बिग्रेको राजनीतिलाई एक ठाउँमा ल्याउनुहोस् भनेर आग्रह र अनुरोध पनि गरे। अब यी कुराहरू छँदैछन् अहिले पनि। सबै पार्टीलाई एक बनाउन लागिदिनुहोस्। प्रजातन्त्रवादी शक्तिहरू कमजोर भयो भने नेपालको लोकतन्त्र, कानुनी राज्य, प्रेस स्वतन्त्रता र संविधान कमजोर हुन्छ, यो कुरा बुझिदिनुहोस् भनेर आग्रह गरेको थिएँ। कतिलाई यति भन्दा पीडा पनि हुँदो, आफूभित्र हिजो गगनलाई सहयोग गरेनन्, आज चाहिँ यिनीहरू फेरि भाग खान आएन। हामीलाई केही चाहिएको छैन, हामीलाई नेपाली काङ्ग्रेस डरो पार्टी चाहिएको छ, जनताको प्रिय पार्टी चाहिएको छ। पद भन्दा पनि पार्टी डरो हुनु पर्यो, पार्टी डरो छैन। हिजो मेरो पार्टी सभापतिसँग हिजो संवाद सबै साथीहरू बसेर भएका थियौँ, उहाँले कार्य सम्पादन समितिको मिटिङ राखेर अझ एकताका लागि, बृहत्तर एकताका लागि सबैसँग संवाद गरौँ। सकिन्छ भने केही समय फेरि यो गगन थापाको मात्रै महाधिवेशन, गगन थापाले अथवा नेपाली काङ्ग्रेसले गरेको महाधिवेशन मात्रै पर सारौँ भनेको होइन, अरूसँग पनि संवाद गरौँ र अरूसँग पनि केही संवाद गरेर वातावरण बनाऊ भन्ने हाम्रो चाहना।
7: उहाँहरूको कुरा सुन्दाखेरिमा चाहिँ पूर्णबहादुर खड्का र शेरबहादुर देउवा दुवैजनाले मुद्दा फिर्ता लिनुभयो भने मात्रै सार्न सकिन्छ भन्ने उहाँहरूको भनाइ सुनिन्छ संस्थापन पक्षको, के त्यो सम्भावना देख्नुहुन्छ यहाँले विभिन्न वार्ताहरूमा रहँदा?
6: मैले शेरबहादुर देउवासँग पनि संवाद गरे, उहाँ अहिले त्यो पक्षमा अदालतको निर्णय पुर्ने पक्षमा हुनुहुन्छ। पूर्णबहादुर खड्का पूर्व कार्यवाहक सभापतिलाई पनि नैतिक संकट छ, उहाँले आफूले हालेको मुद्दा, अब त्यो मुद्दाको निर्णय नआउन्जेलसम्म म के गरौँ, तथापि म रुख र चार तारा छोड्दिन भन्ने उहाँले हामीलाई वचन दिनु भएको छ। एउटा कुरा चाहिँ के हो भनेदेखि, पार्टी फुटेको पार्टीमा जान्न, रुख र चार तारा छोडिदिन भने उहाँले भन्नुभयो।
7: अनि आज खास गरेर शेरबहादुर देउवा पक्षले देशभरि विभिन्न ठाउँमा चाहिँ केन्द्रीय प्रतिनिधि भनेर आफ्नो तर्फबाट गर्ने महाधिवेशनका लागि प्रतिनिधि खटायो, यसले त वातावरण फेरि खलबल्याउने भयो नि त, बन्ने वातावरण भन्दा पनि।
6: म तपाईँका कुरासँग सहमत छु। अहिले दुईटा महाधिवेशन गर्नु हुँदैन भने हामीले आग्रह गरेका हौ, विनम्रतापूर्वक अनुरोध गर्छौ, पार्टी फुटाउने लाइनमा कोही पनि नलागु, यति मेरो आग्रह।
3: जनता जान्न चाहन्छन्, जनता जान्न चाहन्छन् का साथमा ग्लोबल आइमी बैंक सबैका लागि बैंक दिस होम इन्टरनेट।
4: हवस् त, यसका साथै काठमाडौँ उपत्यकामा रेडियो एनआरएन 99.1 नेपाली नेटवर्क .com र ठाउँ ठाउँका रेडियो स्टेशनहरूबाट एकैसाथ प्रसारण भइरहेको नेपाली खबर अहिलेलाई यति नै। भोलि बिहान 5:30 बजे पुनः उपस्थित हुने नै छौँ। आजलाई बिदा दिनुहोस्, नमस्कार।

0: तपाई इन्धनको विकल्प छोटो दूरीको यात्राका लागि इलेक्ट्रिकल साइकल र स्कुटर चढ्न चाहनुहुन्छ त्यसो हो भने अब चिन्ता नलिनुहोस् तपाई हाम्रै कीर्तनपुर बजारमा रहेको कुँवर मोटरसाइकल वर्कसपले यो सेवा लिएर आइसकेको छ
1: चितवन इलेक्ट्रिक बाइक नारायणगढको सह डिलरका रूपमा माडीसाथ कीर्तनपुर स्थित कुँवर मोटरसाइकल वर्कसपमा विभिन्न किसिमका चार्जिङ स्कुटर साइकल र ई रिक्साको बिक्री सुरु भइसकेको छ आजै सम्पर्क गर्नुहोस्
0: सम्पर्क कुँवर मोटरसाइकल वर्कसप कीर्तनपुर प्रोप्राइटर इन्द्रजित कुँवर फोन 9802421343 र 9814829233
1: नवजात शिशुदेखि बाल बालिकाहरूका निम्ति आधुनिक उपकरण सहित गुणस्तरीय स्वास्थ्य सेवाको निम्ति
0: निको चिल्ड्रेन हस्पिटल प्राली भरतपुर
1: अस्पतालमा उपलब्ध सेवाहरू बिहान 7:30 देखि साँझ 36 बजेसम्म बहिरङ्ग अर्थात् ओपिडी सेवा
0: 24 घण्टा इमर्जेन्सी सेवा
1: सुविधा सम्पन्न बाल सघन उपचार कक्ष पिआइसियु र नवजात शिशु उपचार कक्ष एनआइसियु सेवा
0: एडभान्स पेडियाट्रिक जनरल वार्ड
1: नवजात शिशुका लागि इन्टरमिडिएट केयर नर्सरी सेवा
0: जनरल डिलक्स सुपर डिलक्स तथा स्विट क्याबिन
1: बाल मुटु रोग सम्बन्धी विशेषज्ञ सेवा
0: बच्चाहरूको इको कार्डियोग्राफी इसिजी सेवा
1: गर्भमा रहेको बच्चाको मुटु सम्बन्धी जाँच इको कार्डियोग्राफी सेवा
0: सुविधा सम्पन्न ल्याब डिजिटल एक्सरे भिडियो एक्सरे तथा इको सेवा
1: भेन्टिलेटर सेवा
0: होल बडी चेकअप जाँचको सुविधा
1: र निशुल्क सरकारी खोप सेवाको साथै अन्य सशुल्क खोप सेवा पनि उपलब्ध छ
0: चितवन र आसपास क्षेत्रकै एकमात्र बाल अस्पताल निको बाल अस्पताल सीएमसी अगाडि भरतपुर 10 चितवन फोन 0656-8853-5189353
2: कुम्भकर्णलाई पनि लाज लाग्छ होला कि म सुतेको देखेर केही गरौँ भने काम छैन विदेश जाउँ भने सिप छैन के गरेर होला हो मैले यो जीवन बिताउने
3: सिप सिकेर आत्मनिर्भर बने त जे गरे पनि हुन्छ नि हौ
2: कहाँ गएर के सिप सिकौ भन त अब
3: होटल ट्रेनिङ चितवन बेलचोकमा जाने आफूलाई जे सिक्न मन लाग्छ त्यही सिप सिक्ने
1: IHSDC Academy of Professional Education Prali Hotel Training Chitawan Belchok Narayanagarh Phone 0656-94-374-9510-61-356
2: बारिस्टा बेकरी कुक सुसी बारटेन्डर हाउसकिपिङ रिसेप्सन पिज्जा मेकर कुक हेल्पर वेटर वेट्रेस लगायतका तालिमहरू धमाधम सञ्चालन भइरहेको छ साथै जब ग्यारेन्टी सहित 6 महिने कुक तालिम सञ्चालनमा रहेको छ गरी खाने शिक्षा हामी सबैको इच्छा
4: फ्लेक्स ब्यानर र फ्लेक्स फोटो सहित सबै खाले फ्लेक्स प्रिन्टको लागि
5: माडी फ्लेक्स एन्ड कम्प्युटर
4: कम्प्युटर र ल्यापटप बिक्री एवं मर्मत तथा हार्डवेयर र सफ्टवेयर जन्य सेवाको लागि
5: माडी फ्लेक्स एन्ड कम्प्युटर
4: वेबसाइट डिजाइनिङ र होस्टिङ सहित सबै खाले सफ्टवेयर र मोबाइल एप्स निर्माणको लागि
5: माडी फ्लेक्स एन्ड कम्प्युटर
4: प्रमाणपत्र ब्याज आदि जस्ता डेस्कटप डिजाइनिङ टाइपिङ र प्रिन्टिङ तथा फोटोकपी र इन्टरनेट सेवाका लागि
1: माडी फ्लेक्स एन्ड कम्प्युटर बसन्तपुर बजार माडी फोन 0656-5010-60
6: यो माइलो माडी घुम्दा घुम्दै 2 पो बजार लागेछ यार होइन भोक लागेको छैन तिमीहरूलाई
7: भोक त लागेको छ नि तर के गर्नु खानाको अर्डर कहीँ गरिएन अब चाउमिनमा चित्त बुझाउनु त होला नि
8: के भनेको त्यस्तो अब खानाका लागि पहिले नै अर्डर दिनुपर्ने दिन गए के किनकि माडीको बसन्तपुर स्थित नारायणी होटलमा जुनसुकै बेला पनि बिना अर्डर तयारी खानाको व्यवस्था रहेको छ यसका साथै स्वादिष्ट रोटी मोमो चाउमिन खाजा सेट चिसो पिय पदार्थ र नेपाली खानाको राम्रो व्यवस्था पनि छ ल हिँड जाऊ त्यतैतिर
1: नारायणी होटल एन्ड रेस्टुरेन्ट बसन्तपुर बजार माडी प्रोप्राइटर धनप्रसाद ढुङ्गाना सम्पर्क 97-45-23-91-63

0: इस समय सूचक का साथमा
1: दक्षिण कोरियामा पढाई र रोजगारीको उत्कृष्ट परामर्श केन्द्र गोल्डन इमिनेन्ट इन्टरनेशनल प्राली भरतपुर चितवन सीएमसी हस्पिटलको ठीक अगाडि सम्पर्क 0656 5369 53 98550 77061 र 98550 77053
2: 24 घण्टा इमर्जेन्सी सेवा विशेषज्ञ चिकित्सकबाट मेडिकल चेकअप डायग्नोसिस ल्याब र सबै रोग व्याधिको उत्कृष्ट उपचार सेवा रहेको पुष्पाञ्जली हस्पिटल प्राली बाल मन्दिर रोड भरतपुर 10 चितवन फोन 0656 4934 443 5880 र 98550 26 440
3: It's 9 o'clock अहिले 9 बजेको छ

0: यो रेडियो नेपाल हो। राति 9 बजेको समाचारमा स्वागत छ, म सुमिता लामा। शुरूमा प्रमुख समाचार। भोटेकोसी बाढी प्रभावितको उद्धार तथा बेपत्ताको खोजी व्यवस्थित बनाउन नेपाल प्रहरीद्वारा टिमुरेदेखि त्रिवेणीसम्म विशेष अपरेशन शुरू। बाढीमा मृत्यु भएका व्यक्तिको शव पहिचानका लागि 3065 डीएनए नमूना संकलन। हिमताल विस्फोट, अनियमित मौसम तथा विपद न्यूनीकरणका लागि नेपाल र चीन बीच सहकार्य आवश्यक रहेको परराष्ट्र मन्त्री शिशिर खनालको जोड़। भारतमा जारी 2 दिने ब्रिक्स सम्मेलनमा दिल्ली घोषणा पत्र सार्वजनिक। मध्य पूर्वमा अधिकतम संयम अपनाउन आह्वान। र युएईलाई 44 रनले हराउँदै नेपाल एसिया कप छनौटमा एनवीएलको उपाधि अन्नपूर्ण स्पाइक्सलाई। समाचार विस्तारमा। भोटेकोसी बाढीबाट प्रभावितहरूको उद्धार तथा बेपत्ता भएकाको खोजीलाई व्यवस्थित बनाउन नेपाल प्रहरीले रसुवाको टिमुरेदेखि नवलपरासीको त्रिवेणीसम्मको क्षेत्रमा विशेष अपरेशन सञ्चालनमा ल्याएको छ। सो अपरेशन अन्तर्गत खोज तथा उद्धारमा कुकुरको प्रयोग, होल्डिङ सेन्टरको व्यवस्थापन, समुदाय प्रहरी साझेदारी कार्यक्रम, अपराध नियन्त्रण तथा अनुसन्धान, राहत वितरण तथा पुनर्स्थापना, डीएनए प्रोफाइलिङ एवं ट्राफिक व्यवस्थापन लगायतका कार्य गरिरहेको छ। बाढीका कारण भोटेकोसी र त्रिशुलीका तटीय क्षेत्रका विभिन्न स्थानमा बगाई वा हराइरहेका मानिस जीवित हुन सक्ने सम्भावनालाई उच्च प्राथमिकतामा राखेर उद्धार तथा खोजी गर्ने काम भइरहेको छ। फेला परेका शव वा शरीरका अङ्गका मुचुल्का लगायत कानूनी प्रक्रिया पूरा गरी व्यवस्थापन गर्न प्रभावित क्षेत्रमा नागरिकका धनमाल, नगद, सुनचाँदी, ब्याङ्क कार्ड तथा महत्वपूर्ण सरकारी वा व्यक्तिगत कागजात फेला परेको अवस्थामा सम्बन्धित धनीलाई हस्तान्तरण गर्ने कार्य प्रहरीले गरेको छ। भोटेकोसी बाढीमा मृत्यु भएका व्यक्तिको शव पहिचानका लागि 3065 डीएनए नमूना संकलन गरिएको छ। संकलित नमूनाका आधारमा नेपाल प्रहरीको केन्द्रीय विधि विज्ञान प्रयोगशाला र खुमलचार स्थित नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान नास्टको प्रयोगशालामा डीएनए परीक्षण भइरहेको प्रहरी प्रवक्ता अभिनारायण काफ्लेले जानकारी दिनुभयो। नेपाल प्रहरीको विशेषज्ञ टोलीलाई सघाउन भारत, चीन, दक्षिण कोरिया र सिङ्गापुरका विज्ञ नेपाल आएका छन्। प्रहरीको विज्ञान प्रयोगशालामा भारतीय र कोरियाली तथा खुमलटार स्थित प्रयोगशालामा भारतीय र चिनिया टोलीले सघाइरहेका छन्। डीएनए परीक्षणका लागि 4 मेसिन सञ्चालन गरिएको छ। सो मेसिनले आवश्यक तयारी पश्चात 90 मिनटमा एउटा नतिजा निकाल्छ। आज अपरान्हसम्म फेला परेका शवको पहिचानका लागि डीएनए नमूना संकलनदेखि आवश्यक प्रक्रिया पूरा गरी 1230 शव माटो मुनि व्यवस्थापन गरिएको छ। शव पहिचानका लागि मृतकका 1286 र आफन्तका 1779 गरी कुल 3065 डीएनए नमूना संकलन गरिएको छ। भोटेकोसी नदीमा आएको बाढी पश्चात उत्पन्न हुन सक्ने स्वास्थ्य समस्यालाई मध्यनजर गर्दै नेपाल प्रहरी अस्पताल महाराजगंजले नुवाकोटमा 5 सयको अस्थायी फिल्ड अस्पताल सञ्चालनमा ल्याएको छ। त्रिशुली नदीको बाढीले त्रिशुली अस्पतालसँगको सम्पर्क विच्छेद भइरहेको समयमा बाढी पश्चात फैलन सक्ने रोगको संक्रमण नियन्त्रणलाई मध्यनजर गर्दै नेपाल प्रहरीले 5 सयको लेभल 1 अस्पताल विदुरमा सञ्चालनमा ल्याएको हो। परराष्ट्र मन्त्री शिशिर खनालले नेपाल चीन सम्बन्धलाई जलवायु सुरक्षा, प्रविधि, व्यापार र पूर्वाधार विकासमा आधारित रणनीतिक साझेदारीका रूपमा अघि बढाउनु पर्ने बताउनु भएको छ। काठमाडौँमा आज आयोजित नेपाल चीन सम्बन्ध विषय कार्यक्रममा उहाँले भोटेकोसीको हालैको बाढीले नेपाल चीन बीचको सीमा केवल राजनैतिक सीमारेखा नभई साझा पर्यावरणीय नियति जोड्ने क्षेत्र भएको स्पष्ट पारेको बताउनुभयो। मन्त्री खनालले हिमताल विस्फोट, अनियमित मौसम तथा पहिरो जस्ता सीमापार प्रभाव पार्ने विपद न्यूनीकरणका लागि रियल टाइम सेटेलाइट तथ्याङ्क आदान प्रदान, संयुक्त मौसम पूर्वानुमान तथा प्रारम्भिक चेतावनी प्रणाली विकास गर्नुपर्ने प्रस्ताव गर्नुभयो। कार्यक्रममा नेपालका लागि चिनिया राजदूत चाङ माओमिङले चीन र नेपालले हिमालयको पारिस्थितिकीय प्रणाली साझा भएकाले जलवायु परिवर्तनका चुनौतीको सामना गर्न दुवै देश एकताबद्ध भएर उभिनु पर्नेमा जोड़ दिनुभयो। कपिलवस्तुको बाणगंगा नदीमा गएको बाढीका कारण नदीको बीचमा रहेको टापुमा फँसेका 2 बालक मध्ये 1 सकुशल उद्धार गरिएको छ भने अर्का 1 बालक अझै फेला पर्न सकेका छैन। बाणगंगा नदीमा पौडी खेल्न गएका बाणगंगा नगरपालिका 8 16 वर्षीय रिदम लामा र 10 वर्षीय बुद्ध लामा नदीको बहाव बढेपछि बीचको टापुमा फँसेका थिए। जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका अनुसार 16 वर्षीय रिदम लामालाई सकुशल उद्धार गरिएको छ भने 10 वर्षीय बुद्ध लामा हराइरहेका छन्। रसुवामा बाढी आएको 18 दिन भइसकेको छ। तर सम्पर्कविहीन भएका आफ्ना आफन्तको खबर पर्खिरहेका परिवारका लागि भने हरेक दिन पीडादायी बन्दै गएको छ। बाढीका बेला कामको सिलसिलामा रसुवामा रहेका बाँकेका केही परिवारका सदस्यको अवस्था भने अहिलेसम्म थाहा हुन सकेको छैन। बाँकेबाट संवाददाता सरला सुवेदीको रिपोर्ट।
1: नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर 20 की कर्णश्री ढोका एक छोराको खबरको पर्खाइमा हुनुहुन्छ। ठूलो छोरालाई भेट्न र गोसाईकुण्ड घुम्न काठमाडौँ हुँदै रसुवा पुगेका छोरा दीपक रोकायसँग कर्णश्रीको भदौ 9 गते अन्तिम पटक कुराकानी भएको थियो। त्यसपछि फोन सम्पर्क हुन सकेको छैन।
2: दिदी बिनाजु उतै कामको सिलसिलामा उतै बस्नुहुन्थ्यो, उही काम गर्नुहुन्थ्यो, अनि त्यही ठुलो बुढा ठुलो मम्मीलाई भेट्न जान्छु भनेर सुरु गएको हो। त्यहाँपछि माथि गोसाईकुण्डमा घुम्न गयो, 3 दिन त्यहाँ बस्यो। त्यहाँपछि फर्केर 2 दिन बुवा मम्मीसँग बस्यो। त्यहाँपछि 2 दिन पछि 1 दिन अगाडि कुरो भएको थियो, त्यहाँसम्म छोरासँग कुरो भएको थिएन।
1: रोजगारीका लागि रसुवाको भन्सारमा पुगेका योजना दमाई र आराम दमाई दम्पति पनि बाढी पछि सम्पर्क विहीन हुनु भएको छ। बाढी पछि कुनै खबर नआएको परिवार बताउँछन्।
3: बहिनी त गयौँ, जयको घर हो, घरमा बसेका छौँ, त्यो त काममा गएका हुन्। अब 3 छोरा छोरी छन्, त्यही पर छन्, त्यहाँ त हामी
1: कोहलपुर नगरपालिका वडा नम्बर 11 का अमर सिंह चौधरी पनि लामो समयदेखि रसुवा भन्सारमा कार्यरत हुनुहुन्थ्यो। भदौ 9 गते साँझ छोरी अनितासँग कुराकानी भएको थियो। भोलिपल्ट बिहान बाढी आएको खबर पाएपछि गरिएको फोन भने उठेन। त्यस यता परिवारले हरेक फोनको घन्टीमा बुबाको खबर आउने आशा गरिरहेको छ।
4: मेरो बाबाको नाम अमर सिंह चौधरी हो। मेरो बाबा चाहिँ 59 वर्षको हुनुभएको छ।
1: कोहलपुरका 24 वर्षीय दीपक चौधरी पनि रोजगारीकै सिलसिलामा रसुवा पुग्नु भएको थियो। आमासँग नियमित फोनमा कुराकानी हुने गरे पनि बाढी पछि सम्पर्क टुटेको छ। कोहलपुरकै पत्तासी चौधरीको पीडा पनि उस्तै रहेको छ। उहाँका श्रीमान आशाराम थारू र छोरा पृथ्वी थारू दुवै लामो समयदेखि रोजगारीका लागि रसुवामा हुनुहुन्थ्यो, तर बाढी पछि दुवै सम्पर्क विहीन हुनुहुन्छ। एउटै घरका श्रीमान र छोरा बेपत्ता भएपछि उहाँ अहिले खबरको प्रतीक्षामा एक्लै हुनुहुन्छ। बाँकीबाट रसुवा पुगेर बेपत्ता भएका 55 जना मध्ये 42 पुरुष र 13 जना महिला छन्। कोहलपुरबाट मात्रै 14 जना रसुवा पुगेका थिए। ती मध्ये 2 जनाको मृत्यु भएको, 1 जना सम्पर्कमा आएको र 11 जना अझै सम्पर्क विहीन रहेको नगरपालिकाले जनाएको छ। बाढी आएको 2 साता बित्दा पनि बेपत्ता आफन्तको कुनै खबर नआएपछि परिवारको चिन्ता झनै बढेको छ। घरमा भने उनीहरू फर्किएर आउने आशा अझै मरेको छैन। हरेक दिन ढोकातिर हेर्ने आँखाहरू, बज्ने हरेक फोनमा झस्किने परिवार र मनमा पलाइरहेको एउटै आशा, हाम्रो मान्छेको खबर आओस्। बाढीले भौतिक संरचना मात्र बगाएको छैन, धेरै परिवारको सुख शान्ति र आशा पनि बगाइदिएको छ। तर बेपत्ता आफन्तको खोजीमा रहेका परिवारका लागि आशा अझै बाँकी रहेको छ। सरला सुवेदी, रेडियो नेपाल, बाँके।
5: फोनमा कुरा गर्दा आवाज स्पष्ट नआएर दिक्क लाग्छ।
6: अब अनुभव गर्नुहोस् नेपाल टेलिकम 4G भोल्टे।
5: भोल्टे भोइस ओभर LTE अब तपाईँको हरेक कुराकानी अझ स्पष्ट, अझै जीवन्त।
6: SG भोइस क्वालिटीसँग कम ब्याकग्राउन्ड नोइज र अल्ट्रा क्लियर आवाज।
5: यस्तो अनुभव मानौ तपाईँले कुरा गरिरहनु भएको व्यक्ति तपाईँको छेउमै हुनुहुन्छ।
6: र अझ रमाइलो कुरा,
5: फोनमा कुरा गर्दै गर्दा पनि चलाइरहनुहोस् 4G स्पिड इन्टरनेट,
6: क्लियर कल्स र फास्ट इन्टरनेट एकै साथ।
5: सेवा सुचारू गर्न आफ्नो फोनमा #444 हाश डायल गर्नुहोस्। 4G बोल्टे,
7: नेपाल टेलिकम, राष्ट्रको संचार।
0: अब बाँकी समाचार। सल्यानमा 2 छुट्टा छुट्टै सवारी दुर्घटनामा परि 4 जनाको मृत्यु भएको छ। त्रिवेणी गाउँपालिका 5 सिम्कोमा बोलेरो दुर्घटनामा परि 3 र सोही गाउँपालिका 3 टाटकेमा भएको मोटरसाइकल दुर्घटनामा परि 1 जनाको मृत्यु भएको हो। त्रिवेणी गाउँपालिका 5 सिम्कोबाट दाङको तुल्सीपुर आउँदै गरेको बोलेरो सिम्कोमा दुर्घटना हुँदा त्रिवेणी गाउँपालिका 6 पोखरीका 8 वर्षीय रेशम बुढाथोकी, वडा नम्बर 5 सल्लेकी 18 वर्षीय विपना बुढाथोकी र 50 वर्षीय दिल्ली बहादुर ओलीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ। यस्तै सल्यान त्रिवेणी गाउँपालिका 3 टाटकेमा मोटरसाइकलको पछाडि सवार दाङ शान्ति नगर गाउँपालिका 1 पेदी खोलाकी अन्दाजी 35 वर्षीय जिता केसीको मोटरसाइकलको चक्कामा सल बेरिएर दुर्घटना हुँदा मृत्यु भएको थियो। अब अन्तर्राष्ट्रिय समाचार. उदयमान तथा विकासोन्मुख राष्ट्रहरूको विश्वव्यापी एजेण्डा निर्माणमा थप प्रभावकारी भूमिका खोज्दै 18 ब्रिक्स सम्मेलन आज भारतको राजधानी नयाँ दिल्लीमा शुरू भएको छ. भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सम्मेलनमा सहभागी रूसका राष्ट्रपति भ्लादिमिर पुटिन, चीनका राष्ट्रपति सी जिनपिङ, इरानी राष्ट्रपति मसूद पेजेस्कियन सहित अन्य 8 सदस्य राष्ट्रका नेताहरूलाई स्वागत गर्नुभयो. भारतले यो सम्मेलन चौथो पटक आयोजना गरेको हो. 18 ब्रिक्स सम्मेलनलाई आजै नयाँ दिल्ली घोषणा पत्र जारी गरिएको छ. घोषणा पत्रमा ब्रिक्स सदस्य राष्ट्रहरूमा हुने आतंकवादको कडा निन्दा गर्दै जुनसुकै उद्देश्यका साथ गरिएका आतंकवादी घटनाहरू स्वीकार्य नहुने जनाइएको छ. ब्रिक्सले आतंकवाद र यसलाई प्रशय दिने आर्थिक मद्दत, आतंकवादीहरूलाई सुरक्षा दिने विरूद्ध सबै एकजुट भई लड्ने प्रतिबद्धता व्यक्त गरिएको छ. ब्रिक्सले विश्व व्यापार संगठन डब्ल्यूटीओ को एकतर्फी कर र गैर ट्यारिफ उपायको संरक्षण प्रति पनि चिन्ता व्यक्त गरेको छ. ब्रिक्स समूहका सदस्यहरूले जारी संयुक्त विज्ञप्तिमा मध्य पूर्वमा शान्तिका लागि आह्वान गरेका छन्। मे महिनामा नयाँ दिल्लीमा भेट हुँदा ब्रिक्सका विदेश मन्त्रीहरू संयुक्त वक्तव्यमा सहमत हुन असफल भएका थिए. सदस्य राष्ट्र इरान, साउदी अरब र संयुक्त अरब इमिरेट्स फेब्रुअरी 28 शुरू भएको अमेरिका इजरायलको हमलाबाट शुरू भएको युद्धबारे विभाजित थिए. तर आजको बैठकमा आयोजक भारतको तीव्र कूटनीतिक प्रयासपछि संयुक्त विज्ञप्ति जारी गरिएको छ. विज्ञप्तिमा नागरिक पूर्वाधार र आणविक सुविधाहरूमाथिको आक्रमणको पनि निन्दा गरिएको छ. ब्रिक्सको स्थापना सन् 2006 ब्राजिल, रूस, भारत र चीनले गरेका थिए. सन् 2010 दक्षिण अफ्रिका समूहमा सामेल भएको थियो. त्यस यता समूहको विस्तार हुँदै सदस्य संख्या 11 पुगेको छ. अब आर्थिक समाचार भुवन आचार्यबाट.
8: प्राकृतिक विपदको जोखिम र त्यसले राष्ट्रिय अर्थतन्त्रको मेरुदण्डका रूपमा रहेको ऊर्जा क्षेत्रमा पारेको गम्भीर प्रभावका विषयमा सरोकार भएकाहरूले गम्भीर चिन्ता व्यक्त गर्नु भएको छ. स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल इपानले आयोजना गरेको फ्राइडे फोरम कार्यक्रममा सहभागी वक्ताहरूले भोटेकोशी र त्रिशुली बेसिनमा आएको बाढीपछि उत्पन्न संकटपूर्ण घडीमा सरकार, नेपाल विद्युत प्राधिकरण, निजी क्षेत्र र बिमा कम्पनीहरू एकै ठाउँमा उभिएर क्षति पुगेका जलविद्युत आयोजनाहरूको पुनर्निर्माण र पुनस्थापनामा जुट्नु जोड दिनु भएको छ. वक्ताहरूले भविष्यमा जोखिम न्यूनीकरणका क्षेत्रमा आधुनिक प्रविधि अपनाउँदै नीतिगत सहजीकरण र द्रुत वित्तीय पुनरुत्थानको मार्गचित्र अवलम्बन गर्नु आवश्यक भएकोमा पनि जोड दिनु भएको छ. कार्यक्रममा पूर्व ऊर्जा मन्त्री एवं नेपाल विद्युत प्राधिकरणका पूर्व कार्यकारी निर्देशक कुलमान घिसिङले भोटेकोशी र त्रिशुली नदी कोरिडोरमा आएको महाप्रलयका कारण संकटमा परेको जनजीवन र ऊर्जा क्षेत्रको पुनरुत्थानका लागि तत्काल विशेष क्षेत्र घोषणा गर्न सरकारसँग माग गर्नुभयो. कार्यक्रममा इपानका अध्यक्ष मोहन कुमार डाङ्गीले बाढीले रसुवा, नुवाकोट लगायतका क्षेत्रमा सञ्चालित तथा निर्माणाधीन जलविद्युत आयोजना, सड़क पूर्वाधार, बस्ती र ठूलो संख्यामा मानवीय क्षति पुगेको उल्लेख गर्नुभयो. इपानले संकलन गरेको प्रारम्भिक तथ्याङ्क अनुसार बाढीका कारण रसुवा त्रिशुली कोरिडोरका 12 जलविद्युत आयोजना र 1 सौर्य विद्युत आयोजना प्रत्यक्ष रूपमा प्रभावित भएका छन्.
9: तेस्रो संस्करणको एसिसी प्रिमियर कप एक दिवसीय प्रतियोगिताको उपाधि नेपालले उचालेको छ. शनिबार मलेसियामा सम्पन्न फाइनल खेलमा संयुक्त अरब इमिरेट्स युएईलाई 44 रनले पराजित गर्दै नेपालले दोस्रो पटक प्रिमियर कपको उपाधि उचालेको हो. यो जितसँगै नेपाली टोली सन् 2027 बंगलादेशमा आयोजना हुने एक दिवसीय एसिया कपमा छनौट भएको छ. नेपालले दोस्रो पटक एसिया कपमा स्थान बनाएको हो. गत संस्करणको विजेता बनेको युएई भने एसिया कप 2027 स्थान बनाउनबाट वञ्चित भयो. फाइनल खेलमा नेपालले दिएको 314 रनको लक्ष्य पछ्याएको युएई 49.1 ओभरमा 269 रनमा अल आउट भयो. उसका लागि राहुल चोपडाले अभिजित 100 रन बनाए पनि जितका लागि पर्याप्त हुन सकेन. त्यस्तै सोएब खानले 52, तानिश सुरीले 42, हरप्रीत सिंहले 33 र खुजैमा तन्वीरले 15 रन जोडे. नेपालका लागि करण केसीले 3, ललित नारायण राजवंशीले 2, कप्तान सन्दीप लामिछाने, दिपेन्द्र सिंह ऐरी, रोहित कुमार पौडेल र गुलशन कुमार झाले 1-1 विकेट लिए. त्यसअघि मलेसियाको कोलालामपुर स्थित बायुमास ओभलको मैदानमा टस जितेर पहिला ब्याटिङ गरेको नेपालले निर्धारित 50 ओभरमा 9 विकेट गुमाएर 313 रन बनाएको थियो. नेपालका लागि ओपनर आसिफ शेखले 106 बलमा 8 चौका र 4 छक्का सहित 102 रनको शतकीय इनिङ खेले. यस्तै गुलशन कुमार झाले 52 रनको अर्धशतकीय इनिङ खेले. यस्तै अर्जुन कुमारले 43, रोहित कुमार पौडेलले 40, दिपेन्द्र सिंह ऐरीले 18, बसिर अहमदले अभिजित 15 र इशान पाण्डेले 13 रनको योगदान गरे. पहिलो संस्करणको नेपाल भलिबल लिग एनबीएलको उपाधि अन्नपूर्ण स्पाइकर किङ्सले जितेको छ. शनिबार गोकर्णेश्वर स्थित राष्ट्रिय खेलकुद परिषद राखेपको कवर्ड हलमा सम्पन्न फाइनल खेलमा कर्णाली शिवराजलाई 3-0 को सोझो सेटमा पराजित गर्दै अन्नपूर्णाले उपाधि उचालेको हो। उपाधिसँगै अन्नपूर्णाले 20,00,000 रुपियाँ पुरस्कार प्राप्त गरेको छ। फाइनल खेलमा अन्नपूर्णाले एकतर्फी प्रदर्शन गर्यो। उसले पहिलो सेट 25-15, दोस्रो सेट 25-20 र तेस्रो सेट 25-18 जित्दै इतिहास रच्यो। नेपालमा पुरुष भलिबलको व्यावसायिक लिग पहिलो पटक आयोजना गरिएको थियो। प्रतियोगिताको आयोजकमा केडिया ग्रुप रहेको छ। पहिलो संस्करणको एनबीएलमा 6 टोलीको सहभागिता रहेको थियो।
0: अब मौसम। आज राति कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली पहाड़ी र तराई भूभागका केही स्थानमा तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली पहाड़ी र तराई भागका थोरै स्थानमा मेघगर्जन, चट्याङ सहित मध्यमदेखि भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। अन्त्यमा प्रमुख समाचार पुनः एकपटक। भोटेकोशी बाढी प्रभावितको उद्धार तथा बेपत्ताको खोजी व्यवस्थित बनाउन नेपाल प्रहरीद्वारा टिमुरेदेखि त्रिवेणीसम्म विशेष अपरेशन शुरू। बाढीमा मृत्यु भएका व्यक्तिको शव पहिचानका लागि 3,065 डीएनए नमूना संकलन। हिमताल विस्फोट, अनियमित मौसम तथा विपद न्यूनीकरणका लागि नेपाल र चीन बीच सहकार्य आवश्यक रहेको परराष्ट्र मन्त्री शिशिर खनालको जोड़। भारतमा जारी 2 दिने ब्रिक्स सम्मेलनमा दिल्ली घोषणा पत्र सार्वजनिक। मध्य पूर्वमा अधिकतम संयम अपनाउन आह्वान। र युएईलाई 44 रनले हराउँदै नेपाल एसिया कपमा छनौट। एनबीएलको उपाधि अन्नपूर्ण स्पाइक्सलाई। हवस् त, राति 9 बजेको समाचार सकियो। अब 10 बजे हिन्दीमा समाचार सुन्न सक्नुहुनेछ। नमस्कार।

0: Swadesh FM Tirana Bithoplo 2 MHz
1: नवजात शिशुदेखि बालबालिकाहरुका निम्ति आधुनिक उपकरण सहित गुणस्तरीय स्वास्थ्य सेवाको निम्ति
2: निको चिल्ड्रन हस्पिटल प्राली भरतपुर 10 चितवन
1: अस्पतालमा उपलब्ध सेवाहरू बिहान 7:30 देखि साँझ 36 बजेसम्म बहिरङ्ग अर्थात् ओपीडी सेवा
2: 24 घण्टा इमर्जेन्सी सेवा
1: सुविधा सम्पन्न बाल सघन उपचार कक्ष पीआईसीयू र नवजात शिशु उपचार कक्ष एनआईसीयू सेवा
2: एडभान्स पेडियाट्रिक जनरल वार्ड
1: नवजात शिशुका लागि इन्टरमिडिएट केयर नर्सरी सेवा
2: जनरल डिलक्स सुपर डिलक्स तथा स्विट क्याबिन
1: बालमुटु रोग सम्बन्धी विशेषज्ञ सेवा
2: बच्चाहरूको इको कार्डियोग्राफी ईसीजी सेवा
1: गर्भमा रहेको बच्चाको मुटु सम्बन्धी जाँच लिको कार्डियोग्राफी सेवा
2: सुविधा सम्पन्न ल्याब डिजिटल एक्सरे भिडियो एक्सरे तथा इको सेवा
1: भेन्टिलेटर सेवा
2: होल बडी चेकअप जाँचको सुविधा
1: र निशुल्क सरकारी खोप सेवाको साथै अन्य सशुल्क खोप सेवा पनि उपलब्ध छ
2: चितवन र आसपास क्षेत्रकै एकमात्र बाल अस्पताल निको बाल अस्पताल सीएमसी अगाडि भरतपुर 10 चितवन फोन 056-518-853 518-953 के तपाईँ इन्धनको विकल्प छोटो दूरीको यात्राका लागि इलेक्ट्रिकल साइकल र स्कुटर चढ्न चाहनुहुन्छ त्यसो हो भने अब चिन्ता नलिनुहोस् तपाईँ हाम्रै किर्तनपुर बजारमा रहेको कुँवर मोटरसाइकल वर्कसपले यो सेवा लिएर आइसकेको छ
1: चितवन इलेक्ट्रिक बाइक नारायणगढको सह डिलरका रूपमा माडीसाथ किर्तनपुर स्थित कुँवर मोटरसाइकल वर्कसपमा विभिन्न किसिमका चार्जिङ स्कुटर साइकल र ई रिक्साको बिक्री सुरु भइसकेको छ आजै सम्पर्क गर्नुहोस्
2: सम्पर्क कुँवर मोटरसाइकल वर्कसप किर्तनपुर प्रोप्राइटर इन्द्रजित कुँवर फोन 98042-21343 र 98184-29230
3: बिहे अघि आकाशको तारा झार्छु भन्ने अनि बिहे पछि चाहिँ जाबो यति घर पनि नबनाउने होइन सधैँभरि पुरानै घरमा राख्ने विचार छ कि क्या हो तपाईँको
4: बनाउने त भनेको हो नि तर विश्वासिलो अनि भरपर्दो हार्डवेयर कहाँ छ त
3: ल तपाईँलाई त्यति पनि थाहा छैन हाम्रै बसन्तपुरमा रहेको पदम हार्डवेयर जति विश्वासिलो कुन ठाउँ होला र
5: पदम हार्डवेयर बसन्तपुर बजार माडी
6: हामी कहाँ निर्माण जन्य कामहरूमा आवश्यक हार्डवेयरका सम्पूर्ण सामग्रीहरू रड सिमेन्ट सिसा जस्ता पाता पेन्टहरू पाइप कार्पेट प्लाई आदि होलसेल मूल्यमा पाइनुका साथै ट्रक र ट्र्याक्टर भाडामा तथा होम डेलिभरीको सेवा दिइन्छ
2: प्रोप्राइटर माधव विलास पन्त सम्पर्क 98550-63938 र 98550-65542
7: फ्लेक्स ब्यानर र फ्लेक्स फोटो सहित सबै खाले फ्लेक्स प्रिन्टको लागि
8: माडी फ्लेक्स एन्ड कम्प्युटर
7: कम्प्युटर र ल्यापटप बिक्री एवं मर्मत तथा हार्डवेयर र सफ्टवेयर

0: वेबसाइट डिजाइनिंग र होस्टिङ सहित सबै खाले सफ्टवेयर र मोबाइल एप्स निर्माणको लागि
1: मारी फ्लेक्स एन्ड कम्प्युटर
0: प्रमाण पत्र ब्याज आदि जस्ता डेस्कटप डिजाइनिङ टाइपिङ र प्रिन्टिङ तथा फोटोकपी र इन्टरनेट सेवाका लागि
2: मारी फ्लेक्स एन्ड कम्प्युटर बसन्तपुर बजार माडी फोन 056 50 10 60
3: यो रमाइलो माडी घुम्दा घुम्दै दुई पो बजन लागेछ यार होइन भोक लागेको छैन तिमीहरूलाई
4: भोक त लागेको छ नि तर के गर्नु खानाको अर्डर कहीँ गरिएन अब चाउमिनमै चित्त बुझाउनु त होला नि
5: के भनेको त्यस्तो अब खानाका लागि पहिले नै अर्डर दिनुपर्ने दिन गए के किनकि माडीको बसन्तपुर स्थित नारायणी होटलमा जुनसुकै बेला पनि बिना अर्डर तयारी खानाको व्यवस्था रहेको छ यसका साथै स्वादिष्ट रोटी मोमो चाउमिन खाजा सेट चिसो पिय पदार्थ र नेपाली खानाको राम्रो व्यवस्था पनि छ ल हिँड जाऊ त्यतैतिर
2: नारायणी होटल एन्ड रेस्टुरेन्ट बसन्तपुर बजार माडी प्रोप्राइटर धनप्रसाद ढुङ्गाना सम्पर्क 97 45 23 91 63

0: प्रदेश एफएम 93.2 मेगाहर्ज
1: खबर तपाईको समुदायको अनि तपाईको सरोकारको
2: खबर तपाईको अधिकार अनि तपाईको अपरिहार्यता
3: तपाई हाम्रै गाउँघरको खबर अनि सत्य तथ्य सन्तुलित र विश्वसनीय खबर स्वदेश खबर

नमस्कार। बाडीको सर्वाधिक सुनिने तथा विश्वभर करोडौं श्रोता बीच पुगिरहेको स्वदेश एफएम 93.2 मेगाहर्ज र भरतपुर स्थित स्वदेश प्लस एफएम 102.1 मेगाहर्ज सँगै फेसबुक लाइभ र मोबाइल एप्सहरू मार्फत एकैसाथ प्रसारण भइरहेको सत्य तथ्य र निष्पक्ष समाचारको प्रतीक स्वदेश खबरमा स्वागत छ। म सृजा थापा। तपाईँ हाम्रो समाचार स्वदेश .com मार्फत जुनसुकै समयमा पढ्न र शेयर गर्न पनि सक्नुहुनेछ। कालिका नगरपालिकाले आफ्नै कार्यालयबाट स्मार्ट कार्ड चालक अनुमति पत्र वितरण सेवा शुरू गरेको छ। यातायात व्यवस्था कार्यालय भरतपुरसँगको सहकारीमा नगरपालिकाले सेवाग्राहीलाई आफ्नै भवनबाट सवारी चालक अनुमति पत्र वितरण गर्ने व्यवस्था मिलाएको नगर प्रमुख विनोद रेग्मीले बताउनुभयो। यातायात व्यवस्था विभागबाट छपाई भइआएका सवारी चालक अनुमति पत्र नगरपालिका मार्फत नै वितरण गर्न थालिएको हो। चाडपर्वलाई लक्षित गरी चितवनमा सयपत्री फूल खेती गर्ने किसानको संख्या र खेतीको क्षेत्रफलमा उल्लेख्य रूपमा बढेको छ। गत आर्थिक वर्षको तुलनामा यस वर्ष जिल्लामा सयपत्री फूल खेतीको क्षेत्रफल दोब्बरभन्दा बढीले विस्तार भएको हो। कृषि विकास कार्यालय चितवनका अनुसार गत आर्थिक वर्षमा 21.92 हेक्टर क्षेत्रफलमा सयपत्री खेती गरिएकोमा चालु आर्थिक वर्षमा बढेर 44 हेक्टर पुगेको छ। कार्यालयकी बागवानी विकास अधिकृत स्वस्तिका चौहानका अनुसार चाडपर्वलाई लक्षित गर्दै जिल्लामा हरेक वर्ष सयपत्री फूल खेतीको क्षेत्रफल विस्तार हुँदै गएको छ। गाई भैँसी पालन गरेर दूध उत्पादन गर्दै आएका किसान बढ्दो उत्पादन लागत र अपेक्षाकृत न्यून आमदानीका कारण आर्थिक दबावमा परेका छन्। पशुआहार औषधि श्रम तथा गोड व्यवस्थापन लगायतका खर्च बढ्दै गएपछि दूध उत्पादन व्यवसाय धान्न कठिन बन्दै गएको किसानहरूले बताएका हुन्। नेपाली काङ्ग्रेसको इतर समूहले महाधिवेशन र तल्लो तहका अधिवेशनहरू सम्पन्न गर्न पार्टीले 77 जिल्लामा केन्द्रीय प्रतिनिधिहरू खटाएको छ। जस अन्तर्गत पाँचथरमा सूर्य कुमार दाहाल, झापामा महेन्द्र कुमारी लिम्बु, मोरङमा भीम पराजुली, काठमाडौँमा कल्याणी रिजाल लगायतका नेताहरूलाई जिम्मेवारी दिएको छ। सचिवालय समन्वय समितिका संयोजक दीपक प्रसाद कोइकेलद्वारा जारी विज्ञप्तिमा महाधिवेशन सफल बनाउन सबै पक्षसँग आग्रह गरिएको छ। पूर्व प्रधानमन्त्री जननाथ खनालले हिमाली क्षेत्रमा देखिँदैआएका बाढी, पहिरो तथा अन्य प्राकृतिक विपदलाई नेपालको आन्तरिक समस्याका रूपमा मात्र हेर्न नहुने बताउनु भएको छ। काठमाडौँमा शनिबार आयोजित काष्ठमण्डप सम्वादको तेस्रो श्रृङ्खलामा बोल्दै उहाँले यस्ता विपद विश्वव्यापी तापक्रम वृद्धिसँग जोडिएकाले हिमाली जोखिम न्यूनीकरणका लागि क्षेत्रीय तथा अन्तर्राष्ट्रिय सहकारी आवश्यक रहेको धारणा व्यक्त गर्नुभयो। नेपालका लागि चिना राजदूत झाङ माओमिङले हिमाली क्षेत्रमा बढ्दै गएको जलवायुजन्य जोखिम र प्राकृतिक विपदको सामना गर्न नेपाल र चीनले मिलेर काम गर्नुपर्ने बताउनु भएको छ। काठमाडौँमा शनिबार आयोजित काष्ठमण्डप सम्वादमा बोल्दै राजदूत झाङले नेपाल र चीन एउटै हिमाली पारिस्थितिक प्रणालीसँग जोडिएको हिमाली क्षेत्रमा हुने बाढी, पहिरो तथा अन्य प्राकृतिक विपदको प्रभाव दुवै देशले सामना गर्नुपर्ने उल्लेख गर्नुभयो। नेपाली कम्युनिष्ट पार्टी नेकपाका सहसंयोजक माधव कुमार नेपालले संविधानको रक्षाका लागि परिवर्तनकारी शक्तिहरूबीच एकता हुनुपर्नेमा जोड दिनुभएको छ। वीरगंजमा भएको पत्रकार भेटघाट कार्यक्रममा उहाँले ठूलो संघर्ष र बलिदानबाट प्राप्त मौलिक हक, लोकतन्त्र, संहिता, समावेशिता लगायतका प्राप्त संवैधानिक अधिकार संरक्षण गर्दै नागरिकका हक पूर्ण कार्यान्वयनका लागि पनि परिवर्तनकारी शक्तिबीचको कार्यगत एकताको आवश्यकता औल्याउनुभयो। प्रगतिशील लोकतान्त्रिक पार्टीका अध्यक्ष जनार्दन शर्मा प्रभाकरले अग्रगामी मोर्चा चुनाव रक्षित नभई राष्ट्रको आवश्यकता अनुसार बनेको बताउनु भएको छ। नौदलीय अग्रगामी मोर्चाको मधेस प्रदेश समन्वय समितिले जनकपुरमा आयोजना गरेको वृहत कार्यकर्ता भेला तथा अभिमुखीकरण कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनु भएको हो। अहिले मुलुक प्रतिपक्षविहीन अवस्थामा जस्तै रहेको उल्लेख गर्दै सरकार र संसदलाई सही ट्र्याकमा ल्याउन मद्दत पुगोस् भन्ने मानसायले मोर्चाको निर्माण गरेको उहाँले स्पष्ट पार्नुभयो। भोटेकोशी नदीमा आएको बाढी पश्चात उत्पन्न हुन सक्ने स्वास्थ्य समस्यालाई मध्यनजर गर्दै नेपाल प्रहरी अस्पताल महाराजगंजले नुवाकोटमा 500 अस्थायी फिल्ड अस्पताल सञ्चालनमा ल्याएको छ। त्रिशुली नदीको बाढीले त्रिशुली अस्पतालसँगको सम्पर्क विच्छेद भइरहेको समयमा बाढी पश्चात फैलन सक्ने रोगको संक्रमण नियन्त्रणलाई मध्यनजर गर्दै नेपाल प्रहरीले 500 लेभल 1 अस्पताल विदुरमा सञ्चालनमा ल्याएको हो। नागरिक उन्मुक्ति पार्टी नेपालका अध्यक्ष रेशम चौधरीले जुन सरकार आए पनि लाल आयोगको प्रतिवेदन सार्वजनिक नगरेर मधेसी र थारू समुदायलाई थप पीडित बनाउने काम भएको बताउनु भएको छ। नौदलीय अग्रगामी मोर्चाको मधेस प्रदेश समन्वय समितिले जनकपुरमा आयोजना गरेको वृहत कार्यकर्ता भेला तथा अभिमुखीकरण कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनु भएको हो।
विज्ञान प्रविधि तथा नवप्रवर्तन मन्त्री महावीर पुनले संयुक्त अरब इमिरेट्समा अलपत्र परेका एक नेपालीको उद्धारका लागि आग्रह गर्नुभएको छ। शनिबार आफ्नो फेसबुक मार्फत मन्त्री पुनले ती नेपालीको उद्धार गर्न सम्बन्धित पक्षसँग आग्रह गर्नुभएको हो। मन्त्री पुनले सुनिल लुङ्गेली मगर नाम गरेका नेपालीले आफूलाई दुबईबाट रुदै फोन गरेको बताउँदै कसैले उनको उद्धार गरिदिन आग्रह गर्नुभएको हो। त्रिशुरी नदीमा आएको बाढीका कारण सड़क भाँसेपछि अवरुद्ध भएको कृष्णवीर सड़क खण्ड तीन दिनभित्र यातायातका लागि मन्त्रालय यातायातका लागि सञ्चालनमा ल्याउने तयारी भइरहेको छ। नागढुङ्गा मुलिन सड़क योजना पश्चिमी खण्डको योजना प्रमुख सजना अधिकारीका अनुसार भाँसिएको सड़कको भित्तातर्फबाट नयाँ ट्र्याक निर्माणको काम सम्पन्न भइसकेको छ। अहिले नयाँ ट्र्याकलाई ग्रेड डाउन गरेर सब ग्रेड तयार पार्ने काम भइरहेको छ। गोर्खामा बस दुर्घटना हुँदा चारजना घाइते भएका छन्। गोर्खाको भच्चेकबाट काठमाडौँ आउँदै गरेको बस र काठमाडौँबाट गोर्खातर्फ गइरहेको बस रोकिँदा दुर्घटना भएको हो। जिल्ला प्रहरीकारले गोर्खाका प्रमुख एसपी अनिल कुमार खड्काका अनुसार दुर्घटनामा चारजना घाइते मध्ये एकजना गम्भीर घाइते छन्। गण्डकी गाउँपालिका चार स्थित गैरी चौतारामा भच्चेकबाट काठमाडौँ आउँदै गरेको ग 2 ख 983 बस र काठमाडौँबाट गोर्खातर्फ जाँदै गरेको ग 2 ख 800 ठोकिएका हुन्। तीनजनाको प्रदेश अस्पतालमा उपचार भइरहेको छ। एकजनाको अवस्था गम्भीर छ। गम्भीर घाइते 10 वर्षका बालकलाई उपचारका लागि काठमाडौँ रेफर गरिएको एसपी खड्काले बताउनुभयो। गोर्खामा उपचाररतहरूको अवस्था भने मध्यम रहेको छ। रसुवाको भुटेकोसी नदीको बाढीले बगाएको गरगहना फेला पारेर नियतवश लुकाएको आरोपमा एकजना पक्राउ परेका छन्। जिल्ला प्रहरीकारले धादिङका अनुसार पक्राउ पर्नेमा धादिङको गजुरी गाउँपालिका छ बल्सेटारका 35 वर्षीय रामबहादुर तामाङ रहेका छन्। 10 भदौको बाढीमा नुवाकोटको विदुर नगरपालिका एक त्रिशुली बजारमा लीलाबहादुर बोगटीको घर बगाउने क्रममा बगेका गरगहना भदौ 11 गते तामाङले फेला पारेको र नियतवश लुकाउन खोजेको सूचना प्राप्त भएको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार सो कुरा गहना धनी बोगटीले थाहा पाएपछि प्रहरीलाई खबर गरेका थिए। सल्यानको त्रिवेणी गाउँपालिका 5 सिकममा भएको बलेरो जीप दुर्घटना हुँदा मृत्यु हुनेको संख्या 3 पुगेको छ। अरू 3 जना घाइते भएका छन्। शनिबार बिहान सिमकबाट लहाम हुँदै दाङतर्फ जाँदै गरेको लुप र 02001 0005 नम्बरको बलेरो आफै अनियन्त्रित भई सडकबाट करिब 90 मिटर तल खसेर दुर्घटना भएको हो। दुर्घटनामा त्रिवेणी गाउँपालिका छ पोखरीका 8 वर्षीय रेशम बुढा थोकी, त्रिवेणी गाउँपालिका 5 सल्लीका करिब 18 वर्षीय विपना बुढा थोकी र 50 वर्षीय दिल्ली बहादुर ओलीको मृत्यु भएको प्रहरीले जनाएको छ। रेशम र विपनाको सल्यानमै मृत्यु भएको हो भने दिल्ली बहादुरको उपचारकै क्रममा दाङमा मृत्यु भएको प्रहरीले जनाएको छ। र तेस्रो संस्करणको एसएससी प्रिमियर कप एक दिवसीय प्रतियोगिताको उपाधि नेपाल पुरुष राष्ट्रिय क्रिकेट टोलीले जितेको छ। मलेसियामा सम्पन्न फाइनल खेलमा युनाइटेड अरब इमिरेट्सलाई 44 रनले हराउँदै नेपालले दोस्रो पटक प्रिमियर कपको उपाधि जितेको हो। यो सँगै नेपाली टोली सन् 2027मा बङ्गलादेशमा आयोजना हुने एक दिवसीय एसिया कपमा छनौट भएको छ। हवस्त, सत्य तथ्य र निष्पक्ष समाचारको प्रतीक स्वदेश खबरको यो बुलेटिन यति नै। अहिलेका लागि समाचार कक्षका सम्पूर्ण सहकर्मीहरूसँगै म श्रीजा थापा पनि बिदा हुन्छु। नमस्कार।

0: यस समय सूचकका साथमा
1: दक्षिण कोरियामा पढाई र रोजगारीको उत्कृष्ट परामर्श केन्द्र गोल्डन इमिनेन्ट इन्टरनेशनल प्राली भरतपुर चितवन सीएमसी हस्पिटलको ठिक अगाडि सम्पर्क 0556 5563 98 5570 7061 र 98 5570 7053।
2: चौबिसै घण्टा इमर्जेन्सी सेवा, विशेषज्ञ चिकित्सकबाट मेडिकल चेकअप, डायग्नोसिस, ल्याब र सबै रोग व्याधिको उत्कृष्ट उपचार सेवा रहेको पुष्पाञ्जलि हस्पिटल प्राले बाल मन्दिर रोड भरतपुर 10 चितवन। फोन 0556 4940 4935 80 र 98 5570 2640।
3: It's 10 o'clock. अहिले 10 बजेको छ।

0: Sudis FM 92.2 MHz.
1: संसारै चलाउने माया, संसारै जलाउने माया, संसारै हँसाउने माया, संसारै रुवाउने माया।

0: मोटो उनैको कलेज उनैको हेर यो छाती खोक्रो खोक्रो गुदी उनैको रसरङ उनैको हेर त यो मन बोक्रो बोक्रो
1: मोटो उनैको कलेज उनैको हेर यो छाती खोक्रो।

साइने माझी त्यसै खोलीसम्म यतिकै धाउँदैन नमानेला त छु साइली खोली झरे माछी जालमा।

हसाउने माया संसारै जलाउने माया संसारै हसाउने माया संसारै रुवाउने माया यो माया रुखमा पातामा हाँगामा जरामा फुलामा मौरीमा माछामा चरामा कहाँ छैन र माया को छ र माया नलाको चोखो को छ र मायाले नरोको डाँडै चढे पनि गहिरै झरे पनि गीतै सुने पनि आउने झल्को ढोकै थुने।

0: बाटो उनैको कलेजो उनैको हेर यो छाती खोक्रो खोक्रो गुदी उनैको रस रङ उनैको हेर त यो मन बोक्रो बोक्रो
1: मुटु उनैको कलेजो उनैको हेर यो छाती खोक्रो खोक्रो

गीत उपदेशको क्रममा स्वदेशी एफएमबाट प्रातः कालमा हामी उपस्थित भएका छौँ। सम्पूर्णलाई स्वागत गर्दछ। परमात्मा भन्नुहुन्छ अर्जुनलाई सम्बोधन गर्ने क्रममा, निहाबी कर्म न स्वस्ति प्रतिभायो न विद्यते स्वल्पमत्यस्य धर्मस्य त्रायते महतो भयात् भन्नुहुन्छ। यस प्रसङ्गमा

सबैभन्दा उच्च र दिव्य गुणका कार्य हुन्छन्। यस्ता कार्यको आरम्भमा नै आरम्भ सानै प्रकारको भए तापनि त्यसमा

उक्त कार्य पूर्ण नभएको भए पनि त्यसको स्थायी प्रभाव रहिरहने हुन्छ अथवा यस प्रकारका परमात्मामा भावित भएका भक्तमय कार्य गर्ने

परमात्माको केही प्रतिशत मात्र कार्य मात्रै सानो कार्यले पनि ठुलो कामको पूर्णता दिएको थियो। तर भगवान्का कृपाले उसले त्यस कार्यको शत प्रतिशत प्रतिफल भोग्न पाएको थियो। यो कुरा हाम्रा शास्त्रहरूमा पाइएको छ अथवा लेखिएको छ। यस सम्बन्धमा भागवतमा पनि यसको धेरै धेरै बयान गरेको पाइन्छ। यदि कसैले आफ्नो व्यवसायिक कर्तव्य नै छोडेर परमात्मामा अथवा परमात्माका नाम गुणावादमा काम गर्न थाल्दछ र काम पुरा गर्न नसकेर तल झर्दछ भने पनि त्यसमा उसको हानि नै के हुन्छ र हानि हुँदैन। त्यसै गरी यदि कसैले आफ्नो भौतिक कार्य पूर्ण गर्दछ भने त्यसबाट उसलाई फाइदा के? अथवा इसाईहरूले भने जस्तै यदि कसैले आफ्नो शाश्वत आत्मालाई गुमाएर सम्पूर्ण संसार नै पायो भने यसबाट उसलाई के फाइदा हुन्छ र? फाइदा छैन। भौतिक वस्तु पाएर के फाइदा हुन्छ? आध्यात्मिक वस्तु पाएको फाइदा हुन्छ। त्यही कुरा भन्नुहुन्छ यहाँ। भौतिक कर्म र तिनको प्रतिफल शरीरको समाप्तिसँगै समाप्त भएर जान्छ। तर परमात्मामा गरिएका भक्तिको जुन पुण्य हो त्यो समाप्त हुँदैन। पछिका जन्महरूलाई पनि त्यसले सहयोग पुर्याइराखेको हुन्छ। विनाश भए तापनि, यो शरीर विनाश भए तापनि मानिसलाई परमात्मामा जुन भावना गरेको थियो अनि त्यो भावनाले गर्दा अनि ईश्वरको कृपा दृष्टि पर्न जान्छ। केही नभए पनि उसले आगामी जन्ममा र या त सुसंस्कृत ब्रह्माण्ड परिवारमा या धनाढ्य कुलमा सुन्दर मानव शरीरमा जन्म अवश्य पाउँछ। यसबाट उसलाई भविष्यमाथि उठ्ने अवसर प्राप्त हुन सक्छ। परमात्मामा भक्ति गर्ने भक्तको कहिल्यै पनि हानि हुँदैन। त्यसै कारणले भगवान् भन्नुहुन्छ, व्यवसाय आदमीका बुद्धि रेकेह कुरु नन्दन बहुशाखा हिनन्ताश्च बुद्धयो व्यवसायी नाम भन्नुहुन्छ परमात्मा। हेर, जो व्यक्ति यो मार्गमा लागेका छन्, जो आफ्नो लक्ष्यमा दृढ छन्, तिनको उद्देश्य एउटै हुन्छ। हे गुरुनन्दन, तर यो दृढ प्रतिज्ञा जसले गर्दछ त्यो दृढ प्रतिज्ञा गर्नेहरूको कहिल्यै पनि हानि हुन सक्दैन। तिनीहरू लाभान्वित हुन्छन्। श्रद्धा, सबैभन्दा ठुलो कुराहरू श्रद्धा हो। त्यो श्रद्धा गरेर गरिएका कर्महरू अनि फलदायी हुन्छन् भन्नुहुन्छ। याइमाम पुष्पताम वाचम पर्वदंश विपक्षित विपक्षित वेदवाद रथा पार्थ नान्य दस्ती वादिन कामा न स्वर्ग पर जन्म कर्म फल प्रधान क्रिया विशेष बहुलाम भोग ईश्वरीय गतिम प्रति। परमात्मा अल्पज्ञानी व्यक्तिहरू वेदका अनि आलङ्कारिक वचनहरूप्रति कति आसक्त हुन्छ। त्यहाँ स्वर्ग प्राप्ति गराउने र राम्रो जन्मशक्ति र त्यस्तै अन्य कुराहरू प्राप्त गराउने धेरै किसिमका सकाम कर्महरू बताइएका छन्। इन्द्रिय भोग र सम्पन्न जीवनको चाहना राम्रो व्यक्तिहरू
योभन्दा ठुलो अरू केही पनि छैन भनेर वेद वचनहरू गाना गरिरहन्छन्। सामान्यतया मानिसहरू बुद्धिमान हुँदैनन्, अज्ञानताका कारणले नै यिनीहरू वेदको कर्मकाण्ड विभागमा अत्यन्त विश्वास गरिराखेका हुन्छन्। भक्ति र ज्ञानमा उनीहरूको लगाव कमै हुन्छ, कर्महरूप्रति बढी आसक्त हुन्छन्। तिनीहरू स्वर्गमा आनन्द भोग गराउने इन्द्रिय तृप्तिका साधनहरूभन्दा बढी केही चाहँदैनन्। स्वर्गमा सुरा सुन्दरीको अभाव हुँदैन र त्यहाँ भौतिक सम्पन्नता भन्ने कुरा पनि अति सामान्य हुन्छ। वेदमा स्वर्ग प्राप्तिका लागि धेरै धेरै यज्ञ अनुष्ठानहरूको व्यवस्था छ। त्यसमा पनि ज्योतिष्टोम यज्ञ विशेष हो भनिएको पनि छ, जसले स्वयं प्राप्तिको स्वर्ग प्राप्तिको चाहना राख्दछ उसले अश्वमेध नै यो अथवा यी यज्ञहरू सम्पन्न गर्नै पर्दछ, यस्तो चाहिँ नि शास्त्रमा राखिएको छ। कसै यसै कुरालाई लिएर अल्पज्ञानी मानिसहरू वैदिक ज्ञानको सम्पूर्ण अभिप्राय नै यही हो भन्ने ठान्छन्। यो एउटा सामान्य एउटा अंश हो। यस्ता

0: शर्मा सँगै सरोज कोइरालाको नमस्कार।
1: यस नेपाली खबरका साथमा नबिल बैंक सधैं सँगै। एनसी एग्रोटेक उत्पादन च्याउ भनेकै राजा च्याउ।
2: वैधानिक आयोग प्रति सरकार के अविश्वास, जेनजी का मुद्दा फिर्ता लिन कानूनी आधार खोज्दै, संघीयता बिजाउने मधेश को खुद्रे बजेट, चट्टान ब्लास्टिंग र खोरिदै कृष्ण भीर, नेपाल दोस्रो पटक एसिया कप क्रिकेटमा छनोट लगायतका खबर आजको विभिन्न पत्र पत्रिकाको पहिलो पृष्ठमा छापिए। सबैभन्दा पहिले हिमालय टाइम्समा छापिए। मादल बजाउने सिप सिक्दै पाल्पाका महिला शीर्षक को शुभ समाचार।
0: जन देउसी भैलो लगायत भिन्न सामाजिक तथा सांस्कृतिक अवसरमा आत्मविश्वास। उसका साथ आफ्नो प्रतिभा प्रस्तुत गर्न थालेका छन्। तान्छेन नगरपालिका, माथागढी गाउँपालिका र तिनाउ गाउँपालिकाका विभिन्न वडाले सञ्चालन गरेका तालिममा सहभागी महिलाहरूले छोटो समयमै मादल बजाउने सिप हासिल गरेका छन्। स्थानीय तह र
3: जे पनि बचत गरिहाले, बिस्तारै यो बानी स्वभाव बन्दै गयो। बाबालाई पनि ब्याङ्कमा खातै खोलिदिनु पर्यो, अनि त महिनाभरिमा खुत्रुके भरायो। बाबासँग ब्याङ्क गएर जम्मा गरायो, समयसँगै हुर्किँदै गयो, बचत पनि थरी थरी। चिन्ह लाइयो जिन्दगी नहो।

0: नेपाली खबर।
1: नेपाली खबरमा अब पहिलो पृष्ठका खबर। नेपाली क्रिकेटले शनिबार अर्को ठूलो फड्को पार गरेको छ। एसिसी प्रिमियर कपको उपाधि शनिबार जितेपछि नेपाल एसिया कपका लागि छनौट भएको छ। यससँगै नेपालले आगामी जून जुलाईमा बंगलादेशमा आयोजना हुने एसिया कपमा खेल्नेछ। जुन प्रतियोगिता आयोजक बंगलादेश सहित गत विजेता भारत, पाकिस्तान, श्रीलंका र अफगानिस्तान जस्ता हेभीवेट क्रिकेट राष्ट्रको सहभागिता रहनेछ। नेपाल एसिया कपमा छनौट भएको यो दोस्रो पटक हो। सन् 2023 घरेलु मैदानमा भएको एसिसी प्रिमियर कपमा अपराजित यात्रा सहित फाइनल संयुक्त अरब इमिरेट्सलाई हराए।

यस्तो अवस्थालाई अन्त्य गर्न सरकारले जेएनजी विद्रोहलाई जनआन्दोलनको रूपमा घोषणा गर्नुपर्ने उनको आग्रह छ। जेएनजी विद्रोहीहरूलाई थुनामुक्त गराउने अवस्था सिर्जना गरोस् उनले सरकारलाई भने। सरकारले जेएनजी आन्दोलनलाई जनआन्दोलनको रूपमा ग्रहण गरेर यसलाई संस्थागत गर्नुपर्नेमा उनको जोड छ। यसो भयो भने जेएनजी आन्दोलनमा सहभागी भएकै कारण पक्राउ परेकाहरू जेलमुक्त गर्ने वातावरण खुल्ला हुने उनको विश्वास छ। तर सार्वजनिक तथा निजी सम्पत्तिमा आगजनी, तोडफोड, लुटपाट

0: गत 24 पदौका सम्पूर्ण घटनालाई संक्रमणकालीन न्यायको विशेष प्रक्रियाबाट सम्बोधन गर्ने हो भने त्यसका लागि आवश्यक कानूनी संरचना के हुने? जेएनजीका मुद्दा फिर्ता लिन दबाव खोजिँदै कानूनी आधार शीर्षकमा मध्याह्न राष्ट्रिय दैनिकमा यो खबर छापिएको हो।
1: संघीयता भिजाउने मधेसको खुद्रे बजेट शीर्षकमा खबर छ। प्रदेशको प्राथमिकता क्षेत्रीय अर्थतन्त्रलाई गति दिने र विकासको नेतृत्व गर्ने हुनुपर्ने हो, तर मधेसमा ससाना योजनामा पनि बजेट छर्ने र राजनीतिक पहुँचका आधारमा बजेट स्वाहा गर्ने प्रवृत्ति मौलाउँदै गएको छ, जसका कारण न त्यस्ता योजनाबाट जनताले प्रतिफल पाएका छन् न त बजेटकै सही सदुपयोग भइरहेको छ। नियमनकारी निकायले पटक पटक घचघच्याउँदा पनि प्रदेशको बजेट वितरणमा सुधार नहुँदा प्रदेशको भूमिकामाथि नै प्रश्न समेत उठ्ने गरेका छन्। धनुषाको नगराइन नगरपालिका 8 अकौरा ठाकुर पोखरीको डिलमा 2 कोठे टहरो छ, जस्ता पाताको छानो, एल्मुनियमको झ्याल ढोका र प्लास्टर नगरिएको भित्ता। हेर्दा कुनै अस्थायी संरचना जस्तो देखिने यो भवनलाई वृद्धाश्रम भनिएको छ। असारमा हतार हतारमा यस्तो टहरा बनाएर अर्थात वृद्धाश्रम बनाएको रे। नजिकै चौतारोमा बसेका जगदीश शाहले भने खसी बाख्रालाई पनि नहुने खोरमा वृद्ध वृद्धा कसरी बस्लान्, उनले भनेका छन्। नगराइन 8 का वडा अध्यक्ष संजय कुमार राउतका अनुसार उक्त अधुरो संरचना निर्माणका लागि मधेस प्रदेश सरकारले 20 लाख रुपियाँ विनियोजन गरेको हो। सामाजिक विकास मन्त्रालयले गरेको काम हो। मैले सम्बन्धित इन्जिनियर र हाकिमलाई पटक पटक यस्तो काम नगर्नुहोस्, कुनै उपयुक्त छैन भने, तर उहाँहरूले मान्नु भएन, राउतले भने। नगरायनको यो संरचना मधेस प्रदेशमा खुद्रे योजनाको एउटा उदाहरण हो। आवश्यकता र प्राथमिकताको स्पष्ट आधार बिनै बजेट छर्ने यस्तो प्रवृत्तिले सार्वजनिक स्रोतको उपयोगितामाथि नै प्रश्न उठाउँछ। नेपालले संघीय शासन प्रणाली अपनाएपछि प्रदेश सरकारलाई स्थानीय तहभन्दा माथिका विकास आयोजना अघि बढाउने, क्षेत्रीय अर्थतन्त्रलाई गति दिने र विकासको नेतृत्व गर्ने जिम्मेवारी दिइयो। स्थानीय तहले गर्न नसक्ने पूर्वाधार उत्पादन र रोजगारसँग जोडिएका दीर्घकालीन योजनाको केन्द्र बन्ने अपेक्षासहित प्रदेश सरकारको संरचना निर्माण गरिएको हो, तर प्रदेश स्थापना भएको झण्डै 9 वर्ष पुग्न लाग्दा त्यो अपेक्षा पूरा हुन सकेको छैन। मधेसमा प्रदेश सरकारका बजेट, प्रदेश सभामा पटक पटक उठेका बहस, महालेखा परीक्षकका प्रतिवेदन र संसदीय छानबिन समितिका निष्कर्ष हेर्दा एउटै प्रवृत्तितर्फ संकेत गर्छन्। दीर्घकालीन विकास आयोजना अघि बढाउनुको सट्टा बजेटलाई ससाना योजनामा विभाजन गर्ने, राजनीतिक प्रभावका आधारमा योजना छनौट गर्ने र सार्वजनिक खरिद प्रक्रियामा संस्थागत मापदण्ड कमजोर बनाउने अभ्यास अझै

0: कार्यक्रम सृजना जस्ता दीर्घकालीन क्षेत्रमा केन्द्रित गर्न नसकेको आरोप समेत पटक पटक लाग्दै आएको छ। त्यस्तै मध्य प्रदेश सरकार गठन भएता बजेट रकमान्तर अनुदान वितरण र योजना कार्यान्वयन बारे पटक पटक संसदीय छानबिन समिति र कार्यदल समेत गठन भए तर विस्तृत प्रतिवेदन बुझाए ती प्रतिवेदनको निष्कर्ष प्रशासनिक सुधार वा कानूनी कार्यवाहीमा भने रूपान्तरित हुन सकेनन्। संघीयता बिजाउने मधेसको खुद्रे बजेट शीर्षकमा आजको अन्नपूर्ण पोस्टमा यो खबर छापिएको छ।
1: सरकारले पूर्व विशिष्ट सार्वजनिक पदाधिकारीहरूको सम्पत्ति छानबिनका लागि छुट्टै आयोग गठन गर्यो तर अख्तियार दुरूपयोग अनुसन्धान आयोग संवैधानिक रूपमा स्थापित छ। अख्तियारको क्षेत्राधिकारभित्रै पर्ने विषयमा छानबिन गर्ने गरी सरकारले अर्को आयोग बनायो। यो सरकारको संवैधानिक आयोगप्रतिको अविश्वासको एउटा उदाहरण हो। यद्यपि सरकारले संवैधानिक आयोगको क्षेत्राधिकार मिचेर सम्पत्ति छानबिन आयोग बनाएको दावी सहित उक्त आयोग खारेजीको माग गर्दै सर्वोच्च अदालतमा परेको रिट विचाराधीन छ। भ्रष्टाचार नियन्त्रण र सार्वजनिक प्रशासनलाई जवाफदेही बनाउने दुई संवैधानिक निकाय अख्तियार दुरूपयोग अनुसन्धान आयोग र राष्ट्रिय सतर्कता केन्द्रप्रति सरकार विश्वस्त छैन। न्याय निरूपणको सर्वोच्च निकाय सर्वोच्च अदालतप्रति समेत सरकार सकारात्मक देखिएको छैन। भ्रष्टाचार नियन्त्रण र सुशासन कायम गर्ने मुख्य जिम्मेवारी लिएको अख्तियारलाई अविश्वास गर्दै प्रधानमन्त्री बालेन्द्र शाहले सम्पत्ति छानबिन आयोग गठन गरेसँगै संवैधानिक आयोगप्रति सरकारको दृष्टिकोण सकारात्मक नदेखिएको टिप्पणी छ। उक्त आयोग तत्कालीन राजा ज्ञानेन्द्रको सक्रिय शासनकालमा गठन भएको शाही आयोगको शैलीमा गठन भएको र त्यसले संवैधानिक निकायको रूपमा रहेको अख्तियारको क्षेत्राधिकार हनन गर्ने रिट निवेदक अधिवक्ता डाक्टर प्रेमराज सिलवालले दावी गरे। संवैधानिक आयोगप्रति सरकारकै अविश्वास शीर्षकमा मध्याह राष्ट्रिय दैनिकमा यो खबर छापिएको हो।
0: चट्टान ब्लास्टिङ गरेर खोलिँदै कृष्णवीर शीर्षकमा खबर छ। पृथ्वी राजमार्ग अन्तर्गत धादिङको बेनीघाट टोराङ गाउँपालिका तीन शीतल बजार नजिक ठूला चट्टान ब्लास्टिङ गरी हटाउँदै अवरूद्ध कृष्णवीर खण्ड खुलाउने तयारी गरिएको छ। त्रिशुली नदीको बाढ़ीले सड़क भाँचिएपछि अवरूद्ध बनेको कृष्णवीरमा भित्तातर्फबाट नयाँ ट्र्याक निर्माण सम्पन्न भइसकेकाले शीतल बजारको कड़ा पहरा फुटाएर राजमार्ग सुचारू गर्ने काम अघि बढ़ाइएको हो। सड़क विस्तारका लागि शीतल बजारमा रहेका तीनवटा ठूला चट्टान नेपाली सेनाको समन्वयमा ब्लास्टिङ गरी हटाउने काम भइरहेको छ। सड़क विभागका मेसिनरी उपकरणबाट कड़ा चट्टान हटाउन लामो समय लाग्ने तथा सहज नभएपछि विभागको अनुरोधमा नेपाली सेनाको विकास निर्माण निर्देशनालय भैरवगढ़ तथा इन्जिनियरिङ प्रविधिको समन्वयमा चट्टान हटाउने काम थालिएको हो। सड़क विभागको नागढुङ्गा मुगलिन सड़क योजना पश्चिम खण्डकी योजना प्रमुख सजना अधिकारीका अनुसार सड़क निर्माणका लागि आवश्यकता अनुसार उपकरण तथा निर्माण व्यवसायको टोली परिचालन समेत गरिएको छ। केही दिन 12 वटासम्म उपकरण परिचालन गरिएकोमा अहिले ग्रेड सुधारका लागि 2 वटा ब्लू डोजर र 2 वटा एक्सकाभेटर प्रयोग भइरहेका छन्। कृष्णवीरमा सड़क भाँचिएपछि भित्तातर्फबाट नयाँ ट्र्याक निर्माण गरिएको छ। ट्र्याक निर्माण सम्पन्न भइसकेको छ भने अहिले ग्रेड सुधारको काम भइरहेको छ। चट्टान ब्लास्टिङ गरेर खोलिँदै कृष्णवीर शीर्षकमा अन्नपूर्ण पोस्टमा यो खबर छ।
1: 23 खर्ब रेमिट्यान्स भित्राउने देश तर श्रमिकको मृत्युपछि सब फर्किने या नफर्किने संयोगमै निर्भर, कान्तिपुर दैनिक खबर लेख्छ। झण्डै 4 महिनादेखि तुलसी राम राई काठमाडौँ स्थित नेपालको संघीय प्रशासनिक सचिवालय सिंहदरबारभित्रको उही गल्लीहरूमा चक्कर लगाइरहेका छन्। परराष्ट्र श्रम अर्थ मन्त्रालय हुँदै फेरि परराष्ट्र मन्त्रालय। उनी काइला ज्वाई सन्तोष राईको शब नेपाल ल्याउने प्रयासमा छन्। सन्तोषको गत मेमा कम्बोडियाको प्नोम पेनस्थित एक अस्पतालमा मृत्यु भएको थियो। त्यस यता उनको शव त्यही अस्पतालको शव गृहमा छ। यो शव कागजी प्रक्रिया पूरा नभएर ल्याउन नसकिएको होइन। थाइल्याण्ड स्थित नेपाली दूतावासका अनुसार शव ल्याउन चाहिने अनुमानित रकम 7,335 अमेरिकी डलर, झण्डै 11,16,000 रूपियाँ जुटाउन नसकेर परिवारले शव पाउन नसकेको हो। सन्तोष कम्बोडिया भिजिट भिसामा गएका थिए, त्यसैले उनको शव फिर्ता ल्याउन लाग्ने खर्च बेहोर्ने कुनै पनि सरकारी संयन्त्रको दायराभित्र उनी परेनन्। रौतहटको गाउँबाट काठमाडौँ आएका तुलसी यी 4 महिनामा एकपटक मात्र घर फर्किएका छन्। यस अवधिमा एक मन्त्रालयबाट अर्को मन्त्रालय धाउनु उनको नियमित चर्या बनेको छ। बबरमहल स्थित दक्षिण गेट नजिकैको एउटा टाइपिङ सेन्टरमा पैसा तिरेर उनले प्रधानमन्त्री कार्यालयमा अति जरूरी भन्दै इमेल पठाए तर भित्रबाट कुनै जवाफ